श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्य पूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्याम धाम ठिमी हनुमन्ते पुल भक्तपुर। सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राम।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाब दिनुभएको छ। सूचना तथा संचार मन्त्रालय अन्तर्गत उठेका विषयहरूको जवाब दिनुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको पनि उल्लेख गर्नुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको पनि बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। त्यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ दि नेसनल इम्प्लोइमेन्ट प्रमोसनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमा माथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृहकार्य सुरु गरेको जानकारी गराउनुभयो। उहाँले रुग्ण उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ्ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट सञ्चालनमा ल्याउने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेटमध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम सुरु गरिएको जानकारी गराउनुभयो। त्यस्तै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न 1 हप्ताभित्र प्रक्रिया अगाडि बढाइने बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले औषधिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढाउन लागि पनि बताउनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको 3रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गरिने जानकारी गराउनुभयो। महिला बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाब दिने क्रम सकेर आजै विनियोजन विधेयक 2083 पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभाव जस्ता अभावसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरो बीच सुरोवत्सेवले शिष्टाचार
भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल रुस बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण सम्वाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लीले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले हिजो सूचना जारी गरी अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँगै सरकारका योजना नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्याउने माध्यम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको 4 सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सैटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको छ। बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेष अधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सातबुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै हिजो सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेष अधिकारको संरक्षण प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टरमोडल यातायात व्यवसायी समितिले जनाएको छ। एक वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाहमा टर्मिनल भन्सार भवन सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल खेसीले जानकारी दिनुभयो। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलको 30 टोलबाट तानेर जावला खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साहित्य अनुसार लगन खेलको 30 टोलमा रोकिएको रथलाई हिजो जावला खेल पुर्याइएको हो। नेपालको सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथलाई जावला खेल पुर्याएसँगै रथ तान्ने कार्य सम्पन्न भएको र यही असार 6 गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ। र फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एल अन्तर्गतको गैराती भएको खेलमा पोर्चुगल र कङ्गोको खेल बराबरीमा टुङ्गिएको छ। अमेरिकाको हुस्टन रङ्गशालामा भएको खेलमा दुवै टोलीले 1-1 गोल गरेपछि खेल बराबरीमा
टुङ्गिएको हो। खेलको छैटौँ मिनटमा जुवा नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अधिकांश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो, तर पहिलो हाफमा थपिएको चार मिनटको अतिरिक्त समयको अन्तिम क्षणमा कङ्गोका लागि युआने बिस्साले कर्नरबाट आएको बललाई हेड मार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको हो। दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन। गैराति नै भएको इङ्ल्यान्ड र क्रोएसिया बीचको खेलमा इङ्ल्यान्ड 4-2 विजयी भएको छ। अहिले घाना र पानामा बीचको खेल जारी छ। आजै उज्बेकिस्तान र कोलम्बिया बीच खेल हुनेछ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असार 4 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार जुन 18 सन् 2026, नेपाल सम्मत 1146। सरकारले आगामी असारको तेस्रो सातादेखि सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारी गरेको छ। यो प्रसङ्गलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन हुँदैछ चितवनमा। असार 7-9 उक्त महाधिवेशनको तयारी, प्रस्तावहरू लगायतका विषयमा आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको सन्दर्भलाई भित्री पृष्ठमा समावेश गरेको छ। आज नयाँ

अग्रपृष्ठमा रहेको खबरलाई लिँदैछौँ। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयका शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनु भएको छ। बाँकी मन्त्रालय तथा कार्यालयको शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम बिहिबार पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी भइरहेको बताउनु भएको छ। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगका सिफारिसमा उक्त कार्य अघि बढाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनु भयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक सञ्चालक लगायतबाट असुल भएको रकम कोषमा जम्मा भएपछि उक्त रकम वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रुपियाँ भन्दा कम बचत भएका 1,442 बचतकर्ताको 59,00,000 रुपियाँ फिर्ता भइसकेको उहाँले बताउनुभयो। यो समाचारमा उपशीर्षक पनि रहेको छ, प्रेस स्वतन्त्रताको संरक्षणमा प्रतिबद्धता। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटको वक्तव्यमा समेटिएका मन्त्रालयसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनका लागि एकीकृत वार्षिक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्रालयका कार्यक्रमलाई नियमित समीक्षा, अनुगमन र मूल्याङ्कन गर्ने पनि उहाँले बताउनुभयो। कृषक केन्द्रित बजेट। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट कृषकलाई केन्द्रमा राखेर तयार पारिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। आन्तरिक रोजगार बढाइँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। गोरखापत्र दैनिक मा यो खबर प्रकाशित छ। रासोपा महाधिवेशनको प्रसङ्गमा कान्तिपुरले समाचारमा लेखेको छ, प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक राजनैतिक दर्शन वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य हुनुहुन्छ। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन वैचारिक दृष्टिकोण उल्लेख गरिएको छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ। वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाबदेहितापूर्ण असल शासन। राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र। आजको कान्तिपुर दैनिकले यो प्रसङ्ग प्रकाशित गरेको छ भने यसै प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले पनि भित्री पृष्ठमा समावेश गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 7-9 असारसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशनको कार्यतालिका पारित गर्न बिहिबार केन्द्रीय सचिवालय बैठक बिहान 8 पार्टी कार्यालय वनस्थलीमा बस्दैछ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको उद्घाटन सत्रको गृह कार्य अहिले भइरहेको छ। मधेसका सांसदसँग सभापति लामिछानेको छलफल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका मधेस प्रदेशका प्रत्यक्ष र समानुपातिक गरी 40 सांसदसँग छलफल गर्नुभएको छ। बुधबार बिहान पार्टी संसदीय दलको कार्यालयमा भएको

भएको छलफलमा मधेसका जिल्ला र प्रदेश समितिको अधिवेशन हुन नसकेको विषयमा सांसदहरूले आफ्नो धारणा राख्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पासपोर्ट छपाई ठेक्कामा भागभण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ अर्का फरार। नयाँ पत्रिका दैनिकमा खबर रहेको छ 64 लाख विद्युतीय राहदानी, ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोडको ठेक्कामा भएको भागभण्डालाई उच्च प्राथमिकतासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संकलन तीव्र बनाएको छ। आयोग स्रोतका अनुसार एकै पटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै रहेका छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसी तथा बुधबार तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र ठेकेदार कम्पनीका एजेन्ट मनिन्द्रराज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा भने फरार रहेका छन्। अनुसन्धानमा सहमहान्यायाधिवक्तासहित 4 सहसचिव रहेको आयोगको स्रोतले बताएको कुरालाई नयाँ पत्रिका दैनिकले उद्धृत गरेको छ। पासपोर्ट छपाई ठेक्कामा भागभण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ अर्का फरार। समाचारमा केही प्रसङ्गहरू पनि उल्लेख गरिएको छ। मनिन्द्र कुमार मल्ल बुधबार पक्राउ परेका ठेकेदार ठेक्का पाउने जर्मन कम्पनीका एजेन्ट हुनुहुन्छ। सिद्धार्थ थापा प्याकेज 2 को ठेक्का पाउने ठेकेदार रहेका छन्। सम्पत्ति शुद्धिकरण कसुरमा बिचौलिया भट्ट र व्यवसायी अग्रवाल कारागार चलान, अर्को खबर रहेको छ। उपशीर्षकका रूपमा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान कारागार चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरुद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुना पठाउने आदेश गरेको हो। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फन्डका सिइओ को बयान लगायतलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ। पासपोर्ट छपाई ठेक्कामा भागभण्डा प्रकरण आजको नयाँ पत्रिका दैनिकमा यो खबर रहेको छ। साथै कान्तिपुर दैनिकले पनि अग्रपृष्ठमा यो खबरलाई प्रकाशित गरेको छ। समाचारमा को पक्राउ परे भनेर उल्लेख गरिएको छ। पक्राउ पर्नेमा तीर्थराज अर्याल राहदानी विभागका महानिर्देशक, त्यसै गरी सुनिल कुमार केसी निर्देशक, तुलसी प्रसाद आचार्य तत्कालीन लेखा अधिकृत, मनिन्द्र राज मल्ल जर्मन कम्पनीका एजेन्ट। कान्तिपुर दैनिकमा यो प्रसङ्ग रहेको छ। नेपालगञ्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिनु भएका सहकारी संस्थाका व्यवस्थापक कक्षेद कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। मल पर्याप्त मात्रामा पाइएको छैन, कोटा अनुसारको मल ले किसानको मागलाई धान्न सकेको छैन, हरेक वर्ष प्रहरीको सुरक्षाको घेरामा मल बाँड्नु परेको व्यवस्थापक गुप्ता बताउनुहुन्छ। सरकारले रासायनिक मलको समस्यालाई सधैँका लागि सुधार गर्नुपर्ने उहाँको भनाइरहेको छ। रासायनिक मलमा सधैँ झमेला, किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको विषय आज नागरिक दैनिकमा रहेको छ। समाचारमा उपशीर्षक पनि रहेको छ, सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको अनुदानको रासायनिक मलको कालो बजार
जारी हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनले स्थानीय सरकारको सिफारिसमा सहकारी र पसल मार्फत किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ। स्थानीय सरकार सहकारी सञ्चालक र मल विक्रेताहरूको मिलेमतोमा अनुदानको मल कालोबजारी हुने गरेको किसानको गुनासो रहेको छ। अनुदानमा कालोबजारी नागरिक दैनिकको अग्रपृष्ठमा रहेको खबर हो यो। सम्पत्ति छानबिन आयोग सकसमा 30,000 मध्ये करिब 10,000 मात्र बुझाए विवरण नेपाल समाचार पत्रमा अग्रपृष्ठमा खबर आएको छ। सम्पत्ति छानबिन आयोगलाई दिएको समय सीमा सकेर अर्को महिना थपिँदा समेत आयोगलाई आफ्नो जिम्मेवारी पूरा गर्न धौधौ पर्ने देखिएको छ। 2063 सालपछि सार्वजनिक पदमा पुगेका राजनैतिक नेतृत्व, संवैधानिक पदाधिकारी, उच्च सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी न्याय सेवासँग सम्बन्धित व्यक्तिहरूको सम्पत्तिको स्रोत र वैधता परीक्षण गर्न गत वैशाख 2 गते बसेको मन्त्री परिषदको निर्णयबाट गठन भएको आयोगले वैशाखको अन्तिम साता सार्वजनिक सूचना जारी गरी सम्पत्ति विवरण माग गरेको थियो। जेठ मसान्तसम्मको समय पाएको आयोगले समयावधिभित्र पर्याप्त विवरण सङ्कलन गर्न नसकेपछि आयोगको समय 1 महिना अर्थात् असार मसान्तसम्म थपिएको छ। यद्यपि हालसम्म करिब 10,000 जनाले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। सम्पत्ति छानबिन आयोग सकसमा 30,000 मध्ये करिब 10,000 मात्र बुझाए सम्पत्ति विवरण नेपाल समाचार पत्रमा खबर भएको छ। भारतले चिया निर्यातमा खडा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासङ्कट उत्पन्न भएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमापारीका गोदाममा लाखौं किलो नेपाली चिया अल्पत्र परेको छ। चिया निर्यात समस्याले चिया क्षेत्रमा आश्रित 1,10,000 भन्दा बढी मजदुर र किसानको रोजी रोटी खोसिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। नेपाल भारत सीमा 42 नयाँ स्तम्भ निर्माण, नेपाल भारत सीमा क्षेत्रमा रहेका स्तम्भको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मत सम्भारको तयारीका लागि सञ्चालन गरिएको 3 महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। 3 महिनादेखि फिल्डमा खटिएको टोलीले बाँके, दाङ, कपिलवस्तु, नवलपरासी क्षेत्रका सीमा स्तम्भको प्राविधिक अध्ययन गरेको छ। अध्ययनका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भको विवरण सङ्कलन गर्ने तथा अभिलेख अध्यावधि गर्ने काम गरिएको छ। नेपाल भारत सीमा 42 नयाँ स्तम्भ निर्माण आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित रहेको छ। साथै गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यार्चाको खोजीमा रित्तियो गाउँ शीर्षकमा खबर रहेको छ। हिमालको काखमा अवस्थित चुनुम्री गाउँपालिका अन्तर्गतको छेकम्पार बस्ती अहिले सुनसान छ। घरका ढोकामा तालचा झुन्डिएका छन् भने गाउँलेको जमघट बस्तीदेखि 4000 मिटरभन्दा माथिका लेकतिर देखिन थालेको छ। यार्चा गुम्बा सङ्कलनको मौसम सुरु भएसँगै सो गाउँका 812 घरधुरीका अधिकांश बासिन्दा छेका र फुचुन लेकतर्फ लागेका छन्। ती लेक अहिले अस्थायी पाल, त्रिपाल र टहराले भरिएका छन्। वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार गाउँका अधिकांश घरमा तालचा लागेका छन् भने गाउँघर रित्तिएका जस्तै भएका छन्। कतिपय घरमा वृद्ध वृद्ध मात्र रहेका छन् भने धेरैले तल्लो भेगका महिलालाई मासिक तलब दिएर घर तथा बालबच्चाको रेखदेखको जिम्मा पनि सुम्पिएका छन्। यार्चाको खोजीमा रित्तियो गाउँ गोर्खापत्र दैनिकमा खबर रहेको छ। अब पत्रपत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब, कतै निर्माण सुरु कतै सुरसार। प्रदर्शनमा सरकारी तथा निजी क्षेत्र गरेर 84 अर्ब 45 करोड 77 लाख रुपियाँको क्षति पुगेको प्रतिवेदनको निष्कर्ष रहेको छ। सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका संघतर्फका भौतिक संरचनाको पुनर्निर्माणका लागि 6 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। कतै त्यस्ता संरचना पुनर्निर्माण थालिएको छ भने कतै बल्ल सुरसार गरिँदैछ। विनियोजित रकमबाट आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गरिने कान्तिपुर दैनिकको अर्थ पृष्ठमा समाचार रहेको छ। साथै यसै अर्थ पृष्ठमा प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बिमा भुक्तानी अर्को समाचार रहेको छ। त्यसै गरी यसै पृष्ठमा देशभरका 10 औद्योगिक क्षेत्रमा भाडा विवाद, 7 दिनभित्र तिर्न निर्देशन खबर पनि प्रकाशित रहेको छ। चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल। इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। भारतमा चिया निर्यात निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योगहरू बन्द भएका छन्, गोर्खापत्र दैनिकले खबर प्रकाशित गरेको छ। साथै यसै पृष्ठमा डलर बढ्दा 1.5 खर्ब ऋण थपियो आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। कारोबार दैनिकले पुँजीगत खर्च नबढ्दा बाह्य ऋण लक्ष्यको 34% मात्र शीर्षकमा खबर प्रकाशित गरेको छ। नागरिक दैनिकले आर्थिक पृष्ठमा व्यापारजन्य सम्पत्ति शुद्धिकरणका घटना बढ्दा राष्ट्र बैङ्क चिन्तित शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी आज कान्तिपुर दैनिकले परदेश शीर्षकमा समाचारको प्रमुख स्रोत बन्दै सामाजिक सञ्जाल खबर प्रकाशित गरेको छ। साथै अमेरिका इरान द्वन्द्वको मध्यस्थताले फेरिएको पाकिस्तानको छवि शीर्षकमा समेत खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov.np र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हरे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषयमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। चालु आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाउन नसक्दा यसको प्रभाव वैदेशिक ऋण प्राप्तिमा देखिएको छ। वैदेशिक ऋण कम आउनुमा दात्री निकायहरूबाट समस्या भएको होइन, हाम्रै मुलुकको आन्तरिक कारणले कम आएको हो। पूर्वाधार निर्माणको गति सुस्त हुँदा दात्री निकायबाट प्राप्त हुने शोध भर्ना प्रक्रियामा ढिलाइ भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। अर्कोतर्फ सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छुट योजना ल्याएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 2082-83 वार्षिक विवरण 2083 असोज मसान्तभित्र पेश गरेमा यसअघिसम्म लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको छ। अर्कोतर्फ यति बेला राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गरिरहेको छ र यो अन्तिम चरणमा आइपुगेको छ। यही असार 7 गतेसम्म यो गणना गरिने कार्यालयले जनाएको छ। यो गणनाको स्थलगत गणना वैशाख 2 गतेदेखि सुरु भएको थियो र आर्थिक वर्ष 2083-84 सुरुदेखि नै तथ्याङ्क प्रशोधन र विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारी कार्यालयले गर्ने जनाएको छ। आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक विवरण, रोजगारी उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण सङ्कलन हुँदैछन्। आज हामी वैशाख 2 गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय आर्थिक गणना कसरी भइरहेको छ र यो अन्तिम समयमा आइपुग्दा, गणनाको निश्चित समय अन्तिम समय आइपुग्दा यसमा कति सहज ढङ्गबाट यो गणना हुँदैछ र यसमा सहभागिता कतिको छ, जसरी जुन उद्देश्यका साथ जुन लक्ष्यका साथ गरिएको थियो यो लक्ष्य प्राप्तिमा यसले कति योगदान दिन सक्छ लगायतका सन्दर्भमा आजको कुराकानी प्रस्तुत गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछाने। लामिछानेज्यू, अब कार्यालयले वैशाख 2 गतेदेखि स्थलगत गणना सुरु गरेको थियो दोस्रो राष्ट्रिय आर्थिक गणनाको र यो अब अन्तिम चरणमा आइपुगेको छ। 7 गतेसम्म गणकहरूले गणना गर्नेछन्, त्यसपछि प्रशोधन यहाँ केन्द्रमा ल्याएर प्रशोधन कार्य सुरु हुनेछ। अब यो अवधिमा कसरी अगाडि बढिरहेको छ यो गणना?
4: हजुर, यो राष्ट्रिय आर्थिक गणना अहिले दोस्रो गणना हामी गरिरहेका छौँ। यो लगभग अब अन्तिम चरणमा, एक हप्ताभन्दा पनि कम समय, 7 गतेभित्रमा हामीले सम्पन्न गर्ने लक्ष्य हो। अब अहिलेसम्म आइपुग्दा हामीले 13,20,000 जस्तो प्रतिष्ठानहरू, व्यवसायहरू नेपालभरि रहेका, साना ठुला गरेर सबै खालका व्यवसायहरू विवरणहरू सङ्कलन गरिसकेका छौँ। तथापि हाम्रो लक्ष्य चाहिँ करिब 14,00,000 आउनुपर्छ भन्ने नै छ। अहिलेसम्म 14,00,000 लक्ष्य हो, त्यो लक्ष्य हासिल गरौँ। करिब 90% चाहिँ हामीले सङ्कलन गऱ्यौँ, अब 10% हारिमा छ भन्ने हाम्रो लक्ष्य हो। यो 2050 सालको तुलनामा चाहिँ झन्डै 42% चाहिँ काम बढी भएको छ पहिलाकै हिसाबबाट। त्यसले गर्दा अहिलेसम्म चाहिँ उत्साहजनक र हाम्रो सबै उत्तरदाताहरू, व्यापार व्यवसायहरू, संलग्न सबैजनाले राम्रै सहयोग गर्नुभएको कारणले गर्दा यो लक्ष्य प्राप्तको एकदम नजिक छौँ हामी। तथापि हामीसँग केही समस्याहरू, चुनौतीहरू पक्कै पनि छन् यत्रो ठुलो खालको गणना गर्दाखेरि। त्यसलाई चाहिँ हामी सम्वाद, अन्तर सम्वादको हिसाबले उद्योग वाणिज्य सङ्घ, उद्योग परिसङ्घहरू, निर्माण व्यवसाय सङ्घ र विभिन्न किसिमका सङ्घहरू छन्, व्यापार व्यवसायका वस्तुगत समूहहरू भन्छन्, करिब 200-300 वस्तुगत समूहहरू छन्। यी सबैजनासँग सम्पर्क गर्दै, उहाँहरूसँग स्वीकृति प्राप्त गर्दै, उहाँहरूसँग सम्पर्क गर्दै गरिरहेका छौँ। त्यसले गर्दा अहिलेसम्मको गणनालाई हामीले एकदमै राम्रो, सकारात्मक र हाम्रा गणक भाइ बहिनीहरूले गरेको कामलाई एकदम सराहनीय भनौँ न, त्यो किसिमले अगाडि बढिरहेको छ।
3: अब भौगोलिक हिसाबमा पनि अब सबै भनौँ न 77 जिल्लामा यो गणना भएको यहाँहरूले जानकारी दिनुभएको छ होइन। अब भनौँ न अब सुगम क्षेत्रहरूमा त छ, दुर्गम भागहरूमा, दुर्गम क्षेत्रहरूमा चाहिँ यो गणनामा कुनै गणकहरूलाई केही अप्ठ्यारो भएको जानकारी यहाँहरूलाई छ कि?
4: अहिलेसम्म त्यस्तो अप्ठ्यारो चाहिँ छैन। अलि दुर्गममा चाहिँ जान आउन त पक्कै पनि समस्या भएको छ, तथापि त्यो समस्यालाई पनि हाम्रा गणकहरूले चाहिँ समस्याको रूपमा नलिकन एउटा काम गर्ने, सिक्ने र एउटा समयलाई त्यो किसिमले लिएको देखिन्छ। किनकि हामीले एउटा गणकले ठुलो भूगोल हेर्नुपर्छ, त्यो पहाडी हिमाली क्षेत्रमा 2-3 वडाहरू पनि हेर्नुपर्छ, कसैले त एउटा स्थानीय तह नै हेर्नुपर्छ, किनभने इस्टाब्लिस पनि अलिक कम छ तर पुग्नुपर्छ सबै ठाउँमा। त्यो कारणले गर्दा अहिलेसम्म चाहिँ त्यस्तो छैन। सानो छिटपिट घटना, 1-2 मोटरसाइकल एक्सिडेन्ट, कसैलाई केही दुर्घटनाहरू सामान्य बाहेक त्यस्तो ठुलो खालका कुराहरू चाहिँ अहिलेसम्म भएका छैनन्। र कुनै प्रतिष्ठानले चाहिँ दिनु भनेर वितरण उपलब्ध गराउँदैनौँ हामी भन्ने किसिमले पनि धेरै खालको छिटपिट बाहेक त्यस्तो किसिमको चाहिँ अहिलेसम्म आएको छैन। र त्यस्ता किसिमका आएकालाई पनि हामीले चाहिँ आपसी सम्पर्क सम्बन्धबाट नै त्यसलाई समाधान गर्ने गरिरहेका छौँ।
3: अब जनशक्तिको हिसाबमा करिब अब 4,000 भन्दा बढी गणकहरू स्थलगत रूपमा गएका थिए जनशक्तिको हिसाबमा। अब यहाँहरूले लिनुभएको लक्ष्य, अब यहाँले उल्लेख गर्नुभयो अघिल्लो भन्दा 42% बढी हुन्छ यो पटक। अब यो जनशक्तिको हिसाबमा कति सम्भव हुने देखियो त? अब यो पर्याप्त भयो, यो यति भनौँ न 4,500 जति जनशक्तिले अब यो 77 जिल्ला को चाहिँ गणना गर्ने सन्दर्भमा कसो यो जनशक्तिको हिसाबमा चाहिँ कस्तो देखियो?
4: जनशक्ति हामीले जुन आङ्कलन गरेका थियौँ त्यो अनुमानित हाम्रो करिब करिब 14,00,000 अलिकति बढी जस्तो, 14,50,000 जस्तो चाहिँ प्रतिष्ठानहरू नेपालभरिमा उपलब्ध होलान्। हाम्रा 66,00,000 बढी परिवारहरू छन् नेपालमा, ती परिवारले पक्कै पनि 14-14,50,000 जस्तो प्रतिष्ठानहरू सञ्चालन भएका छन् भन्ने हिसाबले एउटा एजम्सन गरेका थियौँ हामीले। जस्तो सबै जनशक्ति आङ्कलन गर्नलाई कुनै एउटा अनुमान त गर्नुपर्छ, त्यो अनुमान चाहिँ त्यसरी गरियो। त्यो हेर्दाखेरि अहिले यतिको हामीले 90% जस्तो काम चाहिँ आङ्कलनको 90% हारहारीमा हुनु भनेको चाहिँ एकदमै एक्युरेट हाम्रो अनुमान रहेछ, लगभग एकदमै नजिकमा छौँ। अझै हामीले काम गर्दैछौँ, अझै काम गर्दाखेरि कतिपय जिल्लाहरूमा चाहिँ ठुला ठुला जिल्लाहरू जस्तै काठमाडौँ जिल्ला, कास्की जिल्ला, मोरङ, झापा, यस्ता जिल्लाहरू जस्तै अनि चितवन जिल्ला, यी ठुला जिल्लाहरूमा चाहिँ हामीले हाम्रो ओभर एजम्सन छ हाम्रो थियो भनौँ न। त्यसले गर्दा ती ठुला जिल्लाहरूमा हाम्रो ध्यान चाहिँ अहिले त्यता आकर्षण भएको छ। त्यसले चाहिँ तथापि व्यापार व्यवसाय प्रतिष्ठानको हिसाबमा जनशक्ति हाम्रो जुन उपलब्ध गरिएको जनशक्ति छ त्यो पर्याप्त रूपमा भनौँ न त्यति हामीलाई जनशक्तिको हिसाबले खाँचो भयो कि कम भयो कि भन्ने चाहिँ हामीलाई लागेको छैन। अहिलेसम्म त्यो अवस्था छ, किनभने त्यो जनशक्तिले 2.5 महिना एकदमै हरेक टोल टोलमा, गाउँमा, वडाहरूमा, होइन स्थानीय तहहरूमा काम नगरेको भए यो 13,00,000 माथि ल्याउनु चाहिँ सम्भवै थिएन। 13,20,000 आइसकेको छ, अब अझै पनि 4-5 दिन बाँकी छ भन्दाखेरि 13,50,000 हारारीमा अर्थात् हामीले चाहिँ अझै त्योभन्दा बढी पनि आउन सक्छ भन्ने अझै आङ्कलन छ। किनभने यहाँ ठुल्ठुला बिग हाउसहरू अझै छुटेको हुन सक्छन्, कतिले इन्क्वायरी पनि छ, कति ठाउँमा इन्क्वायरी पनि गर्नुभएको छ। हाम्रा साथीहरू हिजो पनि जानुभएको छ ठाउँ ठाउँमा चाहिँ ग्रुपमा भएर 50-60 व्यवसायहरूले चाहिँ हामीलाई चाहिँ सरकारले केही दिएन, हामीलाई विस्थापित गर्यो, हामी किन डेटा दिने भन्ने खालका क्वेसनहरू पनि नआएका होइनन्। तथापि हामीले त्यसलाई चाहिँ आपसी सहमति, आपसी साझेर र उनीहरूलाई बुझाएर यो आर्थिक गणना नितान्त फेरि आज छुट्यौँ भने भोलि तपाईँहरूको सूची त छुट्छ, त्यसले अर्थतन्त्रमा असर पार्छ, होइन हाम्रो लागि घाटा हुन्छ भन्ने किसिमको चाहिँ गरेछौँ। तथापि अब अझै ठुलाहरू ठुला व्यवसायहरू हस्पिटलहरू स्कुलहरू अनि ठुल्ठुला बिग हाउसहरू पनि कति पावा त हाम्रा गणकहरू प्रवेश गर्न पनि पाइरहेको अवस्था पनि छैन बाहिरबाट जाने त। तथापि हाम्रा कार्यालयहरूबाट सुपरिवेक्षकहरूबाट अधिकृतहरूबाट त्यसलाई चाहिँ फलोअप गरेर गर्ने काम पनि भइरहेको छ। यसलाई हामीले आर्थिक गणना भनौँ अर्थात् स्वास्थ्य तथा कार्यले गरेका गणनाहरूमा कुनै पनि व्यापार व्यवसायले अर्थात् कसैले पनि एउटा इन्कारी गर्नु भनेको चाहिँ एउटा चाहिँ फौजदारी अभियोग स्वरूप सरह पनि मान्छ होइन। अनि यो फौजदारी अभियोग हो तथापि हामीले यो फौजदारी अभियोग रूपमा राष्ट्र तथा कार्यले यसलाई लिएर हिँडिएको छैन अनि यसलाई चाहिँ एकदमै बुझाएर नै अहिलेसम्म एउटै प्रतिष्ठानमा पाँच पटक गएर हामीले बुझाएर कन्भिन्स गरेर नै लिने प्रयास गरेका छौँ र यो काम चाहिँ हामी निरन्तर रूपमा हाम्रो राष्ट्र तथ्याङ्कको एउटा जुन जसरी गरेका छौँ त्यसलाई हामीले कुनै एउटा चुनौती चाहिँ अप्ठ्यारोको रूपमा एउटा इगोको रूपमा र एकअर्कासँग द्वन्द हुने किसिमले काम गर्ने हामीले चाहिँ गरेका छैनौँ। त्यसले गर्दा यो विश्वासको वातावरणले गर्दा चाहिँ अहिले सबै व्यापार व्यवसायीहरू चाहिँ ले चाहिँ एकदमै राष्ट्र तथ्याङ्क कार्यालयलाई हामी सहयोग गर्छौँ भनेर उहाँले एकदमै स्वतस्फूर्त रूपमा पनि गर्नुभएको छ। अहिले हामीले भर्खरै हिजो पनि कोही छुट्नुभएको छ भने फोन गरेर खबर गर्नुहोला हामी तुरुन्तै त्यहाँ व्यवस्थापन मान्छेहरू गणकहरू पठाउने व्यवस्थापन मिलाउँछौँ भन्ने किसिमको सन्देश पनि जारी गरेका छौँ। त्यसले गर्दा उहाँहरूले प्रतिष्ठान व्यवसायीहरूले चाहिँ एकदम उत्साहपूर्वक रूपमा दिनुभएको कारणले गर्दा हामी करिब करिब 13.5 लाखको हाराहारीमा पुगेको छौँ। यो उत्साहजनक र राम्रो अवस्था नै मान्नुपर्छ।
3: अब यहाँले उल्लेख गरे जस्तै विभिन्न कारणले कुनै प्रतिष्ठानहरू संस्थानहरू चाहिँ छुटेको पनि हुन सक्छन् होइन। अब यो सन्दर्भमा अब यो 7 गतेसम्म त फिल्डमै गएर त्यहाँ गणकहरूले तथ्याङ्क सङ्कलन गर्ने अवधि छँदैछ, त्यसपछि पनि छुटेकाहरूले त्यो आफ्नो अध्यावधिक भनौँ न जानकारीहरू तथ्याङ्कहरू अध्यावधिक गर्न जानकारी गराउनका लागि चाहिँ त्यो व्यवस्था पनि यहाँहरूले गर्नुभएको छ कि के छ?
4: अब पक्कै पनि आर्थिक गणनाले एउटा अर्थतन्त्रमा ठुलो टेवा पुग्छ। अर्थतन्त्रको साइज निकाल्छ यसले, राज्यले लिने नीतिहरू कसरी जानुपर्छ भविष्यमा भन्ने कुरा एउटा निर्कोल गर्ने भएको कारणले गर्दा हामीले कुनै पनि व्यापार व्यवसाय प्रतिष्ठान यसमा छुटाउनै हुँदैन। एकदमै 100% नै गर्नुपर्छ। हामीले फिजिकल रूपमा आँखाले देखेसम्म र कुनै भवनमा चाहिँ अब भनौँ न बोर्डहरू पनि राखेको हुँदैन, दर्ता गरेर सञ्चालन गरेका हुन्छन्, त्यस्तो किसिमको व्यापार व्यवसाय पनि हामीले पुग्नै पर्छ, लिनै पर्ने हुन्छ। त्यसै गर्दा हामीलाई अर्थतन्त्रमा टेवा पुग्ने साना व्यवसायदेखि ठुला व्यवसाय हुन्छ। तथापि सानाले सानो खालको अर्थतन्त्रमा टेवा पुऱ्याउला अनि ठुलाले ठुलो चाहिँ टेवा पुऱ्याइरहेको हुन्छ, योगदान गरिरहेको हुन्छ ठुलो। त्यसले गर्दा ठुलो योगदान ठुलो प्रतिष्ठान त झन् छुट्नै भएन। एउटा प्रतिष्ठानले हजारौँ साना प्रतिष्ठानको बराबरको योगदान गरेको हुन्छ। त्यसले गर्दा हामीले अबको यो 7 दिनको अवस्था र त्योभन्दा पछि पनि हामीले चाहिँ छुटेको रहेछ भने हामी ट्याली गर्छौँ। हामीले हरेक चाहिँ प्रतिष्ठानहरू ठुला व्यवसायहरूलाई चाहिँ छुटे कि छुटेनन्, हाम्रा गणकहरूले ल्याए त भने तर त्यो आए कि आएन भनेर हामी सबै सूचीहरू हामीसँग रेडी हालतमा छ र हामीले स्थानीय हाम्रा कार्यालयहरूलाई पठाएका पनि छौँ। तथापि कतिपय जाने अनजानेमा छुट्छन् र व्यवसायहरूले इन्कारी पनि गरेको हुनसक्छ ठुल्ठुला व्यवसायहरूले, त्यसलाई हामी मद्देनजर गरेर हामी केही समय चाहिँ उनीहरूसँग प्रत्यक्ष रूपमा सम्पर्क गरेर त्यो छुटेको व्यवसायलाई पनि समावेश गर्नुपर्ने हाम्रो एउटा दायित्वभित्र पर्छ। त्यसले गर्दा अर्थतन्त्रलाई एउटा सही लयमा लैजानलाई सहयोग गर्छ। त्यो किसिमको सोचहरू चाहिँ हामीले प्रारम्भिक रूपमा सोच चाहिँ गरेका छौँ। केही हामीले कुनै पनि छोड्नु हुँदैन र त्यसलाई जसरी पनि ल्याउनुपर्छ भन्ने हाम्रो एउटा निष्कर्ष छ। त्यो निष्कर्षको आधारमा हामीले केही समय चाहिँ राष्ट्र तथ्याङ्क कार्यालयले टोल फ्री नम्बर पनि राखेका छ, त्यसलाई चाहिँ हामी खुला गर्नेछौँ र उहाँहरूसँग हामी सम्पर्क गरेर आर्थिक वर्ष 81-82 तथ्याङ्कहरू चाहिँ गत आर्थिक वर्षको लिनुपर्ने हो, गत आर्थिक वर्षको मुख्य रूपमा लिने भएको कारणले गर्दा त्यो लिने व्यवस्था हामी मिलाउने छौँ त्यसलाई।
3: अब सरकारले यो विभिन्न क्षेत्रको तथ्याङ्क सङ्कलन गर्न रकम पनि आर्थिक हिसाबमा पनि ठुलो रकम खर्च गर्नु परिरहेको छ। अब यो सन्दर्भमा अहिले अब आर्थिक गणना गरिएको छ, पारिवारिक गणना लगायत विभिन्न खालका गणनाहरू तथ्याङ्क कार्यालयले गरि नै रहेको छ। अब यो सन्दर्भमा तथ्याङ्क सङ्कलन गरिसकेपछि जुन खालको एकीकृत विवरणहरू चाहिँ एउटै प्रणालीमा समाविष्ट गर्न सके, थप गणनाहरू पनि गर्न पर्ने थिएन, यसैले सम्बन्धित चाहेको क्षेत्रको तथ्याङ्क निकाल्न सक्ने अवस्था पनि हुने थियो होला। अब यो सन्दर्भमा मा चाहिँ कस्तो हुन्छ, हामीले नबुझेको हो कि?
4: होइन, एकदमै नबुझेको होइन, एकदमै बुझेकै हो। यो हजुरले एकदमै राम्रो प्रश्न राख्नुभयो। यो सबैको चाहना पनि त्यही छ, अहिले नेपाल सरकारको चाहना पनि त्यही छ, सबै तथ्याङ्कलाई इन्टिग्रेट गर्ने, कम्पनी रजिस्टरको डेटालाई पनि राष्ट्रिय तथ्याङ्क कार्यालयसँग जोड्नै पर्छ, आन्तरिक राज्य कार्यालयको डेटालाई पनि तथ्याङ्क जोड्नै पर्छ। यो सबै जति प्रशासनिक अभिलेखबाट उत्पादन हुने तथ्याङ्कहरू छन्, इभन मालपोत कार्यालयबाट उत्पादन हुने तथ्याङ्क पनि हुन्छन्, सिडिओ कार्यालयबाट उत्पादन हुने तथ्याङ्क पनि हुन्छन्, त्यो किसिमको एउटा हामी एउटा नयाँ अभ्यास, नयाँ तरिकाले काम गर्ने हिसाबले सोचि पनि रहेका छौँ त्यसलाई। तथापि अहिले हामीले आर्थिक गणनाको कामको सिलसिलामा पनि हामीले कम्पनी रजिस्टर कार्यालयबाट, अन्तर्राज्य कार्यालयबाट, उद्योग विभागबाट र विभिन्न निकायबाट, सिडिओ कार्यालयहरूबाट दर्ता भएका सिएनजी आइएनजीको विवरणहरू, गभर्नरका ठेकेदारको विवरणहरू, निर्माण व्यवसायका विवरणहरू, यी विभिन्न जति प्राप्त हुन्छ हरेक सरकारी निकायहरूमा, ती विवरणहरू हामीले लिएका छौँ। त्यो लिएर हामीले ट्याली गरेर हाम्रा गणक भाइ बहिनीहरूलाई यो विवरणहरू प्राप्त भयो कि भएन हेर, र यहाँ सम्पर्क गरेर डेटा ल्याऊ, तिम्रो एरियामा यो यस्तो यस्तो छ भनेर हामीले सबै सूचीहरू पठाएका छौँ। त्यो सूची अब अहिले हामीसँग यति ठुलो तथ्याङ्कको स्रोत भइसकेको छ हाम्रो राष्ट्रिय तथ्याङ्कहरूलाई। यो पहिलोपल्ट हामीले एडमिन डेटाहरूबाट चाहिँ होइन प्रशासनिक अभिलेखबाट यस्तो सूची प्राप्त गरेर सर्वेक्षणलाई चाहिँ ट्राइङ्गुलेसन गर्ने भनौँ न, गणनालाई चाहिँ एकदमै सहयोगको रूपमा, सेकेन्डरी स्रोतको रूपमा तथ्याङ्कहरू प्रयोग गरेको यो हामीले पहिलोपल्ट ठुलो लार्ज स्केलमा डेटाहरू प्राप्त भएको छ। र सबै निकायहरूले एकदमै तथ्याङ्क दिन कुनै हिचकाट गर्नुभएको छैन, दिनलाई कुनै अन्यथा लिनुभएको छैन। तथ्याङ्कको लागि तथ्याङ्कले प्रयोग गर्ने तथ्याङ्क गोप्य हुन्छ, तथ्याङ्कालयले यसरी सार्वजनिक गर्दैन, व्यावसायिक रूपमा छ तथ्याङ्कालय एउटा व्यावसायिक संस्था हो भन्ने किसिमको बुझाइ पनि वृद्धि हुँदै गएको छ। त्यसले गर्दा अबका दिनहरूमा हामीले चाहिँ सकेसम्म यस्तो गणना सर्वेहरू चाहिँ एकदमै कम गर्नुपरोस्, सकेसम्म हामीले सुरक्षित रूपमा एडमिन डेटाहरूबाट ल्याएर गर्नुपर्छ। जस्तै हरेक निकायहरूले पनि त सूचीहरू गर्छन् अनि रिन्यू गरिरहेको हुन्छ, संस्थाहरूको विवरण रिन्यू गरेको हुन्छ, कति सञ्चालन छ कति छैन भन्ने कुरा रिन्यू गरेको कारणले गर्दा त्यो अलिकति तथ्याङ्क निकायहरूले चाहिँ रिन्यू गर्ने बेलामा सञ्चाल भएको हो कि होइन, रिन्यू मात्रै गर्न आएको हो कि, स्तरगत रूपमा त्यो अफिस छ कि छैन, संस्थाहरू छ कि छैन भन्ने कुराहरूको पनि केही कुराहरू थप प्रश्नहरू राखेर त्यो रिन्यू गरिदियो भने चाहिँ, अनि भोलि त्यो डेटाबेस राख्यो भने चाहिँ सञ्चालन भएका कति र कति चाहिँ मृत्यु भइसके ती व्यवसायी भन्ने कुराहरू चाहिँ त्यो एडमिन डेटाहरूबाट पनि अब ल्याउनु पर्ने अवस्था छ। र त्यसले हामीले गरेका परम्परागत विधिहरू छन्, त्यो परम्परागत विधिबाट अलिकति बाहिर सबै निकायहरू आउने हो भने हामीले डिजिटल रूपमा सबै प्राप्त गर्न सक्छौँ र यो गणनाहरू ठुलो खर्चिलो हुँदैनन्, किनभने भरोसा त सुरक्षित हुन्छ त्यो एडमिन डेटाबाट हामीले लियौँ भने हामीलाई झन् राम्रो हुन्छ। तथापि हाम्रो देश चाहिँ कस्तो छ भने अनौपचारिक क्षेत्रका व्यापार व्यवसायहरू धेरै छन्, हाम्रो इन्फर्मल इकोनोमीबाट चलेको देश भन्छौँ हामीले, करिब करिब 40% हाम्रो इकोनोमी इन्फर्मल सेक्टरबाट चाहिँ सञ्चालित छ, करिब करिब 40% हाराहारी भन्ने हामी गरिरहेका छौँ, त्यो अनुमान पनि लगभग मिल्छ। त्यसले गर्दा दर्ता नभइकन व्यवसाय सञ्चालन गरेको धेरै छन् र कामदारहरू पनि राखेका छैन, दर्ता पनि गरेको छैन, एकाउन्टिङ सिस्टम पनि नभएका व्यवसायहरूलाई चाहिँ हामी चाहिँ इन्फर्मल सेक्टर भन्छौँ, इन्फर्मल इकोनोमी भन्छौँ होइन, त्यो खालका चाहिँ घरिघरि धेरै देखिन्छन्। त्यसले गर्दा पनि गणना एडमिन डेटाबाट मात्रै दर्ता भएको हिसाबले मात्रै तथ्याङ्क सङ्कलन गर्यो भने चाहिँ त्यसले आधा मात्रै हिस्सा लिने भएकोले हामीले गणनाहरू गर्नै पर्छ। त्यो जबसम्म हामी सबै फर्मलमा जाँदैनौँ तबसम्म हामीले गणना त गर्नै पर्ने अवस्था हुन्छ।
3: हस् लामिछानेज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
4: हुन्छ, तपाईँ आर्थिक गणना लगायत सँगसँगै विषयमा यहाँले एउटा
3: हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता एवं उप प्रमुख तथ्याङ्क अधिकारी टुण्डीराज लामिछानेसँग। विशेष गरी दोस्रो राष्ट्रिय आर्थिक गणना अहिले चलिरहेको छ, असार 7 गतेसम्म स्थलगत गणना गर्ने समय तोकिएको छ, यो गणना कसरी भइरहेको छ भन्ने सन्दर्भमा आज कुराकानी गर्यौँ। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
5: What वाहनधारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ, टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ, हेर्नु न छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।
7: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 542-13-59।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
8: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
8: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: हुन्छ प्रभु, हुन्छ, म अस्पतालै जान्छु। जनचेतनाका लागि नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने सरकारको कार्ययोजना। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत गैराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो।
4: सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीँ कतै कसैले प्रेस स्वतन्त्रता माथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। प्रेस भित्र राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
0: मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेशनल एम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृह कार्य सुरु गरेको जानकारी गराउनुभयो। उहाँले रुग्ण उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपडा उद्योग सञ्चालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ्ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिनुहुँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिइएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम शुरू गरेको जानकारी गराउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री मेहताले औषधिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढाउन लागेको बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य बीमाको समग्र व्यवस्थापन गरी दिगो समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारका उपायहरू बजेट मार्फत ल्याएको बताउनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने पनि जानकारी दिनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री रावलले वास्तविक सुकुम्बासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुकुम्बासी असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने जानकारी गराउनुभयो। मन्त्री रावलले निजामती कर्मचारी सम्बन्धी विधेयक हाल रायका लागि कानून मन्त्रालयमा रहेको र कर्मचारीको उमेर हद लगायतका सबै विषयमा छलफलबाटै अन्तिम टुङ्गो लाग्ने बताउनुभयो। महिला बाल बालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सकेर आज विनियोजन विधेयक 2083 पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभावसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रूसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरो बीच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र रूस बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको 70 वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्नुहुँदै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले गौरव स्मरण गर्न चाहेको बताउनुभयो। भेटमा राजदूत सुरोभत्सेभले नेपाल रूस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने र रूस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार लगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्नुहुँदै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कार्यवाही गरिने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष, प्रविधि मैत्री र रोजगारीमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्नुहुँदै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4-सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको 4-सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। धनगढी स्थित कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। तर त्यस क्षेत्रका किसानले भने रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
5: किसानहरूले रासायनिक मल सहज रूपमा नपाएको गुनासो आइरहँदा कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। हालसम्म किसानहरूलाई 22,425 मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय धनगढीका प्रमुख नवल सिंह बोहटीले बताउनु भयो।
6: 13,683 मेट्रिक टन हाम्रो युरिया मल, 8,103 मेट्रिक टन डिएपी मल र 639 मेट्रिक टन पोटास मल बिक्री वितरण भइसकेको छ। किसानहरूले लगेर सिजनको लागि राख्नु भएको छ।
5: सरकारी कोटा अनुसार रासायनिक मल सहकारी संस्था मार्फत किसानलाई बिक्री वितरण हुँदै आएको र आपूर्ति हुने रासायनिक मल प्रत्येक किसानसम्म पुर्याउने व्यवस्था मिलाएको प्रमुख बोगटीको भनाइ छ।
6: कोटा अनुसार बिक्री वितरण हुन्छ, प्रत्येक पालिकालाई कोटा हुन्छ, त्यो कोटा अनुसार सहकारीहरूले मल लग्नुहुन्छ र त्यही अनुसार उहाँहरूले किसानलाई बिक्री वितरण गर्नुहुन्छ। निश्चित पनि अब यो किसानले भने जति एकदम प्रशस्त हामी दिन्छौँ भन्ने होइन कि, त हाम्रो चाहिँ मागको आधारमा भने जति मल आउँदैन, आएको मललाई हामी समानुपातिक ढङ्गले सकेसम्म प्रत्येक किसान कहाँ पुग्ने हामीले व्यवस्था मिलाएको छौँ।
5: सरकारी निकायबाट रासायनिक मलको बिक्री वितरण भइरहँदा किसानहरूले भने सहज रूपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्।
7: मल पाइहाल छैन, समस्या छ।
8: मल नपाउँदा गाउँमा धेरै नै अब चिन्ता छ। अब
9: किसानहरूले मल नपाएको अवस्था छ, पहिला इन्डियाबाट पनि ल्याउँदैन, पहिले ल्याउन दिएको छ।
10: मलको त अब यहाँ एकदमै हाहाकार छ।
5: चालु आर्थिक वर्षमा युरिया 14,504 टन, डिएपी 8,126 टन, पोटास 480 टन गरी 23,110 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। कैलालीमा वार्षिक 70,000 मेट्रिक टन रासायनिक मलको माग हुँदै आएको देखिए पनि आपूर्ति

0: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरि गिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले तनहुँ स्थित शुक्ला गण्डकी नगरपालिकाले गर्दै रहेको विकास र सुशासनको पक्षमा गरेका काम बारे चर्चा गर्दैछौ। तनहुँ जिल्लामा 10 स्थानीय तह छन्। व्यास नगरपालिका, विमात नगरपालिका, भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिका गरी 4 नगरपालिका छन् भने 6 गाउँपालिका रहेका छन्। चिरपरिचित साबिकका दुलेगौडा, खैरेनीटार र ढोरफिर्दी गाविस र अन्य केही गाविसलाई समेटेर शुक्ला गण्डकी नगरपालिकाको गठन भएको हो। पर्यटकीय सहर पोखराबाट 19 किलोमिटर दक्षिणमा यस नगरपालिका रहेको छ। यो नगरपालिकालाई पृथ्वी राजमार्गले जोडेको छ। 12 वडामा विभाजित यो नगरपालिका तराईको जस्तै समथर फाँडदेखि उच्च भूभागसम्म फैलिएको छ। यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामकरण शुक्ला गण्डकी राखिएको हो। समुद्री सतहदेखि 430 मिटर होचो भागदेखि 1300 मिटर अग्लो दगामकोट डाँडा पनि यसै नगरपालिकामा पर्दछ। 165 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा हरेक वडादेखि वडासम्म सडक, विद्युत तथा पिउने पानीको सुविधा पुगेको छ। 2078 जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या करिब 55,500 रहेको छ। शुक्ला गण्डकी नगरपालिकाले आफ्नो स्रोतले भ्याएसम्म तीव्र गतिका साथ विकासमा जोडिएको छ, जसको कारण गण्डकी प्रदेशका 85 स्थानीय तह मध्ये यस पालिकाले पालिका स्तरको पुरस्कार पनि हासिल गरेको छ। कृषिमा बृहत्तर काम गरेको र मासु तथा दुधजन्य वस्तुबाट आत्मनिर्भर रहेको यो पालिकामा 4 वर्षको यो अवधिमा के कस्ता उल्लेखनीय कार्य भए त साथै सुशासनको क्षेत्रमा कस्ता काम गरेको छ, यसै सन्दर्भमा अहिले हामीसँग शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा हार्दिक स्वागत गर्दछु।
1: धन्यवाद।
0: सुशासनको पक्षबाट मैले कुरा सुरु गर्न चाहन्छु। शुक्ला गण्डकी नगरपालिकामा सुशासनको पक्षमा हामीले के कामहरू गर्यौं र नागरिकहरूलाई छिटो भन्दा छिटो सेवा प्रवाह भइरहेको छ?
1: सुशासनको पक्षमा त मुख्य गरेर त नेपालकै एउटा नमुना यज्ञ हामीले एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालन गर्यौं।
0: हजुर।
1: जसले सेवा गरेर आउन साथ एउटै ठाउँबाट सबै सेवाहरू यति नम्बर कोठामा भन्दा पनि एउटै ठाउँबाट बसेर हाम्रै कर्मचारी मार्फत उहाँहरूको सेवालाई पूर्णता दिने कुरामा हामीले पहिलो एकीकृत सेवा प्रवाह केन्द्र भनेर सञ्चालन गरेका छौँ।
0: हजुर।
1: दोस्रो, हामी सेवा प्रवाह अझै महत्व दिएर थप अझै यसमा केही समस्या छ भने गुनासो सुनाई पेटिकाहरू, ट्रान्सपरेन्सी वालहरूदेखि लिएर ई लाइब्रेरीको व्यवस्था, ई हाजिरी व्यवस्था, कर्मचारी क्षमता विकासका कार्यक्रमहरू, दक्ष जनशक्तिको व्यवस्थादेखि लिएर सहज रूपमा त्यो माथि पनि अझै थप हामीले नगर प्रमुख र उप प्रमुखलाई सहज रूपमा यहाँहरूले सहज रूपमा भेट्ने हिसाबले हामीले कसैलाई कुनै वेटिङ रूममा नराखिकन जो आउनुहुन्छ जसले पनि आफ्ना गुनासा, आफ्ना परेका समस्याहरू सिधै नगर प्रमुखलाई भेट्ने खालको त्यो खालको वातावरण बनाएर जनतालाई सकेसम्म स्थानीय सरकारले घर दैलोमै गएर सेवा दिने खालको वातावरण निर्माण गर्ने कुरामा हामी लागेका छौँ सर।
0: हजुर, अब यति छिटो तरिकाले सेवा दिने गतिका साथ काम गर्नुभएको रहेछ होइन, त यहाँको नगरपालिका चाहिँ त जम्मा 165 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, धेरै ठुलो नगरपालिका पनि होइन, होइन यहाँको पालिकासम्म आएर काम लिने जो चाहिँ नागरिक सेवा लिने व्यक्तिहरू हुनुहुन्छ नि, त्यसभित्र अपाङ्गता भएका ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ होला, महिला जो अशक्त हुनुहुन्छ, त्यस्तोहरूको लागि छुट्टै डेस्कको निर्माण गरेर यहाँले काम सेवा दिनुभएको छ कि होइन? सोलो डोलो एकै ठाउँबाट दिन्छौँ तर द्रुत गतिले दिन्छौँ, के भन्न सकिन्छ?
1: ज्येष्ठ नागरिक, वृद्ध, अपाङ्गहरूलाई त हामी घर दैलोमै गएर सेवा दिने गरेका छौँ।
0: हजुर।
1: अनि कोही आइहाल्नु भयो अफिसमा भने पनि हामीले छुट्टै व्यवस्था गरेर उहाँलाई पहिलो प्रायोरिटीमा राखेर उहाँहरूलाई सेवा प्रदान गर्छौँ हामीले।
0: हजुर हजुर। अनि जस्तो तनहुँ जिल्लाका 10 पालिका मध्ये 6 गाउँपालिका, 4 नगरपालिका होइन, भानु नगरपालिका, व्यास नगरपालिका अनि विमान नगरपालिकालाई अहिले हामीले कुरा गर्दैछौँ, जसको नेतृत्व तपाईँ आफैले गर्दै हुनुहुन्छ, शुक्ला गण्डकी नगरपालिका। यी 4 नगरपालिकामा प्रतिस्पर्धाको हिसाबले कहिलेकाहीँ कामलाई पनि प्रतिस्पर्धाको रूपमा लियौँ भनेदेखि हामी अब्बल हुने अवस्थाबाट काम गरेका छौँ कि होइन? गर्दा गर्दै पनि कहिलेकाहीँ नसकेको अवस्था, आफ्नो आन्तरिक स्रोतले पनि नभ्याएको अवस्था, के भन्न सकिन्छ?
1: हामी समग्रमा शुक्ला गण्डकीको विकासमा 4 पालिकामा हामी अब्बलै हिसाबले काम गरेका छौँ अहिलेसम्म। हामी पूर्वाधारको हिसाबले राम्रो, अहिले 4 बिचमा 80% शाखा बाटाहरूको स्तर उन्नति, ढलान, कालो पत्रेदेखि नाला निर्माणदेखि गरेर अहिले करिब 80% चाहिँ हामी काम सम्पन्न गरेका छौँ।
0: हजुर।
1: त्यस्तै अरू

0: क्षेत्रमा हामीले त्यसरी नै राम्रो प्रगति गरेका छौँ। अहिले अन्य पालिका भन्दा हामीले हाम्रो क्षेत्रको भएको सीमित साधन स्रोतलाई अधिकतम प्रयोग गरेर जनचाहना अनुसार काम गरेको हामीले विश्वास गरेका छौँ। जनता पनि करिब करिब सन्तुष्टिमै हुनुहुन्छ।
1: अनि जस्तो गुनासो आउँछ होला नागरिक तहबाट, कस्ता कस्ता कामहरू पुरा हुन सकेनन्, कस्ता कस्ता कामहरू अलमल परे, अलिकति झमझटिलो भयो भन्ने खालका केही गुनासाहरू चाहिँ त नगरपालिकासम्म आइपुग्छन् होला। ती गुनासाहरूलाई पनि हामीले सम्बोधन गरेर फेरि अझ द्रुत सेवा दिनुपर्ने हुन्छ होला। खास गुनासोलाई आधार मानियो भने कस्ता गुनासा लिएर आउनुहुन्छ प्राय गरी?
0: जस्तो गुनासाहरूमा एउटा पूर्वाधारमा अलिकति क्वालिटी भएन कि हजुरहरूले अलि निगरानी बढाइदिनु पर्यो भन्नुहुन्छ। अरू चाहिँ अलि हामी अलि दुर्गममा छौँ, हाम्रो सुनवाई अलिक कमजोर भयो कि हजुरहरूले आएरै हेरिदिनु पर्यो हाम्रा पूर्वाधारका विकासहरू भन्नुहुन्छ। कति सामान कति स्वास्थ्य खानेपानी, अब खानेपानी मात्रै भएन, फिल्टरेबल खानेपानी चाहियो, ट्याप टु माउथ भने चाहिँ सिधै मुखमा राख्न मिल्ने खालको वातावरण बनाइदिनु पर्यो भन्नुहुन्छ। प्राय जसो कृषकहरूको अलिक बढी गुनासा छ, कृषकहरूको चाहिँ अब सिंचाईको व्यवस्था अलिक व्यवस्थित गरिदिनु पर्यो भन्नुहुन्छ भने मल बिउहरू अलिक गुणस्तरीय चाहियो, कहिले काहीँ बिउहरू अहिले गुणस्तरीय नपर्दा फलहरू राम्रो नलाग्ने, किसानहरू मर्काउ पर्ने भन्ने छ भने बाँदर आतंक चाहिँ यो देशैभरिको समस्या छ, यसले योबाट हामी पनि अछुतो भएको छैन।
1: बाँदर आतंक यहाँको शुक्ला गण्डकी नगरपालिकामा पनि छ, कतिपय वडाहरूमा चाहिँ बाँदरहरू आएर बाली नालीहरू खाइदिएका छन् हो। त्यस गरी अझ पूर्वमा अझ बढी मात्रामा देखिएको रहेछ, खोटाङ भोजपुरको साइडहरूमा बढी मात्रामा बाँदरले आतंक गरेको कारणले गर्दाखेरि कुनै पनि बालीहरू चाहिँ भित्र नपाउँदाखेरि समस्या निम्तिएको भन्ने कुराहरू आउँथ्यो होइन। यहाँको नगरपालिकामा 12 वडा छन्, 12 वडामा चाहिँ सडक सञ्जालको गति सबै ठाउँमा चाहिँ पिचबाट निर्माण गर्नुभएको छ कि होइन, कुनै ठाउँमा चाहिँ कच्ची सडक पनि छ के छ?
0: हाम्रो 12 वार्डमा 2-3 वार्डमा चाहिँ अहिलेसम्म पुरै पिच लान सकिया छैन, वार्षिक बजेट त हालिया छ, 2 वार्ड चाहिँ करिब करिब पिच लान नसकेको छ, नत्र अरू प्राय जसो वार्डमा चाहिँ हामीले पक्की सडक पुर्याएका छौँ।
1: अब सडक निर्माण गर्ने क्रममा पनि कतिपय गुणस्तर हुन नसक्नुको कारणले गर्दाखेरि होइन, ठुलो पानी पर्यो, बर्सात लाग्यो भने त्यति बेला हामी फेरि निर्माणको कामहरू पनि प्राय गरी चाहिँ जेठ र असारमा भ्याउने गरी गर्छौँ, जसले गर्दाखेरि मौसमले पनि हामीले साथ दिएको हुँदैन। निर्माण कार्य गर्दाखेरि त झट्ट हेर्दाखेरि राम्रो देखिन्छ, तर 2-3 महिनापछि त्यसको नतिजा राम्रो देखिँदैन, अनि त्यही सडकलाई चाहिँ हामी प्रत्येक वर्ष चाहिँ फेरि अर्को बजेट राखेर स्याहार्नुपर्ने अवस्था छ। तपाईँको पालिकामा चाहिँ कस्तो छ यो अवस्था?
0: सबैको हाम्रो भूगोल धरातल सबै एउटै छ, पहाडी जिल्ला हो यो पनि, केही वार्डहरू अब केही ठाउँहरू चाहिँ हाम्रो नि प्राविधिक कारणहरू पनि छन्, केही कमजोरीहरू जस्तै इन्जिनियरिङ हिसाबले नखनेर आफू खुसी गाउँले मिलेर खनेका बाटाहरूको कहिले काहीँ ग्रेड नमिल्दा त्यहाँ पिच टिक्दैन, त्यस्तो ठाउँहरूमा ढलानै गर्नुपर्ने हुन्छ, ढलान गर्दा बढी महँगो हुँदा पिच गरिन्छ, पिच गर्दा नटिक्ने एउटा समस्याहरू छन् भने कति ठाउँमा नालाको व्यवस्था नभइकन पिच गर्दा पनि त्यो समस्या आएको छ, र कति ठाउँ चाहिँ अब भूगोलको हिसाबले नि पहिरो आउने नालाहरू थुनिने अनि बाढीहरू पानीहरू एउटै जम्मा भएर थुनिएर एउटै लिगबाट अलि बलियो भएर हिँडिदिँदाखेरि खोल्ने हो, यो समस्या त हामी सबैको पहाडी जिल्लामा सबैको एउटै समस्या
1: छ है। पर्यटकीय सहर पोखरादेखि जम्मा 19 किलोमिटरको दूरी यहाँको नगरपालिका पर्दछ र पृथ्वी राजमार्गले पनि यहाँको नगरपालिकालाई चाहिँ क्रस गरेर गएको छ होइन। विकास गर्नलाई चाहिँ त कुनै कच्चा निर्माणका सामग्री ल्याउनु पर्दाखेरि पनि चाहिँ त्यति समस्या छैन, सडकको राम्रो सहज छ नि, यसमा कामको गतिलाई कसरी अगाडि बढाउनु भएको छ?
0: वास्तवमा पोखरा पर्यटकीय राजधानीको नजिक छौँ हामीले, अब विशेष गरेर प्राकृतिक स्रोत साधनले पनि यो पालिका सम्पन्न छ
1: हजुर।
0: अब यसलाई अझै प्राकृतिक स्रोत साधनलाई व्यवस्थापन गर्न सकियो भने अब कानुनी रूपमा केही अडचनहरू छन्, कानुनी रूपका अडचनहरूलाई हामीले व्यवस्थापन गर्न सकियो भने केही यहाँ सम्भावना छन्। अब पर्यटकीय होमस्टे गर्ने पर्यटकीय क्षेत्रहरू छन्, धार्मिक क्षेत्रहरू छन्, ती धार्मिक क्षेत्रहरू पर्यटकीय क्षेत्रहरूको पूर्वाधार त बेसिक पूर्वाधार त हामीले तयार गरिसकेका छौँ, तै पनि अझै यसलाई व्यवस्थापन गर्नलाई राज्यबाट अझै केही ठुला कार्यक्रमहरू आउन जरुरी छ। जस्तै यहाँ एउटा ढोरोराई मन्दिर छ, जसको परापूर्व कालदेखि यस्तो शक्ति छ कि भित्र कहाँबाट प्राकृतिक बाढी जस्तो एकैछिनमा 10-10 मिनटमा लहरी छुट्छ
1: हजुर हजुर।
0: त्यो विश्वका भूगर्भविदहरू आएर पनि हेर्नु भएको छ, एउटा दैवी शक्ति पनि छ यहाँ भन्ने पनि गरिन्छ। यहाँ बालबालिकाको चाँडै बोली फुटेन, स्वर खुलेन भने चाहिँ यहाँ ढोरोराई मन्दिरमा डुबाएर डुबाइयो भने स्वर खुल्छ भन्ने किम्बदन्ती पनि छ। धेरै मानिसहरू धार्मिक हिसाबले पनि र आफ्ना बच्चाहरूको त्यो स्वर खोल्न पनि आउनुहुन्छ, त्यो हिसाब छ भने अरू हिम श्रृङ्खलाहरू देखिने र अग्ला दृश्य अवलोकन गर्न सकिने डाँडाहरू पनि छन्। भूगोलमा पनि हामीले पर्यटकहरू भित्र्याउने र त्यहाँ होमस्टेको व्यवस्थापन गर्ने र धार्मिक र यो दृश्य अवलोकन गर्ने पर्यटकहरूलाई ल्याउन सक्यो भने पोखराबाट आएका केही मान्छेहरू 5-10% मात्रै राख्न सक्यो भने शुक्ला गण्डकीको आर्थिक अवस्था अझै सुदृढ हुन्छ, अझै बलियो हुन्छ भन्ने हामीले देखेका छौँ। त्यही अनुसार पूर्वाधारको विकास पनि हामी अगाडि बढाएका छौँ।
1: हजुर, पर्यटनको कुरा गर्दाखेरि म कार्यक्रमको अन्त्यतिर फेरि केही कुरा जोड्ने छु होइन, जस्तो सदाचार र पारदर्शितालाई कसरी सँगै लिएर काम गर्नुभएको छ? प्राय गरी हामी विकासको काम थाल्छौँ र बजेट र हाम्रो काम ट्याली हुन नसक्नु सानोका कारणले गर्दाखेरि कहिलेकाहीँ आर्थिक समस्याहरू पनि आउँछन् र आरोपहरू पनि लाउने गर्दछ होइन। यसमा शुक्ला गण्डकी नगरपालिकाको अवस्था कस्तो छ?
0: शुक्ला गण्डकीले आफ्नो आय स्रोतको आधारमा बजेटहरू बाँडफाँड गरेर समग्र सबै वडाका वडाध्यक्षहरू कार्यपालिकाका सदस्यहरू बसेर हामीले बजेट विनियोजन गर्छौँ। बजेट विनियोजन गर्दा साझा सबैले अपनत्व बोध गरेर हिसाब गरेका छौँ र आवश्यकतालाई पहिचान गरेर काम गर्ने गरेका छौँ। र आमदानीका स्रोतहरूमा चाहिँ हामी विशेष गरेर अब प्राकृतिक स्रोत साधन एकीकृत सम्पत्ति करदेखि लिएर राज्यले पाउने मालपोतदेखि प्रदेश सरकारले केन्द्र सरकारले दिएका अनुदानहरू यिनै मार्फत काम गर्ने गरेका छौँ र हामीले कामको क्वालिटी गुणस्तरदेखि लिएर सबै कुरामा हामी पारदर्शी हिसाबले काम गरेका छौँ र आन्तरिक रूपमा पनि हामी यहाँ फजुल खर्च नहोस् अतिथि सरकार इन्धनदेखि सबै कुरामा हामी कुनै पनि कुराको चाहिँ पारदर्शी हिसाबले हामी राख्छौँ। कसैलाई चित्त नबुझे गुनासो पेटिकादेखि राखेका हुन्छौँ र सार्वजनिक सुनाईहरू गरेका हुन्छौँ। चौमासिक सार्वजनिक सुनाईहरू गरेर पारदर्शी हिसाबले आम जनताले थाहा पाउने पत्रकारहरू राखेर जनताले थाहा पाउने गरेर नगरपालिका के गरिरहेछ कसरी गरिरहेछ नगरपालिकाको आमदानीका स्रोतहरू के हुन् के केमा आकलन गरेको थियो कति उठ्यो कति खर्च भयो भनेर हामी पारदर्शी हिसाबले राखेका हुनाले जनताको खासै गुनासो चाहिँ मैले सुन्न
1: भएको छैन। अनि यसैमा जस्तो हामी कृषि प्रधान मुलुकका नागरिक होइन, कृषिमा यान्त्रिकीकरण र बाँझो जमिनको उपयोगितालाई तपाईँको शुक्ला गण्डकी नगरपालिकाले कसरी लिएको छ?
0: कृषिलाई अहिले हामीले शिक्षा र कृषिमा अलिक बढी महत्त्व दिएर हामीले बजेटहरू त्यही अनुसार विनियोजन गरेका छौँ। कृषकहरूले आफ्नो उत्पादनलाई सहजीकरण होस् भनेर हामीले हप्तामा एक दिन कृषकका उत्पादनहरू हामी आफैले निशुल्क ढुवानी गरेर हामी कृषि उपज सङ्कलन केन्द्रमा लिएर आएर हाट बजारहरू मार्फत बिक्री गर्ने रणनीतिका साथ हामी अगाडि बढेका छौँ। हाम्रो हाट बजार हेर्न अहिले छिमेकी पालिकाबाट आउनु भएको छ र कृषकहरू उत्साही हुनुहुन्छ। वास्तविक कृषकलाई हामीले राज्यले दिने सेवा सुविधाहरू कृषकको हातमा परोस्, झोलामा बोकेकाले पावर र पहुँचको भरले नजाओस् भनेर हामीले कृषकहरू पहिचान गर्ने, कृषकहरूलाई पहिचान गरेर उहाँहरूलाई राज्यले दिने हाते ट्र्याक्टर कम्बाइन मिल जस्ता माछा पालन गर्नलाई पोखरी बनाउने जस्तादेखि लिएर उन्नत बिउ बिजनका तालिमहरूदेखि लिएर सिप विकासका कार्यक्रमहरू दिएर उहाँहरूले उत्पादन गरेकालाई उत्पादनको आधारमा अनुदान दिएर सम्बन्धित बिक्री केन्द्रसम्म उपभोक्ता र उत्पादकको बिचको सम्बन्ध नजिक बनाएर वास्तविक कृषकले चाहिँ आफ्नो उत्पादनको उचित मूल्य पाउन र उपभोक्ताले पनि सिधै खरिद गरेर ताजा विषादी रहित खानेकुरा लैजाउनु भनेर हामीले त्यो खालको व्यवस्था गरेर कृषि एम्बुलेन्स नै चलाएका छौँ। सूर्य नेपाल भन्ने यहाँको ठुलो संस्था छ, उहाँले हामीलाई कृषि एम्बुलेन्स दिनुभएको छ र त्यो एम्बुलेन्स मार्फतै कृषकहरूलाई कृषकका उत्पादनलाई घरमै गएर बारीमै गएर लिएर आएर हामी बिक्री केन्द्रसम्म लिएर आएर बिक्री गर्ने अवसर गराएका
1: छौँ। हजुर, अनि यो चाहिँ त उत्पादन र बजारीकरणको कुरा सन्दर्भलाई जोड्नुभयो, मैले यहाँनिर जोड केमा दिन खोजेको छु भने जस्तो कतिपय व्यक्तिहरूका चाहिँ जमिनहरू बाँझा छन् के केही गर्न नसकेको घर पक्षबाट चाहिँ केही पनि गर्न नसकेको तर चाहिँ जमिन चाहिँ बाँझो भएको उपज उत्पादन दिने जमिन पनि बाँझो भएको अवस्था छ। यसलाई नगरपालिकाले एउटा सम्बन्धित घर पक्ष अर्थात् अर्को कृषिको उत्पादनमा चाहिँ जोडिने व्यवसाय र नगरपालिका मिलेर पनि यसलाई लिजमा दिएर भनौँ न त्यो बाँझो जमिनलाई पनि हामीले उत्पादनमा जोड्ने गरी लिजमा दियौँ भने घर पक्षकालाई पनि केही आंशिक रूपमा फाइदा हुने उत्पादन पनि बढ्ने नगरपालिका पनि त्यसलाई बजारीकरण गरे स्वरूप चाहिँ केही अर्थ उपार्जन पनि गर्न सक्ने यो वातावरण मिलाउन सक्यौँ भनेदेखि कृषिको उत्पादनमा पनि जोडिन्थ्यो र हाम्रा कृषि उपजहरू पनि बजारमा सहजै आउन सक्थे। यतातर्फ सोचेर काम गर्ने भन्ने अलिकति राम्रो हुन्थ्यो कि भन्न खोजेको
0: सरले ठिक कुरा गर्नुभयो। हामीले यस वर्षदेखि जुन कृषि उपज सङ्कलन केन्द्र अगाडि बढाएका छौँ त्यो केन्द्रलाई दैनिक बजारीकरण गर्न पनि हामीलाई उत्पादनमा जोड दिनुपर्ने हाम्रो बाध्यता छ। यस वर्ष हामी योजनामै राखेर हामीले कसरी उत्पादन गर्न सकिन्छ, खास बाँझो जमिनलाई कसरी आयसँग जोड्न सकिन्छ र कसरी कृषकहरूलाई प्रोत्साहन गर्न सकिन्छ भन्ने त्यो खालको नीति बनाएर त्यही अनुसारको व्यवस्था यस वर्ष हामी राख्ने कुरा अगाडि बढाएका छौँ। मलाई लाग्छ यो बजेटमा अब कृषकहरूलाई अझै सम्मान गर्ने, आत्मनिर्भर हुने र व्यावसायिक वातावरण निर्माण गर्ने र कृषि पेसा मेरो हाम्रो इज्जतिलो पेसा हो भन्ने खालको सम्मानित पेसा बनाउने कुरामा र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सहित राखेर हामी यस वर्षदेखि गत वर्ष पनि हामीले कृषक सम्मान कार्यक्रम राख्यौँ हाम्रो वार्षिक उत्सवको दिन स्थापना दिवसको दिन। यस वर्ष पनि अझै कृषकहरूलाई अझै थप प्रोत्साहन गर्ने खालको कार्यक्रम लिएर कुरा अगाडि बढाएका छौँ।
1: जस्तो मासुजन्य र दुग्धजन्य यस्ता वस्तुहरू र अन्डाबाट चाहिँ यहाँको यो शुक्ला गण्डकी नगरपालिका चाहिँ आत्मनिर्भरतामा छ कि छैन?
0: मासुजन्यमा र दुधमा चाहिँ करिब करिब हामी आत्मनिर्भर छौँ सर। कृषकहरू छन्, अब पशुपालकहरू थुप्रै हुनुहुन्छ व्यावसायिक रूपमा, पोखरा पनि नजिक भए हुनाले अब अरू बाख्रा भैँसीदेखि लिएर अरू कृषकहरू पशु पशु व्यवसाय पालकहरू पनि थुप्रै हुनुहुन्छ। हामी सबैलाई कृषकहरू पशुपालक चालकतर्फ कृषकतर्फ सबैलाई हामीले सम्मान गर्ने कार्यक्रम सहित अगाडि बढाएछौँ र कृषकहरू पनि उत्साहित हुनु भएको छ मलाई लाग्छ। अझै थप कृषकहरूलाई पहिचान गरेर थप सिपको विकास गरेर अगाडि बढाउने कुरामा हामी अहिले वडा वडामा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमहरू पनि यो योजना पनि शुक्ला गण्डकीमा परेको छ र हामीले कृषकहरूलाई थप प्रोत्साहन गर्न थप सिपको विकास गरेर काम गर्नलाई हिजो आजै हामी हप्ताभरि नै सबै वार्डका कृषकहरूलाई एकै ठाउँमा राखेर विषादी रहित कसरी उत्पादन गर्न सकिन्छ उत्पादन कसरी बढाउन सकिन्छ भनेर हामी यो हप्ता हाम्रो ट्रेनिङकै कार्यक्रम चलिरहेको छ सर।
1: हजुर, जस्तो यहाँसँग बजार भेटाउनको लागि पनि समस्या छैन र भूमि पनि तपाईँहरूको चाहिँ शुक्ला गण्डकी नगरपालिका चाहिँ समथर भूमिमा फैलिएको छ जुन चाहिँ खेती योग्य जमिनको रूपमा पनि हामीले बुझ्न सकिन्छ र त्यसमा फल तरकारीहरू यसको बिरुवाहरू पनि हामीले थपेर चाहिँ फेरि उत्पादनलाई फरक तरिकाले चाहिँ अगाडि बढाउन सकिन्छ होइन। 19 किलोमिटरको सडक दूरीमा रहेको पर्यटकीय सहर पोखरा अनि करिब 30 किलोमिटरको सडक दूरीमा रहेको दमौली यी ठुल्ठुला बजार क्षेत्र छन्। तपाईँहरू चाहिँ बीच भागमा हुनुहुन्छ होइन। उत्पादित वस्तुहरूलाई बजारसम्म लैजानलाई पनि सजिलो छ होइन, तर उत्पादन चाहिँ हामीले भरपूर मात्रामा गर्नु पर्यो र यसमा नगरपालिकाको पनि ठुलो भूमिका रहनु पर्यो भन्न खोजेको मैले।
0: हामी जोडिएका छौँ सर, हामीले हाम्रो क्षमताले भ्याएसम्म हामीले कृषकहरूलाई प्रोत्साहन गर्ने काममा अहिले अग्रसर बनाउने उत्पादनसँग जोडियौँ भने दिगो विकास हुन्छ, हाम्रो पारिवारिक आर्थिक समृद्धि पनि हुन्छ भनेर हामीले समय समयमा ट्रेनिङहरू दिने, ट्रेनरहरू बोलाउने र कृषिका नयाँ प्रविधिहरू, राज्यले दिएका सेवा सुविधाहरू, कृषि औजारहरूदेखि लिएर मेसिनदेखि लिएर राज्य दिने सेवा सुविधालाई पनि नगरपालिकाले नै आफ्नो तर्फबाट र राज्यले दिने सङ्घीय सरकारबाट प्रदेश सरकारबाट आउने कार्यक्रमहरूलाई पनि फोकस गरेर कृषकको हातमा आलु पकेट क्षेत्रदेखि लिएर सुन्तला पकेट क्षेत्रहरूदेखि लिएर नगदे बाली उत्पादन गर्ने, तरकारी बारी उत्पादन गर्ने क्षेत्रहरूदेखि लिएर मह उत्पादन गर्ने पकेट क्षेत्रहरू, हामी कफी उत्पादन गर्ने क्षेत्रहरूलाई पहिचान गरेर सकेसम्म एकवटा एक उत्पादनलाई महत्त्व दिएर अगाडि बढाएका
1: छौँ। नगरपालिकाले अनुदान स्वरूप दिएको कृषि उपज उत्पादनका लागि जो खास कृषकहरूलाई तपाईँहरूले भनेर अनुदान दिनुभएको छ नि होइन, त्यो अनुदानको रकम चाहिँ कहीँ कतै त्यस्तो गलत ठाउँमा उपयोग भएको अर्थात् चाहिँ गर्दा गर्दै नसकेको तर कागजपत्रको हिसाबले सम्पन्न गरेर देखाएको र अनुदान रहेको तर कृषि फर्म नगरेको उत्पादनमा नजोडेको यस्तो समस्या छ कि छैन?
0: यस्तो छैन सर, म आइसकेपछि एक त म यसरी नै झन् पूर्ण समाजसेवीको रूपमा काम गरेको छु, मैले राज्यबाट पाउने सेवा सुविधा पनि मेयर सहायता कोष भनेर कोष बनाएको छु र त्यो कोष मार्फत गरिब विपन्न असहाय पढ्न नसकेका चाडबाड नसके मान्न नसकेका उपचार गर्न नसकेकालाई मेरो आफूले पाउने सेवा सुविधा मेयर सहायता कोष मार्फत दिन्छु। त्यसकारण अलि म पारदर्शी हिसाबले काम गरे हुनाले मसँग चाहिँ त्यो मेयर साहब अलि पारदर्शी हुनुहुन्छ, आफूले पनि केही लिनुहुन्न र गलत काम गर्नुहुन्न भन्ने कुरो जनतामा चाहिँ एउटा त्यो माहौल बनिसकेको छ सर।
1: हामीले कृषिमै जोड गरेर कुरा गर्नु पर्दाखेरि जस्तो कृषि उत्पादनमा जोडिएका व्यक्तिहरू जो कृषक हुनुहुन्छ होइन, उहाँहरूलाई तपाईँहरूले चाहिँ एउटा समन्वयकारी भूमिकाबाट चाहिँ बजार क्षेत्र पनि तोक दिनुभएको छ, बजार क्षेत्रको चाहिँ सहजता पनि बनाउनु भएको छ भन्ने कुरा यहाँको रह्यो होइन। निर्वाहमुखीबाट जीवनस्तर उकास्ने कार्यक्रमहरू पनि त ल्याउनु भयो होला नि त नगरपालिकाको तर्फबाट चाहिँ यो कृषिको क्षेत्रबाट कुरा गर्नुपर्दा।
0: अहिले हामीले कृषकहरूलाई जम्मा गरेर के खालको तपाईँहरूको आफ्नो भूगोलमा के उत्पादन हुन्छ, त्यहाँको माटोले के फलाउँछ, के फल्ने सम्भावना छ, त्यसलाई हामीले माटो चेक जाँच गरेर माटोसँग जोडिने खालका विषयका उत्पादनसँग जोड्ने र कृषकहरूलाई त्यही खालको तालिमहरू दिएर चाहिँ तपाईँहरू व्यवसायीकरणतर्फ जानुहोस्, निर्वाहमुखी अलिकतिमा पिँडालु अलिकतिमा आलु जो अलिकतिमा उखु अलिअलि फलफुल लगाए जस्तो आफूलाई खाना मात्रै लगाए जस्तो होइन, निर्वाहमुखी होइन व्यावसायिक मुखी गराउनुहोस्, राज्यले सेवा सुविधा के गर्नुपर्छ तपाईँको उत्पादनको ग्यारेन्टी पनि हामी लिन्छौँ, उन्नत बिउ बिजन र यो माटो साउँदो बिउ बिजन पनि हामी दिन्छौँ भनेर कृषकहरूलाई हामीले तालिम दिएका छौँ र एउटा विश्वासिलो वातावरण पनि निर्माण गरेका छौँ। अहिले कृषकहरूमा चाहिँ उत्साह जागेको छ र हामीले व्यावसायिक वातावरण निर्माण गर्न खोजेका छौँ सर।
1: भनेपछि कृषकहरूमा प्रोत्साहन र प्रवर्धनका कुराहरूमा चाहिँ उत्साह बढेको छ,
0: अहिले उत्साह बढेको छ।
1: अनि अब मैले यो कृषि क्षेत्रको कुरा सँगसँगै शैक्षिक क्षेत्रको कुरा गर्छु, कतिपय सामुदायिक विद्यालयहरू स्तरोन्नति हुन नसकेका र पठन पाठनको वातावरण पनि मिल्न नसकेको र शिक्षक भन्दा विद्यार्थी कम भएको अवस्था, यस्तो खालको समस्या पनि हामीले झेल्नु परेको छ होइन। सामुदायिक विद्यालय सुधारका कार्यक्रम के छन् जसले व्यावसायिक र गरेर खाने शिक्षालाई अभिप्रेरणा दिन सकोस्, के लाग्छ यहाँलाई?
0: हामीले अहिले शिक्षालाई अलि महत्त्वका साथ अगाडि बढाएका छौँ, शिक्षालाई राज्यले दिएको बाहेक पनि हामी 4-5 करोड थप रकम विनियोजन गरेका छौँ, हामी आधारभूत शिक्षा अनिवार्य र निशुल्कको रूपमा अगाडि बढाएका छौँ, हामीले अहिले आधारभूत तहसम्मलाई, त्यसपछि बाल विकास केन्द्रलाई व्यवस्थित गरेका छौँ, भौतिक पूर्वाधारहरूमा कहीँ कमजोर नहोस् भनेर अहिले हामी नगरपालिकाले नै हरेक वर्ष लगानी गरेका छौँ र न्यूनतम शैक्षिक पूर्वाधार हुनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै विद्यालयमा पुगेर सबैको अवलोकन गरेर सबै ठाउँमा हेरेर समस्या भएकोमा समाधान गर्नेतिर लागेका छौँ सर।
1: हजुर, शिक्षा बिनाको समाज त हामीले परिकल्पना पनि गर्न सक्दैनौँ होइन, शिक्षाले नै हामीलाई अगाडि बढाउने हो। सामुदायिक विद्यालयहरूको स्तर उन्नति गर्नका लागि पूर्वाधार क्षेत्रबाट होस्, पठन पाठनको क्षेत्रबाट होस्, त्यहाँ चाहिँ राम्रो पढाउन सक्ने जनशक्तिको तर्फबाट होस्, त्यसमा पालिकाले के काम गरेको छ होला छोटकरीमा भन्दिनुहोस् न।
0: हामीले सबै विद्यालयमा न्यूनतम पूर्वाधारहरू, कक्षा कोठाहरू र व्यवस्थापन गरेका छौँ, खेल मैदान बनाएका छौँ, बाल विकास केन्द्रहरू अहिलेको प्रविधि युक्त बनाएका छौँ, स्मार्ट बोर्डहरूको व्यवस्था गरेका छौँ, शौचालयहरूलाई व्यवस्थित गरेका छौँ, खानेपानीको व्यवस्थापन गरेका छौँ, दरबन्दी मिलान गरेका छौँ। सँगसँगै अहिले राज्यले लिएको गरिब विपन्न असहाय वैदेशी रोजगार गरेर आफ्नो बुवा आमा बेपत्ता भएका त्यस्ता परिवारहरूलाई छात्रवृत्तिदेखि लिएर सबै काम सबैले पालना गर्नुपर्ने र संस्थागत सामुदायिक सबै विद्यालयमा र सरकारी सबैमा लागू गरेका छौँ। सँगसँगै हामीले शिक्षाको सुधारलाई अलिक बढी जोड दिएर सरकारी होइन संस्थागत पनि सँगै जानुपर्छ र हामीले सँगसँगै लगेर यो वर्ष हामी एउटा समग्र राज्यको मूल्याङ्कनमा पनि नेपालभरिमै हामी 36 नम्बरमा आयौँ भने गण्डकी प्रदेशमा हामी 4 नम्बरमा र तनहुँ जिल्लामा हामी प्रथम नम्बर प्राप्त गर्न सफल भएका छौँ।
1: शुक्ला गण्डकी नगरपालिकाले चाहिँ यो क्षेत्रबाट काम गरेकोमा होइन, कतिपय विद्यालयहरू सामुदायिक विद्यालयहरू छन् जति ती मर्जको अवस्थामा लानुपर्ने अवस्था छ कि छैन, यो कहिलेकाहीँ कुनै कुनै पालिकाहरूमा यो बाध्यकारी पनि भएको देखिन्छ कि, जस्तो कि शिक्षक संख्या 20 छ, पढ्ने संख्या चाहिँ 30 छ होइन, तर पढ्ने संख्या चाहिँ 300 छ तर शिक्षक संख्या 10 छ, त्यस्तो अवस्थामा चाहिँ हामीले मर्जिङ प्रणालीलाई पनि अगाडि बढाएका छौँ, यहाँको पालिकामा कस्तो छ यो अवस्था?
0: शिक्षाको गाउँका मानिसहरू बिस्तारै विस्थापित हुँदै बसाई सराएर शहरी तर्फ उन्मुख भने विकास हामीले गाउँतिर लाँदाखेरि अहिले अप्ठ्यारो चाहिँ परेको छ। हामीले 4-5 विद्यालयहरू मर्ज गऱ्यौँ, यस वर्ष पनि 1-2 विद्यालयहरू मर्ज हुने 1-2 भएको छ र मर्ज गर्ने पक्षमा छन् भने, सँगसँगै हामी दरबन्दी मिलान पनि गरेका छौँ। हिजो विद्यालय 300 विद्यालय विद्यार्थी भएको आज 600 भएका छन्। त्यहाँ जहाँ कम छ त्यहाँका शिक्षकहरूलाई त्यो सम्बन्धित विद्यालयमा लिएर आएर व्यवस्थित गर्ने प्रक्रिया हाम्रो प्रत्येक वर्ष चलेको छ सर। कहीँ बढेको छ, नयाँ विद्यालय थपलेका छौँ गाउँमा पनि, बसाई बेसीमा सर्यो, बेसीको चोकमा हिजो विद्यालय थिएन डाँडामा थियो भने डाँडाको विद्यालयलाई बेसीमा सारेका छौँ। कोही मर्ज गरेर गाउँ रित्तो भएपछि चाहिँ गाउँका विद्यालयहरू मर्ज गरेर हामीले शिक्षकहरूको दरबन्दी मिलान गरेका छौँ।
1: यसमा एउटा समस्या पनि निर्माण हुन्छ नि, जस्तो कि टाढाका विद्यार्थीहरू टाढाको आफ्नो मर्ज भएको विद्यालयसम्म पुगेर पठन पाठन गरेर फेरि घर फर्किनको लागि अप्ठ्यारो पर्न सक्छ, यसमा चाहिँ यातायातको सुविधा सेवा सुविधा पनि प्रवाह गरेको छ नगरपालिकाले कि होइन, तिनीहरूलाई आवासीय हिसाबले पनि राखेका छौँ, अझ त्यसमा थप अरू केही काम गरेका छौँ भने केही भन्न सकिन्छ?
0: मर्ज गर्ने बेलामा नै हामीले त्यहाँ 15-20 मिनट भन्दा दूरी बढी भयो भने हामी त्यस्ता विद्यालयहरू मर्ज गर्दैनौँ। एकैजना दुईजना भने राखेका छौँ, बरु 1-2 मात्रै राखेर भने दिएका छौँ। यदि विद्यालयमा विद्यार्थी नभएको ठाउँमा मात्रै पूर्ण हामीले मर्ज गरेका छौँ, होइन भने कहिले काहीँ एक आधा व्यक्ति भयो भने त्यहाँ जान लाग्ने यातायात खर्चदेखि लिएर त्यहाँ पर्ने समस्याहरूलाई चाहिँ हामीले नगरपालिकाले आर्थिक विपन्न परिवार आर्थिक सहयोग दिएर पनि ती अभिभावकहरूको आर्थिक अवस्था कमजोर नहुने र ती बालबालिकाले पढ्नु पाउने अधिकारलाई चाहिँ हामीले त्यसरी मिलाएका छौँ।
1: हजुर, अब यसैमा मैले थोरै पूर्वाधारलाई जोड्छु। पूर्वाधार विकासमा बनेका र सम्पन्न हुँदै गरेका सडकबाट नागरिक र सिङ्गो पालिकाले पनि लाभ लिनुपर्ने हुन्छ होइन, यसको प्रतिफल नलिएसम्म चाहिँ त फेरि हामीले खर्च मात्र गरेर पनि अर्थ भएन, त्यसको उपयोगितामा पनि आउनु पर्यो। केही गरेको छ नगरपालिकाले, त्यहाँको नागरिकले चाहिँ केही प्रतिफल लिन सक्ने र साथसाथै नगरपालिकाले पनि त्यसको प्रतिफल केबाट लिनु पर्यो भन्दाखेरि राजस्व उठाउन सक्ने होइन, करहरू तिर्न सक्ने, होटल व्यवसायहरू बढी सञ्चालन हुने, बजार व्यवस्थापन गर्ने, त्यहाँबाट आएको करबाट चाहिँ पालिकालाई पनि सहज हुने, यस्तो किसिमको वातावरणलाई पनि हामीले फैलावटको रूपमा लिन सकिन्छ नि, के छ यहाँको?
0: मिले अहिले उद्योग व्यवसायहरूसँग बसेर छलफल गर्छौँ, उद्योग वाणिज्य सङ्घहरू लगायतका साथीहरूसँग कसरी औद्योगिक वातावरण निर्माण गर्न सकिन्छ, हामीले के केमा छुट दिँदाखेरि तपाईँहरूलाई उद्योग गर्न सजिलो हुन्छ, अथवा हामीले कुनै कानुन त्यस्तो स्थानीय कानुनले परिमार्जन गर्नुपर्ने भयो भने हामी व्यावसायिक मतलब आफै पनि व्यावसायिक क्षेत्रबाट आएको त्यस कारण मैले उद्योगिक व्यवसायहरूको बिचमा छलफल गरेर हामी हातेमालो गरेर चाहिँ यो क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरौँ। एक्सिसको हिसाबले पनि दक्षिणमा सहज रूपमा दक्षिणबाट अहिले कालीगण्डकी करिडोर हुँदै आउन सक्ने, यता मुक्तिनाथ जाने हिसाबले सबै कुराले पनि यो नेपालको गण्डकी प्रदेशको एउटा चौराको हिसाबले यसलाई हेर्न सकिन्छ र यहाँ उत्पादन गर्न सकियो, औद्योगिक वातावरण निर्माण गर्न सकियो भने ठुला बजारहरू पोखरा छ, यहाँबाट सहज रूपमा 2-3 हामी नारायणगढ पुग्न सक्छौँ, 2 आधा घन्टामा पोखरा पुग्न सक्ने भावनाले सहज रूपमा हामी पुग्न सक्ने भावनाले औद्योगिक वातावरण निर्माण गर्ने कुरामा चाहिँ नगरपालिकाले व्यवसायसँग सहकार्य गरेर अगाडि बढेको।
1: हजुर, मैले भन्दै गरेको कुरा पनि यही नै हो कि कालीगण्डकी करिडोरले पनि यहाँको नगरपालिकालाई छोएर क्रस गरेर गएको छ होइन, मुलुकका मुख्य मुख्य सहरहरूदेखि लिएर मुख्य मुख्य धार्मिक क्षेत्रहरूसम्म सञ्जाल जोडिएको छ र भित्री सडकहरू पनि यहाँहरूले निर्माण गर्नुभएको छ, यसबाट चाहिँ नागरिकहरूले पनि लाभ लिन सक्ने, नगरपालिकाले पनि लाभ लिन सक्ने, विन विन सिचुएसन के त्यस्तो भयो भनेदेखि हामीले गरेको खर्च पनि बल्ल त्यसको उपयोगितामा आउने थियो, त्यसले चाहिँ हामीलाई उत्पादनमा जोड्ने थियो, त्यसले हामीलाई रोजगारमा जोड्ने थियो भन्न खोजेको मैले।
0: गरेका सडक सञ्जालहरू हामीले बनाएका पूर्वाधारहरूलाई कसरी सदुपयोग गर्ने र जनतासँग आयसँग जोडिने भनेर हामीले यस्ता ठाउँहरू जहाँ पूर्वाधारहरू पुर्याएका छौँ त्यहाँ ग्रामीण सिलगढी बस्तीलाई अहिले सहरतर्फ आएका बसाइसँग आएकालाई ग्रामीण क्षेत्रमा गएर अब त्यो उत्पादनसँग जोडिन्छ भनेर हामीले उन्नत बिउ बिजन हल गोरुको कार्यक्रमहरू हल गोरु पाल्नेहरूलाई कृषकहरूलाई अनुदानदेखि लिएर त्यो बस्ती विकासलाई चाहिँ अझै हामी थप जोड गरेका छौँ, मेहनत गरेका छौँ, जमिनहरू बाँझो नराखौँ, तपाईँहरूलाई बरु हलो जोत्ने खर्च तेल खर्च पनि दिनुपर्छ भने हामी कार्यक्रममा राख्छौँ, तर उत्पादनसँग जोडिनुहोस् बाँझो नराख्नुहोस् भनेर हामीले त्यस्ता कार्यक्रमहरू गरेर त्यो पूर्वाधार पनि प्रयोग हुने, हाम्रो भूगोल पनि प्रयोग हुने, उत्पादनसँग पनि जोडिने, जमिन पनि बाँझो नरहने हिसाबले चाहिँ त्यो खालको नीति बनाएर अगाडि बढेका
1: छौँ। अब मैले पर्यटनको क्षेत्रबाट कुरा गर्छु, पर्यटनका सम्भावनाहरू पनि छ नि त शुक्ला गण्डकी नगरपालिकामा होइन। अघि यहाँले भन्दै हुनुहुन्थ्यो ढोरफिर्दीमा रहेको ढोरबराहा मन्दिर त्यहाँ चाहिँ सयौं वर्ष भयो होला त्यहाँ मान्छेहरूको धार्मिक आस्था बढेको होइन, अहिले झन् पछिल्लो पटक चाहिँ त सड़क विस्तारले गर्दाखेरि र मन्दिरसम्म पुग्नका लागि भनौँ न त्यो जुन चाहिँ पानी छ त्यहाँ छहरू छ, छहरूभित्र माछा खेलिरहेका हुन्छन्, त्यहाँभित्र पूजा अर्चना गरिन्छ र विशेष गरी बालकहरूको चाहिँ बोली फुटेन भने ढोरबराहा लैजानु पर्दछ भन्ने यो धार्मिक मान्यता होइन पनि राखिँदै आएको छ र कतिपय अवस्थामा यो सफल पनि भएको होला। ढोरबराहा क्षेत्रको धार्मिक क्षेत्रलाई अझ विस्तार गर्नको लागि पर्यटकहरू बढाउनको लागि नगरपालिकाले के सम्भावनाका कार्यक्रमहरू पनि लिएर आएको छ?
0: ढोरबराहाको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा हबको रूपमा विकास गर्न, धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नलाई हामीले नगरपालिकाले वार्षिक हामीले आफूले पनि त्यसलाई पूर्वाधारहरू त्यहाँको वातावरण निर्माण गर्ने, त्यसलाई राष्ट्रिय रूपमा प्रचार प्रसार गर्ने, अन्तर्राष्ट्रिय रूपमा यसलाई प्रचार गर्ने कुरामा हामी लागेका छौँ। त्यस्तै हामीसँग अरू पनि छन्, ढोरबराही मन्दिर कोटोहरू छन्, पुराना दरबारहरू छन्, हामीसँग तिनखोले देवी मन्दिर, अरू धार्मिक अरू गुर्दुम कोटोहरू छन्, पर्यटकीय गाउँहरू छन्, होमस्टेका सम्भावनाहरू छन्, हामी सबैलाई समेटेर गुफाहरू छन् यहाँ,
1: हजुर
0: यस्ता थुप्रै प्राकृतिक सौन्दर्य हेर्ने लायक ठाउँहरू छन्, यसको प्रचार प्रचार गरेर हामीले मिलेनियम ट्र्याक भनेर राखेका छौँ, त्यस्तै प्रचार प्रचार गरेका छौँ, प्रदेश सरकारसँग पर्यटन बोर्डसँग सहकार्य गरेर यो क्षेत्रको विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने बुझेर हामीले धेरै कामहरू प्रदेश सरकारसँग केन्द्रीय सरकारसँग सहकार्य गरेर अगाडि बढेका छौँ।
1: ऐतिहासिक पुरातात्विक धार्मिक महत्त्व बोकेका त्यस्ता स्थानहरूलाई हामीले संरक्षण मात्र गरेर होइन कि पर्यटकहरूलाई पनि बढाउने गरी होइन आफ्नो ठाउँ क्षेत्र चिनाउने गरी र त्यसको धार्मिक होस् या चाहिँ ऐतिहासिक होस् या पुरातात्विक हो त्यसको महत्त्वलाई हामीले उजागर गर्ने गरी नगरपालिकाले त्यस्ता किसिमका कार्यक्रम योजनाहरू ल्यायो भने पक्कै पनि देशभित्र रहेका पर्यटकहरू पनि घुम्ने वातावरण मिल्दथ्यो, जसले गर्दाखेरि हामीलाई पर्यटक बढाउन मात्र होइन कि पर्यटकबाट आएर होइन हामीले गरेको उत्पादनलाई उहाँहरूलाई स्वाद चखाउन मिल्थ्यो र त्यसभित्र फेरि सँगसँगै रोजगारको प्रवर्धन पनि हुन्थ्यो। हामीले अब यो तर्फबाट काम गर्यौँ भने छिटो गतिमा अगाडि बढ्न सकिन्थ्यो नि।
0: यही पर्यटन प्रवर्धन गर्ने कुरामा प्रचार प्रसार गर्ने कुरामा हामी लागेका छौँ। अहिले अगाडि पनि हामीले सम्माननीय राष्ट्रपतिजी आउनुभयो, एकपटक पूर्व राष्ट्रपति पूर्व रामवरण यादवहरू आउनुभयो, पर्यटन मन्त्रीहरू ल्याएर हामीले यसको प्रचार प्रसार गर्ने सङ्घ र प्रदेशसँग सहकारी गरेर यहाँको यो दैवी शक्तिलाई देशभरि र विश्वभरि फैलाउने कुरामा हामी लागेका छौँ भने पर्यटकीय गाउँहरू जस्तै गुर्दुम कोट भन्ने छ हाम्रो हेर्ने लायक ठाउँ छ, यता तपाईँको भुजीकोट दगामहरू छ जो महको 75,000 रुपियाँ किलोमा हाम्रो उत्पादन बेलायतमा अमेरिकामा युरोपमा बिक्यो, त्यस्तो खालको महहरू उत्पादन हुने, नाम्ची कोटहरू सुन्तलाको पकेट क्षेत्र छ त्यहाँ लटरम्मा सुन्तलाहरू फल्छन् सिजनमा, पर्यटकहरू गएर आफैले टिपेर खान पाउने ठाउँहरू छन्, त्यस्तै अरू धार्मिकहरू छन्, अरू ऐतिहासिक राजाका दरबारहरू भग्नावेशहरू छन्, तिनको नै हामीले संरक्षण गरेर तिनको प्रचार प्रसार गरेर अहिले प्रदेश सरकारसँग सहकार्य गरेर चाहिँ पर्यटकहरू भित्राउने र ग्रामीण क्षेत्रको आर्थिक अवस्था सुदृढीकरण गर्नको लागि पर्यटकहरूलाई होमस्टे मार्फत त्यहाँको स्थानीय उत्पादनहरूलाई पर्यटकहरू मार्फत आय आर्जनसँग जोड्ने कुरामा हामी लागिरहेका छौँ।
1: हजुर, यहाँको नगरपालिका समुद्री सतहबाट करिब 450 होचो ठाउँदेखि 1100 मिटर उचाइमा रहेका त्यस्तो भूगोलमा बनेको छ तपाईँको नगरपालिका होइन, अनि यहाँ आउने पर्यटकहरू खास गरी आन्तरिकदेखि बाह्य पनि हुन्छन् कि होइन, आन्तरिक पर्यटकहरू मात्र आउने गर्नुहुन्छ?
0: अहिले हामी कहाँ धार्मिक हिसाबले त इन्डियाका पर्यटकहरू पनि हामी कहाँ आउनु भएको छ, नेपालको त आन्तरिक पर्यटक त यतिकै नै अभिधहरू ढोरबराही मन्दिर प्रचार प्रसार गर्दा धेरै ठाउँबाट आउनु भएको छ, त्यस्तै तिनखोले देवीलाई हेर्न आउनुहुन्छ भने अरू पर्यटकहरू पोखराबाट आन्तरिक पर्यटक काठमाडौँबाट पनि होमस्टेको लागि सुन्दर दगाम भोजीकोटहरू गुर्दुमहरू बाथला भन्ने ठाउँहरू अरू रायपुर कोटहरू थुप्रा अग्ला कोटहरू छन्, ती कोटहरूमा होमस्टेको आनन्द लिन आन्तरिक पनि बाह्य पनि गरेर करिब करिब राम्रो व्यवस्थापन छ, कुनै ट्रेनिङहरू राष्ट्रिय रूपले कार्यक्रमहरू पनि दगाम भुजीकोटबाट सामुदायिक होमस्टेमा त्यहाँ सरकारले पनि ट्रेनिङ यहीँ आएर गराएको हुन्छ, दगाम क्षेत्रबाट त पोखरा रातीमा झिलिमिली देखिने मनोरपूर्ण देखिने र रमाइलो हुने र हिमालहरू पनि देखिने हुँदाखेरि दृश्य अवलोकन गर्नेहरू होमस्टे बस्नेहरू अथवा सहरी तनावबाट मुक्त हुन पनि आन्तरिक र बाह्य सबै आउनु भएको।
1: हजुर, अनि यसलाई हामीले अझ थप पर्यटकहरू अभिवृद्धि गर्न प्रवर्धन गर्नका लागि जस्तो नगरपालिकामा एउटा सूचना केन्द्रहरू पनि हामीले स्थापना गर्यौँ भने आएका पर्यटकहरूले सिधै नगरपालिकामा समन्वय गर्ने अनि नगरपालिकाले समन्वय गरिदिएपछि तपाईँ यस्तो ठाउँमा जान सक्नुहुन्छ भनेपछि उनीहरू ढुक्क मन लिएर सुरक्षित वातावरणबाट पर्यटकहरू रोजाई गरेको ठाउँहरूसम्म पुगेर उनीहरूले मनोरञ्जन लिन सक्दथे। एउटा भूगोलको व्यक्ति अर्को भूगोलमा जाँदाखेरि त्यसले अलिकति भगिनी सम्बन्धको विकास पनि गर्थ्यो कि, अब हामीले यो तर्फ पनि काम गर्नुपर्छ कि भन्ने कुरा रहेको छ कि।
0: हामीले आन्तरिक पर्यटकहरूलाई बढाउनको लागि हामीले हाम्रा होमस्टे सञ्चालकहरूलाई हामीले आन्तरिक भ्रमण पनि गराउँछौँ। हामीले अलि राम्रा होमस्टे सञ्चालन गरेका ठाउँहरूमा कसरी गर्नुभएको त्यो ठाउँको अवलोकन भ्रमण गराएर उहाँहरूलाई हामीले अलि दक्ष बनाउने कोसिस गरेका छौँ भने हजुरहरूले भने चाहिँ हामीले नगरपालिकाले पनि वेबसाइट मार्फत अनि ठाउँ ठाउँमा बोर्डहरू सूचना बोर्डहरू राखेर न यो क्षेत्र पर्यटकीय क्षेत्र हो यति पुरै त्यसको डिटेल समयदेखि लिएर बस्ने ठाउँहरू दर रेटदेखि लिएर सबै कुराको थाहा हुने गरेर पर्यटकलाई सहजीकरण गर्ने खालका ब्रोसरहरूदेखि लिएर बोर्डहरू बनाउनेदेखि लिएर सम्पर्क नम्बरहरूदेखि लिएर नगरपालिकाले आन्तरिक पर्यटक बढाउने कुरामा लागेको छ र हामीले ती पर्यटकहरू आउने ठाउँहरूलाई चाहिँ व्यवस्थित गर्ने, शौचालयको व्यवस्थापन गर्ने, पानीको व्यवस्थापन गर्ने, पूर्वाधारको व्यवस्था, सुरक्षित यात्राको व्यवस्थापन गर्ने, सवारी साधनहरूले पाउने स्थानहरूको बारेमा सुसूचित गराउने काम चाहिँ हामीले गरेका छौँ। क्षमताले भ्याएसम्म पर्यटकहरू आउने खालको वातावरण निर्माण गरेका छौँ।
1: हजुर, हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ। युवा लक्षित रोजगारमुखी कार्यक्रम के छ नि नगरपालिकाको, जसले युवालाई आफ्नै पालिकामा बस्न अवसर प्रदान गरोस् र केही गरी खाऊ, आफ्नै वातावरणमा रमाऊ भन्ने वातावरण सिर्जना गर्न सक्छ।
0: विशेष गरेर युवा लक्षित कार्यक्रमलाई हामीले बढी महत्व दिएका छौँ। परनिर्भर भयो वैदेशिक रोजगार मात्रै हाम्रो मुख्य आय स्रोत बन्यो भनेर हामीले त्यसैलाई सँगसँगै अहिले हामीले धेरै युवाहरूलाई हामीले तालिमहरू दिएका छौँ, शिव विकासका कार्यक्रमहरू दिएका छौँ र नागरिक बनाउने कुरामा हामी लागेका छौँ। त्यसकारण हामीले अहिले युवाहरूलाई बारिस्ता तालिमहरू, ड्राइभिङ तालिमहरू, कुकिङ तालिमहरू, मोबाइल मर्मत तालिमहरू,
1: हजुर
0: अरू प्लम्बिङ तालिमहरूदेखि लिएर अरू थुप्रै शिव विकासका कार्यक्रमहरू गर्छौँ जसले यहीँ रोजगारी प्राप्त होस्। यदि बाध्यता र व्यवस्थाले विदेश जानु पर्यो भने हातमा शिव र खुल्तीमा सर्टिफिकेट लिएपछि उचित उहाँको श्रमको मूल्य प्राप्त गर्न सकुन् भनेर सबै युवाहरूलाई तालिमका व्यवस्थाहरू गरेका छौँ। उहाँहरूको इच्छा अनुसार युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने, आफैले केही गर्न सक्ने खालको वातावरण निर्माण गर्ने, बिउ पुँजीको व्यवस्था गर्ने गरेका
1: छौँ। तपाईँहरू 5 वर्षको लागि नेतृत्वमा आउनुहुन्छ र 4 वर्ष चाहिँ बितिसकेको छ, कहिलेकाहीँ त्यो नेतृत्वको पनि आफ्नो सपना हुन्छ कि, मैले यति काम गर्न सकेँ भनेदेखि नगरको नाम पनि रहने गरी मैले काम गर्दछु र नागरिकहरूलाई पनि त्यही अनुसार जोड्दछु भन्ने सपना पनि हुन्छ कहिलेकाहीँ। यो 4 वर्षको समय अवधिमा तपाईँले गर्दै रहेको कामबाट चाहिँ नागरिकहरूले सम्झिन सक्ने नेतृत्व आएर हामीलाई यी कामहरू दियो, सुविधा बढायो, अर्थात् चाहिँ हामीलाई सजिलो पर्यो, समाजमा रहन बस्न पनि धेरै सजिलो वातावरण बनाइदिनु भयो भन्ने त्यस्ता खालका कुरा पनि हुन्छ नि, केही छन् त्यस्ता?
0: विशेष गरेर हाम्रो टिम नेतृत्वमा आइसकेपछि हामी जनमुखी भएर काम गर्यौँ। अहिलेको नेतृत्व चाहिँ एउटा शालीन नेतृत्व छ, सुशासन दिन सकेको छ र अहिलेको नेतृत्वलाई जति बेला पनि भेट्न सकिन्छ, मेयर जस्तो पनि होइन, उहाँले जनप्रतिनिधिको रूपमा भन्दा पनि दाजुभाइको रूपमा हेर्नु भएको छ भन्ने महसुस गर्नुभएको छ भन्ने मैले बुझेको छु। अब यसमा अब सम्बन्धित निकायको के छ, देशमा अब अलिअलि परिवर्तन, राजनीतिक परिवर्तन पनि भएको छ, अलिअलि आन्दोलनदेखि धेरै कुरा भएका छन्, अझै युवा जमातले अझै खोजेको जस्तो हामीले दिन सकिया छैन कि भन्ने पनि मलाई लाग्छ। तै पनि एउटा सपना चाहिँ मैले देखेको, यहाँ एउटा ड्रिम प्रोजेक्ट चाहिँ एउटा टुरिस्ट इन्फर्मेसन सेन्टर बनाउने, पर्यटकीय राजधानी बन्दै जाँदा पोखरा र गण्डकी प्रदेशको सूचनाको केन्द्रको रूपमा राख्ने, स्विमिङदेखि अरू थुप्रै पार्किङदेखि चार्जिङ स्टेसनदेखि लिएर सबै सुविधा, 1-1.5 घन्टा आराम गरेर बसेर समग्र थाकेर आएका पर्यटकहरू, लामो दूरीबाट आएका पर्यटकहरूलाई यहाँ एउटा टुरिस्ट इन्फर्मेसन सेन्टर एउटा 150 रोपनीमा बनाउन सकिन्छ कि भनेर त्यो ड्रिम मेरो सपना थियो। त्यो चाहिँ प्रोजेक्ट अलिक ठुलो भएको र केही जग्गाका विवादहरू भएको हुनाले बनाउन सकिनँ, त्यसमा मलाई पछुतो लाग्छ। फेरि पनि म पछि कोही आउनुभयो भने पनि एउटा स्विमिङ सहितको, चार्जिङ स्टेसन सहितको, त्यहाँ होटलहरू सय 2-3 कफी सपहरूदेखि लिएर सब्जी मन्डीदेखि लिएर समग्र पर्यटकहरूलाई रमाएर बस्ने खालको 1-1.5 घन्टा 2 घन्टा भुल्न सक्ने र समग्र गण्डकी प्रदेशको धार्मिक पर्यटकहरू, तपाईँको दृश्य अवलोकनको पर्यटकहरू, होमस्टेदेखि सबैको इन्फर्मेसन दिन सक्ने एउटा सेन्टर बनाउने सपना त्यो अधुरो रहेको मैले महसुस गरेको छु सर।
1: अब जाँदा जाँदै हामीले विकासै नगरेको होइन, विकास गरिरहेका छौँ, अझ विकासलाई पनि थप प्रवर्धन गर्नको लागि जस्तो सुशासन र समृद्धिलाई अझ थप बढावा दिनका लागि के गर्न सकिन्छ, नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ, जाँदा जाँदै अन्त्यमा भनिदिनुहोस् त।
0: पहिलो त नेतृत्वकै इच्छा शक्ति पहिलो कुरा हुन्छ, हामीले सुशासन दिन नेतृत्व गर्ने आफैमा इमान्दार र वफादार हुनुपर्छ भन्ने पक्षमा म छु। दोस्रो, नागरिकहरूको नै चेतनाको स्तर चाहिँ हामीले बढाउनै पर्छ, किनभने हामी अहिले मानव पूर्वाधारको विकास गर्यौँ, आर्थिक विकास पनि समृद्धितर्फ पनि हामी लगेका छौँ, तर मानव पुँजीको विकासमा हामी कमजोर छौँ, पछाडि छौँ। मानव पुँजीको विकास र गण्डकी प्रदेशको मानव पुँजीको विकासमा मेरो अड्कल चाहिँ, मेरो व्यक्तिगत विचारमा चाहिँ हामी अझै एक पुस्ता पछाडि छौँ। त्यसकारण म राज्यलाई यति आग्रह छ, मानव पुँजीको विकास पहिलो महत्त्व हुन्छ, पूर्वाधारको विकास सँगसँगै मानव पुँजीको विकास पनि जोड्नुपर्छ भन्ने पक्षमा म राज्यसँग आग्रह गर्छु।
1: हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
0: यहाँलाई पनि विशेष धन्यवाद छ, मलाई आफ्ना कुरा, आफ्नो पालिकाका कुरा, पालिकाले गरेका कामहरू समग्र रेडियो नेपाल मार्फत बताउने जुन अवसर प्राप्त गराइदिनु भयो, यसको लागि यहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु।
1: शुक्ला गण्डकी नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीयवासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी शुक्ला गण्डकीको स्थानीय सरकारले स्थानीयको विकासमा विकासको अपनत्व हुने गरी कृषि तथा पर्यटन र स्वास्थ्य तथा सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीयवासीको रोजगार तथा कृषिमा भएको आत्मनिर्भरता मात्र नभई त्यसबाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको द्विमत नहोला। शुक्ला गण्डकी नगरपालिकाले नागरिक समुदायका लागि छोटो अवधिमा जे काम गर्न सक्यो त्यसमा नागरिकको सहयोग र समर्थनबाट नै सम्भव भएको मानिन्छ। त्यसैले देशमा रहेका हरेक पालिकाका बासिन्दा तथा स्थानीयको मुहार फेर्न साझेदारी गर्दै विकास र सुशासनको पक्षलाई आत्मसात गर्दै अगाडि बढ्ने हो भने हामीले रोजेको र खोजेको विकास हाम्रै लागि हुनेछ। आज हामीले तनहुँ स्थित शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितसँग पालिकाको विकास र सुशासनको क्षेत्रमा भएका काम बारे कुराकानी गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौ। तबसम्मका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र मिनर्भ वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्कार।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी। लेबनानमा इजरायली आक्रमण जारी। र फिफा विश्वकप 2026 अन्तर्गत गएराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित। अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिलसिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाब देर विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेसनल इम्प्लोयमेन्ट प्रमोसनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारणको कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम भइरहेको बताउनु भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै मन्त्री ले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृह कार्य सुरु गरेको जानकारी गराउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतका कार्यलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न 1 हप्ताभित्र प्रक्रिया अगाडि बढाइने बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको 3रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गरिने पनि जानकारी गराउनुभयो। महिला बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकार निजी क्षेत्रलाई उपयुक्त वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको प्रष्ट पार्दै गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँग सरकारका योजना नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्याउने माध्यम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको 4 सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक सिस्टम, न्यू मिडिया डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिएको छ। नेपाल टेलिभिजनमा विगत केही वर्ष यता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानुनी प्रक्रियाको पालना सम्बन्धी प्रश्नहरू उठ्दै आएपछि मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्र नाथको रथलाई लगन खेलको 30 टोलबाट तानेर जाउला खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइत अनुसार लगन खेलको 30 टोलमा रोकिएको रथलाई हिजो जाउला खेल पुर्याइएको हो। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। 1 वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियान बीच अमेरिका तथा इजरायलले इरान विरुद्ध चलाइरहेको युद्ध अन्त्य गर्ने विषयमा एक ऐतिहासिक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएको छ। दुवै पक्षले यो सम्झौता तत्काल लागू भएको घोषणा गरिसकेका छन् भने अमेरिकी अधिकारीहरूका अनुसार यस सम्झौतामा इरानले आणविक हतियार विकास तथा खरिद नगर्ने, सबै मोर्चामा जारी युद्धको अन्त्य गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खुल्ला गर्ने बुदाहरू समावेश रहेका छन्। समझदारी पत्रमा लेबनानलाई समेत समेटिएको भए तापनि इजरायली सेनाले लेबनानी भूमिमा आफ्नो सैन्य अपरेसन र आक्रमणहरूलाई अझै निरन्तरता दिएको छ। यसैबीच हिजबुल्लाहका प्रमुख नाइम कासिमले यो सम्झौतालाई एउटा ठूलो जित भन्दै स्वागत गर्नुभएको छ। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गैराती र आज बिहान समूह के र एलका खेलहरू सम्पन्न भएका छन्। फिफाद्वारा जारी आधिकारिक खेल तालिका र नतिजा अनुसार गैराती भएका दुई खेलहरूमा पूर्व विजेता इङ्ल्यान्डले क्रोसियामाथि 4-2 जित दर्ता गरेको छ। डालस स्टेडियममा भएको उक्त खेलमा इङ्ल्यान्डले क्रोसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। यसै गरी गएराति नै भएको समूह के को अर्को खेलमा पोर्चुगललाई अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले 1-1 बराबरीमा रोकेको छ। यसैबीच आज बिहान सम्पन्न समूह एलको अर्को खेलमा घानाले उत्तर अमेरिकी राष्ट्र पानामाथि रोमाञ्चक जित हात पारेको छ। टोरन्टो स्टेडियममा भएको खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गरेको हो। रक्षात्मक रूपमा बलियो देखिएको पानामा विरुद्ध घानाले दोस्रो हाफमा निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी मधेश प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, लेबनानमा इजरायली आक्रमण जारी र फिफा विश्वकप 2026 अन्तर्गत गएराती दुई खेल सम्पन्न, आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: सुशासन लोकतन्त्रको प्राण हो।
3: नमस्कार, नागरिक शिक्षाको अर्को भागमा हार्दिक स्वागत छ।
2: नेपाल सरकार मन्त्री परिषदको मिति 2082 साल चैत्र 13 गतेको बैठकले 100 शासकीय सुधार कार्यसूची स्वीकृत गरी कार्यान्वयनमा ल्याएको यही असार 13 गते 3 महिना पुग्दैछ। यस कार्यसूचीमा साझा प्रतिबद्धता, जनविश्वास, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रभाव, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, लगानी प्रवर्धन, स्वास्थ्य, शिक्षा, कृषि लगायत जनसरोकारका सम्पूर्ण क्षेत्रलाई समेटिएको छ। र अहिले धेरै जस्तो कार्यहरू कार्यान्वयनको क्रममा रहेका छन् भने कतिपय कार्यहरू सम्पन्न भइसकेको अवस्था छ। यही विषयको सेरोफेरोमा रहेर आज हामीले एकजना अनुभवी पूर्व प्रशासकलाई आमन्त्रित गरेका छौँ, जसले नेपालको प्रशासनिक संयन्त्रलाई नजिकबाट देख्नुभएको छ र अनुभव गर्नुभएको छ। आजको अतिथि हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव फडिन्द्र गौतम। संवादका क्रममा हुनुहुन्छ सहकर्मी भानुभक्त खड्का।
4: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: धन्यवाद।
4: हजुर, यो सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीलाई समग्रमा यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? एकजना पूर्व प्रशासकको नजरमा यो कार्यसूचीको कार्यान्वयन कसरी भइरहेको पाउनु भएको छ?
5: यो असाध्यै महत्त्वपूर्ण प्रश्न राख्नुभयो, यसको लागि म आभारी छु। नयाँ सरकार गठन भएसँगै जुन 100 मुद्दामा समयबद्ध किसिमले सरकारले नीतिगत, कानुनी, प्रशासनिक, प्रक्रियागत सम्पूर्ण पक्ष छोएर कार्ययोजना ल्याएको छ। यो आफैमा एउटा असाध्यै महत्त्वपूर्ण छ, समय सापेक्ष छ र जुन परिवर्तनको चाहना आन्दोलन मार्फत प्रकट भइरहेको थियो नेपाली जनताबाट, त्यसलाई चाहिँ अभिव्यक्त गर्ने एउटा सशक्त माध्यमको रूपमा आइरहेको मैले महसुस गरेको छु। यसले एउटा नयाँ सरकार गठन हुने बित्तिकै एउटा आम पब्लिकमा चाहिँ के भने सुशासनको प्रत्याभूतिको एउटा वातावरण निर्माण हुने कुरा चाहिँ सुनिश्चित भएको जस्तो लाग्छ मलाई। सरकारी निजी क्षेत्रमा समेत यसले सकारात्मक परिणाम ल्याएको छ र यसको कार्यान्वयन चाहिँ अब कतिपय विषय त समय लाग्ने भन्ने कुरा त कार्ययोजनामा समयावधिको हिसाबले विभिन्न समयावधि तोकिएको कारणबाट पनि हामीलाई थाहा छँदैछ। एकैचोटि कार्यान्वयन हुन सक्दैन, त्यसैले अब समयबद्ध रूपमा कार्यान्वयन हुँदै गयो भनेदेखि परिलक्षित गरेको उद्देश्य हासिल गर्न सफल हुन्छ जस्तो मलाई लाग्छ।
4: हजुर, जस यो सुरुवात चाहिँ राम्रो छ। यसका अभ्यासहरू विगतमा हामीले गरिराखेका थियौँ अथवा यो नयाँ अभ्यासमा हामी गइराखेका हौँ, के छ यहाँको अनुभव?
5: अभ्यासहरू त धेरै पहिलेदेखि नै आउँथे। अब विभिन्न नाउँबाट शासकीय सुधारका कार्ययोजना, शासकीय सुधारको मार्गचित्र, रोड म्याप, अनेकौँ नाउँ दिएर यस्ता खालका कमिटमेन्टहरू योजनाहरू विगतमा पनि नबनेका होइनन्। तर अब लामो अनुभवको हिसाबले मैले के यहाँ निवेदन गर्नुपर्छ राख्नुपर्छ भने विगतमा चाहिँ सरकारले एउटा कार्ययोजना ल्यायो भने सत्तारूढ दलभित्रैबाट त्यसको चाहिँ कार्यान्वयन हुनलाई अलिकति असहज वातावरण सिर्जना गर्ने जस्तो अथवा सत्तारूढ घटकबाट त्यसलाई सहयोग नहुने जस्तो वातावरण धेरै हुन्थ्यो। विगतको अभ्यास त्यस्तो हुन्थ्यो भने अब अहिले चाहिँ त्यो छैन। सरकारको एउटा कोर टिमले एउटा निर्णय गरेर अगाडि बढाइसकेपछि चाहिँ त्यसमा प्रतिरोध कतैबाट पनि नहुने असाध्यै गोल्डेन, असाध्यै सुनौलो अवसर अहिले प्राप्त छ जस्तो मलाई लाग्छ। त्यो हिसाबले अब कमिटमेन्ट गरेका कुराहरू कार्यान्वयन भइदिनलाई चाहिँ योभन्दा अनुकूल समय हुँदैन जस्तो लाग्छ मलाई।
4: हजुर, यो कार्यसूचीमा डेलिभरी बेस्ड गभर्नेन्स अर्थात् नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने उल्लेख छ। यहाँको अनुभवमा चाहिँ नि हाम्रो हालको कर्मचारी संयन्त्रले यस्तो समयबद्ध काम गर्न कति सक्षम छ अथवा कुन ढङ्गले ऊ अगाडि बढ्न उत्सुक छ, उसको अभ्यास, उसको कार्यशैलीलाई हामीले कसरी हेर्न सक्छौँ?
5: यो पनि महत्त्वपूर्ण प्रश्न यहाँले उठाउनुभयो। निश्चय पनि ब्युरोक्रेसी स्वभावैले प्रक्रियामुखी हुन्छ। तीमाथि हामीले चाहिँ कानुनी र प्रक्रियागत अरू कानुनी व्यवस्थाहरू पनि यस्तो गऱ्यौँ कि कतिपय कुरो चाहिँ आजको भोलि हुँदैन, र अब कर्मचारीहरू पनि त्यही किसिमले चाहिँ ओरिएन्टेसन भएका त्यही किसिमको मान्यता राखेर बसिरहेको हुनाले, र कतिपय अवस्थामा मैले भन्नै पर्ने हुन्छ जुन अहिलेको प्रविधिको रफ्तार छ त्यो प्रविधिको रफ्तारसँग चाहिँ आत्मसात गर्न नसक्ने जनशक्ति हामीसँग ठुलो सङ्ख्यामा छ। त्यो हिसाबले जनशक्तिको व्यवस्थापन र तिनीहरूका तालिम क्षमता विकासको एउटा महत्त्वपूर्ण पाटो हो भने सँगसँगै कानुन र प्रक्रियाको सुधार पनि उत्तिकै महत्त्वपूर्ण छ। यदि कानुन र प्रक्रिया हामीले सुधार गर्न सकेनौँ भने जतिसुकै युवा पुस्ताको जतिसुकै आइटी भनौँ फ्रेन्डली मैत्री व्यक्ति आएर गर्न खोजे पनि हामीलाई कानुन प्रक्रियाले दिँदैन। त्यसैले यो सँगसँगै लानुपर्छ, एउटा हाम्रो मानसिकता, अर्को हाम्रो क्षमता, अर्को हाम्रा कानुनी व्यवस्थाहरू सँगसँगै लग्यो भने मात्रै हुन्छ। अब अहिले कर्मचारी चाहिँ टोटल अब फेर्ने अनि कानुनहरू फेर्ने प्रक्रिया चाहिँ हामीले ढिलो गऱ्यौँ भने फेरि पनि नतिजा पाउन चाहिँ गाह्रो हुन्छ।
4: जुन एउटा सरकारको स्पिरिट छ र सरकारले जुन गति लिन खोजिराखेको छ, सरकारको स्पिरिट र स्पिडलाई बुझेर त्यो ढङ्गको कार्यान्वयन तहमा जाने कर्मचारी तन्त्र, त्यसले पनि अझै बढी सक्षमताका साथ अझ बढी सक्रियताको साथ समय दिनुपर्नेछ, लगानी गर्नुपर्नेछ।
5: एकदमै एकदमै उनीहरूको क्षमता विकासमा लगानी गर्नुपर्नेछ। अब एकदम एकदम राम्रो कुरा चाहिँ अहिले के छ भने पब्लिक इकोलोजी भन्छ, एउटा वातावरणै कस्तो बनाएको छ भनेदेखि अब चाहिँ ढिलासुस्ती सह्य हुँदैन भन्ने कुरो चाहिँ सरकारीमा मात्रै होइन मैले अनुभूत गर्छु, निजी क्षेत्रमा पनि त्यो खालको एउटा वातावरण बनेको छ। त्यसैले अब कर्मचारीको क्षमता विकास ओरिएन्टेसन त छँदैछ, क्षमता विकास अनि सँगसँगै हाम्रा प्रक्रियागत कुराहरूमा चाहिँ हामीले सुधार गर्न सक्यौँ भने एकदमै वाञ्छित टाइमभित्र हामीले यो काम गर्न सक्छौँ। तर यति भनिरहँदा फेरि पनि एउटा कुरो चाहिँ के हुन्छ भने नीति निर्माण र कानुन निर्माण चाहिँ समय निर्धारण गरेर मात्रै गर्न सकिँदैन, कतिपय नीति चाहिँ विश्लेषण गर्नुपर्छ, कुन नीति ठिक हो भन्ने कुरा चाहिँ हामीले विश्लेषण गर्नुपर्छ, कानुनमा पनि कुन चाहिँ कानुनी व्यवस्था उपयुक्त हो त भन्ने कुरालाई चाहिँ लामो एउटा छलफल लामो एउटा विचार विमर्श गरेर मात्रै परिपक्वता हासिल गर्ने हुन्छ। त्यसैले यसलाई समयबद्ध गर्ने कतिपय यो सयबुधे कार्ययोजनाभित्र परेका कुराहरू पनि भइ नसकेको कारण के हो भन्दाखेरि नीति निर्माण कानुन निर्माण चाहिँ बहुत जटिल कुरा हो, समाजमा रहेका विभिन्न सरोकार हितहरू रहेका हुन्छन् तिनीहरूलाई सन्तुलन गर्नुपर्छ, त्यो सन्तुलन गर्ने कुरा चाहिँ सजिलै हुँदैन। नीति विश्लेषण गरेर विभिन्न विकल्पहरूमा छलफल गर्ने सबैका गुण र दोष केलाउने कुरा चाहिँ आफैमा समय लाग्ने कुरा हो, त्यसैले अब यो कुरालाई समय लाग्छ एकैचोटि हुँदैन।
4: हजुर हजुर, अब यो कार्यसूचीभित्रकै अर्को कुरा पनि छ जुन सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर 18 त्यसलाई सीमित गरिएको छ, र यो अन्य अनावश्यक बोर्डहरू समितिहरू आयोगहरू खारेज गर्ने र कसैलाई एकीकरण गर्ने कुराहरू पनि चाहिँ उल्लेख गरिएको छ। यो संरचनागत सुधार कति आवश्यक थियो र अबको चुनौतीहरू के छ, के देख्नुहुन्छ यसमा चाहिँ?
5: एकदमै समय सापेक्ष पनि कुरा हो, हामीले यो प्रशासनिक खर्च घटाएर चुस्त दुरुस्त प्रशासन बनाउने भएर हिजोका दिनमा पनि विभिन्न एक्सर्साइजहरू भए, त्यतिखेर ती एक्सर्साइजहरूले के भनौँ भन्दाखेरि मन्त्रालयको संख्या घटाऊ, कतिपय सङ्घीय कार्यालयहरू ट्रिप्लिकेसन एउटै काम गर्ने 3 अड्डासम्म छन् हामीसँग, त्यस्ता अड्डाहरूलाई चाहिँ एउटा बनाऊ, कतिपय काम प्रदेश सरकारले गरिरहेको छ तर प्रदेश स्तरकोमा हुनुपर्ने कुरा सङ्घमा बसिरहेको छ त्यसलाई प्रदेशमा ह्यान्डओभर गर, कतिपय स्थानीय तहमा पठाइदेऊ, कतिपयलाई मर्ज गर, कतिपयलाई खारेज गर भनेर यो अहिलेको सरकार गठनभन्दा अगाडि झन्नै 300 कार्यालय या त मर्ज गर्ने या त खारेज गर्ने या त तल हस्तान्तरण गर्ने भएर हामीले एउटा एक्सर्साइज गरेको हो। त्यतिखेर उच्च स्तरीय शासकीय सुधार आयोग पनि बन्यो, सम्माननीय प्रधानमन्त्रीज्यूले नै अध्यक्षता नै गर्नुभयो, तर अघि भने जस्तै अब विभिन्न कारणले हामीले कार्यान्वयन गर्न सकेनौँ, अहिले त्यसका लागि पनि एकदम उपयुक्त समय हो। हामीले त्यस्ता खालका ट्रिप्लिकेसन भएका सङ्घीय स्तरका कार्यालयहरू पनि खारेज गर्नुपर्नेछ, मिलाउनु पर्नेछ, अनि प्रदेश स्तरका कतिपय सङ्घमा जे भयो प्रदेशमा त्यही छ, त्यही खालका चाहिँ संरचना कार्यालयले अहिले स्थापना भएका छन्, प्रदेशमा पनि हामीले भन्नुपर्नेछ यसरी अनावश्यक कार्यालय निकाय संस्थान समिति बोर्ड इत्यादि आयोगहरू नबनाउनुहोस् भन्ने कुरा प्रदेशलाई पनि भन्नुपर्नेछ। र त्यो हिसाबले हेर्दाखेरि आजका दिनमा त चुनौती त छ, यसमा चुनौती नहुने होइन, किनभने मानिसहरू त्यहाँ राजनीतिक व्यक्तिहरू पनि इङ्गेज भएको हुनुहुन्छ, कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूको रोजीटीको कुरासँग जोडिन्छ, एकैचोटि हटाउँदाखेरि अब उहाँहरूलाई अप्ठ्यारो पर्छ, तर देशले खोजेको सुधार चाहिँ अलिकति दुःखदायी पीडादायी नै हुन्छ। एकचोटि पीडा सयौँ हामीले भनेदेखि मलाई लाग्छ धेरै कार्यालयहरू सङ्घीय स्तरका खारेज गर्न सक्छौँ या त प्रदेशलाई दिन सक्छौँ, र हाम्रो ठुलो प्रशासनिक खर्च बचत हुन्छ। अब अहिले यो सयबोधेमा पनि कुराहरू परेका छन्, अब मलाई लाग्छ कार्यदलहरूले काम गरिराखेकै होलान्। त्यो भयो भनेदेखि असाध्यै समय सापेक्ष रूपमा हाम्रो चुस्त दुरुस्त प्रशासन चाहिँ यसले निम्त्याउँछ।
4: हजुर हजुर, विगतमा अब हाम्रो यो सार्वजनिक प्रशासनमा अत्यधिक राजनीतिक हस्तक्षेप भयो, राजनीतिक प्रेरित गतिविधिहरू बढी भए, यसलाई अब यो प्रशासन संयन्त्रलाई चाहिँ राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने विषय पनि कार्यसूचीमा छ, र यो विभिन्न दलीय कर्मचारी सङ्घ संगठनहरू खारेज गर्ने पनि गरिएको छ, र यो यो यो यो परिपाटीले कस्तो किसिमको सुधारको हामीले अपेक्षा गरेका छौँ, र यो हुँदाखेरि विगतमा कस्ता किसिमका झन्झट उल्झनहरू चाहिँ बेहोर्नु परेको हो प्रशासनले?
5: एकदमै ठुलो समस्या थियो। मलाई कतिसम्म थाहा छ भने एउटा कुनै संस्थान नाउँ त नलिउँ, त्यहाँको सञ्चालक समितिमा म पनि थिएँ, हामी बैठक गरेर हिँड्यौँ, त्यहाँका म्यानेजमेन्टलाई त कर्मचारीहरूले रातभरि थुन दिएछन्, थुन्ने तालाबन्दी गर्ने कुनै कामै हुन नदिने, यो त एकदमै अनुशासनहीनता। ट्रेड युनियन राइट छ, हामीले आइएलओको हामी पक्ष, आइएलओ अभिसन्धिको हामी पक्ष हौँ, राइट टु अर्गनाइजेसनको त्यो छँदैछ आफ्नो ठाउँमा, तर ट्रेड युनियनको पनि त आफ्ना सीमाहरू हुन्थे, मर्यादाहरू हुन्थे, त्यो मर्यादा चाहिँ हाम्रा सङ्घ सङ्गठनहरूले त्यतिखेर त्यो उल्लङ्घन गरेकै हो। खास गरी सरकारी संस्थानका कर्मचारी सम्बद्ध युनियनहरूले एकदमै धेरै त्यो मर्यादा उल्लङ्घन गरेको चाहिँ मै पीडित छु, साक्षी छु। त्यस किसिमबाट एउटा चरम विकृति विसङ्गति आएको थियो, त्यो हदसम्म चाहिँ त सरकारले गरेको कामको म प्रशंसा नै गर्दछु, तर अब त्यो भनेर पुरै कर्मचारीलाई एउटा सबु अर्गनाइज हुने अवस्था अधिकारै नदिने भन्ने कुरो त हुँदैन। अब सरकारी कर्मचारीलाई राइट टु अर्गनाइजेसन ट्रेड युनियन चाहिन्छ चाहिँदैन भन्ने छुट्टै बहसको विषय हुन्छ, तर ट्रेड युनियन मुभमेन्ट आफैमाथि फेरि आवश्यक छ, यो हामी हाम्रो इन्टरनेसनल कमिटमेन्ट हो, त्यसैले यसलाई चाहिँ त्यो रूपमा हेर्नुपर्छ। यो चाहिँ विकृति विसङ्गति अन्त्य गर्ने एउटा कडा स्टेप हो, बोल्ड स्टेप हो सरकारको, यो आवश्यक हो भन्ने चाहिँ मलाई लाग्छ अहिलेको हिसाबले। अब यसलाई भोलिका दिनमा हामीले प्रयोग र पालना गर्दै कसरी लान्छौँ त्यसमा भर पर्छ।
4: अब यो भ्रष्टाचार नियन्त्रणको लागि अधिकार सम्पन्न छानबिन समिति पनि गठन भएको छ, र त्यसले काम पनि आफ्नो ढङ्गले गरिराखेको छ, यसले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्न का लागि के कसरी योगदान गर्ने अपेक्षा गर्न सकिन्छ?
5: यस्तो छ, भ्रष्टाचार निवारणको यो छानबिन सम्पत्ति छानबिन समिति चाहिँ हामीले यो नयाँ प्रयोग होइन, हामीले पहिले पनि गरेकै हो 57-58 सालमा होइन, र मेरो अनुभव कस्तो छ भने त्यो सम्पत्ति जाँचबुझ आयोगले गरेको जाँचबुझबाट छानबिनबाट सम्पत्तिका मुद्दाहरू उजागर भएको, पेश भएर कारवाही भएको कमै छ, तर मेन कुरा चाहिँ हामीले भएकै कानुनहरूलाई कति प्रभावकारिताका साथ कार्यान्वयन गर्छौँ भन्ने कुरा चाहिँ ठुलो हो। जस्तै त्यतिखेरको अनुभवमा मैले भन्नै पर्छ, सम्पत्ति जाँचबुझ आयोगले भन्दा बढी प्रभावकारी काम चाहिँ जुन त्यतिखेर अख्तियार सक्रिय भयो, खास गरी 58 सालमा त्यो 59 साल भ्रष्टाचार निवारण ऐनमा संशोधन भइसकेपछि त्यतिखेरको अख्तियारको सक्रियताले चाहिँ कर्मचारी विरुद्धमा एकदमै ठुलो डिटरेन्ट, एउटा भ्रष्टाचार विरुद्धको एउटा कल्चरै डेभलप गर्ने काममा ठुलो भूमिका खेलेको थियो, र एउटा मेसेज जबरजस्त के गएको थियो भने अब अलिकति सङ्कटकाल पनि लागेको थियो, राजाको प्रत्यक्ष शासनसँग पनि जोडिएर आएको विषय भयो, त्यतिखेर के भयो भन्दाखेरि एउटा कल्चरल्ली पनि मान्छेले ओहो यो धेरै सम्पत्ति काम रहन्छ भन्ने खालको चिन्तन गर्ने एउटा सुरुवात भएको थियो, तर केही वर्ष र त्यस पछाडि फेरि त्यो हरायो। हरायो किन भन्दाखेरि हामीले दण्डहीनतालाई प्रोत्साहित गर्यौँ, र अबका दिन पनि यो सम्पत्ति छानबिन आयोगले दिएको प्रतिवेदन त फेरि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर मात्रै मुद्दा चलाउने कुरो हुन्छ, यो आफैमा मुद्दा चल्ने आधार बन्दैन, यसमा थप अनुसन्धान हुनैपर्छ अनुसन्धान गर्ने निकायले। त्यसैले मेरो अनुभवको कुरा जिस्टमा के हो भन्दाखेरि सम्पत्ति जाँचबुझ आयोगले एउटा जबरजस्त साइकोलोजी निर्माण त गरेको छ, तर यो मात्रै पर्याप्त हुँदैन, सँगसँगै हाम्रा राज्यका तिनै तह सबैतिर चाहिँ नि भ्रष्टाचार विरुद्ध अथवा सुशासनको प्रतिबद्धता जलाउने खालका हाम्रा काम कारवाहीहरू भए भने मात्रै यसले सार्थकता पाउँछ। सबै यता एकातिर सम्पत्ति जाँचबुझ गराउने भन्ने, अनि अर्कोतिर चाहिँ फेरि कानुनी एउटा नर्मसलाई मिचेर काम गर्ने परिपाटी हामीले गऱ्यौँ भने फेरि पनि यो चाहिँ उही यो यो एउटा सर्कलमा नाच्ने एउटा वृत्तभित्र नाच्ने मात्रै कुरा हुन्छ, यसले चाहिँ टेन्जिबल एउटा कल्चरल चेन्ज जुन संस्कृतिगत रूपमा भ्रष्टाचार विरुद्धको एउटा साइकोलोजी विकास गर्ने काममा चाहिँ त्यसले लङ टर्ममा आघात नै पार्छ। त्यसले हामी कार्यान्वयन अहिले भएकै कानुनलाई कति कार्यान्वयन गर्न सक्छौँ त्यही महत्त्वपूर्ण कुरा छ।
4: अब यो शासकीय सुधारका विभिन्न सय कार्यसूचीमा अनेक विषयहरू समेटिएका छन्, त्यस अन्तर्गत हामीले चरणबद्ध रूपमा विभिन्न छलफल र बहसहरू पनि गर्दै नै आइराखेका छौँ। आज यहाँसँगको यो छलफलमा जस्तो अब स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका कुराहरू यो कार्यसूचीभित्रका विषयलाई कुरा गर्ने हो भनेदेखि, जस्तो अब यो फ्री हेल्थ पोर्टलका कुराहरू छन्, कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा बन्द गर्ने कुराहरू छन्, किसानलाई न्यूनतम समर्थन मूल्य लगायतका विषयमा पनि त्यहाँ केही कुराहरू समेटिएका छन्। यी समग्र क्षेत्रका विगतका सुधारका प्रयासहरू विगतमा पनि भइ नै आइराखेका हुन् र ती सफलीभूत हुन सकेनन्, त्यसले परिणाममुखी एउटा सन्तोषजनक वातावरण सृजना गर्न सकेन भन्ने पनि गुनासो रहँदै आयो। र अहिले पछिल्लो चोटि यो समेटिएको यो सरकारको जुन इच्छा शक्ति यहाँ प्रकट भएको छ, समय सीमाबद्ध ढङ्गले यो आइराखेका छन्, यसमा अब राजनीतिक र प्रशासनिक तहबाट यसलाई सार्थक तुल्याउनको निमित्त अब कसरी चाहिँ जान आवश्यक ठान्नुहुन्छ, यहाँको सुझाव चाहिँ के रहन्छ?
5: यो पनि अब सरकारले अहिले ल्याएको असाध्यै महत्त्वपूर्ण पाटो छ, यो सहयोग कार्ययोजना मध्येको होइन। अब यो मध्ये कतिपय यो समर्थन मूल्य कायम गर्ने लगायतका प्राथमिक शिक्षा निशुल्क त हाम्रो संवैधानिक नै हो, अनिवार्य निशुल्क भन्ने संवैधानिक हाम्रो प्रत्याभूति नै हो। त्यो लगायतका कामहरू हामीले विगतदेखि नै गर्दै आएका छौँ, संवैधानिक कानुनी प्रत्याभूति पनि छ। तर मूल कुरो जस्तै स्वास्थ्यको कुरा भन्नुहुन्छ भने हामीसँग एउटा ट्रेन भएको योग्यता पुगेको जनशक्ति, स्वास्थ्य जनशक्ति, चाहे नर्स भनौँ चाहे डक्टर भनौँ विभिन्न विधाका, त्यो मुलुकले रिटेन गर्न सकेको छैन आजका दिनमा। किनभने यहाँ हामीले तिनीहरूलाई इन्सेन्टिभ दिन सक्ने, तिनीहरूको मेहनत अनुसारको पारिश्रमिक दिन नसकेको कारणले त्यो क्रमशः पलायनको बाटोमा छ। त्यो पलायनलाई रोक्ने खालको ठोस योजना नल्याइकन यस्तो खालको योजनाबाट मात्रै चाहिँ जनताले एउटा गुणस्तरीय सेवा सर्वसुलभ रूपमा पाउँछन् भन्ने कुरो हुँदैन। बिमा त गतमैले गरिदिनुहुन्छ, बिमा गरेर के गर्नु त, त्यो सुविधा उपलब्ध छैन भने बिमाले मात्रै त पैसाले त केही गर्दैन। अब त्यस्तै कुरा विद्यालयमा पनि छ, अहिले विद्यालयमा चाहिँ अब कतिपय विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षक बढी हुनुहुन्छ। अब विद्यालयलाई मर्जर पोलिसीमा जाने भन्ने हो भनेदेखि जबरजस्त अभियान चलाउनु पर्छ, नभए कसैले पनि मर्जर मान्दैन, किनभने मेरो गाउँको स्कुलमा म मर्ज हुन दिन्न, अर्काले पनि त्यही सोध्छ। त्यसै कारणले शिक्षा क्षेत्रमा पनि जबरजस्त सुधार, खास गरी सरकारी विद्यालयहरूको रिस्ट्रक्चरिङको एउटा जबरजस्त सुधार आवश्यकता छ भने कृषिमा पनि त्यस्तै भयो। हामीले कृषिलाई सुधार त भन्यौँ, अब अहिले नै भन्यो भनेदेखि बजेटमा 2 करोडभन्दा माथिकोलाई चाहिँ गर्ने भनेर भन्यो, तर एउटा किसानलाई, सर्वसाधारण किसानलाई चाहिँ भन्यो भने त 2 करोड लगानी गर्न सक्ने क्षमताको को होला र, अब कुन किसानलाई कसरी प्राथमिकता दिन्छौँ भन्ने कुरा हो। त्यसै कारणले गर्दाखेरि अब यी कुराहरूमा चाहिँ हामीले रुट कज के हो, एकदमै बेसिक चाहिँ समस्या कहाँ छ भन्ने कुरो हेर्नु पर्यो। शिक्षामा पनि स्वास्थ्य जनशक्ति चाहिँ हामीले पाउन सकेका छैनौँ, जस्तै अहिले अब मुलुकभर गणित पढाउने टिचरको चाहिँ क्राइसिस छ, हामीले रिटेन्सन गर्नै सकेका छैनौँ। युनिभर्सिटीहरूमा फिजिक्स पढाउने टिचरको रिटेन्सन एकदमै छैन, हामीले राख्नै सक्दैनौँ। त्यो अलिकति राम्रो फिजिक्स पढेको मान्छे भने विदेशमा त्यो ठुलो स्थान पाइहाल्छ, गइहाल्छ। त्यसै कारणले हामीसँग ह्युमन रिसोर्स रिटेन्सन प्लान हामीले बनाएर ती त्यस्ता खालका जनशक्तिलाई छुट्टै किसिमले इन्सेन्टिभाइज नगर्ने हो भने, खास गरी शिक्षा र स्वास्थ्य, सबभन्दा बढी म स्वास्थ्यको क्षेत्रमा भन्छु, नगर्ने हो भनेदेखि चाहिँ हाम्रा यी अरू नीतिहरूले चाहिँ वाञ्छित सुधार हुन्छ जस्तो मलाई लाग्दैन।
4: हजुर हजुर, अब यी कार्यसूचीका 100 बुँदाहरू मध्ये नि जुन चाहिँ हामीले तत्काल कार्यान्वयन गर्न सक्छौँ, गर्नुपर्ने थियो र यसले राम्रो एउटा आशाको वातावरण पनि सृजना गर्न सक्छ भन्ने, त्यस्तो सम्भावनायुक्त क्षेत्रहरू र सबैभन्दा बढी चुनौतीपूर्ण विषयहरू जो चाहिँ समेटिएको छ यसमा, यसमा कसरी देख्नु छ?
5: अब यहाँ धेरै धेरै ठुला कुरादेखि लिएर साना साना सर्भिस डेलिभरीका सँग जोडिएका कुराहरूलाई पनि यहाँ समेटिएको छ। अब भनौँ न, संविधान सुधारको एउटा चाहिँ जबरजस्त आधार, एउटा बहस पत्र भनौँ न, त्यसलाई त संविधान सुधारको एउटा सर्वसम्मत बाटो मार्गचित्र कोर्ने भन्ने न हो, त्योदेखि लिएर अरू कुराहरू पनि छन्। त्यसैले अब मैले ठुलो सानो त सबैलाई नै एउटै उसमा राख्नु पर्ला, कुनै पनि सानो हुँदैन जस्तो लाग्छ। तर अहिले मैले देख्दाखेरि चाहिँ अहिले यतिखेर जनतालाई संविधान संशोधन गरेर जनताले तत्काल पाउने भन्दा पनि यो सार्वजनिक खरिद र परियोजना व्यवस्थापनमा सुधार गर्ने भन्ने त्यहाँभित्रको एउटा साह्रै मलाई मन परेको र महत्त्वपूर्ण बुदा छ त्यहाँ। अहिले हाम्रो देशमा विकास नभएको, यो आयोजनाहरू अड्केको, सबै कुराको चाहिँ जड गरेर जोडिन्छ, यो पब्लिक प्रोक्योरमेन्टमा जोडिन्छ अनि प्रोजेक्ट म्यानेजमेन्टमा जोडिन्छ। यसमा जुन त्यहाँ भनिएका कामहरू छन् यी कामहरू गर्न सक्यौँ भनेदेखि निश्चय पनि जनताले अब भोलिका दिनमा धुलो खाल्डाखुल्डी मुक्त बाटोबाट यात्रा गर्न पाउने, भनेको समयमा भनेको ठाउँमा पुग्न पाउने, यो न हो जनताले खोजेको। अब अहिले मैले भनौँला सबभन्दा ठुलो त संविधान सुधार संशोधन भन्ने भन्ने हो भने राजनीतिक व्यक्तित्वहरूलाई त त्यसले लाभ दिएला, तर आम ग्रासरुटको मानिसलाई संविधान, उसको संविधान त उसको घरछेउको बाटो खाल्डाखुल्डी मुक्त हुनु हो नि। त्यसै कारणले गर्दाखेरि यो चाहिँ सबभन्दा महत्त्वपूर्ण हो र यो चुनौतीपूर्ण पनि छ। चुनौतीपूर्ण कुन सन्दर्भमा छ भनेदेखि अब सबैतिर एकैचोटि हामीले गर्न सक्दैनौँ, हामीसँग स्रोतको सीमितता छ। अब अहिले सरकारले यो योजनामा भनेको छ भ्यालु फर मनीको कुरा गरेका छ, लाइफ साइकल कस्टिङको कुरा गरेका छ, ई गभर्मेन्ट मार्केट प्लेसको कुरा गरेका छ, पर्फर्मेन्स बेस्ड कन्ट्र्याक्टिङको कुरा गरेर एकदमै महत्त्वपूर्ण गर्नुपर्ने कुरा हो नि त रु होइन। तर यी कामहरू गर्नका लागि हाम्रो डेभलपमेन्ट बजेट कति छ त? हामीलाई त डेभलपमेन्ट बजेटले त्यो फ्लेक्सिबिलिटी त दिँदैन, सबै काम त सक्दैन, क्रमशः गर्नुपर्ने छ हामीले। त्यसैले गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण, सबैभन्दा र चुनौतीपूर्ण पनि मैले देखेको चाहिँ सार्वजनिक खरिद र परियोजना व्यवस्थापनमा गरिने भएर परिलक्षित गरेका सुधार र त्योसँग सम्बन्धित त्यसका आर्थिक पाटा, त्यसका अरू सामाजिक पाटा, ती चाहिँ चुनौतीपूर्ण पनि छन् जस्तो मलाई लाग्छ।
4: अन्त्यमा अब यसले सरकारले जुन 100 बुँदामा महत्त्वपूर्ण प्राथमिकताहरू समेट्यो र जुन कार्यसूचीमा अगाडि ल्यायो, यो कार्यसूचीका कुराहरू निश्चित तालिका अवधिभित्र यी सम्पन्न हुन सके भनेदेखि यसले आम नागरिकको जीवन अथवा उनीहरूको अपेक्षामा केही परिवर्तन, सकारात्मक परिवर्तन उनले जे खोजेका थिए त्यो दिन सक्छ भन्ने किसिमको विश्वास जगाउनको निम्ति यसको कार्यान्वयन महत्त्वपूर्ण हो र यो कार्यान्वयन पनि त्यत्तिकै चुनौतीपूर्ण विषय छ भन्ने कुराहरू गरिरहँदाखेरि यसलाई सफल बनाउनको निमित्त अब सबैको चाहिँ भूमिका के हुन सक्छ नागरिकहरूको यो अपेक्षा पूरा गर्नको निमित्त? अन्त्यमा
5: अब यस्तो त यसो अब के छ भनेदेखि सरकारले भनेका कतिपय, मैले अघि पनि भने, कतिपय कुराहरू नीति निर्माण कानुन निर्माण यति दिनभित्र गर्ने भन्ने कुरो त्यो आफैमा अब भनौँ संसदले जुन रूपले गति लिनुपर्छ लिइराखेको अवस्था छैन। कानुन निर्माण प्रक्रिया एक किस्तो हिसाबले भन्ने हो भने ढिलो भइरहेको छ होइन। अब यो कार्ययोजनाभित्र यति दिनभित्र 7 दिनभित्र गर्छु भनेको काम पनि अहिलेसम्म भएको छैनन्। त्यो हिसाबले अब अहिले नै त एकदमै अर्ली होला, यति नै एकदमै चाँडो होला, हतारो होला मूल्याङ्कन गर्ने, तर यसको पनि एउटा अडिट अब केही समय पछाडि यसको यो कार्ययोजना स्वयंको पनि अडिट गरेर सरकारले आफै प्रति पनि निर्मम भएर चाहिँ यसको समीक्षा गर्नुपर्छ र आम यो प्रेस तपाईँहरू लगायत सम्पूर्ण उसले पनि सजग भएर चाहिँ सरकारलाई तिमीले यसो भनेका थियौ त एक दिन भइसक्यो यो काम भएन भएर चनाखो हुनु पर्यो, आम जनताले पनि आवाजहरू उठाउनु पर्यो होइन, सरकारलाई झकझकाउनु पर्यो, त्यो भयो भनेदेखि चाहिँ पक्कै पनि हुन्छ। अब जस्तै भनौँ न, अब लगानी बढाउने कुरो अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरो छ यसमा, तर अब निजी क्षेत्र हतोत्साहित नै छ, हामीले निजी क्षेत्रको पनि कुरा सुन्दैछौँ, निजी क्षेत्र हतोत्साहित भएको छ, अब यो 23-24 घटनादेखि नै हतोत्साहित भएको, अहिले पनि हतोत्साही अवस्थामै छ, त्यसलाई हतोत्साहबाट चाहिँ मुक्त गराउने कुरा, त्यसलाई उत्प्रेरणा जगाउने कुरा आफैमा महत्त्वपूर्ण छ। त्यसैले आम जनमानस, निजी क्षेत्र, प्रेस लगायत सरकारका सम्पूर्ण अवयवहरू सञ्चालन भयो भनेदेखि चाहिँ प्रभावकारी रूपमा हामीले ल्याउन सक्यौँ भनेदेखि चाहिँ यो कार्ययोजना असम्भव चाहिँ छैन, कार्यान्वयन गर्न सकिने खालको छ। मलाई लाग्छ अब सरकारले त्यो परीक्षा पनि गर्ला र आवश्यक पर्यो भनेदेखि यसलाई पुनः रिसेड्युलिङ गर्ने, अनि यसमा पनि अब यो कतिपय कुरा चाहिँ सरकारका नियमित जस्तै भनौँ न कार्यदल बनाएर, सरकारभित्रका मान्छेले कार्यदल बनाएर गरेर मात्रै पनि सकिने खालको छैन, बाहिरका विज्ञहरू भन्नाले सरकारभन्दा बाहिरका विज्ञहरूलाई पनि संलग्न गराएर अब यो चाहिँ विकल्प ठिक हो भन्ने खालको गरेर एउटा एकदमै पवित्र साझेदारीको भावनाबाट काम गर्न सक्यौँ भने चाहिँ मलाई लाग्छ एउटा सुधार चाहिँ एकदमै चाँडो गर्न सकिन्छ।
4: हस् हस्, यहाँले महत्त्वपूर्ण विचार सुझावहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
5: धन्यवाद छ, मेरो चाहिँ विचारहरू हाम्रो राष्ट्रव्यापी प्रसारण साह्रै लोकप्रिय माध्यम रेडियो नेपालबाट चाहिँ मेरा कुरा राख्ने अवसर दिनुभयो, यसका लागि म समग्र रेडियो नेपाल टिमप्रति पनि हार्दिक आभार प्रकट गर्दछु र समस्त श्रोतावर्गलाई पनि हार्दिक नमस्कार गर्दछु। धन्यवाद, नमस्कार।
2: नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठूलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
3: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
2: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
3: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। नमस्कार, धन्यवाद। हवस् त, आजका लागि नागरिक शिक्षा यति नै। आउँदो सातासम्मका लागि छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। यहाँहरूको यो साता अझै सुखद रहोस्। हुन्छ त, नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
6: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
5: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
7: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायलाई आवश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष, प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकार लाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्य परख अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलको ठटी टोलबाट तानेर जाउला खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइत अनुसार लगन खेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जाउला खेल पुर्याइएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। एक वर्ष अघि सुरु भएको सुखा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियान बीच अमेरिका तथा इजरायलले इरान विरूद्ध चलाइरहेको युद्ध अन्त्य गर्ने विषयमा एक ऐतिहासिक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएको छ। दुवै पक्षले यो सम्झौता तत्कालै लागू भएको घोषणा गरिसकेका छन् भने अमेरिकी अधिकारीहरूका अनुसार यस सम्झौतामा इरानले आणविक हतियार विकास वा खरिद नगर्ने, सबै मोर्चामा जारी युद्धको अन्त्य गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खुला गर्ने बुदाहरू समावेश छन्। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गैराती र आज बिहान समूह के र समूह एलका खेलहरू सम्पन्न भएका छन्। फिफाद्वारा जारी आधिकारिक खेल तालिका र नतिजा अनुसार गैराती भएका दुई खेलहरूमा पूर्व विजेता इङ्ल्यान्डले क्रोएसियामाथि 4-2 जित दर्ता गरेको छ। डालस स्टेडियममा भएको उक्त खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। यसै गरी गैराती नै भएको समूह के को अर्को खेलमा पोर्चुगललाई अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले 1-1 गोलको बराबरीमा रोकेको छ। यसैबीच आज बिहान सम्पन्न समूह एलको अर्को खेलमा घानाले उत्तर अमेरिकी राष्ट्र पानामाथि रोमाञ्चक जित हात पारेको छ। टोरेन्टो स्टेडियममा भएको खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गर्यो। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको। एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। हाम्रो देश नेपालको भाषा, कला, संस्कार, संस्कृति र लोकसङ्गीतमा विविधता पाइन्छ। यिनै विविधताको फुलबारी हो हाम्रो लोकसङ्गीत। जसरी एउटा फुलबारीमा विभिन्न फुलले सुन्दर बनाउँछ, त्यसरी नै हाम्रो लोकसङ्गीतले पनि हाम्रो जीवनको भोगाई, हाम्रो माटो, हाम्रो चिनारी र पहिचानलाई अझै मजबुत बनाउँदै आगामी दिनहरूमा यसको महत्त्व र महिमा बढ्दै जाने कुरामा कसैको दुईमत हुनै सक्दैन। लोकसङ्गीत समाजको सामाजिक ऐना हो, जसले आफ्नो समाजमा, घर परिवारमा भन्न नसक्ने कुराहरू पनि मेलापात, घाँस दाउरा गर्दा मनैबाट वन पाखालाई साक्षी राख्दै गुनगुनाउने गर्दछन् लोकसङ्गीतका पारखीहरू। लोकगीत गाउन राष्ट्रिय कलाकार नै बन्नुपर्छ भन्ने छैन। हाम्रो हरेक समाज, टोल, छिमेकमा परापूर्वकालदेखिका मौलिक ठेठ लोकसङ्गीतहरू आफआफ्नै पाखा पखेरीमा गुन्जिरहेका छन्। त्यही पाखा पखेरी गाउँघरमा मेलापात गर्दा वा बेलुकी घन्किने रोधीघर, चण्डी भन्ज्याङमा बजाइने मादल, बाँसुरीका तालमा घन्किने रन्किने लोकभाका वा घाँस काट्दै गर्दा गाई बाख्रा खर्क छाडेर डाँडामा सुसेलीको तालमा आफ्नै सुर आफ्नै तालमा आउने सुमधुर भाकाहरूले बचाएको छ लोकसङ्गीतलाई। यसैले त लोकसङ्गीतले गाउँघरका कुरा, वनपाखाका कुरालाई समेटेको हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो चिज गुरुङ र कालिका रोक्काको।

लेकाली मायाको चिनो निरमसी किनेर ल्याइदिनु, निरमसी किन्नलाई हो वा आफ्नै थाक थलो लेकतिर भएर लेक गएपछि झझलको अति भए पनि भेट नभएको धेरै समय भएर होला, भेट्न अत्यारो भएको भेट नहुनाले मनमा दुखी म पनि त भएकी छु, मनभरि माया त छँदैछ नि, तर एक आपसमा माया बसिसकेपछि एकले अर्काको ख्याल भने राख्नुपर्छ, भावनामा नजिकिनुपर्छ, र त संसार जितेको भान हुन्छ नि, अनि त बोली होस् वा हाँसो गुलियो लागिहाल्छ नि, सधैँ एक अर्काको प्रशंसा न त रिस नै उठ्छ, आज भोलि पनि भेट्ने मन मात्र हुन्छ, घुम्ने रहर आफ्नो बनाउने रहर खोइ किन हो छुट्टिन मन लाग्दैन, यस्तै शब्द सङ्गीतमा रमेर आफूलाई परेर हो वा अरूको देखेर यस्तो गीत बनेको, निर्मसी खोज्ने बहानामा आफ्नो मनको चाहना पुरा गरे वा गरेनन्, निर्मसी दिए वा दिएनन् यो कुरा उनै कलाकार जानुन्, अब भने विभिन्न बहानामा आफ्नो मन परेको मायालाई यसरी फकाउन खोज्दैछन् यी कलाकारहरू सन्तोष बिसी र मनमावी राई।

जस्तो मायालाई आँखा लगाउने त भइहाल्छन्, राम्रो चिजमा कसको पो आँखा जाँदैन र कसले पो चासो राख्दैन र बाटो सुन्ने न्युली मात्र होइन, पानी खाने बहानामा पनि हुनसक्छ। तिम्रो मनभित्रको चाहना बुझ्नको लागि दिन दिन मिलेर महिना हुन्छ, महिना महिना मिलेर वर्ष हुन्छ। बाटो हिँड्ने बटुवाले पानी खाने न्युले आए पनि पानी खान्छ जान्छ, तर तिमी बिनाको खुसी वा हर्ष कहाँ नै सम्भव छ र यही खुसीको लागि त सँगै मल बोकियो, सँगै घाँस काटियो, गाई बाख्रा चराउन सँगै हिँडियो, भ्याइ नभई एउटै स्कुल पनि पढियो। तर आज सात खोली सात डाँडा सात भन्ज्याङ टाढा हुँदैमा कहाँ नै म भुल्न सक्छु र तिमीलाई मैले कहाँ नै बिर्सेको छु र सँगै घट्टमा मकै पिसेको, सँगै डाले घाँस काटेको, पानी र पँधेरीलाई साची राखेर कुरा गरेको दिन कसले बिर्सन सक्छ र केही समय टाढा हुँदैमा के भयो र जब समय आउँछ अनि तिम्रो लागि खुसी लिएर आउनेछु, कोसिस मेरो जारी छ। यस्तै भावको गीतपछि अब यहाँहरू समक्ष राख्दैछौँ टेक बोगटी र पूर्णकला बिसीको स्वर कार्यक्रम लोक।

रोएर बिताछन् लामा दिन अनारी रात मुटुमै भिद्दछन् अभारी पिरतीको याद। माया पिरती यस्तो चिज हो जसले मानिसलाई सदा सदा हँसाउँछ पनि रुवाउँछ पनि, सपनीमा पनि भिपनीमा पनि याद आइरहन्छ, छटपटी पनि लागिरहन्छ, मन तड्पिरहन्छ पनि, मनमा विभिन्न तरङ्ग आइरहन्छ। उनको यादले राम्रोभन्दा नराम्रो कुरा मनमा खेलिरहन्छ। आजभोलि आफ्नै छाया पनि अँध्यारो देखिन्छ। विगतका कुराहरूले साईले याद छाडेको नासो छ विरतीको, जस्ता याद भनौँ कि सम्झना भनौँ, यही कारणले होला न मुटु बाँडियो न आँखा उभानु रह्यो। जे भए पनि यो जुनीलाई यस्तै भयो, अर्को जुनीलाई भने साईसँग रहँला भन्ने भावको गीतपछि अब यहाँहरू समक्ष राख्दैछौँ सुमिना लो, किरण घिसिङ र दीप गुरुङको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोक दोहोरी गीतहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार श्रीराम थापा मगरको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 11 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलको ठटी टोलबाट तानेर जाउला खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइत अनुसार लगन खेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जाउला खेल पुर्याइएको हो। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजस्कियन बीच अमेरिका तथा इजरायलले इरान विरुद्ध चलाइरहेको युद्ध अन्त्य गर्ने विषयमा एक ऐतिहासिक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएको छ। दुवै पक्षले यो सम्झौता तत्कालै लागू भएको घोषणा गरिसकेका छन् भने अमेरिकी अधिकारीहरूका अनुसार यस सम्झौतामा इरानले आणविक हतियार विकास वा खरिद नगर्ने, सबै मोर्चामा जारी युद्धको अन्त्य गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खुला गर्ने बुदाहरू समावेश छन्। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गैराति र आज बिहान समूह के र समूह एलका खेलहरू सम्पन्न भएका छन्। फिफाद्वारा जारी आधिकारिक खेल तालिका र नतिजा अनुसार गैराति भएका दुई खेलहरूमा पूर्व विजेता इङ्ल्यान्डले क्रोएसियालाई 4-2 जित दर्ता गरेको छ। डालस स्टेडियममा भएको उक्त खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। यसै गरी गैराति नै भएको समूह केको अर्को खेलमा पोर्चुगललाई अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले 1-1 गोलको बराबरीमा रोकेको छ। यसैबीच आज बिहान सम्पन्न समूह एलको अर्को खेलमा घानाले उत्तर अमेरिकी राष्ट्र पानामाथि रोमाञ्चक जित हासिल गरेको छ। टोरेन्टो स्टेडियममा भएको खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गर्यो। यस्तै आजै बिहान भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। आदरणीय श्रोताहरू, आजबाट म रेडियो नेपालमा 32 वर्षको सेवा पूरा गरी अवकाश हुँदैछु। यो लामो यात्रामा साथ सहयोग माया र प्रोत्साहन गर्नुहुने सम्पूर्ण रेडियो नेपाल परिवार तथा मेरा प्रिय श्रोताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँको माया र विश्वास सधैँ सम्झिरहनेछु। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनतर्फका साथी हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सुर सप्तक। सुर सप्तकपछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम सेरो फेरो सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले असारे गीतहरू सुन्न सक्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम सुर सप्तक।

साह्रै मिठो उत्कृष्ट गीत यो मेरो टुपी कैलाशको शिर जस्तो, यो मेरो टुपी हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने मेरो टुपी नेपाली वीर जस्तो। साह्रै मिठो मर्मस्पर्शी हाम्रो यो स्वदेश गानबाट हामीले आज कार्यक्रम सुसप्तक सुरु गऱ्यौँ। आदरणीय श्रोता अनि रेडियो नेपाल सुनेर बस्नुभएका तमाम श्रोतामा हामी फेरि पनि आजको यो सुसप्तक कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ। यसैगरी रेडियो नेपालको युट्युब च्यानल हेरेर बस्नुभएका तमाम दर्शकमा पनि हामी हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ। आज पनि ठिक यो बिहिबारको समयमा हामी यहाँहरू माझमा आएका छौँ, रेडियो नेपालको यो भव्य अनि सभ्य स्टुडियोमा। आज हामीले गीत प्रस्तुत गऱ्यौँ भर्खर एउटा मिठो, जो गीतलाई हाम्रा सर्जक स्रष्टा श्रद्धेय जो गायक सङ्गीतकार जो गीतकार हुनु व्यक्तित्व गोपाल इन्जनले यसलाई सिर्जना गर्नुभएको थियो। उहाँको साथमा थुप्रै गायक कलाकारले गाएका थिए, त्यसमध्ये आज हामीले हाम्रा सम्मानित गायक तथा सङ्गीतकार आदरणीय श्री किरण प्रधानलाई आजको हाम्रो सुरसप्तक कार्यक्रममा निम्ताएको छौँ। हामी धेरै वाद्यवादक साथीहरू छौँ यहाँ, ती साथीहरूको परिचय म दिन्छु बिस्तारै। तर आजको सुरसप्तक कार्यक्रममा म थोरै संक्षेपमा आजका हाम्रा विशेष अतिथि पाल्नुहुने सम्मानित गायक तथा सङ्गीत

0: हुनुहुन्थ्यो, त्यो उहाँले अध्ययन गरेर दार्जिलिङ फर्किसकेपछि त्रिभुवन विश्वविद्यालयमा एउटा अध्यापनको लागि त्यो सिलसिलामा उहाँ काठमाडौँ आउनुभयो। र यो हामीले भन्दाखेरि पारिवारिक परिचय त मैले दिएँ, तर किरण प्रधान भन्दा साथ दार्जिलिङमा जन्मिएको व्यक्तित्व, जहाँ दार्जिलिङ नेपाली कला नेपाली सङ्गीतको प्रखर एउटा खानी भएको ठाउँ हो, जहाँ थुप्रै कलाकारहरू जन्मिएका छन्, थुप्रै गीतकार सङ्गीतकार गायक गायिकाहरू थुप्रै आउनुभएको सङ्गीत क्षेत्रमा, त्यसमध्ये किरण प्रधान पनि एक हो। उहाँ जन्मेकै गाउनको लागि भन्दा पनि हुन्छ। 2028 सालमा स्वर परीक्षा दिनुभएर उहाँ एकैपटक उत्तीर्ण पनि हुनुभयो। पहिलो गीत थियो मलाई त मेरो डम्फुको ताल मनपर्छ बोल थियो, आधुनिकमा आँसुमा कहिले नडुब्नु बोलको गीत थियो। सो गीत 2029 सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। त्यसपछि उहाँका निकै चर्चित गीतहरूमा भुल हो तेरो भागी हिँड्नु अति सान्दर्भिक गीत छ, पत्थरको मुठ देखेर भन्ज्याङको डिलमा बसी बिर्सु भन्दा सम्झना पो के सोचे मैले के भयो अहिले, लाखौँ आँखा आकाशमा माया पृथ्वीको चोखो कथा जस्ता कयौँ कालजैर उहाँका ती चर्चित गीतहरू आई नेपाली श्रोताहरूले सुन्न पाए। गायनमा भर्सटाइल व्यक्तित्व भएका कारणले उहाँले चलचित्र आधुनिक गीति नाटक लोकगीत भजन स्वदेशगान गरेर जम्मी 400 बढी गीत उहाँले गीत गाइसक्नु भएको छ। उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ, हामीले यसको अर्थ केही यहाँहरूलाई बुझाउँदैछौँ। उहाँले 50 बढी कवि कलाकारहरूका माटोका मूर्ति पनि बनाइसक्नु भएको छ, राम्रो मूर्ति बनाउने एउटा कलाकार पनि हुनुहुन्छ उहाँ। ससङ्गीत अ बुक अफ द नेपाली म्युजिक नामक पुस्तक प्रकाशन गरिसक्नुभएको छ। सङ्गीतमा नेपाली भाषा बाहेक अङ्ग्रेजी हिन्दी नेवारी बङ्गाली र जापानिज भाषा समेत उहाँ बोल्न सक्नुहुन्छ। नेपाली सङ्गीतमा विद्यावारिधि अर्थात् पिएचडी समेत गर्नुभएको छ, त्यसैले हामीले उहाँलाई डाक्टर किरण प्रधान भन्दा पनि हुन्छ। प्रतिष्ठित विद्यालयको नामले चिनिने होली गार्डन स्कुलका प्रिन्सिपल पनि हुनुहुन्छ। अघि केही समय अगाडि मात्रै हामीलाई थाहा भयो होली गार्डन स्कुलमा एसएससी दिँदाखेरि त्यहाँका पढ्ने विद्यार्थी भाइ बहिनीहरूले सङ्गीत विषय लिएर जाँच दिने पनि पाउँछन्। नेपालमा यो नयाँ होइन पुरानै हो, तर एउटा सङ्गीतको लागि जुन स्कुलले गरेको जुन योगदान छ जुन कार्य छ त्यो प्रशंसनीय योग्य कार्य छ, त्यसलाई हामीले सम्झिनुपर्छ। उहाँको थुप्रै छ, जस्तो नेपालमै भन्दाखेरि आधुनिक सङ्गीतमा गायनमा 2030 प्रथम पुरस्कार प्राप्त गरिसक्नुभएको छ, यसै गरी छिन्नलता पुरस्कारदेखि थुप्रै अनगिन्ती मान सम्मान उहाँले प्राप्त गरिसक्नुभएको छ। आज मैले यो उहाँको थोरै संक्षिप्तमा परिचय गराएँ। म यो परिचयपछि उहाँलाई हाम्रो सम्मानित आजको स्रष्टा व्यक्तित्वलाई म हार्दिक स्वागत गर्न चाहन्छु। किरण सर यहाँलाई हार्दिक स्वागत छ,
1: धन्यवाद।
0: हाम्रो कार्यक्रममा है यो मिठो स्वदेश गानबाट जो गीत स्वदेश स्रष्टा गोपाल युञ्जनले सृजना गर्नुभएको गीतमा जुन यहाँहरूले गाउनु भएको छ यो मेरो टोपी, आज शिरमा टोपी पनि देखिएको छ टोपीको महिमा, हाम्रो वीर नेपालीको महिमा होइन जसले पनि भइरहेको छ भने जुन थियो यो गीत अबाट आज हामीले कार्यक्रम सुरुवात गऱ्यौँ। आज हामीलाई पनि गर्व लागेको छ कि तपाईँ आज हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। अब यो यति धेरै समयपछि लगभग 28-30 सालमा नेपाल प्रवेश गरेको व्यक्तित्व, अझै 25 सालै हो क्यारे होइन,
1: सुरुवात 27
0: सुरुको कुराकानी गर्दाखेरि, अब यतिखेर हामी यो 83 सालमा छौँ, 5 दशकभन्दा बढी समय कटिसकेको छ
1: है।
0: अब यसरी आज हामी साजबाज छौँ, हाम्रा वाद्यवादक साथीहरूसँग जमघट गर्दैछौँ, यो कस्तो फिल भएको छ अलिकति बताइदिउँ न।
1: धन्यवाद, आजको यो तपाईँको यो उत्कृष्ट कार्यक्रममा मलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। धेरै दिनपछि यो रेडियो नेपालको यो राम्रो सुन्दर स्टुडियोमा फेरि आउँदाखेरि मलाई चाहिँ कस्तो लागिरहेको छ भन्दाखेरि छोरी चेलीहरू आफ्नो घरबाट माइत आए जस्तो के
0: है,
1: मलाई माइतै भन्नु पर्यो, ससुराले भन्न मिलेन अघि माइतै भन्नु पर्यो, हाम्रो सङ्गीत कलाको लागि त यो माइतै माइत गर्नै हो। अब पहिला जुन किसिमको माहौल थियो त्यो माहौल चाहिँ साह्रै नै अहिले फिल गर्दाखेरि चाहिँ बडा खट्किया छ अघि किन भएन यो, र मेरो त यही रेडियो नेपालको यही कार्यक्रम मार्फत सम्बन्धित विज्ञजीवहरू अथवा सम्बन्धित प्रशासनिक क्षेत्रका प्रमुख व्यक्तित्वजीवहरूलाई चाहिँ मेरो अनुरोध छ, प्लिज यो रेडियो नेपाललाई बचाउनका लागि चाहे जस्तो सुकै भए पनि गीतहरू चाहिँ रेकर्ड गर्ने एउटा व्यवस्था चाहिँ हुनु पर्यो। यहाँ सङ्गीतको यो बनाएको स्टुडियो बनाएको नै सङ्गीतको लागि हो, जापानिजहरूले बनाइदिएको हो। फर्स्ट टाइममा यो हामी त पहिला पुरानो स्टुडियोमा गीत गाउँथ्यौँ 27 सालमा त होइन, त्यति बेला 27-28 के पछि हामी झन्डै 39 पनि त्यहीँ गीत गाइरहन्थ्यौँ यो बनिँदै गर्दाखेरि पनि, अनि

यहाँबाट जब यहाँ आयौँ, यहाँ आएपछिको यस्तो सोफिस्टिकेटेड ट्र्याक, अब त्यति बेला त सिङ्गल ट्र्याक थियो, यहाँ आएपछि त दुईवटा ट्र्याकमा सुरु भयो नि, अनि हामीहरूले म्युजिकलाई चाहिँ अलग्गै ट्र्याक गरेर पछि भोइस मात्रै गाउन पनि थाल्यौँ हामीहरूले अघि. अब त्यो देख्दाखेरि, त्यो सम्झिँदाखेरि त यहाँ आउँदाखेरि त, माइती घरमा आउँदाखेरि त बाउआमा नै नभएको घर जस्तो हो, अघि माइती नै नभएको जस्तो फिल भइरहेछ कि मलाई त. र प्लिज अहिले जो पनि आउनु भएको छ, अहिले त हाम्रो प्रधानमन्त्री नै कलाकार हुनुहुन्छ, अघि उहाँको नजर यहाँ परोस्,

0: मैले अहिले भर्खर रूपा खेतीजी भन्ने हुनुहुन्थ्यो,
1: ए हजुर,
0: अहिलेसम्म याद छ त्यो, किनभने त्यो रेड लेटर दियो मेरो लागि अघि त्यो। उहाँलाई यो गीत देखाउँदाखेरि उहाँले किरणजी यो त गीत पास हुँदैन तपाईँको भनेर भन्नुभयो। अनि किन पास हुँदैन यो गीत, के छ गल्ती, के छ यस्तो गीत हो र यो नराम्रो छ र भनेको, होइन हजुर भने अङ्कललाई भन्नु पर्यो त भन्नु, डाइरेक्टरलाई भन्नुहोस् भनेर भन्नुभयो। अनि डाइरेक्टरकोमा गएँ,
1: हजुर,
0: डाइरेक्टरमा जाँदाखेरि पनि उहाँले गीत यसो हेर्नुभयो, ए यो गीत हुँदैन भनेर यसरी फालिदिनु भयो, पानै फालिदिनु भयो। अनि तल आएँ, गोपाल दाईलाई भने अघि, दाई डाइरेक्टरले त हुँदैन भन्यो भने, को छ डाइरेक्टर भन्यो, अब त्यति बेला चिनाजानी थिएन होइन, उहाँ इन्जिनियर हुनुहुन्थ्यो, अनि रेडियो नेपालको इन्जिनियर साहबलाई भेट्नु पऱ्यो भनेर दाई र म गयौँ। सुरु सुरु गएपछि यो सार्वजनिक ठाउँमा आज यो भन्दैछु, हिजो त पञ्चायत काल थियो र पो अलिकति गाह्रो थियो, आजको दिन त अलिकति स्वतन्त्र भएर बोल्न त पाइन्छ नि त, र यो इतिहास खोल्दैछु मैले, दाई बितेर गइसक्नुभयो कि, मेरो गुरु हो, मेरो अब सङ्गीत सम्राट गोपाल इन्जन दाई, दाई र म गयौँ। अनि जेम साहब यो गीत किन हुँदैन भने, उहाँले यस्तो गीत पनि लिएर आउनुहुन्छ लानुहोस् भन्नुभयो, होइन किन चाहिँ हुँदैन, कारण त देखाउनु पऱ्यो नि त, यो कारणले हुँदैन भन्नुहोस् न, मैले भनेपछि हुँदैन भनेपछि हुँदैन भनेर भन्नुभयो कि उहाँले। अनि एकछिन दाई पनि चुप्प लाग्नुभयो, एकछिन भित्र रिस त उठ्यो होला नि, हतपत्त दाई रिसाउनु हुन्न थियो कि, नर्मल्ली रिसाउने मान्छे नै होइन है उहाँले। अनि जुरुक्क उठ्यो, पास हुँदैन होइन त, हुँदैन, अब तपाईँ के भन्ने, अब तपाईँ फलम चलाउने मान्छे, म कलम चलाउने मान्छे, कहाँ मिल्छ कुरा भनेर जुरुक्क उठेर हिँड्नु भयो। अनि त्यसपछि तल आएर हिँड किरण पर्दैन गर्नु भनेर हामी
1: कति
0: अब यो यो गीतलाई त त्यति बेला त अब हुँदैन भनेर चाहिँ बाइकट गरिदिएको गीत हो नि त, तर आजको दिनमा साँच्चै नै प्रजातन्त्र आएको फिल गर्छु नि त, यो गीत यही संस्थाले हुँदैन भनेको आज मैले सुरुवात तपाईँको कार्यक्रममा यहाँबाट सुरुवात गरेँ।
1: कति राम्रो यो सन्दर्भ जोड्नु भयो, तपाईँले सुनाउनु भयो, एउटा इतिहासको कुरालाई सुनाउनु भयो, पक्कै पनि किरण सरले भने जस्तै अलिकता सङ्गीतलाई बुझ्ने हामी पनि चाहन्छौँ, अलिकता निर्णायक ठाउँमा बस्ने व्यक्तित्वहरू नि सङ्गीतलाई माया गर्ने, सङ्गीतको मर्म भावलाई बुझ्ने मान्छे आइदिनु, पक्कै पनि यो सङ्गीतको केही विकास हुन्थ्यो होला रेडियो नेपाल, हामी पनि त्यही चाहिएका छौँ, त्यो हुनुपर्छ पनि, नेपाली सङ्गीतले नै रेडियो नेपाललाई चिनायो र रेडियो नेपालले पनि कलाकारलाई चिनाएकै हो। यी सबै कुराको परिपूरकको हिसाबले कुरा गर्दाखेरि एकअर्कामा सम्बन्ध ठुलो छ, त्यसले गर्दाखेरि यो यस्ता कुराहरूले चाहिँ एउटा इतिहास जुन किसिमको हुँदैन भन्ने कुरा आएर आज सबैको प्रिय बनेको छ, ती गीतहरू, ती भावहरू, ती गीतको जुन शब्दहरू हामी कुराकानी गर्दै जान्छौँ,
0: त्यति बेला बुझिदिने
1: भयो, मिठा मिठा गीतहरू छन् यहाँका, अब हामी कुराकानी त गर्छौँ पनि, तर पनि ती मिठा मिठा गीत सुन्ने सबैजना अलिकता लालायत पनि हुन्छन् होइन, हामी पनि भइरहेका छौँ, हामी सुरु सप्त कार्यक्रममा विशेष गरी हामी यहाँ जस्तो व्यक्तित्वलाई निम्ताउँछौँ जसले एउटा इतिहास बोकेको एउटा नेपाली गीत सङ्गीतमा र नेपाली गीतको इतिहास सँगसँगै त्यो गीतलाई पनि कमसेकम प्रस्तुत गर्दाखेरि एउटा कार्यक्रमको शोभा बढ्छ र कार्यक्रमलाई पनि अत्याधिक हाम्रा श्रोताहरूले दर्शकहरूले मन पराउनुहुनेछ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ। अब अर्को दोस्रो गीत कुन सुनाउनुहुन्छ?
0: दोस्रो गीत म मेरो गुरुकै,
1: हजुर,
0: मैले पहिला दाईको गीत चाहिँ गाएको पहिलो गीत हो,
1: पहिलो गीत, हजुर,
0: मेरो आधुनिक गीत चाहिँ दोस्रो हो,
1: हो
0: अघि भूल हो तेरो भागी हिँड्न,
1: कति मिठो गीत छ, जो गीत सकारात्मक सोच बोकेको गीत छ, जसलाई पनि त्यो गीतको एउटा सुन्न साथै जो अलिकता निराश हुन्छ, जो असफल छु भन्ने हुन्छ, उसलाई त्यो गीत सुन्न साथै त्यो गीतले मान्छेलाई एउटा इनर्जी दिन्छ, हामी यही चाहन्छौँ, यही सुन्न चाहन्छौँ गीतलाई, मिठो गीत छ,

पक्कै पनि जीवनलाई अगाडि बढाउँछ भनेदेखि केही सङ्घर्ष गरौँ, केही गरौँ, अनि मात्र जीवनमा सफल पाइन्छ, सफलता पाइन्छ। साह्रै मिठो गीत थियो। किरण सर, यो गीत जुन गाउनुभयो, यति मिठा मिठा गीत गाउनु भएको छ जसले एउटा मानिसलाई केही गर्ने प्रेरित गर्छ। हेर्दै जाँदाखेरि यहाँको सहकार्य हामीले अघि नै सरले भने छोकमा छ, सङ्गीत सम्राट गोपाल युञ्जन, हाम्रा श्रद्धेय व्यक्तित्व, जसले नेपाली सङ्गीतमा थुप्रै गीतहरू दिनुभएको छ। तपाईँले धेरै एउटा उहाँसँग सहकार्य गर्ने अवसर पाउनुभयो, गुरु पनि भन्नुभएको छ, गुरु पनि उहाँ दिव्य हालिङको, उहाँको पनि सङ्गत यहाँले धेरै गर्नुभयो, धेरै सङ्गीतमा गाउनु भएको छ। यस्ता मिठा गीतहरू गाउने अवसर कहाँबाट जुझ्यो? पहिला त हामी हेर्दाखेरि नारायण गोपाल र गोपाल युञ्जनको सम्बन्ध, मिज्यूको सम्बन्ध लाग्थ्यो, पछि फेरि

0: जुरी होला यी कुराहरू?
1: अब यो के भयो भन्दाखेरि नि अलिकति ब्याकग्राउन्डमा जानुपर्छ है
0: हजुर,
1: म अलिकति प्रसङ्ग झिकौँ हजुरको समय कस्तो छ मलाई थाहा छैन तैपनि। यो गीत गाउनु भन्दाखेरि अगाडि मैले गोपाल त्यो म उभिएको धुलोले सुनोस् मेरो गीत भन्ने होइन लौ सुन म भन्छु मेरो रामकानी कुन चाहिँ गीत गाइनँ मैले, सबै उहाँको गीतहरू गाएँ। मलाई खासमा स्टेजमा चिन्ने भनेको नै नारायण दाईको गीत गाएर नै चिनेको, र मलाई त स्टेजमा गाउँदा गाउँदासम्म केसम्म भन्थ्यो भने ए नारायण गोपालको छोरा भन्थ्यो कि, नारायण दाईको त छोराछोरी थिएन तर मलाई चाहिँ स्वरको हिसाबले चाहिँ भन्थ्यो कि, धेरै मिल्ने भयो। अनि एक दिन गोपाल यञ्जन दाईले मलाई बोलाउनु भएछ, बोलाउनु भयो कसैको मार्फत, अनि म गएँ दा जाँदाखेरि त्यो एउटा कम्पिटिसन थियो लौ सुनमा भन्छु मैले गीत गाएको थिएँ, फर्स्ट भएको थिएँ म त्यसमा। अनि दाईले ए मेरो म्युजिकको गीत त तिमीले गाए रहेछौ ल त सुनौ त मलाई भनेर भन्नुभयो। अन्त मैले अब त्यस्तो पूजनीय मान्छे होइन त्यो उसको उहाँको अगाडि मैले गाउनु मलाई एकदमै पिर पऱ्यो कि कसरी गाउने भन्ने जस्तो भयो। फेरि म त्यति बेला हार्मोनियम बजाउँथेँ, गिटार मात्रै बजाउँथेँ, गिटारमा दाई म गिटारमा गाउँ भने हुन्छ गाउ न त म हार्मोनियम बजाउँछु भनेर दाईले हार्मोनियम बजाउनु भयो। मैले गीत गाएँ, गाइसकेपछि ल ठिक छ अब तिमीले प्र्याक्टिस गर्न आउनु मेरोमा भनेर भन्नुभयो। त्यो दिन मैले ठुलो आशीर्वाद पाएँ भनौँ न अघि, त्यो दिन चाहिँ मैले मेरो गुरु पाएँ,
0: गुरु पाएँ।
1: अनि त्यसपछि गीत गाउने सिलसिलामा रेडियो नेपालमा त पहिला पहिला डेट आउँथ्यो होइन, यो दिनमा चाहिँ भनेर एक महिना अगाडि दुई महिना अगाडि नै त्यो झन्कार भन्ने पुस्तकमा फलना दिन चाहिँ तिमीले गाउने भनेर नाम तोकेर आउँथ्यो। अनि एउटा डेट आयो, अनि त्यसपछि दाईलाई भने दाई डेट आयो एउटा गीत गाउनु पर्ने भने पनि, अन्त दाई चाहिँ त्यहाँ हामी प्र्याक्टिस गरेर एकछिन गरिसकेपछि दाई एकछिन चिया खानलाई या त टोयलेट जानलाई बाहिर निस्किनु भयो। उहाँसँग यस्तै एउटा डायरी थियो नेपाली कागजको के,
0: हजुर हजुर
1: त्यो कागज थियो। अनि मैले पाना पल्टाउँदै गएँ अनि त्यहाँ एउटा गीत भेटेँ कि, मायालु हजार हुन्छ भन्ने है। अनि दाई
0: आउनुभयो,
1: दाई यो गीत गाउँछु नि म भनेर भने, कुन चाहिँ गीत भने मायालु हजार हुन्छ भने, शब्द साह्रै मिठो छ नि त त्यो पनि अघि। अनि दाई गाउँछु भनेको त दाईले के भन्नुभयो भने ए तिमी ढिलो भयो यो त ध्रुव किसिल गाइसक्यो भनेर भन्नुभयो। अनि त्यसपछि अरू हेर न छ त्यहाँ भनेर भन्यो, अनि ठ्याक्क पाना पल्टाउँदै गएपछि यो भुलो तेरो देखेँ मैले, देख्ने बित्तिकै अन्त दाई यो गीत त कसैले गाएको छैन होला नि भनेर पहिल्यै सोधेँ कि, अनि गाएको छैन भन्नुभयो यो गीत गाउने त भने ल भनेर। अनि घुँडा धसेर झन्डै डेढ महिना दाईसँग बसेर प्र्याक्टिस, ए एक एकवटा पिस पिस घोकाउनु भएको दाईले होइन। अनि त्यसपछि जब तयार भयौँ, मतलब म तयार भएँ, त्यसपछि ल रेकर्ड गर्न जाने भनेर अन्त यहाँ आएर रेकर्ड गऱ्यौँ। अनि भाग्यवश त्यति बेला रत्न रेकर्डिङ संस्थानले चाहिँ त्यो डिस्क रेकर्ड कालो के 45 डिस्क रेकर्ड बनाउँथ्यो, अनि त्यसमा मौका पाएँ मैले दुईवटा गीत गाउने। अनि गोपाल दाईकै दुईवटा गीत गाएँ, एउटा दुखियाको कर्म मेरो भन्ने र यो एउटा गीत, अनि त्यो 45 रेकर्डमा आयो। तर विडम्बना चाहिँ के भयो भन्दाखेरि त्यो 3 मिनटको मात्रै हुँदो रहेछ कि त्यो एउटा गीत चाहिँ,
0: ए हजुर हजुर।
1: अनि त यहाँ नर्मल्ली गाएको अहिले जुन स्पिडमा हामीले गायौँ नि यो झन्डै झन्डै 3.5 मिनट पाउने 4 मिनट पुग्यो होला यो गीत अहिले गाउँदाखेरि, त्यति बेला त त्यो 3 मिनटमा गाउने गीत त 3 मिनटमा बनाउनु पर्ने गीत जापानमा पठाएर फर्किँदाखेरि त त्यो स्पिड बढेछ कि,
0: ए हजुर हजुर
1: स्पिड बढेछ, घटाउने बित्तिकै त स्पिड बढ्ने भयो त्यहाँ। अनि अलिकति स्वर अलिकति कस्तो कस्तो सुनिहाल्छ कि, हुन त धेरैजनाले चाहिँ यो मेरो गीत भन्दैन थियो नारायण दाईकै गीत भन्थ्यो होइन, पछि पछि मात्रै अब हुन त आजसम्म पनि यो एउटा कालजी गीत बनिएको छ
0: हजुर।
1: अनि एउटा प्रसङ्ग म रेडी नेपालमा भएकोले यो एकदम प्रसङ्ग मलाई पुरानो इतिहासहरू खुब याद आयो कि, यो गीतले अघि यहाँले भन्नुभएको जस्तै यो जीवनलाई एउटा दृष्टि दिने एउटा जोस दिने होइन बाँच्न लाउने गीत छ। पाण्डव सुनवारजीले एउटा गीती नाटकको ऊ गर्नुहुन्थ्यो कि, कार्यक्रम चलाउनुहुन्थ्यो के नाम छ उहाँको त्यो गीती नाटकको मैले बिर्सेँ। अनि उहाँले चाहिँ जहिले पनि यो मेरो गीत चाहिँ लास्टमा त्यही दुखान्त कथा बनाएर चाहिँ अन्त लास्टमा चाहिँ यो गीत सुनाउनुहुन्थ्यो। अनि एक दिन म रेडियो नेपालमा यसै डेट माग्न आउँदाखेरि ए किरणजी आउनुहोस् आउनुहोस् भन्नु, के भयो पाण्डवजी भने, के हो तपाईँले यस्तो गरिदिने भनेर गाली गर्नुभयो मलाई, के गरेँ यार मैले के भयो भन्नु न भने भने त हैट त्यति बेला तपाईँको गीतले गर्दाखेरि यहाँ एउटा मान्छे झुन्डेर मर्ने बेला मान्छे बाँचेर आएको छ, अरे म छक्क परेँ के भयो यो के भन्नुभयो त मैले भने त यो भुलो तेरो गीत मैले मेरो गीती नाटकमा बजाएको थिएँ, त्यो झुन्डिन लागेको थियो अरे त्यो मान्छे।

0: बाहिर कसैको घरमा चाहिँ यो गीत बजेको सुनेछ अरे कि त्यो मान्छेले, झुन्डी नै लागेको मान्छे, अनि त्यो ऊ झुन्डेको मान्छे, झुन्डी नै लागेको मान्छेले छोडेर ऊ फेरि आएछ, बाँचेछ अरे कि, अनि उसले पाण्डव सुनवारजीलाई चाहिँ चिठी लेखेछ, दाइ तपाईँले बजाएको यो गीतले म फेरि बाँच्ने प्रेरणा जाग्यो मलाई भनेर, अनि उहाँलाई चाहिँ त्यो सुन्ने मान्छेलाई चाहिँ मैले गाएको भन्ने थाहा भएन, नाम त्यति बेला त अब गीती नाटकमा नाम त दिँदैन थियो नि त, कथा हुन्थ्यो, अनि पाण्डवजीले त्यसरी भन्नुभयो कि अहिले यो गीतको प्रसङ्ग अहिले मलाई रेडियो नेपालमा बस्दाखेरि याद आयो, त्यहीँ बाहिर त्यो गोलो राउन्ड छ नि त्यहाँ बसेर मलाई कराउनु भएको पहिला,
1: अनि त्यो कतिसम्म प्रभाव पार्छ सङ्गीतले भन्ने कुरा, यो
0: मर्नु चाहेको मान्छे जति बाँचेछ भन्ने नि, गीतले कति ठुलो चाहिँ शक्ति रहेछ।

0: मान्छेले आत्महत्या
1: रोक्यो
0: होइन भनेदेखि यो यो एउटा अचम्म शक्ति छ सङ्गीतमा. आज हामी यो सुरसप्त कार्यक्रममा कार्यक्रम सकेसम्म पाँचवटा गीत चाहिँ हामी पुऱ्याउने भन्ने हाम्रो योजना छ. त्यसले गर्दा अर्को गीत चाहिँ अब हामी कुन सुनौँ होला?
1: यहाँ रेडी नेपालबाटै मेरो आफ्नै शब्द सङ्गीतमा गाएको एउटा गीत छ, भन्ज्याङको डिलमा बसी भन्ने.
0: हजुर हजुर,
1: त्यो गीत प्र्याक्टिस गरौँ न.
0: हजुर, रेडी नेपालमै आउनु भएको छ, रेडी नेपालमा गाइयो पनि त्यो गीत, रेडी नेपालकै स्टाफले लेख्नु भएको.
1: यसको कथा पनि सुन्नुहोस् है, अलिकति छोटो छोटकरी म भन्छु, समय छैन है. यो पुरानो बिल्डिङ छ नि, त्यति बेला त पुरानो बिल्डिङ थियो.
0: हजुर हजुर.
1: एक दिन डेट माग्न भनेर म गएको, भर्याङमा चढ्दै गर्दाखेरि एउटा यो सेतो पाना चाहिँ घोप्टो परेको सेतो पाना के
0: ए हजुर हजुर
1: भुइँमा भेटेँ. अब म टिचर मान्छे, त्यसलाई नागेर जानु सक्दिनँ है, सरस्वतीको भनेर टपक्क टिपे. यसो हेरेको गीत छ, ओहो गीत सुने, गीत पढ्दै गए, कस्तो मजा लाग्यो कि. भन्ज्याङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त, कतै केही माग्न पाएँ तिमीलाई नै माग्छु म त. त्यहाँ भन्दाखेरि राम्रो अरू लभको ऊ के हुन्थ्यो है. अनि दौडेर गएँ, त्यही रूपा खेतीजी नै हुनुहुन्थ्यो. रूपा खेतीजीलाई, ए रूपाजी यो कसैले गाउनु भएको छ भनेको, मुनि फेरि माधव घिमिरे लेखेछ. मैले त सम्झेँ त्यति बेला त राष्ट्रकवि हुनुभएको थिएन माधवज्यू, माधव घिमिरेज्यू, म त उहाँकै होला भनेर सम्झेँ कि. अनि उहाँको गीत पनि यसरी भुइँमा यसरी फालिरहेको रहेछ भन्दा, होइन त्यहाँबाट लिएर आउँदाखेरि कसैले झारे होला, कसैले गाएको छैन, तपाईँलाई मन पऱ्यो भने गाउनुहोस् भनेर भन्नुभयो. कसको गीत हो यो माधवजी भन्ने, खै मलाई पनि थाहा छैन भनेर भन्नुभयो.
0: हजुर.
1: अनि घरमा गएँ, त्यो गीत मन परेपछि त 15 मिनटमै त्यो ट्युन भयो, रेडी भयो. त्यसपछि प्र्याक्टिस गर्न थाले, डेट पायो, रेकर्ड गरे, तर पनि त्यो शब्दकार
0: भेटिएन.
1: पछि 1.5 वर्षपछि पोखराबाट एउटा फोन आयो मलाई.
0: हजुर.
1: होइन किरणजी, धेरै धेरै धन्यवाद छ, मलाई प्रसिद्ध बनाइदिनु भयो तपाईँले भनेर एकैचोटि भन्नुभयो. अनि मैले चाहिँ, तपाईँ को बोल्नु भएको भनेर सोधेँ. म माधव घिमिरे हो, मेरो गीत तपाईँले गाइदिनु भयो नि त. अरे 1.5 वर्षपछि त्यो गा त्यो शब्दकार मेरो भेट भयो कि. भरे त अनि तपाईँ चाहिँ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ भनेको त, पोखराको रेडियो नेपालमा म कार्यरत छु. पहिला म रेडियोमै थिएँ काठमाडौँमा, म यता पोस्टिङ भएको छु भनेर भन्नुभयो कि.
0: हजुर हजुर.
1: अनि उहाँ चाहिँ पोस्टिङमा पोखरामा.
0: ए त्यो कुरा ल ठिक छ.
1: यो जो यो कथा, यो गीतको ब्याकग्राउन्ड चाहिँ
0: यस्तो
1: यो यस्तो छ कि.
0: हजुरलाई

0: अन्याङ्गको डिलमा बसी तिम्रो बाटो हेर्छु म त, मिठो गीत यो, गीत हामीले बारम्बार सुन्दै आइरहेको र नेपालमा धेरै गुन्जिएको गीत हो यो।
1: हजुर,
0: अखिल सर जस्तो

0: यो गीत अब यहाँले यति लामो समय बिताइसक्नु भएको छ सङ्गीतमा, एउटा सर्जक, एउटा तपाईँ सङ्गीतकार, गायक, पुस्तक लेखन पनि गर्नुभएको छ, सङ्गीतमा पिएचडी पनि गर्नुभएको छ, मूर्तिकार पनि हुनुहुन्छ, अध्ययनमा पनि त्यत्तिकै हुनुहुन्छ, स्कुल पनि सञ्चालन गर्नुभएको छ, धेरै कार्यभूत छ है धेरै. अब हेर्दाखेरि यति समयसम्म आइयो, अहिले नयाँ पुस्ता त्यत्तिकै आइरहेका छन्, अहिलेका सङ्गीतहरू एकदमै यो बजारमा व्यावसायिक रूपमा अगाडि बढिरहेका छन्,
1: एकदम
0: युज बढ्यो, यति गयो, यति पैसा कमायो, यति आयो भन्ने हामी धेरै कुरा पाउँछौँ अहिले सङ्गीतमा. के लाग्छ यहाँलाई, हामीले रोपेका ती कुराहरूले फलहरू बिस्तारै फक्रेर ती फुल फुलेका हुन् कि जस्तो लाग्छ?
1: यो होइन, यो नेचुरल प्रोसेस हो होइन. एउटा रुख ठुलो बिस्तारो जन्मेर ठुलो हुँदै जान्छ, फल दिँदै जान्छ, पातहरू झर्दै जान्छ, फेरि नयाँ पात आउँछ वसन्तमा होइन, फेरि अर्को फल लाग्छ. यो नेचुरल प्रोसेस हो, यसमा कुनै अप्ठ्यारो मान्ने अथवा नराम्रो मान्ने प्रसङ्ग नै आउँदैन.
0: नजरमा तपाईँको भोगाइमा हेर्दाखेरि अहिले सङ्गीतहरूलाई सङ्गीतप्रति कति प्रभावित हुनुभएको छ के लाग्छ? यो सङ्गीतले जुन किसिमले हाम्रो नेपाली भन्छौँ नि सङ्गीतको जुन एउटा हाम्रो स्वर्ण काल थियो, स्वर्ण समय थियो, जुन बेलामा यी स्टुडियोमा भन्दाखेरि धेरै कलाकार जुट्थे, गाउँथे, मिहिनेत गर्थे होइन, अभ्यास गर्थे, साधना गर्थे, धेरै कुरा हुन्थ्यो नि त्यो बेलामा.
1: हजुर,
0: अब अहिले त्यो कुरा छैन, तर मान्छे छिट्टै अहिले भाइरल हुन चाहन्छ, छिट्टै मान्छे चर्चामा आउन चाहन्छ, यो सबै कुरा छ. यो देख्दा के लाग्छ?
1: अब यो चाहिँ चक्र साइकल हो कि
0: साइकल हो,
1: साइकल हो यो कि कुनै समयमा अब नाति दाईहरू होइन, प्रेमदोज दाई, नारायण दाईहरूले गाउने गीतहरूको एउटा तरिका थियो. त्यसपछि हाम्रो सेकेन्ड पुस्ता हामी आयौँ, त्यसपछि हामी पछि अर्को जेनेरेसन आयो, त्यसपछि अर्को होइन. तर प्रत्येकको आफ्नो आफ्नो इन्ट्रेस्ट र आफ्नो आफ्नो भोगाई छ. अब झन्कार बिट भन्ने पनि आएको थियो कुनै जमानामा होइन. एकपल्ट हाम्रो राष्ट्र कविज्यूले भन्नुभएको थियो कि मेरो एउटा पुस्तकको विमोचनको बेलामा, उहाँले बडा मार्मिक कुरा भन्नुभयो कि अहिलेको सङ्गीतहरू भनेको, अहिलेको गीतहरू भनेको चाहिँ गीत सुन्ने बित्तिकै जिउ हलाउँ हलाउँ लाग्छ अरे, जिउ हल्लिन्छ अरे कि. तर पहिलाका गीतहरू, किरणजीहरूको गीतहरू चाहिँ, नारायण दाईहरूले गाएको, प्रेमदोज दाईहरूले होइन, गोपाल दाईहरूले रचना गरेको, नाति दाईहरूले गरेको, तिनीहरूले चाहिँ मुटु हल्लाउँथ्यो कि, मन हल्लाउँथ्यो होइन. त्यो त्यो भनेको अर्कै कम्पन थियो होइन. अहिले पनि त्यो गीत आउँदैछ, बिस्तारो त्यो साइकल घुम्दैछ नि. अहिले मेलोडियस गीतलाई फेरि प्रभावमा आयो नि, बिचमा आएर, बिचमा दोहोरी आए, ऱ्याप आए होइन, के गीतहरू आए. तर मेलोडियस गीत भनेको, आधुनिक गीत भनेको त कहिले पनि नमर्ने रहेछ नि, सदाबहार हुने रहेछ कि यो गीत होइन. जुनै जेनेरेसन आए पनि त्यो गीत अहिले पनि हेर्नु न, रियालिटी सोतिर हेर्नुपर्छ, त्यो झाङझाङ झुङ्गी झुङ्गी गीतहरू गाउँदैन कसैले कम्पिटिसनमा, सिरियस गीत नै गाउँछन् है, मिठो गीतहरू नै गाउँछन्, जुन चाहिँ मेलोडियस मनमा छुने हुन्छ. अनि त्यहाँ जज बस्ने जजहरूले पनि त्यस्तै गीतहरूलाई नै प्रायोरिटी दिन्छन्, किन भन्दा समयको माग हो यो.
0: हजुर हजुर,
1: जुन चाहिँ गीतले चाहिँ मान्छेको मनमा आनन्द दिन्छ, भगवान् भेट्छ भन्छ नि, सङ्गीतले त भगवान् भेट्छ नि त भनेको, त्यो हिसाबले त्यो सुन्दाखेरि आनन्द आउने नै त्यो नै त भगवान् भेट्नु भने.
0: किरण सरले भने जस्तै राष्ट्रकवि मालाप्रसाद घिमिरेले भन्नुभएको छ कि जहाँ सङ्गीत हुन्छ त्यहाँ भगवान्को बास हुन्छ.
1: सही कुरो, एकदम 100%
0: हजुर हजुर राख्नु भएको छ. अब हामी कुराकानी त धेरै गर्न मन लागिरहेछ, अब हामीसँग समय पनि कम छ.
1: हजुर,
0: मिठो गीत गाउनु भएको छ यहाँले, जुन एउटा यो माया प्रीतिको गीत जुन थियो होइन,
1: हजुर,
0: यो मान्छे छोड्यो जुनमा
1: मान्छेको, हजुर
0: होइन, मान्छे छोड्यो जुनमा, मान्छेको मन मनमा बसेको थियो होइन,
1: मातिएको,
0: एउटा मातिएको, यहाँको भर्सटाइल हामी गायकै रूपमा पनि चिनिरहेको छौँ, गाउनु भएको छ यहाँ, मिठो गीत गाउनु भएको छ. त्यो गीत सुन्न मलाई पनि मन लागेको छ खास भन्यो भनेदेखि, अब यो गीत सुन्यो कि जस्तो लागेर
1: हुन्छ,
0: मेरो फरमाइस चाहिँ
1: हुन्छ, हुन्छ हुन्छ, कोसिस गर्छु
0: त्यही गर्नु.

0: के थियो गीत सुन्दाखेरि हामी पनि एउटा यो यति फिलिङ्स छ यो गीतमा, यति मिठो गाइदिनु भएको छ किरण सरले यो गीत, साँच्चै यो गीतको सिर्जना मिठो बनेको छ। यो निकै यो चलचित्रमा आइसकेपछि यो गीत निकै चर्चामा आए पनि होइन, अब यहाँको पनि धेरै तारिफ पनि भयो होला यहाँको स्टाइल।
1: यो हाम्रो नेपाल चलचित्र सङ्घले त गोपालिन्दन दाईलाई बेस्ट म्युजिक डाइरेक्टर,
0: हजुर,
1: यो हिरो खेल्ने रविन्द्र खड्कालाई बेस्ट हिरो,
0: हजुर,
1: फिल्म बेस्ट,
0: हजुर,
1: अनि सिङ्गरमा
0: हजुर
1: बेस्ट दिएको, अन्त बेस्ट सिङ्गर भएको है।
0: हजुर,
1: यो खासमा चाहिँ कुरो के पर्यो भन्दाखेरि म रक्सी नखाने, झाँड चुरोट केही पनि खाँदिनँ है, अनि यो गीत चाहिँ दाइले, अब मैले चाहिँ खासमा के भने त मलाई जहिले पनि ब्याकग्राउन्ड सङ फिल्ममा, ब्याकग्राउन्ड सङ मात्रै धेरैवटा फिल्ममा गाएँ होइन, अनि योपालि चाहिँ हिरोको गीत गाउँछु भनेर दाइसँग झगडा गरेँ।
0: हजुर,
1: अनि दाइले साँच्चै गाउने हो त हिरोको गीत, मेहनत गर्नुपर्छ भन्नुभयो, हुन्छ गर्छु दाइ भनेर भने 3 महिनासम्म खट्यौँ। यो अब चारवटा पाँचवटा गीत छ मेरो होइन, त्यो सबैमा त्यो भजन पनि गाएको छु, लोकगीत पनि गाएको छु, आधुनिक पनि, यो मतवाला गीत पनि सबै। अनि यो गीत गाउने बेलामा चाहिँ हाम्रो गीत लेख्ने चेतन कार्की दाई, फिल्म बनाउने बिएस थापा दाई र डाइरेक्टर डिबी थापा दाई, सरी डिबी थापा चाहिँ बनाउने, बिएस थापा दाई चाहिँ डाइरेक्टर, उहाँहरू तिनैजनाले यो किरणले गीत गाउनै जान्दैन सक्दैन, यो यस्तो मतवाला गीत, यसलाई त त्यो बियरको बिरको मात्रै सुँगाइदियो भने लड्छ यो, यसलाई यसलाई गाउनु दिनु हुँदैन भनेर चाहिँ भन्ने झगडा भयो। अनि रेकर्डिङ गर्न पर्सिक दिन जानु छ भन्दाखेरि त्यसको अघिल्लो दिनमा चाहिँ मैले च्यालेन्ज गर्नु पऱ्यो कि ल बिएस थापा दाई या डिबी थापा दाई, तपाईँले फाइनेन्स गरेको यो गीत भोलि गएर रेकर्ड गर्दाखेरि राम्रो भएछ भने तपाईँले न मतलब भएन रहेछ भने चाहिँ तपाईँले जति म माथि खर्च गर्नुभएको छ, प्लेनमा जाने आउने होटलमा बस्ने यताउता सबै खर्च म दिन्छु गीत राम्रो भएन भने, भयो भने

0: जति खर्च गर्नुहुन्छ त्यसको डबल मलाई दिनुपर्छ हो है दाइ भनेर भने, अनि त्यसो भनेपछि बिस्थापा दाइले चाहिँ ए किरण भाइले यत्तिको चाहिँ भनिसकेपछि त एकफेर गाउन दिउँ न त भन्नुभयो। तर पनि चेतन दाईले त हुँदैन यसले गाउनै सक्दैन भन्नुभयो। पछि बमका रेकर्ड भएपछि गीत राम्रो भयो, गोपाल दाईले धाप दिनुभयो स्याबास भनेर भन्नुभयो। बिस्थापा दाईले पनि राम्रो भन्नुभयो। डिबी थापा चेतन कार्की दाई त अझै पनि त्यत्रो गीत गाइसकेर राम्रो भयो सबैले भनिरहेछ, भुइँ नछोड्लास् भन्छ बा। म त बुझ्दै बुझिनँ दाई यस्तो राम्रो गीत गाइसकेर पनि तपाईँले के भन्नुभएको यो भुइँ नछोड्लास् भनेर रिसाएँ नि म त। अब भर्खरकै अब आज आज भन्दाखेरि झन्डै 40 वर्ष अगाडिको गीत है यो, अनि त तन्देरी नै थिएँ नि त त्यति बेला त, अन्त अहिले पनि कम त छुइनँ होला, रमाइलो नि। अनि पछि दाइले भन्नुभयो लाटा तैँले बुझिनस्, घमण्ड नगर्नु,
1: भुइँ नछोड्नु, त्यही त
0: भुइँ नछोड्नु भनेको त्यो हो, तँलाई त्यस्तो राम्रो गाएको छ, स्वर राम्रो छ, यसलाई चाहिँ बचाएर राख्नु भनेर भन्नुभयो कि। दाई पनि फेरि जाँड रक्सी चुरोट केही पनि
1: नखाने, हजुर हजुर,
0: चेतन दाई र मेरो चाहिँ एकदम मिल्थ्यो कि कुरा, हामी चाहिँ कोक खाने दुईजना, अरू सबैजना रक्सी खाने, हामी चाहिँ कोक खाने। जो यस्तो प्रसङ्ग
1: यो पक्कै पनि यो गीतलाई यो एउटा फिलिङ्समा ल्याउनलाई जुन किसिमको यथार्थ बनाउनुको लागि धेरै कलाकारको धेरै मिहिनेत
0: हुन्छ। हो नि हो नि हजुर, एकदमै चाहिन्छ।
1: हामी पनि सुन्छौँ कहिले कहिले रेकर्डिङमा, अब भारतीय कलाकार किशोर कुमारले पान खाएर ओखाइकी पान बनारस वाला गाउनुभयो हुनुहुन्थ्यो, म त फेरि कहिले जाँड रक्सी नखाने, तर उहाँले रक्सीकागी धेरै गाउनुभयो होइन। त्यसले गर्दाखेरि सन्दर्भ यी कुराहरू आउँछन् पनि सङ्गीतमा। अब हामी आज धेरै मिठा मिठा गीत सुन्यौँ, जान त मन छैन तर किन समयको एउटा पाबन्दी समयले गर्दाखेरि हामीले छुट्टो निपर्ने अवस्था पनि आउँछ
0: भाइ। हजुर,
1: हामी सुरु सप्त कार्यक्रममा प्रत्येक बिहिबार आउने गर्छौँ हाम्रा स्रष्टाहरूलाई लिएर, जसले नेपाली गीत सङ्गीतमा एउटा अमूल्य हामीलाई सम्पत्ति दिनुभएको छ, अमूल्य हामीलाई नासो दिनुभएको छ, त्यो नासोलाई, त्यो गीत सङ्गीतलाई हामी यहाँ प्रस्तुत गर्न आइरहन्छौँ। र आजको कार्यक्रममा हामीले सम्मानित गायक सङ्गीतकार किरण प्रधानज्यूलाई निम्ति आएका थियौँ र अब हामी जाने बेला भइसकेको छ। अब आजको कार्यक्रमबाट हाम्रा वाद्यवादक साथीहरू गर्बुजा, यसै गरी इफेक्टमा रुबिन गन्धर्व, सुनिल बर्देवा हाम्रो हाम्रो इफेक्टमा, हाम्रो रिदममा, यसै गरी मैले बाँसुरीमा निरञ्जन भण्डारी, सारङ्गीमा खड्ग गन्धर्व, गिटारमा दीपक सुनाम, यसै गरी किबोर्डमा नुछे मर्जन, यसै गरी क्यामेरा पर्सनमा हाम्रो रोम थापा र हाम्रो रेकर्डिस्ट भाइ मोहन रायमाझी र म दिवाकर शर्मा, हाम्रो विदा हुने बेला भइसकेको छ, अर्थात् कार्यक्रमबाट हामी जाँदैछौँ। अर्को हप्ता फेरि यहाँ माझमा आउनेछौँ। अब अन्त्यमा किरण सर, अब हामी विदा हुने भए भइसकेको छ आजको हाम्रो कार्यक्रममा, भौतिक रूपमा हामीले आज यहाँ आइदिनु भयो, यति मिठा गीत सङ्गीतबाट हामीलाई कार्यक्रमको शोभा बढाइदिनु भयो होइन, त्यसको लागि यहाँ आभार व्यक्त गर्न चाहन्छौँ। आगामी दिनमा अझ यहाँका मिठा गीत सङ्गीत हामी सुन्न पाउँ, नेपाली गीत सङ्गीतमा अझै पनि यहाँको नाम हामी सदा सर्वदा सुन्न पाउँ, यहाँ हाम्रो कामना छ।
0: हजुर, म श्रोतालाई अथवा युट्युब हेर्ने दर्शक महानुभावहरूलाई चाहिँ के मात्रै भन्छु भन्दाखेरि, नेपाली सङ्गीतलाई माया गर्नुहोस्, मुखले मात्रै होइन, नेपाली सङ्गीतलाई सुनेर हेरेर, नेपाली चलचित्रहरूलाई हेरेर प्रोत्साहन गरिदिनुहोस्। कलाकार बाँच्ने भनेको नेपालमा गीत गाएर अथवा बाजा बजाएर बाँच्न सकिन्न, तर जति तपाईँले हेरिदिनुहुन्छ, जति तपाईँले माया गरिदिनुहुन्छ, प्रोत्साहन त पाउँछ, जिउने आशा हुन्छ, सृजना गर्ने रहर बढ्छ। त्यसको लागि मेरो हृदयदेखि नै यहाँहरूलाई अनुरोध छ, नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्। धन्यवाद।

0: लाउन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभयो। बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ। बैठकमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा थुनिएको कर्मचारीमा त्रास उत्पन्न गराउने काम भइरहेको भन्दै प्रश्न उठाउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालय गत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ। आजको बैठकबाट विनियोजन विधेयक 2083 पारित गर्ने कार्यसूची छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्मत सम्भारका लागि सञ्चालन गरिएको 3 महिने संयुक्त फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा 42 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने 109 सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी द्विपक्षीय सहमति अनुसार परिचालित फिल्ड सर्वेक्षण टोली नम्बर 3 ले नौल

0: वेब पोर्टलमा radionepal.gov र radionepalonline.com अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते। रेडियो नेपाल सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। प्रविधितर्फ हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु सदाझै म प्रज्ञा शरद। सेरोफेरो कार्यक्रमको आजको यो अर्को श्रृङ्खलामा पनि तपाईँहरूलाई स्वागत गर्दछौँ।

आज असार महिनाको 4 गते, असारको महिना झमझम पानी पर्नुपर्ने हो, तर काठमाडौँमा त टन्टलापुर घाम लागेको छ। तपाईँहरूकोतिर कस्तो छ? मौसमविदहरूका अनुसार चाहिँ अलिकति ढिलो गरेर योपालि मनसुन भित्रिँदैछ भनेर भन्नुभएको थियो। अब त भित्रिनुपर्ने हो, 3 दिन ढिला भयो भन्ने समाचार सुनेका हौँ हामीले। पक्कै अब आज भोलिमा मनसुन भित्रिनुपर्ने हो र असारको महिना भन्ने बित्तिकै मानो छरेर मुरी उमार्ने समय पनि हो, धान रोपाई गर्ने समय, तर मनसुन सुरु हुन सकेको छैन। आशा गरौँ अब छिट्टै सुरु होस्। र वर्षात भन्नासाथ हाम्रो देशमा बाढी पहिरोको पनि त्यत्तिकै जोखिम बढ्ने गर्छ। नदीनाला छेउछाउमा बस्तीहरू छन्, पहिरोको जोखिम हुने ठाउँहरूमा बस्तीहरू छन्। त्यसैले वर्षातको बेलामा हामी धेरै सचेत हुन पनि जरुरी देखिन्छ। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। वर्षायाम सुरु हुने बेला भयो, त्योभन्दा पहिले नै हामी सतर्क रहन पनि जरुरी हुन्छ। त्यसैले पनि आज हामी यो कार्यक्रममा यो विषयमा कुरा गर्दैछौँ। वर्षायाममा बाढी वा पहिरोको जोखिमबाट बच्न जोखिम क्षेत्रका बासिन्दाहरूले के कस्तो पूर्व तयारी गर्नुभएको छ या छैन, तपाईँहरूले त्यो ठाउँबाट हामीलाई फोन गर्नुभयो भने अझ हामी आभारी हुने थियौँ, जानकारी गराउनु भयो भने। त्यसै गरी मौसम सम्बन्धी सूचना जानकारी कतिको शून्य गर्नुभएको छ? यदि तपाईँ बाढी पहिरोको जोखिम भएको ठाउँमा हुनुहुन्छ भने सुरक्षित रहनका लागि सबैभन्दा पहिले के गर्नुपर्छ जस्तो लाग्छ? यी विषयमा आफ्ना विचार राख्न फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36। गर्मी छ, गर्मी सँगसँगै अब बर्सातको समय पनि हुँदैछ। त्यसैले गर्दाखेरि बर्सात भन्ने बित्तिकै धेरै कुराहरू हुन्छन्। झाडा पखाला लाग्न सक्छ, किनभने हामी पानीमा त्यति अलिकति सतर्क रहँदैनौँ। सुरक्षित पानी उमालेर पिउने या केही हालेर, औषधिहरू निर्मूलीकरण हालेर पानीलाई स्वच्छ बनाएर पिउने हाम्रो अलिकति त्यो चलन छैन। हाम्रो गाउँघरतिर त्यो सुविधा पनि हुँदैन, त्यसैले गर्दाखेरि झाडा पखालाका समस्याहरू पनि देखिने गर्छन्। त्यसै गरी मच्छर सम्बन्धी रोगहरू पनि धेरै नै अहिले फैलिने गरेको छ, डेङ्गी, जसले गर्दाखेरि धेरै मानिसहरूमा हाम्रो देशका गत वर्ष त 77 जिल्लामा पाइएको थियो, यो वर्ष चाहिँ 65 भन्दा माथि जिल्लाहरूमा पाइसकिएको छ, डेङ्गी फैलिएको छ मच्छरले गर्दाखेरि हुने समस्या हो। त्यसैले गर्दाखेरि पानी जम्ने ठाउँहरू पनि सफा राख्न जरुरी छ, घर वरिपरिको ठाउँ पनि सफा राख्न जरुरी छ। त्यसैले पुरा बाहुला भएका लुगाहरू लगाउने, मच्छरबाट बच्न सक्ने उपायहरू धेरै छन्। अहिले बजारहरूमा धेरै खालका क्रिमहरू पनि आएका छन्, त्यो पनि

प्रयोग गर्न सकिन्छ, यो बारेमा पनि तपाईँहरूले आफ्ना विचार राख्नुहोला, कतिको सचेत हुनुहुन्छ भनेर हामी फेरि पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। यो समय भने हरेक पल हामी सचेत रहनु त पर्छ नै, हरेक कुराबाट बस्नु नै पर्छ, एउटा कुराबाट मात्रै होइन, तर पनि समय समय अनुसारका यस्ता हुने कुराहरूबाट, यस्ता बाढी पहिरो दैविक प्रकोप भनौँ, विपद भनौँ, यस्ता कुराहरूबाट चाहिँ नै हामी समय समयमा त्यही अनुसार सिजन अनुसार पनि हामीले आफूलाई सुरक्षित राख्न जरुरी हुन्छ। र यही भन्दै अहिलेका लागि हामी असारको महिनामा छौँ, असारको 4 गते आज, त्यसैले गर्दाखेरि असारे गीतहरू त अब असारभित्र मात्रै बज्ने भए, असार महिनामा मात्रै बज्न पाउने भए, त्यसैले किन आज हामी असारे गीत नसुन्ने त? असारे गीत राख्दैछौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। छुजाङ डुक्पाको स्वरमा यो मिठो गीत असारे गीत, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरो फेरो।

हजुर, एउटा मिठो गीत सुनायौँ, असारे गीत सुनायौँ। असारको महिना छ, झमझम पानी परेको कल्पना गरिरहेको छु म। तर बाहिर टन्टलापुर घाम लागेको छ, एकदम गर्मी छ, दिन प्रतिदिन गर्मी बढिरहेको छ। गत वर्षभन्दा यो वर्ष बढिरहेको छ, यो वर्षभन्दा अर्को वर्ष डेफिनेटली बढ्नेछ। यसमा हामी सबै सचेत हुन पनि जरुरी छ। प्रकृति हाम्रो हो, हामी बिना प्रकृतिलाई केही फरक पर्दैन, तर प्रकृति बिना हामीलाई चाहिँ नि धेरै फरक पर्छ है। हामीले सास पनि फेर्न सक्दैनौँ प्रकृति बिना। तर यो कुरा हामीले कहिले बुझ्ने, कहिले हामीले संरक्षण गर्ने, कहिले जोगाउने, कहिले वन जोगाउने, कहिले चाहिँ नि हामीले हाम्रा वरिपरिका हरेक हरेक प्रकृतिको एक एक कण कण पनि हाम्रो लागि त्यति महत्त्वपूर्ण छ क्या। त्यति हामी सौभाग्यशाली छौँ, हामीलाई प्रकृतिले अति दिएको छ, तर पनि हामीले प्रकृतिलाई केही दिन सकेका छैनौँ। त्यसैले दुःख लाग्छ, हामी मास्न तयार छौँ, बिगार्न तयार छौँ। हामी एटलिस्ट नसपारे पनि, नबिगारे मात्रै पनि आफै राम्रो हुन्थ्यो होला। त्यो देख्दाखेरि दुःख लाग्छ। र फेरि पनि म आग्रह गर्न चाहन्छु, यो इन्भाइरोमेन्ट, यो प्रकृति, यो माटो, यो खोला, यो नदीनाला, रुख, जङ्गल, यो सब हाम्रो जीवन हो, हाम्रो सास हो, हाम्रो प्राण हो, हामीले टेक्ने धरती हो। यो छैन भने हामी छैनौँ भन्ने कुरा हामीले बुझौँ। कार्यक्रम सेरोफेरोमा छौँ हामी। कोही साथीले फोन गरिसक्नु भएको छ, 42117 21 42 11 736 हाम्रो टेलिफोन नम्बर, र उहाँसँग हामी कुराकानी गर्छौँ। बाढी पहिरोको अब जोखिम बढ्ने बेला छ। अब बढिसकेपछि, पहिरो गइसकेपछि, पहिरो जाँदै गयो, अब कसरी सुरक्षित रहनुहुन्छ भन्न पनि मिलेन। त्यसैले गर्दाखेरि

0: हाम्रा महत्त्वपूर्ण कागजातहरू हुन्छ नि, जस्तो नागरिकता होला, पासपोर्ट होला, लाइसेन्स होला, लाल पूर्जा होला, होइन, औषधि होला, आपतकालीन सामग्रीहरू होला, के हुन सक्छन्, तपाईँहरूले सुक्खा केही समयको लागि खानेकुराहरू हुनसक्छ, सुक्खा खानेकुराहरू हुनसक्छ, यस्ता कुराहरू पनि तयार गर्नुपर्छ होला। त्यसैले गर्दा यो विषयमा आज हामी कुराकानी गर्नेछौँ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँको विचार सुन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: ए नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? राम पुकार जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: बहुत बहुत धन्यवाद छ। आजको प्रोग्राममा 4 महिना सुरु भएको छ, राख्नु भएछ। मच्छर राम टुटो मच्छर बन्नुभयो, मलाई त धेरै खुसी लाग्यो। हाम्रो देहातमा त मच्छर यति मिलिसकेको छ, कोही छैन। ठुलो ठुलो मच्छर छ, ठुलो ठुलो
0: मच्छर कहाँ छैन अहिले राम पुकारजी? मुस्ताङमा पनि पुगिसक्यो, मनाङमा पनि पुगिसक्यो मच्छर, कत्रो कत्रो मच्छरहरू छ। तराईको कुरा छोडिदिनुहोस्, मच्छरले त अब नेपाल के विश्वभरि खाइसक्न लागिसक्यो मच्छरको सङ्ख्या। अहिले त फेरि एउटा नयाँ न्युज पढेको थिएँ मैले, कुन देशले चाहिँ भाले मच्छरहरू धेरै उत्पादन गरेर बाहिर निकाल्दैछ अरे, अनि त्यो गर्यो भने चाहिँ पोथी मच्छरहरूको चाहिँ नै सङ्ख्या घट्छ भन्ने वैज्ञानिकहरूको धारणा रहेको छ। हामीलाई टोक्ने चाहिँ पोथी मच्छरले मात्रै हो, भाले मच्छरले होइन, होइन। त्यसैले गर्दाखेरि सचेत हुनु पऱ्यो, मच्छरबाट बच्नु पऱ्यो। डेङ्गी लाग्यो भने कस्तो धेरै गाह्रो हुन्छ भन्नुहुन्छ, होइन, एकदमै ज्यानलेवा रोग पनि हो यो। डेङ्गी लाग्योस् भने हामीलाई, कसैलाई पनि, कसैलाई नलागोस्, त्यसैले सुरक्षित रहौँ भन्न चाहन्छु म। आज के विषयमा आफ्नो विचार राख्नुहुन्छ?
1: अहिलेको धेरै नै राम्रो विचार छ। तपाईँहरूले जनचेतनाको पनि धेरै दिनदेखि फैलाइराख्नु भएको, यो पानी पर्ने बेलामा, बाढी आउने बेलामा पहिला नै सुरु पर्छ। दुईजनाले हामी बुझिसकेका छु। हुन त मेरो जहाँ गाउँ छ बगमती 4 कोस सुरुप छ, यता बकिया पश्चिममा 3 कोस छ, सानो खोला चौका झाँ नदी, त्यति बाढ आउने आयो भने खेती खेत पानी गएर गइहाल्छ। गाउँमा त्यति पस्न सकेको छैन अहिलेसम्म। हामी हेरेसम्म 2011 सालमा सुनेको थियो कि हाम्रो बुढा पाकाले भन्नुभएको थियो कि गाउँमा पानी पर्छ थियो, तर हाल हुँदैन। त्यही अब हाम्रो पहाडतिरको घर धेरै नै नोक्सान हुन्छ, आदि पनि नोक्सान हुन्छ। उहाँले यसपालिदेखि यो रेडियो नेपालबाट जहिले पनि समयमा मौसमविदहरूले जानकारी दिइरहनु भएछ, सचेत हुनुहुन्छ भने आशा राखेको छु। पानी यो प्रकृतिको लीला हो, यसर्थ हाम्रो यहाँ पनि पानी छैन, गर्मी धेरै नै छ। अब गर्मी धेरै छ, पानी पनि परिरहेको छैन। पर्यो भने, बर्सात आयो भने हतपत गाउँबाट ननिस्किने, घरबाट ननिस्किने, निस्किहाल्यो भने छाता लिएर, अलि हातमा लाठी लिएर, पानी नापेर हिँड्नुहुन्छ भने सबैजनालाई म विश्वास राखेको छु बस्न सक्नुहुन्छ। आफ्नो औषधि किताब कति विद्यार्थीहरूको या हाम्रो लाल पूजा आफ्नै सँगै राख्नुपर्छ। यो बर्सातको बेलामा नागरिकता आइडी कार्ड परिचय पत्र, किनभने नोक्सान भयो भने फेरि बनाउनु भयो खतरा लाग्छ, राख्नुपर्छ सँगै। अनि सचेत गरिदिनु भयो सबैजनालाई, थाहा पनि भइसक्यो। म धेरै धेरै धन्यवाद दिन्छु हजुर। हजुर पहिला नै जानकारी गराइदिनु भएको बहुत बहुत
0: धेरै धेरै धन्यवाद राम पुकारजी, यहाँको विचारका लागि। राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट। रौतहटमा पनि पानी परेको छैन, मलाई लाग्छ देशका विभिन्न ठाउँमा पानी एकदमै कम परिरहेको छ। आज राति अलिअलि हो कि जस्तो पानी परेको थियो हाम्रो काठमाडौँमा चाहिँ, अब कतै धेरै पऱ्यो हुन परेको हुन पनि सक्छ, तर जति पर्नुपर्ने हो त्यो मनसुन सुरु भइसकेको चाहिँ छैन, एकदमै गर्मी छ। कोही साथी हुनुहुन्छ फेरि पनि हाम्रो टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हामी आज बाढी पहिरोको जोखिमबाट बच्न के गर्न सक्छौँ भन्ने सन्दर्भमा कुराकानी गरिरहेका छौँ। हेलो,
2: हेलो दिदी नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: लुम्बिनी प्रदेश नवलपरासी जिल्ला प्रतापपुर गोपीगञ्ज गुड्डु भन्ने दिदी।
0: गुड्डु जी कार्यक्रममा स्वागत छ यहाँलाई,
2: धन्यवाद दिदी।
0: कहाँ भन्नुभयो रे? नवलपरासीबाट?
2: हजुर, नवलपरासी प्रतापपुर दुई गोपीगञ्ज गुड्डु भन्ने।
0: नवलपरासीमा कतिको गर्मी छ त?
2: अरे दिदी यति गर्मी छ कि के भनौँ, लुगा लगाउनलाई गाह्रो रहेछ
0: है, पानी परेको छैन।

0: 45 बडा माथि रहेछ त्यहाँ गर्मी
1: है. हो, हरेक वर्ष गर्मी त बढ्छ गुड्डुजी, गर्मी बढ्छ, घट्दैन, गर्मी एकदम हुँदैन, यो कुरा चाहिँ बुझिराख्नु पर्यो. अनि प्रदूषण फैलाउनु भएन, हरियाली बढाउनु पर्यो, रुख बिरुवा मास्नु भएन, अनि प्लटिङ गर्दै कङ्क्रिट थप्नु भएन, हरियाली राख्नु पर्यो, खेतीबारी गर्नु पर्यो, रुख जङ्गलहरू जोगाउनु पर्यो, हरेक घरमा फलफुलका बोट बिरुवाहरू लाउने, रुख लगाउने गर्नु पर्यो. पानी आकाशबाट परेपछि सबै ड्रेन गरेर ढलमा पठाइदिने, जमिनमा केही रहन पाउँदैन, त्यो पनि त्यसको पनि संरक्षण गर्नु पर्यो, होइन? यस्तो यस्तो कुराले पो अलिकति शीतलता पनि हुन्छ. अब आकाशको पानी पऱ्यो भने सिधै ढलबाट गइहाल्छ, कहाँ जान्छ जान्छ, जमिनमा एक थोपा पनि रहन पाउँदैन, अनि कसरी जमिन चिसो हुन्छ, कसरी वातावरण चिसो हुन्छ, होइन? यो कुरा त हामी सबैले मनन गर्नुपर्छ गुड्डुजी. गर्मी बढ्छ, गर्मी बढ्छ गुड्डुजी, अर्को वर्ष अझ झन् धेरै हुन्छ, त्यो चाहिँ नै मेन्टल्ली प्रिपेयर भइराखे हुन्छ. अनि के भन्न चाहनुहुन्छ, बाढी पहिरोको जोखिम कतिको छ परासीतिर?
0: दिदी, अब हाम्रो हाम्रो यहाँ त बाढी आएको छैन, लेकिन बाढी त आउँछ, लेकिन अब यो त्यो नदीमा यो मिटर लगाएछ नि, अब उहाँलाई हेर्नु पर्यो, बाढीलाई सतर्क हुनु पर्यो. आफ्नो कागजात, लालपुर जात, खेतको कागजातलाई यो सबै राख्नु पर्यो दिदी, सतर्क हुनु पर्यो, रातभर जागरण गर्नु पर्यो दिदी. अब बाढी पहिरो आएर आफ्नै सतर्क हुनु पर्यो, आफ्नै सुरक्षा, आफ्नै व्यवस्था गर्नु पर्यो.
1: अवश्य पनि खोला नजिकमा बस्ती भएकाहरूले अझ बढी सचेत हुनु पर्यो, होइन? अनि भिरालो ठाउँमा घर भएकाहरूले अझै सचेत हुनु पर्यो.
0: दिदी, एउटा कुरा,
1: हजुर,
0: एउटा प्रसारित भएको हिजो विश्व परिवेशमा दिदीले बहुत राम्रो राम्रो कार्यक्रम प्रसारण गर्नुभयो, मलाई खुसी लाग्यो. अरू लामखुट्टे अरू यो लम्पुछुवा छ नि, स्नेक, धेरै आतंक मचाइराखेको छ गर्मीमा. अब यहाँलाई लाइट लिएर रातमा चल्नु पर्यो, राम्रो जुत्ता लगाउनु पर्यो, कपडा लगाउनु पर्यो, हेरेर बाटोमा चल्नु पर्यो. लामखुट्टे अरू लामपुछुवा जसको स्नेक बनिरहेको छन्, धेरै आतंकमा पाइरहेको छ दिदी. हाम्रो गाउँमा एउटा आइमाईको काटेर मृत्यु भयो.
1: हो नि, अहिले धेरै यस्ता घटनाहरू सुन्नमा आएका छन्. यसमा चाहिँ नि गृह मन्त्रालय, सरकार, सबैको ध्यान पक्कै पनि गएको छ होला, होइन? यसमा हामी सबै सचेत पनि हौँ, नागरिक पनि सचेत हुनु पर्यो, हरेकले सचेत हुन जरुरी छ, होइन? यस्तो गलत एउटा जुन किसिमको भावना मनमा आउँछ, जुन किसिमको हिंसक प्रवृत्ति देखिएको छ, त्यसलाई चाहिँ नि नियन्त्रण गर्ने भनेको आफ्नो घर परिवार र स्वयंले हो. त्यसैले गर्दाखेरि हामी कुन बाटोमा गइरहेछौँ, कसरी हामीले आफूलाई राम्रो बनाउने, सुधार्ने भन्ने कुरा मुख्य कुरा आफूमै हुन्छ. र सबै राम्रो बनाऊ, सबैलाई राम्रो सोचौँ, राम्रो देखौँ, होइन? अरूलाई हेर्ने नजर, हरेक व्यक्तिको आफ्नो आफ्नो रोजाइ हुन्छ, आफ्नो आफ्नो सोचाइ हुन्छ. त्यसैले गर्दाखेरि सबै सोचाइ मेरो अनुकूल नै हुनुपर्छ भनेर सोच्दाखेरि पनि धेरै दुर्घटनाहरू भएका हुन्छन्. त्यसैले गर्दाखेरि मानिसमा यो चेतना आउन पनि जरुरी छ. सचेत मानिसबाट यस्ता दुर्घटनाहरू हुने भन्ने कुरा त भएन, तर जो मानिस अलिकति मेन्टल्ली इल हुन्छ, बिरामी हुन्छ, त्योमा त्यस्ता मानिसहरूबाट यस्ता घटना घट्ने हुन्. त्यसैले गर्दाखेरि यसमा चाहिँ हामी सबै सचेत भएको राम्रो. गुड्डुजी, धेरै धेरै धन्यवाद यहाँको विचारका लागि. अहिलेलाई हामी छुट्टिन्छौँ. गुड्डु बानी आउनुहुन्थ्यो अल्पराइसीबाट, हामीसँग कार्यक्रम सेयर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हजुर, नमस्कार.
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
2: म सरलाईको हरिदुई सखड ध्रुव प्रसाद पसाई.
1: ध्रुवजी, कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हवस्, धन्यवाद.
1: पानी पर्या छ त सरलाईमा?
2: सरलाईमा यो भन्दा अगाडि चाहिँ बिछानेर हान्न देला जसरी पानी पर्या परे गर्थ्यो, जब अब अलिअलि
1: चाहिने बेलामा त पर्दैन. अब
2: बिछान राखिसकेपछि धोले बिउमा चाहिँ राम्रो धान उत्पादन हुन्छ, लामो वाला हुन्छ
1: हजुर
2: भन्ने हिसाबले हुन त पानी नहरले छोडेको छैन अहिलेसम्म. हिले बिउ
1: राख्नलाई
2: धोले बिउमै प्रयास गरेर धोले बिउ नै राख्ने राख चाहिँ. अनि पानी परेको छैन, मकै भित्याउने बेला धेरै पानी परेको थियो, मकै बल्ल बल्ल भित्याइयो, घाउ पनि त्यति आइसकेको छैन मकैमा.
1: है,
2: अब जति पोहोर पटार त 4,38,35 क्विन्टलले बिच्यो, त्यो अहिले 26,000-27,000 त्यहाँभन्दा बेसी व्यापारले भाउ लगाएको छैन.
1: किन रहेछ?
2: खै अहिले अब त्यति भावै लागेको छैन, डिजेलको भाउ बढ्यो भनेर हो कि यातायातको भनेर हो कि के हो, छैन भाउ।
1: छिमेकी मुलुकबाट सस्तोमा ल्याउन त पाउँदैन नि।
2: हजुर, बाहिरबाट ल्याउनु छैन के अरे, बाहिरबाट नआएर हो कि के हो, बाहिरबाट नआए यहाँ म हुनुपर्ने त्यो पनि छैन भाउ, त्यति छैन।
1: त्यही त, बाहिरबाट नआएपछि त नेपालको महँगो हुनुपर्ने।
2: हजुर, 3,000 भित्रै अहिले अब पोहोर 4,000 बेचिएको थियो, अहिले 2,700 बेसी व्यापारले भाउ दिएको छैन। अब हामीले त मकै राख्नलाई अब राख्न पनि मुसाले लाने के गर्ने, भाउ पर्खिँदा त मकै घट्छ भनेर जुन भाउ दियो त्यसैमा चढक लिएर आएर गाउँमै चढक आएर लौ। अब कतिपयले भाउ पर्खिँदैले ठाउँ हुने धेरै फराकिलो घरहरू हुनेले चाहिँ अब राखिरहेका छन् बढ्छ कि भनेर, त्यसरी
1: बेच्नुपर्ने
2: सस्तै, जस्तो सरकार आए नि हामीलाई उस्ता उस्तै यस्तै भइरहेछ, कस्तो बेला रीति आयो कस्तो बेला होला, हाम्रो किसानको चाहिँ मलमा कसले बुझिदिएला, यस्तै छ।
1: हजुर, अनि अहिले के छ मलको व्यवस्था, के छ सुविधा, छ सजिलो गरी पाइएको छ मल?
2: मल अब यो धान रोप्ने बेला मलको त छैन अहिले, त्यति भागै छैन मल, त्यति आएको छैन संस्थाहरूमा काहीँ पनि, त्यति अब धान
1: कहिलेसम्ममा आइसक्नु पर्छ मल भन्नुहोस् त?
2: मल अब हाम्रो धान रोप्नु थालेपछि कतिले अब धान रोपेर एक महिना भएपछि त गन्याउनलाई हाल्नुपर्छ नि। अब हामी असार 15 साउनको पहिलो हप्तातिर रोपिसक्नुपर्छ धान। त्यहाँबाट त्यतिखेरदेखि कसैले मटिया धान हाल्छन्, खात हाल्छन्, अब हाम्रो अब त्यति मटिया खात डिएपी हाल्ने त खेत छैन, मलीले खेत्छ एकैचोटि युरियाको लागि, अब मटिया चाहिँलाई पनि चाहिन्छ अनि युरिया चाहिँलाई पनि चाहिन्छ, तर त्यति पर्याप्त मात्रा खास चाहिँ यो एरियामा त्यति आएको छैन।
1: हजुर,
2: सरकारले छरे भने भएर मात्रै भइसकेको छ, त्यति छैन।
1: हजुर,
2: अब हामीलाई चाहिँ अब यो पानी अब खेत तयारी गर्दैछौँ, मकै सकै भित्र अब खेत तयारी गर्दैछौँ, ढोड काट्ने अनि त्यहाँबाट जोत्ने, त्यहाँ ट्याक्टर लगाएर अनि त्यहाँबाट तयारी गर्छौँ, पछि अलि ल्याउने साउनको पहिलो हप्ताभित्रमा चाहिँ अब यमिनी जातका नयाँ जातका धान चाहिँ लगाइन्छ, पहिलेका धानका दुवै हराए, चाँडै धान लगाएर चाँडै फेरि चोरी छर्न उता हाइब्रिड मकै रोप्नको लागि चाँडै उत्पादन चाँडै फल्ने धान चाहिँ लाउनु पर्या छ, त्यस्तो छ स्थिति, पानी पर्या छैन।
1: आशा गरौँ पानी परोस् होइन, कृषकहरूले पनि मकैको पनि अब तपाईँले त बेचिसक्नु भएछ, अरूले चाहिँ आफ्नो
2: अरूले भाउ पर्खिरहेको
1: भाउ चाहेको भाउ चाहिँ उहाँहरूले प्राप्त गर्न सक्नुहोस्, मल पनि बेलैमा प्राप्त होस्, साउनको पहिलो हप्तासम्म पाउनुपर्छ, हामीले रोपिसक्नुपर्छ भन्नुहुन्छ होइन, त्यसैले गर्दाखेरि अब सकेसम्म त अब यो के मल भन्छ, यो चिनी मल, युरिया कम्प्लेक्स,
2: डिएपी मल चाहिँ चाहिन्छ होला धान रोप्ने कतिलाई।
1: हजुर,
2: पहिले धान रोप्नुभन्दा अगाडि हाल्छ,
1: अब त यो गाई भैँसी नपालेर होला यस्तो धेरै हाल्नुपर्ने होइन, नत्र पहिला त गाई भैँसीकै मल बोकेको देख्थेँ मैले।
2: हजुर, गाई भैँसी पाल्नेले प्रयास हो, अब हाम्रो गाउँघरतिर त गाई भैँसी पालिया छ, मैले पालेको छु एउटा भैँसी बाख्राहरू अब छोड्या छैन, त्यही एउटा भैँसी दुई एक दुईवटा भैँसीले नि हाम्रो 1-1.5 बिघा खेतलाई पुगिरहेको छ
1: है, त्यो सबभन्दा राम्रो मल हो नि त, त्यसले माटो बिगार्दैन के, अरू यो चिनी मल, सेतो मल होइन, यो के भन्छ युरिया, यो तपाईँ डिएपी के हुन्छन्, यो मलहरूले चाहिँ माटोको गुणस्तर चाहिँ लङ लास्टिङमा पछिसम्म हेर्दाखेरि यसले खतम गरिदिन्छ के, तर अब हामीलाई त अब उत्पादन चाहिएको छ होइन, उत्पादन भएन भने फेरि के गरेर खाने,
2: पशु गाई बस्तु पाल्नेले त छ, नपाल्ने नि गोबर ग्यासबाट ठुल्ठुलो गाई बस्तु पशु व्यवसाय गर्नेकाबाट मल किनेर पनि हालिन्छन् कसैले,
1: ए हजुर,
2: त्यसरी
1: हजुर
2: छ नि गाउँघरमा थुप्रै पशु
1: व्यवसाय। तपाईँहरूकोतिर यो पानी पर्यो भने चाहिँ बाढी पहिरोको जोखिम कतिको हुन्छ सरलाईतिर?
2: मेरो लखनदे नदी छ पूर्वपट्टि गाउँबाट,
1: हजुर,
2: तटबन्दी गरेका छ,
1: हजुर,
2: त्यसले ढुकै छ,
1: जोखिम छैन,
2: हजुर,
1: जोखिम छैन,
2: जोखिम छैन, जोखिम हुँदाखेरि त मान्छेहरूलाई त्यहाँ सो के हुन्छ, अब खोला छेउ बढेर आयो भने डरबन्दी फुटाएर पनि नआएको होइन, त्यसमा सकेसम्म मान्छेले सचेत जगाउनुपर्छ, फोन नम्बर ठाउँ ठाउँमा सम्बन्धित एफएमहरूको प्रहरीहरूको फोन नम्बर, सम्बन्धित निकायको फोन नम्बर राखेर नि बेलामा के कसो पर्छ, टायर ट्युबहरूमा भरेर पनि ठाउँ ठाउँमा राख्छन्, टायरबाट पनि आइहाल्यो भने तर्नलाई, अनि सबभन्दा साइडेन हरेक जोखिम आफूलाई चाहिने वस्तु ठिकै कागज पत्रहरू झटपट झोला सब तयारी गरेर आवश्यक सामग्रीहरू राहत तथा उद्धारको सामानहरू पनि तयारी गर्ने सङ्घ संस्थाले गरिदिउन् भन्ने लाग्छ। यसरी नै तयारी भएदेखि अलि मान्छेको ज्यान जोखिमबाट भन्ने लाग्छ।
1: हजुर, धेरै धेरै धन्यवाद ध्रुवजी हजुर यहाँको विचारका लागि।
2: असारको बेला अब इच्छा छ नि त मान्छेले मुठी मानो हालेर मुरी उब्जाउने समय हो, असारको बेला मिहिनेत गर्ने समय हो, असारमा दौरा सुरुवाल लाएर हिँड्ने मान्छे मुसिरमा चुर रहन्छ भन्थे पहिले बुढापाका। जो काम गर्ने बेला मजाले काम नगरेपछि त्यसले पक्कै चुर छ, चोर्नी त हो नि के गरे खान त भन्ने भन्थे, अचेल त जे गर्ने हुन्छ। हजुर, असार एकदम सुवर्ण मौका खेतीको लागि, असारमा घसार यसो तिरफार घसारे भरमा आमदानी उत्पादन हुन्छ अन्न, असारको घसार साउनको भूषण भदौको काजु।
1: हजुर, धेरै धेरै धन्यवाद ध्रुवजी, अर्को श्रोता पनि हुनुहुन्छ यहाँ अहिले अहिलेलाई हामी छुट्यौँ। ध्रुव प्रसाद प्रसाद हुनुहुन्थ्यो सरलाई बाट कार्यक्रम सेर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो, फेरि पनि कोही साथी हुनुहुन्छ उहाँको विचार पनि हामी सुन्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो
3: हेलो, म रामकृपाल ठाकुर जलसा बालाबाट बोल्छु।
1: नमस्ते रामकृपालजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद तपाईँलाई पनि, त्यसै मित्रलाई पनि र जति श्रोता सुन्नुहुन्छ सबैलाई।
1: हजुर, सन्चै हुनुहुन्छ तपाईँ?
3: सन्चै, अहिले हजुरको त्यो प्रोग्राम सुनिरहेछु, यो सलाहीदेखि पूर्व मोतरी जिल्लामा मेरो घर छ, जलेश्वर वार्ड नम्बर 12, जलेश्वर नगरपालिका।
1: हजुर, जलेश्वर नगरपालिकामा यहाँको घर पर्छ। अनि कतिको छ त्यतातिर गर्मी?
3: हजुर, गर्मी त अस्ति चाहिँ हिजो बर्दी मासमा 13 गतेको, आज 4 गते हो, 2 गतेको साँझमा पानी आयो, पानी यहाँ पर्छ, लेकिन चौबसम्म तपाईँको यो पानी पर्छ। हामीहरूको चुरो पहाड बर्दी मासतिर चुरो पहाडको खोलालाई यो रातो खोला पर्छ अरे, तपाईँ सरकारबाट केही मद्दत भएको नदीमा फाटक लगाउँछ भने यहाँ छ रातो खोला छ, बिघी खोला छ, यहाँ धेरै सलाहीमा पनि खोला छ, म त सलाहीदेखि पूर्व मोसरी, मोसरीबाट पूर्वदेखि धनुष, खोलामा फाटकहरू लगाइदिन्छ भने पानीको कहिले पनि दुःख हुन सक्दैन, जब खोलामा फाटक लगाउँदैन भने त ऊ चाहे पानी त्यसै आउँछ त्यसै जान्छ, मान्छेको खेत पर्दैन अरे।
1: हजुर
3: हजुर, त्यसै कारणले म के चाहन्छु, सरकारसँग अनुरोध गर्न चाहन्छु कि सबै के खोला खोलामा फाटक बनाइदिनुहोस्, पानी आउँछ, पानी आएपछि तपाईँहरू खेत रोप्नु होला, यहाँ त अहिले अब 10 दिनपछि हामी 15 गतेदेखि अब रोप्नी चालु हुन्छ अरे।
1: हजुर
3: हजुर, सबै ठिकै छ, अब म के भन्नु, अरू श्रोता भन्नुहुन्छ। धन्यवाद,
1: धेरै धेरै धन्यवाद रामकृपाल जी, यहाँको विचारका लागि। रामकृपाल ठाकुर हुनुहुन्थ्यो जलेश्वरबाट, कार्यक्रम सेरोफेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। अब असारको 4 गते आज हामी वर्षाको धेरै बर्सातको कारणले जोखिम हुने ठाउँहरूमा पनि हाम्रा बस्तीहरू छन्, त्यसैले गर्दाखेरि वर्षायाममा बाढी वा पहिरोको जोखिमबाट बस्न जोखिम क्षेत्रका बासिन्दाहरूले के कस्ता पूर्व तयारीहरू गर्नुभएको छ, के गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ। यति पनि एउटा साह्रै गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
1: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
0: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
5: नागरिक लगानी कोष,
6: झण्डो आयुर्वेद,
7: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
6: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
7: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
6: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
7: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
8: यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा तपाईँको साथमा छु म प्रज्ञा शरद, अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजेसम्म तपाईँको साथमा रहनेछौँ। अब असारको महिना सुरु भएको छ। पक्कै पनि असारको महिना भन्ने बित्तिकै पानी पर्ने समय, बर्सातको महिना हो र ढिलो चाँडो पानी त पर्छ नै, र पानी पर्ने बित्तिकै हाम्रो देशका धेरै ठाउँहरू, बस्तीहरू बाढी या पहिरोका जोखिममा छन्। त्यसैले गर्दाखेरि आज हामीले यसै सेरोफेरोमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ, सुनाइरहेका छौँ। बाढीको वर्षायाममा बाढी वा पहिरोको जोखिमबाट बच्न जोखिम क्षेत्रका बासिन्दाहरूले के कस्तो पूर्व तयारीहरू गर्नुभएको छ या गर्नुपर्छ जस्तो लाग्छ, तपाईँहरूलाई आफ्नो विचार राख्न सक्नुहुनेछ। मौसम सम्बन्धी सूचना जानकारीहरू कतिको सुन्ने गर्नुभएको छ, यदि तपाईँ बाढी पहिरोको जोखिम भएको ठाउँमा हुनुहुन्छ भने सुरक्षित रहनका लागि सबैभन्दा पहिला के गर्नुपर्छ जस्तो लाग्छ, यो विषयमा आफ्ना विचार राख्न फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36। सदा हाम्रो टेलिफोन नम्बर, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो
9: हजुर, नमस्कार।
8: नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ?
9: पहिलोचोटि
8: कुराकानी हुँदैछ के हो प्रेमजीसँग मेरो?
9: होइन, कहिले काहीँ पहिले पनि बोल्थे।
8: बोल्नुहुन्थ्यो
9: हजुर,
8: तर धेरै भइसक्यो जस्तो लाग्छ मलाई।
9: हजुर, कहिले काहीँ पोरो हुँदै कहिले काहीँ बोल्थे।
8: अनि आजको हाम्रो विषय यहाँले सुन्नु भएको छ, उदयपुरतिर हाल खबर के छ, मौसम कस्तो छ?
9: मौसम हिजो अस्ति चाहिँ प्रशस्ती पानी पर्यो, पानी परेर मकै चाहिँ अलि धेरै पानी भयो, मकैलाई पानी मकै पहेँलो भयो अब महाभारत खण्डमा।
8: ए,
9: अनि अब चाहिँ त्यति मकैको उत्पादन त्यति होला जस्तो त होइन। हाइब्रिडलाई चाहिँ पानीले केही पनि गर्दो रहेछ, त्यो चाहिँ अलिक बिग्रिँदो रहेछ। लोकल मकैहरू चाहिँ अलिक धेर पानी भएपछि बिग्रिँदो रहेछ, अनि यस्तै छ भन्नुपर्छ।
8: हजुर, घाम लागेको छैन आज, के अरे पानी परेको छैन आज भोलि?
9: पानी हिजो अस्तिबाट भर्खरै हो, बिहान पनि पर्यो अलिअलि पानी।
8: हजुर, आज पनि पर्यो?
9: हाम्रो ठाउँमा त पानी परि नै राखेको छ।
10: ए हजुर राम्रो
9: हजुर पानी परिरहेको छ पानी त धेर भयो पालीलाई मकैलाई भनौँ न
10: ए कतै त्यस्तो पानी परेर त्यस्तो छ यतातिर पानी नपरेर हिरान्छ है
9: हजुर
10: तर
9: अब यो प्रकृतिको प्रकृतिले चाहिँ नि अब कतै पानी धेर पर्ने कतै चाहिँ नि पानी नभई सुक्खा भइरहने जमिनहरू यस्तो अवस्था छ
10: हजुर हजुर अनि प्रेमजी आज हामी बाढी पहिरोको जोखिमबाट बस्न के गर्ने भन्ने सन्दर्भमा कुराकानी गरिरहेछौँ होइन
9: हजुर
10: हाम्रो देशका धेरै ठाउँहरू भूभागहरू बस्तीहरू बाढी वा पहिरोको जोखिममा छन् त्यो क्षेत्रका मानिसहरू चाहिँ सुरक्षित रहनका लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई
9: मलाई चाहिँ के जस्तो लाग्छ भने भरसक अब खोलो आउने ठाउँमा आवासको लागि घरहरू नबनाउने अब त्यसलाई चाहिँ खोलोलाई तटबाँध गर्ने अनि खोलोलाई चाहिँ अब त्यहाँ नछिर्ने गरी व्यवस्था दह्रो गरी तटबाँध गर्ने अनि त्यहाँबाट खोलो नआउने गरी बसोबास गर्ने अथवा पहिरो आउने ठाउँमा बसोबास नगर्ने मास्तिर पहिरो लड्ने अलि त्यस्तै हुँदा रोकथाम गर्न सक्ने उपाय कुनै भए बाँसहरू रोप्ने फरहरू लाउने अथवा अन्य बिरुवाहरू लगाएर चाहिँ पहिरोलाई रोकथाम गर्ने अनि सुरक्षित बसोबास अपनाउने अब कहाँनिर चाहिँ सुरक्षित अप बसोबास गर्दा उपयुक्त हुन्छ त्यो हेरेर चाहिँ बसोबास गर्ने होइन भनेदेखि अब जानी जानी पहिरो आउने ठाउँ र खोलो आउने ठाउँमा आफै हामी आफै जानी जानी बनायौँ भने त आफैले काललाई बोलाएको भन्छु म चाहिँ आफैले आफ्नो काल आफैले बोलाएको भन्ने बुझिन्छ त्यो चाहिँ अब भरसक आफूले नै सतर्कता अपनाउनु पर्यो अनि ठाउँ अवस्था अनुसारको प्रकृति अनुसारको त्यो हेरेर आफैले अपनाउनु पर्यो सबभन्दा पहिले चाहिँ त्यही भन्छु
10: हजुर धेरै धेरै धन्यवाद प्रेमजी यहाँको विचारका लागि प्रेम भण्डारी हुनुहुन्थ्यो उदयपुरबाट कार्यक्रम सेरोफेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँको विचार पनि हामी सुन्छौँ कहाँबाट को हुनुहुन्छ हेलो
11: हेलो नमस्कार हजुर नमस्कार
10: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
11: म ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 5 लेले महत गाउँबाट केदार महत बोलेको छ हजुर
10: केदारजी कार्यक्रममा स्वागत छ यहाँलाई
11: हजुर धन्यवाद हजुर धन्यवाद
10: अनि लेलेतिरको हालखबर के छ पानी परेको छ कि छैन
11: पानी हिजो त परेको थियो आज परेको छैन आज चाहिँ एकदम घाम लागेको छ
10: हजुर हिजो कति बेला परेको थियो
11: हिजो त दिउँसै परेको थियो
10: ठुलो परेको थियो
11: हो ठुलो परेको थियो
10: मैले देखिरहेको थिएँ क्या त्यतातिर पानी परेको
11: फेरि हिजो त धेरै परेको थियो
10: बादल थियो त्यतातिर कालो
11: हो हो
10: दक्षिणतिर
11: हजुर अब यस्तै छ बाढी पहिरोको विषयमा चाहिँ नि अब तपाईँको गए साल पनि ठुलो यहाँ बाढी पहिरो आएर चारजनाले ज्यान गुमाए
10: लेलेमै
11: लेलेमै
10: ए
11: यो पहिरो आयो नि त पोहोर असोजको चाहिँ त्यही 12-13 गते
10: है हो नि त्यति बेला एकदम ढिला पानी परेर उता रोसीले पनि गर्नु गरेका थियो
11: हो टिका भएर लिएपछि हस्पिटलको आसपासमा 3 बगायो अनि यो हाम्रो महत गाउँमा 1 घर भत्किएर चिचिएर त्यो भेलले चाहिँ घरै बगाइदियो कि
10: ए
11: यस्तो भएको छ अब यो गुवाको साल
10: भनेपछि त लेलेमा जोखिमपूर्ण ठाउँमा छन् घरहरू पहिरो जाने ठाउँमा
11: डाँडा काँडा छ यो 72 भूकम्पले जम्मै जमिन खलबलाइदिएछ
10: हो नि
11: पानी परेपछि त नि भित्रभित्र पानी पसेपछि त नि सल्लोसल्लो बग्न थाल्छ कि अनि मुनि मुनि घर हुनेलाई त जोखिमपूर्णै छ त्यसो भए हुनाले आफ्नो सुरक्षा आफैले गरे पनि छन् गर्छन् पनि
10: हजुर
11: अब भेल बाहे भन्दा पनि पहिरोको डर छ गाह्रो
10: है
11: के गर्नु समस्या
10: हजुर
11: बाढी पहिरोको विषयमा अब मच्छरले त्यतिकै दुःख दिएछ लामखुट्टे हेर्नुहोस्
10: हो
11: परैतिर जस्तै भइसक्यो यहाँ पहाडमा पनि
10: यहाँको कुरा नगर्नुहोस् म मनाङ गएको थिएँ 2 अगाडि मनाङ मनाङमा पनि ठुल्ठुलो मच्छर छन् चिसो छ नि त त्यहाँ त ठाउँ
11: तै पनि मनाङ मुस्ताङमा पनि
10: पुगिसके पुगिसके त्योभन्दा माथि पनि पुगिसके होला नि अब त्योभन्दा माथि त म गएको छैन
11: म गएको ठाउँ इन्डियाको लामखुट्टे काठमाडौँ काठमाडौँको इन्डियातिर जान्छ यो गाडी आउने जाने गर्दाखेरि गाडीभित्र छिरेर भन्छन्
10: यो गाडीभित्र छिरेर धेरै चिजहरू आउँछ सर्प सर्प आउँछ रोग आउँछ
11: अनि
10: किराहरू आउँछन्
11: तपाईँको यो पटालको चाहिँ भुस्सा ल्याउँदाखेरि भुस्सामा पनि राम्रो छ त्यो कटेर साँपहरू
10: हो नि
11: त्यो भुसा
10: तराई तराईबाट त्यो सर्पहरू काठमाडौँमा पहिला देखिँदैन थियो होइन, अहिले देखिन्छ नि सामानसँगै गाडीहरूमा, ठुल्ठुलो ट्रकहरूमा सर्प पनि आउँछ के
11: आउँछ। त्यसो भयो उनीहरूले आफ्नो ख्याल आफैले राखेर सुरक्षित साथ बस्न पर्यो, काम गर्न पर्यो होइन, बिहान बेलुका यसो बुट लाएर हिँड्न पर्यो।
10: हजुर
11: अब आँदो साँप चाहिँ नि
10: हरेक कुराबाट जोगिनु छ, सर्पबाट, मच्छरबाट, अनि यो काँचो आँप, औषधि हालेका खानेकुरा, फलफुलहरूबाट, के केबाट मात्रै जोगिने हो, धेरै कुराहरू विचार गर्नु छ।
11: बिसादी खानाबाट नि बच्न पर्यो। अब अहिले त तपाईँको चौबिसै के बाह्रै महिना यो अर्ग्यानिक प्रकार निस्किन्छ, अब जम्मै बिस सेवन नगरिकन उत्पादन नहुने, अनि मान्छेले त्यो बिस सेवन गरेपछि त
10: अर्ग्यानिकमा बिस हुँदैन, औषधिवालामा अर्को छुट्टै। अर्ग्यानिक भनेको चाहिँ अब मलमूत्र प्रयोग गरेर हाम्रो गरेका औषधि नछरेका। धेरै धेरै धन्यवाद केदारजी, अहिले हामी छुट्टिन्छौँ। केदार महत हुनुहुन्थ्यो ललितपुर लेलीबाट, कार्यक्रम सेरो फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। आज हामीले बाढी पहिरोको जोखिमबाट, जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले गर्नुपर्ने, सचेत रहनुपर्ने उपायहरू के हुन सक्छन्, र पहिलो उपायहरू तपाईँ यदि त्यस्तो बाढी पहिरोको जोखिममा हुनुहुन्छ भने के हुनसक्छ भन्ने सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुनायौँ। अब हाम्रा देशका विभिन्न ठाउँहरू कि त बाढीको कि त पहिरोको जोखिममा छन्, त्यसैले गर्दाखेरि यस्तो बाढी पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दाहरू चाहिँ समयमै सचेत रहनुहोला। मनसुनको समयमा बाढी र पहिरोको जोखिम त बढ्ने गर्छ नै, त्यसैले धेरै वर्षा हुँदाखेरि नदी, खोला र पहिरो जान सक्ने ठाउँबाट टाढा बस्नुहोस्। आवश्यक कागजातहरू, औषधि र आपतकालीन सामग्री तयार राख्नुहोस्। खतरा देखिएमा ढिलाइ नगरी सुरक्षित ठाउँमा जानुहोस्। स्थानीय निकायको निर्देशनको पालना गर्नुहोस्। सतर्कता नै सुरक्षा हो। बाढी पहिरोबाट जोगियौँ आफ्नो र आफ्नो परिवारको जीवन बचाऊ भन्न चाहन्छौँ हामी। कार्यक्रम सेरोफेरोबाट यही विचार राख्दै आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदाउने संकेत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ। एक बजे सुन्नुहुनेछ समाचार, एक बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: भयो पक्कै पनि फ्री मेरो भयो के भयो होला
1: अनि यहाँ तल लडेर बसिरहेर चाहिँ मैले
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ परिवार सुरक्षित भविष्य सुरक्षित
4: वैदेशिक रोजगार बोर्डको सचिवालय
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर
7: फोन नम्बर 542-13-59
8: लौन डाक्टर साहब मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ
9: के हुन्छ
8: एकदमै धेरै 104 डिग्री ज्वरो छ टाउको दुख्यो मात्रै भन्नुहुन्छ चिउ कटकटी खान्छ अरे जे खायो त्यही बान्ता गर्नुहुन्छ हेर्नु न छालामा डाबर पनि आएको छ
9: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ
8: डेङ्गी कसरी लाग्छ डाक्टर साहब डेङ्गी रोग
9: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ
10: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ पुरा बाहुला भएको लुगा लगाउने झुलभित्र मात्रै सुत्ने घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौ करेसा बारीमा जाँदा घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौ थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस् नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ
3: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ
11: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग
12: पारदर्शिता जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन सूचना पार्टीको प्रयोग तथा पालना गरौँ
13: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ
12: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकमा आज पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभयो। बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेर प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा थुनिएको कर्मचारीमा त्रास उत्पन्न गराउने काम भइरहेको भन्दै प्रश्न उठाउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ। आजको बैठकबाट विनियोजन विधेयक 2083 पारित गर्ने कार्यसूची रहेको छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्मत सम्भारका लागि सञ्चालन गरिएको 3 महिने संयुक्त फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा 42 नयाँ सीमा स्तम्भ निर्माण गरिएका छन् भने 109 सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी द्विपक्षीय सहमति अनुसार परिचालित फिल्ड सर्वेक्षण टोली नम्बर 3 नवलपरासीको त्रिवेणी घाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमारेखा क्षेत्रमा प्राविधिक अध्ययन सम्पन्न गरेको हो। टोलीले सीमा स्तम्भहरूको अवस्थिति यकिन गर्ने, हराएका तथा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने र अभिलेख अध्यावधि गर्ने कार्य गरेको थियो। टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी 6 भए पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मत सम्भारको काम सम्पन्न गरिएको हो। नेपाल र भारत दुवै पक्षको सहकार्यमा 42 नयाँ सीमा स्तम्भ निर्माण तथा 109 सीमा स्तम्भ मर्मत गरिएको नापी विभागका प्रमुख नापी अधिकृत खेम राणाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाब दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालु खर्चमा जाने भएकोले पुँजीगत विनियोजन कम भएको प्रश्न पार्नुभयो। मन्त्री पोखरेलले सबै माध्यमिक विद्यालय स्मार्ट बोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको भन्दै विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मेवारी भएकोले स्थानीय सरकारले पनि उल्लेख्य लगानी गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालय शिक्षाको राष्ट्रिय प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अघि बढाइसकिएको बताउनुभयो। मन्त्री पोखरेलले करिब 3% बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकोले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 सम्म दैनिक पाउनुहोस् 20 भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरान बीचको समझदारी पत्रमा दुवै देशका नेताहरूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेपछि त्यसको प्रभाव तत्काल देखिन थालिसकेको बताउनु भएको छ। प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स मार्फत समझदारी पत्रमा अमेरिका र इरानका राष्ट्रपतिहरूले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गर्नुभएको छ। उहाँले इस्लामाबादमा समझदारी पत्रमा इरानले तुरुन्तै होर्मुजको जलमार्ग पुनः खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकाले सम्झौताको कार्यान्वयनपछि प्रारम्भिक चरणमा होर्मुजबाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गर्नुभएको छ। प्रधानमन्त्री शरीफले सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौता भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको उल्लेख गर्नुभएको छ। कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजेटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 एक गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। यो जितसँगै समूह केमा रहेको कोलम्बियाले शीर्ष 3 बटुलेको छ। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता हित संरक्षणमा पुर्याउँदै आइरहेका मुख्य योगदान के छन्, बजारको अनुगमन र ल्याब परीक्षणका सन्दर्भमा विभागले अपनाएका नयाँ प्रविधि र प्रणाली कस्ता छन्, खाद्य प्रविधि र गुण नियन्त्रणसँग जोडिएको बजार अनुगमनमा देखिएका जटिलता र ती समस्या समाधानका उपाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता डाक्टर बालकुमारी शर्मा। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: धन्यवाद।
5: संवादको प्रारम्भ चाहिँ उपभोक्ताको हित संरक्षणमा यो विभागले पुर्याउँदै आइरहेका मुख्य योगदान के छन्, यहीबाट सुरुवात गरौँ।
6: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग 2018 सालमा खाद्य विभागको रूपमा स्थापना भएको विभाग हो र त्यसपछि अब विभिन्न कालखण्डमा यसको नाम परिवर्तन हुँदै केन्द्रीय खाद्य अनुसन्धान शाला पनि भएको थियो बिचमा, र 2057 सालदेखि चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रूपमा हालसम्म पनि यही विभागकै रूपमा कार्य गरिरहेको छ। अब विभागले मुख्यतया काम गर्ने भनेको खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी कार्य, त्यसपछि अब विभागको अन्य कार्यहरूमा प्रविधि विकास तथा तालिमका कार्यहरू पनि हुन्छ, त्यसै गरी एसपिएस इन्क्वायरी पोइन्ट कोडेक्स इन्फोसान लगायतका अन्य कार्यहरू पनि गर्छ भने विभागले अब गुणस्तर मापदण्डको तयारीहरूका कार्यहरू पनि गर्दछ। र अब उपभोक्तासँग ठ्याक्कै जोडिएको विषय भन्नाले चाहिँ अब यी अरू सबै नै कार्यहरू पनि जोडिन्छन्, तैपनि अब खाद्य स्वच्छता र नियमन कार्य चाहिँ उपभोक्तासँग ठ्याक्कै जोडिएको कार्य हो। अब खाद्य स्वच्छता भनेको के हो भन्दाखेरि चाहिँ अब हामीले खाएको कुनै पनि खाद्य पदार्थले हाम्रो शरीरमा त्यो पदार्थ खाइसकेपछि कुनै पनि हानि नगरोस्, त्यसले चाहिँ हामीलाई कुनै पनि रोग व्याध नलागोस् भनेर चाहिँ त्यो चाहिँ सुनिश्चित गर्नु नै खाद्य स्वच्छता हुन्छ। अब विभागको मुख्य कार्यहरूमा यस सम्बन्धीमा बजार अनुगमन, त्यसपछि प्रयोगशाला विश्लेषण सेवा, त्यसपछि अब उपभोक्ता तथा खाद्य व्यवसायी तथा सरकारवाला लगायतलाई अब यो खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू, सचेतनामूलक कार्यक्रमहरू गर्ने र त्यसै गरी अब मापदण्ड ऐन नियमको कार्यान्वयन तथा आवश्यक परेमा सोको मस्यौदा तयारी लगायतका कार्यहरू गर्दछ।
5: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भन्ने बित्तिकै उपभोक्ताले कसरी बुझ्नुहुन्छ भने यो यसले बजार अनुगमन गर्छ होइन, यसको मुख्य काम भनेको एउटा बजार अनुगमन हो भन्ने उपभोक्ताको बुझाइ छ। यहाँहरू जो बजार अनुगमन गर्नुहुन्छ, बजार अनुगमनमा उत्पन्न हुने जटिलताहरू के पाउनु भएको छ र त्यसलाई व्यवस्थित गर्न कसरी काम गरिरहनु भएको छ?
6: हाम्रो चाहिँ यसमा दायरा धेरै ठुलो छ। एउटा अब बजारै मार्केटै भनौँ न होइन, बजारै अनुगमन पनि गरिन्छ भने अर्को चाहिँ खाद्य उद्योगहरूको अनुगमन पनि हुन्छ, त्यसै गरी अनि होटल मोटेल रेस्टुरेन्ट क्यान्टिन चमेना गृह लगायतका त्यस्ता खाद्य व्यवसायहरू स्ट्रिट फुडहरू सबैको अनुगमन हुन्छ। र अब यी सबै कुराको अनुगमन गर्दाखेरि मुख्यत जटिलता भनेको हामीलाई जनशक्तिको अभाव छ। अब अन्तर्राष्ट्रिय मान्यता अनुसार हरेक 30,000 जनसङ्ख्या बराबर एउटा खाद्य निरीक्षण अधिकारी हुनुपर्छ अनुगमन गर्ने, हामी जसलाई चाहिँ अब अङ्ग्रेजीमा भन्दा फुड इन्सपेक्टर भन्छौँ। हाम्रोमा अब काठमाडौँकै हिसाबमा हेर्ने हो भने 4-5 भन्दा बढी खाद्य निरीक्षण अधिकारी हुनुहुन्न। अब उहाँहरूले कस्तो हुन्छ भने अब अनुगमन गर्न जानु पर्यो, अब अनुगमन मात्र गर्ने कार्य पनि हुँदैन, उहाँहरूको अनुगमन गरेर नमुना नमुना सङ्कलन गरेर ल्याएपछि त्यो नमुनामा कैफियत आयो भने मुद्दा दायरीको प्रक्रियाहरू पनि उहाँहरूले नै अगाडि बढाउनु पर्ने हुन्छ। अब बयान लिन बनाउनु पर्यो होइन, प्रतिपक्षहरूलाई लगायतका विभिन्न कार्यहरू उहाँहरूले गर्नुपर्ने हुँदा जनशक्तिको अभाव, त्यसै गरी कहिले काहीँ चाहिँ कस्तो हुन्छ भने अनुगमन गर्न जाँदाखेरि हामीलाई बाधा अवरोधहरू पनि आइपर्छ। अब कहिले काहीँ स्थानीयको पनि हुनसक्छ, कहिले काहीँ अब स्वयं उद्योगिक व्यवसायीको जसको पनि हुनसक्छ। अब यस्तो अवस्थामा पनि हामीलाई एकदमै अप्ठ्यारो पर्न जान्छ र अब एकदमै दायरा ठुलो छ, उजुरी गुनासोहरू एकदमै धेरै आउँछ यो अनुगमनको लागि। अब उजुरी गुनासो अब सकेसम्म हामीले आजै सम्बोधन गर्ने कोसिस गर्छौँ, तर अब त्यही जनशक्तिको अभावले गर्दाखेरि कहिले काहीँ त्यो भोलिपल्ट पनि पुग्न सक्छ।
5: तर अहिले त नयाँ प्रविधि आएको छ, नयाँ प्रणालीहरू आएका छन् होइन, अरू जस्तो सामाजिक सञ्जालदेखि लिएर एआईको युग सुरु भइसक्यो होइन, यस्तो बेलामा चाहिँ विभागले नयाँ प्रविधि पनि अपनाएको होला नि, अलिकति यो बजार अनुगमन यहाँहरूले गर्ने ल्याब परीक्षणसँग सम्बन्धित नयाँ प्रविधि र यहाँहरूको नयाँ प्रणालीहरूका बारेमा।
6: एउटा चाहिँ अब हामीले अघि पनि भने मैले उजुरी गुनासो सम्बोधन गर्ने क्रममा चाहिँ हामी भरसक त्यसलाई चाहिँ चाँडै सम्बोधन गर्छौँ र त्यसको लागि चाहिँ हामीले ऱ्यापिड रेस्पोन्स मोडालिटीबाट अनुगमन गर्छौँ। ऱ्यापिड रेस्पोन्स भनेको चाहिँ अब त्यसलाई चाहिँ त्यसको रेस्पोन्स चाहिँ भरसक आजको आजै अब आज अब सबैजना अनुगमनमा निस्किसकेका रहेछन् भने भरसक भोलि त्यसरी गर्छौँ भने, अर्को चाहिँ अब ठाउँको ठाउँ कहिलेकाहीँ चाहिँ अनुगमन गरेर खाद्य पदार्थ जाँच गरेर त्यसको नतिजा त्यहीँनिर आयो भने चाहिँ त्यो चाहिँ अलिकति प्रभावकारी पनि हुन्छ। र त्यसको लागि हामीसँग मोबाइल घुम्ती खाद्य प्रयोगशाला छ, त्यस खाद्य प्रयोगशालाभित्र अब अलिकति सिम्पल खालको टेस्टहरू ल्याब परीक्षणहरू हामीले त्यहाँ गर्न सक्छौँ र खाद्य निरीक्षक साथीहरू र ल्याबको साथीहरूसँगै जानुहुन्छ त्यस बेलामा र उहाँहरूले त्यहाँ पनि ठाउँको ठाउँ पनि अनुगमन गरेर टेस्ट गरेर गर्ने, यो चाहिँ एउटा नयाँ नै अवधारणा रहेको छ। र अब अरू चाहिँ अब अनुगमन गर्न जाँदाखेरि अब हामीले कहिलेकाहीँ कस्तो हुन्छ भने विभाग एक्लै जाँदाखेरि प्रभावकारी नहुने भएकोले गर्दा हामी संयुक्त अनुगमन पनि जान्छौँ, जस्तै वाणिज्य विभाग तथा सो अन्तर्गतका कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरू, पालिकाहरूसँग पनि संयुक्त अनुगमन गरेर पनि कार्यहरू गरिरहेका छौँ।
5: यहाँहरूले गर्ने जति पनि कामहरू छन् खाद्य स्वच्छताको ग्यारेन्टीका लागि, खाद्य वस्तुमा विभिन्न खालको जस्तो मिसावटदेखि लिएर विभिन्न खालको त्यसको स्वच्छता बिगार्ने कुराहरूका कारणले गर्दाखेरि अहिले पछिल्लो समय खाद्य वस्तुसँग जोडिएर विभिन्न उपभोक्तालाई रोगहरूले संक्रमण गर्ने पनि देखिएको छ, यहाँहरूले चाहिँ खाद्यजन्य रोग नियन्त्रणमा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ?
6: अब खाद्यजन्य रोगहरू कहिले काहीँ चाहिँ कस्तो हुन्छ भने दुई थरीको हुन्छ, कहिले काहीँ चाहिँ खाने बित्तिकै त्यसको चाहिँ लक्षण तुरुन्त देखिहाल्ने रोगहरू, जस्तै च्याउ खाएर अब त्यसमा पोइजनिङ भएर होइन मान्छेहरू तुरुन्तै त्यो विषाक्त च्याउले तुरुन्तै ज्यानै जाने सक्ने सम्भावना हुन्छ र गएको पनि छ। त्यसै गरी अब अर्को भनेको चाहिँ अब एकदमै दूषित खाद्य पदार्थ छ भने त्यसमा चाहिँ कीटाणुहरूको संक्रमण भएको छ भने चाहिँ अब पेट दुख्ने, झाडा बान्ता हुने होइन, मान्छेहरू ज्वरो आउने, बिरामी पर्ने जस्ता लक्षणहरू पनि देखिएको हुन्छ। अब त्यस्तोको पनि हामीलाई उजुरी गुनासो आउने गर्छ। अब त्यस्तोमा अब आउँदाखेरि हामीले त्यो कुन चाहिँ खानेकुरा खाएर चाहिँ त्यस्तो भएको भनेर हामीले प्रयोगशालामा ल्याएर टेस्ट गर्छौँ। अब अनि अर्को भनेको चाहिँ अब कस्तो छ भने यो खाद्य जनित रोगहरूको चाहिँ जुन सर्भिलेन्स हुन्छ, निगरानीको चाहिँ हामीले वास्तवमा पहिलादेखि नै हामीले स्वास्थ्य मन्त्रालयसँग यो समन्वय गरेर काम गर्नु पर्थ्यो, त्यो चाहिँ हुन सकेको थिएन। तर अब चाहिँ हामी हाम्रो विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परेकोले अब चाहिँ त्यो समन्वयलाई अलिकति सजिलो हुन्छ कि जस्तो लाग्छ, जसले गर्दाखेरि चाहिँ त्यस्ता रोगहरूको चाहिँ एउटा हामीसँग चाहिँ डाटाबेस सिस्टमै छ अन्तर्राष्ट्रिय अभ्यास अनुसार। त्यस्तो सिस्टम भयो भने अलिकति हामीले त्यसलाई चाहिँ ट्र्याक गर्नलाई होइन, त्यसलाई पछ्याउनलाई अलिकति सहज हुन्छ जस्तो लाग्छ।
5: मानव जीवनका लागि जुन यो एउटा खाद्य श्रृङ्खला छ, खाद्य श्रृङ्खलामा यहाँहरू जस्तो विभिन्न सरकारवालाहरू हुनुहुन्छ, यसमा चाहिँ किसान अथवा उपभोक्ताको चाहिँ भूमिका के हुन्छ?
6: अब उत्पादकको भूमिका के रहन्छ भन्दाखेरि अब जस्तै अब किसानले कुनै पनि खाद्य पदार्थहरू अब कृषितिर हो भने बाली लगाउने बेलामा उहाँहरूले कस्तो विषादी प्रयोग गर्नुहुन्छ, उहाँहरूले त्यो विषादी प्रयोग गर्दाखेरि सम्बन्धित विज्ञको सल्लाह लिएर गर्नुभएको छ कि छैन, कति मात्रामा गर्नुहुन्छ, कति कति समयमा गर्नुहुन्छ र त्यो विषादी प्रयोग गरिसकेपछि त्यसलाई कति दिनभित्रमा बजारमा ल्याउनुहुन्छ भन्ने कुरा, त्यस्ता कुराहरू उहाँहरूले ध्यान दिनुपर्छ। त्यसै गरी त्यसमा चाहिँ प्रयोग हुने मलहरू पनि कस्तो खालको भन्ने र अब यतातिर पशुजन्य यो खाद्य वस्तुहरू छ भने त्यसमा पनि पशुलाई कस्तो खालको औषधिहरू खुवाइरहेछ, औषधि खुवाइराखेको बेलामा चाहिँ त्यस्तो पशुको अब मासु अथवा दुध अन्डाहरू चाहिँ त्यसरी बजारमा ल्याउनु हुँदैन भन्ने, त्यस्ता कुराहरू चाहिँ पालना गर्नु उहाँहरूको एउटा दायित्व हुन्छ, त्यो चाहिँ हाम्रो ऐनले पनि भनेको छ। अनि त्यसै गरी अब उपभोक्ताले पनि एउटा सचेत उपभोक्ताको कर्तव्य के हो भने उहाँहरूले कुनै पनि खाद्य पदार्थ किन्दाखेरि त्यो अब आँखाले हेर्ने नै गरेर त्यो सडै गलेको छ कि, बासी छ कि, अब पकाएको खाना हो भने बासी छ कि, अथवा लेबल लगाएको प्याक फुड छ भने त्यसको लेबल विवरण हेर्ने होइन, लेबलमा चाहिँ त्यसको चाहिँ उपभोग्य मिति समाप्त भएको छ कि छैन भन्ने कुराहरू चाहिँ उपभोक्ताले पनि हेर्नुपर्छ र लेबलहरू च्यातिएको छ कि छैन, त्यो अब फुटेको गरेको छ कि छैन भन्ने कुराहरू हेर्न चाहिँ सचेत उपभोक्ताको पनि दायित्व हो। किनभने अब विभाग एक्लैले यत्रो खाद्य श्रृङ्खलाको सबै चरणहरूमा कहिलेकाहीँ आँखा नपुग्न पनि सक्छ र यो चाहिँ फेरि एकदमै क्रस कटिङ इस्यु भएकोले गर्दाखेरि यसमा चाहिँ सबै सरकारवालाहरूको चाहिँ उत्तिकै भूमिका रहन्छ।
7: यो हाम्रा केही निराजन्य वस्तुहरूमा पनि विभिन्न खालका समस्याहरू आइरहेको देखिन्छ, विभिन्न सीमा नाकामा पनि खाद्य वस्तुहरू रोकिरहेको देखिन्छ। नेपाली जो निराजन्य खाद्य वस्तुहरू छन् यिनीहरूको प्रवर्धनका लागि भइरहेका प्रयास के छन्?
6: अब खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले चाहिँ अब निराजन्य खाद्य वस्तुहरू जस्तै अब महहरू, चिया, अदुवा लगायतका अब त्यस्ता खाद्य वस्तुहरूको चाहिँ प्रयोगशाला परीक्षण गर्नलाई एउटा हामीले अहिले फास्ट ट्र्याक एउटा सिस्टम ल्याएको छौँ। अब त्यसमा चाहिँ अब उहाँले चाहिँ आफ्नो प्रयोजन के हो त भनेर उहाँले खुलाउनु पर्छ। यदि निर्यातजन्य हो भने चाहिँ कुन देशमा हो, के हो, कहाँ हो भनेर सबै खुलाउनु पर्छ र त्यो खुलाएको अवस्थामा निर्यातजन्य वस्तुको हकमा चाहिँ हामीले भरसक 10 दिनभित्रमा प्रयोगशाला परीक्षण त्यो रिपोर्ट चाहिँ जारी गर्ने गरेका छौँ। हामीले अहिले चाहिँ कुनै पनि भवितव्य आइ नपरेको खण्डमा भरसक हामीले दिन्छौँ। र अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने अब हाम्रो प्रयोगशाला परीक्षणको रिपोर्टले मात्र पनि उहाँहरूलाई नपुग्ने हुन्छ। अब उताको अब उहाँहरूले जुन देशमा निर्यात गरिराख्नु भएको छ त्यो देशको पनि आवश्यकता के हो त भन्ने पनि कुराहरू आउँछ होइन। त्यसमा पनि अब कहिलेकाहीँ उहाँहरूले केही प्यारामिटर चाहिँ थपेर पनि अब हाम्रो मापदण्डमा भएको भन्दा बढी प्यारामिटर पनि चेक गर्न माग्नु भएको छ भने पनि अब हामीसँग त्यो प्यारामिटर चाहिँ गर्न सक्ने सम्भव छ भने हामीले त्यो पनि गरेर दिने गरेका छौँ।
7: यो बेला बेलामा जुन समस्या आउँछ नि सीमा नाकातिर निर्यातजन्य वस्तुमा, समस्याहरू चाहिँ किन आउने गर्छ त्यहाँ? खास
6: व्यवसायले पनि अब ल्याबोरेटरी रिपोर्टहरू चाहिँ जारी नगरेको पनि हुनसक्छ र अब अर्को कुरा चाहिँ एक्रिडिटेटेड ल्याबको पनि यो प्रतिवेदन चाहिँ खोजिरहेको हुन्छ। ल्याबको प्रतिवेदन अब कहिलेकाहीँ एक्रिडिटेटेड ल्याबको नहुन पनि सक्छ। अब हाम्रो प्रयोगशाला चाहिँ एक्रिडिटेटेड ल्याब भएकोले गर्दाखेरि अब एक्रिडिटेटेड ल्याबकोलाई चाहिँ अब धेरै जसो देशहरूले मान्छन् पनि, तर अब यो भन्दै गर्दा सबैले मान्छन् नै भन्ने पनि छैन होइन। कतिले फेरि आफै पनि टेस्ट गराउने हुन्छ, आफै टेस्ट गराउनेको हकमा चाहिँ अब त्यहाँ सीमा नाकामा पुगिसकेपछि पनि उहाँहरूले फेरि टेस्ट गर्न लगेको पनि हुनसक्छ होइन। यसका चाहिँ अब यस्तै विभिन्न कारणहरू हुनसक्छ।
7: अघि यहाँले भन्नुभएको जस्तो हामी जति पनि खाद्य वस्तुहरू खान्छौँ ती सबै खाद्य वस्तुहरू स्वच्छ हुन जरुरी छ। नेपालमा चाहिँ खाद्य स्वच्छताको अन्तर्राष्ट्रिय विभिन्न देशहरूको तुलनामा चाहिँ हाम्रो खाद्य स्वच्छताको विद्यमान अवस्था चाहिँ कस्तो छ?
6: 2081 सालभन्दा अगाडि हामीले साबिकको खाद्य ऐन 2023 कार्यान्वयन गर्थ्यौँ होइन। त्यो ऐन चाहिँ अब 58 वर्ष पुरानो भइसकेको थियो र 2081 सालमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 जारी भएको थियो र यो ऐनमा पहिलाको भन्दा धेरै नै नयाँ कुरा

0: विराटनगरको कार्यालयमा चाहिँ त्यस्ता उपकरणहरू रहेका छन्। त्यसै गरी अब सीमा नाकामा पनि विषादीहरूको परीक्षण गर्न द्रुत विषादी परीक्षण विधिबाट हामीले त्यसरी परीक्षण पनि गरिरहेको अवस्था छ।
1: अनि उपभोक्ताको खाद्य शैलीमा कतिको सुधार छ? पछिल्लो समय जस्तो परिवर्तित समयमा चेतनामा कतिको परिवर्तन आएको छ?
0: हजुर, अहिले धेरै नै परिवर्तन आएको छ जस्तो लाग्छ हामीलाई, किनभने अहिले त अब सबै व्यक्तिहरूको हात हातमा मोबाइल छ, सामाजिक सञ्जालमा उहाँहरूले पनि देख्नुहुन्छ र अहिलेको उपभोक्ता धेरै नै सचेत हुनुहुन्छ। त्यही पनि अब 100% त अब म भन्न सक्दिनँ, सबैजनाको हातमा मोबाइल नहुन पनि सक्छ, होइन, इन्टरनेटको सुविधा नहुन पनि सक्छ, तर पनि अब विशेष गरी सहरी क्षेत्रको उपभोक्ताहरू चाहिँ धेरै नै सचेत हुनुहुन्छ। अलिकति सानो केही उजुरी भयो भने पनि हामी कहाँ आइहाल्छ, होइन, र उहाँहरूले अब प्याकेटको लेबल पनि धेरै जसोले चाहिँ आजकल हेर्ने गर्नुहुन्छ जस्तो लाग्छ, किनभने लेबलमा यस्तो रहेछ, यो उपभोग्य मिति समाप्त भएको यसरी आयो भन्ने कुराहरू आउँछ, अनि कहीँ अब कसैले कलर धेरै हालेर बिक्री वितरण गरिरहेको छ भने यसरी कलर हालेर यस्तो छ है भनेर उजुरी आउँछ, काहीँ चाहिँ अब यसरी दुधमा यसरी मिसावट भइरहेछ, तेलमा यस्तो भइरहेछ भनेर उजुरी आइरहेकोले गर्दाखेरि चाहिँ उपभोक्ताहरू चाहिँ अहिले धेरै नै सचेत हुनुहुन्छ। त्यसै गरी अब उपभोक्ता हितसँग जोडिएका हाम्रो सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँहरूले पनि यसमा चाहिँ धेरै नै अब अभिमुखीकरणहरू चाहिँ गराइराख्नु भएकोले गर्दा पहिलाभन्दा धेरै सुधार भएको छ। त्यसै गरी अब यो राजमार्गका होटलहरू र अन्य होटल रेस्टुरेन्टहरूमा पनि सानातिना होटलमा पनि पहिलाभन्दा धेरै सुधार भएको छ। अब कस्तो भने अब जो अब खाना जानुहुन्छ उहाँहरूले पनि आजकल चाहिँ सिधै गएर किचनमा गएर हेर्ने गर्नुहुन्छ, मैले देखेको छु त्यस्तो धेरै, होइन, त्यो चाहिँ एकदमै राम्रो कुरा हो, होइन, जसले गर्दाखेरि व्यवसायले पनि सुधारको मौका पाउनुहुन्छ र उहाँहरूले पनि यहाँको खाना चाहिँ स्वस्थ र स्वच्छ छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम सुनिश्चित हुन्छ।
1: यहाँ चाहिँ खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पनि हुनुहुन्छ, होइन, उपभोक्ताले कुनै उपभोग गर्ने वस्तु उपभोग गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू अलिकति,
0: अब मैले अघि पनि भने होइन, प्याक गरेको खानाको हकमा चाहिँ त्यसको लेबल विवरण हेर्ने, च्यातिएको फुटेको त्यस्तो छ भने त्यस्ता खानेकुराहरू ग्रहण नगर्ने, जो विक्रेताले बेचिरहेछ उसलाई चाहिँ त्यो कुराको जानकारी गराउने, अब त्यसै गरी अब अहिले चाहिँ अब उपभोक्ताहरूले चाहिँ अब एकदमै यो फलफुल तरकारीमा चाहिँ विषादी धेरै छ भनेर एकदमै अब यो भयावह स्थिति छ भन्ने कुराहरू पनि सुन्छु, होइन, ल्याब टेस्ट गर्दाखेरि नआउने त होइन, होइन, विषादी आउँछ अलिअलि आइ पनि रहेछ, तर पनि अब त्यति भयावह चाहिँ त्यो अब छैन, तैपनि आफू एउटा सचक हुनु चाहिँ अझै जरुरी छ, किनभने विषादी भन्ने कुरा हामीले आँखाले देख्दैनौँ, त्यसलाई चाहिँ राम्रोसँग धोई पखाली गर्ने, पानीमा डुबाउने, अझ नुन पानीमा डुबाउने, होइन, बेकिङ पाउडरहरूमा त्यसरी डुबाएर एकछिन 15-20 मिनट राख्ने, अथवा अब विषादीलाई ल्याएर 3-4 दिनपछि पकायो भने त्यो विषादी चाहिँ आफै पनि उडेर जान्छ, होइन, किनभने त्यसको चाहिँ उड्ने नै नेचरको हुन्छ, अब त्यस्ता कुराहरू, अनि मैले अघि पनि भने अब कतै अब कलर हालेको छ भने त्यस्तो खानेकुराहरू चाहिँ यसरी खानु हुँदैन, यस्तो यो पकाउनु हुँदैन भनेर उहाँहरूले व्यवसायलाई पनि अलिकति होइन चेतनामूलक कार्यक्रमहरू गर्न सक्नुहुन्छ। त्यसै गरी अब होटल मोटलहरूको पनि किचनहरूमा गएर सरसफाइहरू कस्तो छ भनेर उहाँहरूले हेर्न सक्नुहुन्छ, किनभने उपभोक्ताको भूमिका भनेको त एकदमै ठुलो रहन्छ, होइन, हामीलाई सहयोग गर्ने भनेकै उपभोक्ताले नै हो।
1: अन्तमा चाहिँ यसपटक यहाँहरूले सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा 10 र नेपालमा चाहिँ 18 खाद्य स्वच्छता दिवस मनाउनु भयो। संक्षिप्तमा यो पटकको खाद्य स्वच्छता दिवस कसरी मनाउनु भयो?
0: हामीले सप्ताहव्यापी रूपमा मनायौँ, अब यो चाहिँ जुन 7 अङ्ग्रेजी महिनामा हेर्दाखेरि चाहिँ जुन 7 पर्छ सधैँभरि, हामीले जुन 1 तारिकदेखि नै अब सर्वप्रथम विभागमा सरसफाइ गर्ने, आफूबाटै थालनी गरौँ भनेर विभागबाट सरसफाइ गर्ने, वृक्षारोपण गर्ने त्यस्ता कार्यक्रमहरूबाट सुरु गऱ्यौँ, र 2 दिनदेखि चाहिँ अब अनुगमनमा नै हामीले चाहिँ केन्द्रित राखेका थियौँ। अब काठमाडौँ उपत्यका लगायत हाम्रो उपत्यका बाहिर पनि 22 डिभिजन कार्यालय र अन्य 8 कार्यालय चाहिँ विभाग जस्तै प्रयोगशाला सहितका कार्यालयहरू छन्, ती सबै कार्यालयहरूबाट चाहिँ एकदम तीव्र रूपमा अनुगमन भयो, र उहाँहरूले चाहिँ अब अनुगमनको क्रममा अब कतै विभिन्न कैफियतहरू पनि भेट्नुभयो, त्यसको लागि निर्देशन पनि दिनुभएको छ, कतै अब कारवाही पनि भयो, होइन, अनि र त्यसको साथसाथै मोबाइल घुम्ती प्रयोगशाला लिएर विभागबाटै पनि हाम्रो साथीहरू चितवन, हेटौडा, वीरगन्ज, बर्दिवास लगायतका विभिन्न ठाउँहरूमा जानुभयो भने अब उतै बाहिर हाम्रो विभाग बाहिर रहेका कार्यालयहरूमा पनि मोबाइल भ्यान छ, त्यहाँका साथीहरूले पनि त्यतैतिर आफ्नो क्षेत्रतिर चाहिँ त्यसरी गरेर चाहिँ अनुगमन गरेर गर्नुभयो, र अब सबै कार्यालयहरूमा विभाग लगायतका कार्यालयहरूमा अब हामीले जुन 7 दिन मूल समारोह गरेर यो खाद्य स्वच्छता दिवसलाई चाहिँ सम्पन्न गरेका थियौँ।
1: हस्, यहाँले यो खाद्य स्वच्छतासँग जोडिएका विविध विषयमा महत्त्वपूर्ण जानकारीहरू गराउनु भयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता डाक्टर बालकुमारी शर्मा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 2 बजेसम्म सुनाउँदैछौँ केही असारे गीतहरू। सुरुमा सुनाउँदैछौँ मदन, रिता र अमन एकलको स्वरमा रहेको यो गीत, अमन एकल र कृष्ण पाण्डेको संकलन रहेको छ।

सारा गीतहरू सुनाउने क्रममा अब सुनाउँदैछौँ यो अर्को गीत गोविन्द घोडा सैनी र शारदा रसाइलीको स्वरमा गोविन्द घोडा सैनी र नारायण दङ्गालको सङ्कलन रहेको छ।

अहिले खोइ बिहानै म भनेको थिएँ आउनु है चाँडो।

0: कम त गर्मी भएको छैन यार, आमामामा पानी कस्तो गर्मी कस्तो।
1: बाह्र बजिसक्यो, बाह्र मेरो कहिले सकिन्छ?

असारी गीतहरू सुनिरहनु भएको छ रेडियो नेपालबाट. अबको पालोमा सुनाउँदैछौँ यो अर्को गीत भीम विराग अधिकारीको स्वरमा, गोविन्द दुलाल र गुरुप्रसाद भेटवालको सङ्कलन रहेको छ.

अहिले सुनायौँ माधवलाल श्रेष्ठ, कल्याण कुमार कार्की र साथीहरूको स्वर। अहिलेलाई असारे गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ देवेन्द्र किरातीको स्वरमा हरिहर मास्केको सङ्कलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

बतासैन होली तिम्रो छुरी आजै ठेगान लगा।

0: मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु तलाई डल्ली काली अझै छु म
1: लौन डाक्टर साहब मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ
2: के हुन्छ
1: एकदमै धेरै 104 डिग्री ज्वरो छ टाउको दुख्यो मात्रै भन्नुहुन्छ चिउ कटकटी खान्छ अरे जे खायो त्यही बान्ता गर्नुहुन्छ हेर्नु न छालामा डाबर पनि आएको छ
2: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ
1: डेङ्गी कसरी लाग्छ डाक्टर साहब डेङ्गी रोग
2: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ पुरा बाहुला भएको लुगा लगाउने झुलभित्र मात्रै सुत्ने घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं करेसा बारीमा जाँदा घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस् नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: सुन्ताले खुसीका कुरा,
6: कस्तो खुसीका कुरा?
5: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दैछौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
9: हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्रबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ।

अब सुनौ स्वदेश गान आनन्द कार्कीको स्वरमा, चिन्तामणि योगीको रचना रहेको छ भने सुशील विश्वकर्माको सङ्गीत। यो स्वदेश गान पछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो, हाय, नमस्कार। कार्यक्रम सम्झना र सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि मरुक मिडी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना। यति बेलाको यो समयमा तपाईँ आफ्नै आफन्तसँग हुनुहुन्छ या आफन्तदेखि टाढा हुनुहुन्छ, आफ्नो घरमा हुनुहुन्छ या घरदेखि टाढा हुनुहुन्छ, गाउँघर समाजसँग नजिक हुनुहुन्छ या त्यो बसाइबाट टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 7 21 42 11 7 36। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ 792 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र। त्यसै गरी एफएम ब्यान्डमा पनि तपाईँले सुन्दै हुनुहुन्छ भने अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँलाई जे प्रविधि सजिलो हुन्छ पक्कै पनि अप्नाउनु भएको होला। र आउने बाटो फेरि पनि भन्न चाहन्छु, 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। मनभरि सम्झना सन्देश छ भने आउनुहोस् भन्ने आग्रह गर्न चाहन्छु। र हरेक हप्ता आउने साथी ब्याग भइदिनुहोला, नयाँ साथीहरूलाई चान्स अथवा मौका दिनुहोला भन्न चाहन्छु, किनकि हरेक हप्ता आइराख्ने साथीहरूले अलिकति फोनमा ब्याग भइदिनु भयो भने अर्को नयाँ साथीले मौका पाउनुहुनेछ, यो जानकारी गराउन चाहन्छु। र सुरुवातमा यो साङ्गीतिक कोसेल राख्छु, यो गीत पछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। सुरुवातमा यो मिठो साङ्गीतिक कोसेली।

0: कार्यक्रम सम्झना सन्देशमा टेलिफोन तर्फ लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: जी, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम हजुर। राम पुकारजी आरामै हुनुहुन्छ?
1: आरामै छु। तपाईँको यो आज रिभ्यू नसुनिकन विषय के विषय आएको छ त्यो बारेमा
0: हजुर हजुर रौतहडबाट हुनुहुन्छ होइन? हजुर आजको विषय त अब खास समसामयिक विषय नै राख्ने गर्छु। आज गर्मी एकदम बढ्दो छ नि त होइन, चर्को घाम लागिरहेछ। अब यो गर्मी हुने मौसम पनि हो होइन, असारको महिना छ, असारे गीतहरू एकातिर बजिरहँदाखेरि झमझम पानी पर्न सकेको छैन होइन। असार साउन भदौसम्म हामी गर्मी खेप्छौँ, पानी पनि यद्यपि पानी पनि पर्ला बर्खामा। यो गर्मी एकदमै

0: धेरै कुरा आइसकेका छन्, गरी के गर्न सक्छौँ गर्मीलाई कम गर्नको लागि?
1: त्यो प्रश्न हाइजिन राख्नु भएको छ, धेरै राम्रो कुरो हो। गर्मीको समयमा गर्मी त्यसदेखि 10 बजेपछि 4 बजेसम्म किसानहरू जुन छन् आफ्नो घरमा बसोस्, कार्यालयमा बस्ने मान्छे त कार्यालयमा गइहाल्नुहुन्छ आफ्नो छाता लिएर। खेती किसानहरू जुन खेतमा काम गर्नुहुन्छ सकभर, जो गर्मीको समयमा लू लाग्ने बेला हो, लू लाग्छ उहाँहरूलाई, त्यति साह्रै काम जरुरी छ भने छाता लिएर, लट्ठी लिएर, पानी शीतल पानी खाएर, कास्की हालेर जानुपर्छ उहाँहरूले। एउटा जीवनजल पानी लिएर हिँड्नुपर्छ, जसले कि हामी गर्मीबाट बस्न सक्छु। यो त प्रकृतिको लीला हो, प्रकृतिको यो त जुन तपाईँहरूले भन्नुभयो विषाद यता साहस आउनु भएको, यो गर्मीको बेला नै हो, जहिले पनि गर्मी हुन्छ। तर अघि यो 2-3 वर्षदेखि यता आएर यति गर्मी बढिरहेको छ कि 42-43 सेन्टिग्रेड जस्तै छ, धेरै खतरा वातावरण नै त्यस्तै छ हजुर। समुद्रमा बालुवा छ, हाम्रो हिमाल पहिला उज्यालो देख्थ्यो, अहिले कालो देखिरहेको छ मान्छेहरूको भनाइ अनुसार।
0: हजुर, पक्कै पनि यहाँले भने जस्तै गर्मीको सिजन छ, शरीरबाट धेरै पसिना बग्छ, पानी धेरै पिउनु पर्यो हामीले, होइन, जस्तो कि अब डिहाइड्रेसन हुनबाट बच्नु पर्यो, त्यसै गरी धुपबाट बच्नको लागि छाता प्रयोग गर्न सकिन्छ, होइन। अब पहिला त छत्री हुन्थ्यो, सेङ्गो हुन्थ्यो, जसले पातबाट बनेका अझ शीतल हुन्थ्यो, ती प्रविधि हटिरहेको छ, त्यसले पनि एकदमै जस्तो ब्याड राख्ने ठाउँमा, बिउ काट्ने ठाउँ त मा कुर्नु पऱ्यो भने त्यस्ता खालका चिजहरूको प्रयोग गर्ने गरिन्थ्यो। जे भए पनि प्रत्यक्ष धुपमा नजाने, छाताको प्रयोग गर्ने, होइन, हजुर, कागती पानी भन्नुभयो, जीवनजल भयो, यस्ता चिजहरू अत्याधिक मात्रामा पानी पिएको खण्डमा शरीरमा राम्रो हुन्छ, दिउँसोको एकदम धुपमा चाहिँ ननिक्लिने, बिहान बेलुका बढी काम गर्ने, होइन त हजुर। अब हामी सम्झना सन्देश त्यसरी लागौँ है त राम पुकारजी,
1: काठमाडौँको अमन्य दोष हुनुहुन्छ, ठोरी पर्साको यो राम प्रसाद निरौलाजी झनकुटा हुनुहुन्छ, उहाँको जति साथीहरू हुन्छ सबैजनालाई, हाम्रो सरलाईको हरिप्रसाई हुनुहुन्छ, उहाँलाई बढी बढी मेरो तर्फबाट नमस्कार छ। राम कृपाल ठाकुर महोत्सवजीको हुनुहुन्छ, जति देश विदेशमा सुनिरहनु भएको छ सबैजनालाई, विशेष यो गर्मीको समयमा बसेर बस्नुहोस्, आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नुहोस्, आफ्नो जीवन सबभन्दा ठुलो सम्पत्तिको ख्याल राखे, यसको रेडियो नेपालबाट जहिले पनि हजुरहरूले राख्नुभएको छ स्वास्थ्य सम्बन्धी विचार सजग भएर बस्नुहोस्, यही मेरो शुभकामना छ
0: हजुर। छुट्यौँ है त, हस्त बाबाई। राम पुकार राय हुनु थियो हामीसँग, रौतहटबाट हाम्रो माझबाट गइसक्नु भएको छ, म फेरि पनि टेलिफोनतर्फ राख्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो,
2: नमस्कार
0: नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म धरानबाट मिडियम
0: फ्रेमले
2: दुई चार कतिवटा बिहिबार छुटेछ, म त हुस्सु भएछु, आज चाहिँ अघिदेखि नै 1 बजेदेखि पर्खेर बसिराखेको
0: थिएँ,
2: कतै नगई कतै नढिल्किकन
0: पर्खेर बस्नुभयो, अनि
2: भोक पनि लाग्यो, खुसी लाग्यो हजुर।
0: शेखरजी सुन्दै हुनुहुन्छ? हजुर, आजको विषय थाहा पाउनु भयो, गर्मी गर्मी घाम धुपबाट बच्नको लागि हामी के गर्न सक्छौँ, होइन, कसरी स्वास्थ्यमा प्रत्यक्ष असर नपार्ने गरी हामीले आफ्नो दिनचर्यालाई अगाडि बढाउन सक्छौँ भन्ने विषय छ।
2: अब गर्मी छ, अब यहाँ त पानी पनि परेको छैन, हिजो बेलुका झ्यारो गऱ्यो, खतरा झ्यारो मात्रै गर्ने, अनि फेरि त पानी चाहिँ पर्दै नपर्ने, अनि हावा आउने, अनि अब ढोका त थुन्दै पऱ्यो, होइन, त्यस्तो खिसेको भएको छ पानी, अनि फेरि अर्को महामारी चाहिँ भन्नु पऱ्यो हामीलाई, आपतकाल चाहिँ हिजो बेलुकादेखि चाहिँ बत्ती गएको गए, राति 12 बजे झिलिक्क आएको थियो, फेरि हरायो, यति गाह्रो भयो भने सुत्नुको लागि चाहिँ भनेर छौँ। त्यस कारण हामीले चाहिँ यो धुवा धुलो धेरै गर्मीबाट पनि बस्नुपर्छ, त्यसको लागि चाहिँ हामीले चाहिँ कोठामा पनि बस्नै पर्छ, तर कोठामा पनि गुम्स्याएर बस्ने होइन, अलिअलि भेन्टिलेसन चाहिँ हुनै पर्यो, हावा आउने जता हुन्छ अथवा चौतारोमा बस्नु पर्यो, धेरै चिसो पनि गर्नु हुँदैन, र पानीहरू हामीहरू चिसो कुराहरू खान्छ हामीहरू, तर चिसोमा चाहिँ अब कोही कोही यो भर्खर त्यो उमारेको हुन्छ नि, स्प्राउटेड भन्छ, त्यस्तो कुरा पनि खानु हुँदैन।

0: किनभने त्यसमा ब्याक्टेरियाहरू जस्तो साल्मोनेला भन्ने यस्ता कीटाणुहरू चाहिँ एकदम त्यहाँ फैलिरहेको हुन्छ। त्यस कारण त्यो धेरै चिसो पनि खानु हुँदैन। पानी पनि हामीले त चिसो पानी त्यतिकै खान्छौँ, त्यो पनि भएन। म त जहिले पनि पानी चाहिँ एक ज्यादानी चाहिँ बेसरी तताउँछु, अथवा तताएर चाहिँ बेसरी अलिक सेलाएर अथवा थर्मसमा राखेर मात्रै पछि सेलाएपछि मात्रै म खान्छु। त्यस कारण यो मुख्य चाहिँ विषाणु कीटाणु यो अब सडक छेउमा बस्नु भएन, सडकबाट धुवा आउँछ गाडीहरूको, त्यस ठाउँमा पनि ढोकाहरू झ्यालहरू पनि बन्द गर्नुपर्छ। अब यसमा हामीले चाहिँ अब के भने दही खाँदा राम्रो हुन्छ, अब निन्द्रा लगाउनलाई चाहिँ अब म्याग्नेसियम तत्त्व भएको हुनाले राम्रो गर्छ, जस्तो चाहिँ यो फर्सीमा हुन्छ, फर्सीले राम्रो गर्छ। अब त्यसमा अलिकति पखालो पनि लाग्ने सम्भावना हुन्छ, त्यस कारण हामी चाहिँ जिङ्क भएको थियो, हाम्रो फर्सीमा पनि जिङ्क हुन्छ, त्यसबाट पनि धेरै बचाउँछ। हामीहरू चाहिँ अलिअलि पोटासियमहरू जति पनि मिनरलहरू छ त्यो चाहिँ नाम मात्रको लिनुपर्छ, त्यो धेरै खायो भने पनि त्यसले पनि हामीलाई चाहिँ खराब गर्छ। त्यस कारण हामीले यसरी नै बस्नुपर्छ, साफ सफाइमा चाहिँ ध्यान दिनुपर्छ। सम्झना छन् सबैभन्दा प्रथम त हिजो मात्रै 3 गते जन्मदिन थियो हाम्रो शोभा भट्टराई दिदीको जन्मदिन थियो, होइन त? उहाँलाई धेरै धेरै हुन त उहाँको फोटो उसमा पनि मैले त गरेको थिएँ, पुगेन। फेरि आज फोन लाग्यो, उहाँलाई धेरै धेरै दिदी तपाईँलाई धेरै धेरै जन्मदिनको शुभकामना भन्न चाहन्छु। त्यसरी एउटा बहिनी हराइराख्नु भएको छ डुम्बरा 3 सुनसरीको, कता जानुभयो नम्बर पनि छैन, सुनिता चौधरी बहिनीलाई भन्न चाहन्छु। अनि यतातिर यहाँ 51 सालमा पोखरामा सेमिनार भएको थियो, त्यति बेलाको सर म्यामहरूको म नाम लिन चाहन्छु, उहाँहरू जसरी पनि मलाई एकपल्ट सम्पर्क गर्नुहोला, 1-2 जना त सम्पर्कमै हुनुहुन्छ। पहिला उहाँहरूलाई मेरो नम्बर दिन चाहन्छु, 98420-63-902, 98420-63-902 र एनसेलको 98-19-34-84 क्षेत्रमा गर्नुहुन्छ, उहाँहरूको नाम भन्न चाहन्छु। भोजपुरको म्याम हुनुहुन्छ नरदेवी रे, हाल नारायण थान साइडतिर हुनुहुन्छ, भजनाथ अधिकारी सर भोजपुर दिल्पा हुनुहुन्छ, जनक प्रसाद जोशी सर यता बौलियामा हुनुहुन्छ, महेन्द्र सर बाङ्गे सिमलमा हुनुहुन्छ, खेमनाथ पौडेल सर यता रमाइलो मोरङमा हुनुहुन्छ, अनि दिवाकर बराल तर स्वर्गीय भइसक्नुभयो, दुर्गाराज सुवेदी सर रिटायर्ड भएर यता बेता मोडमा हुनुहुन्छ, यता खाँटबारी शङ्ख सभाको सर हुनुहुन्छ जङ्गबहादुर ठाकुर, उहाँ त स्वर्गीय हुनुभयो भने सुने, अनि यता खड्गबहादुर श्रेष्ठ सर हुनुहुन्छ विजयपुरको टेसिराको, उहाँको नम्बर पनि छैन, उहाँलाई सम्पर्क पनि हुन्छ, सर एकपल्ट जसरी पनि तपाईँले मलाई गर्नुहोला भन्छु। अनि सूर्यप्रसाद दोरङ्गा सर त देख्छु बेला बेलामा, उहाँलाई उहाँ स्याङ्जाक हुनुहुन्छ, विष्णु चापागाई मिस हुनुहुन्छ झापाको, गोकुल भट्टराई सर हुनुहुन्छ बर्देवासको, अनि त्यसै नरेन्द्र कुमार सर हुनुहुन्छ सिराहाको बर्छावाको, राहुल सरसँग त मिलाउने सम्पर्क भइहाल्छ।
1: अब सबैको लागि भनौँ है त शेखरजी,
0: म नाम मात्रै लिन्छु, नन्दलाल शिवाकोटी सर धाइजन त्यहाँदेखि प्रकाश सर चापाको सम्पर्कमा छ, ठाकुर प्रसाद कोडेल सर च्याङली गोर्खाको सम्पर्क हुन सक्छ, सोमनाथ गौतमसँग हुनु सक्छ, चन्द्रकान्त पौडेल सर गोर्खाको नुवाकोटको, अनि यसरी नै धेरै धेरै हुनुहुन्छ, एक अर्काले सम्पर्क गरिदिनु होला मलाई, जसरी पनि नम्बरहरूमा कल गर्नुहोला। म पनि ट्राई गरेको तर अहिलेसम्म लागेको छैन, मलाई चिन्ने नचिन्ने फोन लगाउने फोन ट्राई गर्ने सबैलाई आजको दिन हेभे नाइट डे भनेर बिदा हुन चाहन्छु।
1: बाई बाई शेखरजी हुनुहुन्थ्यो हामीसँग धरानबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, म अर्को टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो।
2: हजुर नमस्कार, म सुनाउनु होला बेस, तपाईँ पनि रहनुहोला सुस्, तपाईँ पनि रहनुहोला, कति थल थल पनि धेरै राख्नु होला भन्ने म ओमडी साहबबाट आएँ है त।
1: हजुर हजुर ओमडीजी,
2: हजुर
1: एकदम नमस्कार सहित मिठो हाँसोले स्वागत गर्नु छ यहाँले। तपाईँ अहिले हुनुहुन्छ कता?
2: म अहिले घरै छु भनौँ है, ठ्याक्कै गैँडाकोटै छु।
1: गैँडाकोटै हुनुहुन्छ है?
2: हजुर, गर्मी एकदम अत्याधिक छ, अब विद्या चौधरी त घर घर फर्किनु भयो, अब तपाईँ कहिले हो पालो, बाटो चाहिँ एकदम क्लियर छ है त?
1: यहाँ विद्या चौधरी गएर फर्केको पनि भेट भयो क्या बाटोमा?
2: बाटोमा मैले बोलाएको हालेँ, सुन्नु भएन नि, गाडीमा देखेको थिएँ मैले
1: गाडी घुइक्यो है,
2: औषधिमा रोकेको थियो थानामा, पुलिस अगाडि चौकी अगाडिपट्टि,
1: हजुर
2: मैले बोलाएँ, उहाँले सुन्नु भएन कि, अनि गाडी हिँडिहाल्यो।
1: हजुर, अब गर्मीलाई कसरी हामीले चाहिँ हाम्रो स्वास्थ्यप्रति सजगता अपनाउँदै यो गर्मीबाट बच्ने भन्ने आजको विषय छ, के भन्नुहुन्छ यहाँले?
2: गर्मीको लागि त अब अत्याधिक मात्रामा गर्मी छ, अब झन् यो तराईमा त अब भन्ने साथ दिने गर्मी छैन छ, अब गर्मी र जाडो त हुन्छ सबै कुराहरूलाई अब प्राकृतिकले दिएकोलाई त्यसलाई फिल गर्नै पर्यो। तर गर्मीमा के भन्दा पानी प्रशस्त पिउने अनि राम्रो खालको त्यो भेली गुड भन्छ, अब कोही ठाउँमा भेली भन्छ, अब यस्तो जुसहरू खजुरहरू काँक्राहरू घरैमा भएको फलफुलहरू त्यस्तो त्यस्तो चिजहरू बढी मात्रामा खानु होला। एकछिन स्वादिलोको लागि फ्रिजको चिसोहरू पिए पदार्थहरू चाहिँ सकभर नखानु होला, त्यसले घाँटीको रुद्र घन्टीलाई अलिकति रिएक्सन पनि गर्छ। अब पानी चाहिँ प्रशस्त पिउनु होला र सुतीको न्यानो कपडा लाउनु होला पनि भन्न चाहन्छु है म त।
1: हजुर हजुर हजुर पक्कै पनि। अब सम्झना सन्देशतिर लागौँ।
2: सर्वप्रथम त हजुरलाई मिठो सम्झना साथी नमस्कार, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सार्जन महत्व, सुनि लिम्बू, विमला एम्फु, मुना राई लिम्बू, निशा लामा दोलखा चरीकोट, नगेन्द्र रिजाल, जीवन सहयात्री, गगन तेरथुमे, सुखराम लामा, सूर्य लामा, रामपुकार राय श्रेष्ठ, रामबहादुर खडा, गोविन्द नेपाल पूर्वी चितन खैरनी, उहाँको जन्मदिन पनि रहेछ आज, उहाँको जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै म हजुरको स्पसाईबाट बिदाउँछु। रुक्मिणीजी नमस्कार है त।
1: हस्त बाई। ओमडी सापकोटा हामीसँग हुनुहुन्थ्यो गैँडाकोटबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, म फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: नमस्कार।
1: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभनाम
3: म धर्मलाल त्याकुरेल जुम्लादेखि। हजुर
1: जुम्लाबाट।
3: हजुर
1: हजुर जुम्लामा यति बेला हाम्रो यो स्टेसन सुन्दै हुनुहुन्छ यहाँले, हामीलाई सुन्दै हुनुहुन्छ?
3: मैले सुन्ने जुम्लाको होइन, जुम्लाको सबैभन्दा क्षमता कम रेडियो त्यहाँको होइन, मैले सुन्ने भनेको माथि मुहुको मर्मटक हो, फेरि म मात्र होइन कि जुम्लाको अधिकांश श्रोताले सुन्ने भनेको त्यो मुहुको मात्रै हो। जुम्लाको तपाईँको त्यो तिन पालिकामा पनि राम्रो आउँदैन, त्यहाँ भन्ने होइन जुम्लाको रेडियो त्यही सदरमुकाम जो नि त्यो झ्याझ्यार त्यो हुन्छ नि एमपीबाट बजाएपछि मोबाइलबाट बजाएर आउँछ, त्यो भनेको त्यो प्रवृत्ति त्यहाँको प्रवृत्तिकै स्टेसन त्यस्तो खालको होइन, त्यो त्यति प्रभावकारी लाग्दैन मलाई। मलाई लाग्ने भनेको
1: मुहुमा सुन्दै हुनुहुन्छ
3: एकदम, म चाहिँ सिजामा छु, तर सिजामा सुन्ने भनेको बजारतिरको रेडियो छैन भने पनि थाहा छैन, तर छ भने म त्यही हो नेपालबाट त्यो एउटा जिङ्गलको रूपमा सुन्ने गर्छु है, छ भन्ने त्यति मात्र थाहा छ, तर त्यहाँ खासै त्यो जुम्लाको त्यति त्यो सचिनमा छैन, अलि मुहुको बढी छ अहिले।
1: हजुर अहिलेको विषय थाहा पाउनु भयो कि ट्याक फोन मात्र गर्नुभयो?
3: नाइ मैले सुन्दै फोन गरेको,
1: थाहा
3: पनि पाएँ भनौँ।
1: अब के भन्नुहुन्छ त्यहाँ प्रवेश गरौँ?
3: मैले त अब यताबाट पनि भन्ने गरिरहेको छु, म पनि एउटा सञ्चारकर्मी हो होइन, स्थानीय रेडियो जुम्लाको रेडियो सिजाखोलाको एउटा समाचारदेखि लिएर प्राविधिकसम्म हेर्ने एउटा त्यस्तो मान्छे हो म होइन, तर फेरि म एउटा आफ्नोमा म एउटा दृष्टिबिन पनि हो फेरि, अनि हामीले त फेरि कस्तो भएपछि अडियो सामग्रीलाई यति व्यवस्थापन तरिकाले बताउँछ रेडियोबाट पनि, तर अरूका पनि हामीले एकदम राम्रोसँग सुन्ने गर्छौँ होइन। मैले योबाट के भन्न चाहन्छु भने जुम्लामा अहिले रोपाइ सकिसक्यो, अब रोपाई सकिए लगतै अब यो गोडाइ सुरु भइराखेको छ, गोडमेल गर्ने काम भइराखेको छ, जाँदाखेरि अझ हाम्रो सिजाको खस भाषा बोल्दाखेरि पानी भाँडो भन्छन् क्या, त्यो पानी खाने भाँडो लिएर जानलाई भन्छन् नि,
1: त्यसलाई
3: हाम्रो भाषाबाट चाहिँ पानी भाँडो भनेर भन्ने गर्छन्। कामतिर जाँदाखेरि अनिवार्य रूपमा पानी भाँडोको प्रयोग गरेपछि अब यो विशेष गरी कडानीतिर चाहिने भाषा या खस भाषा हो, त्यसरी नै अलिकति खसा पनि बोलिराखेका छौँ यतातिर
1: होइन,
3: यसको प्रयोग गरेर गर्नुभयो भनेपछि अब जहाँ जानुहुन्छ त्यहीँ गएपछि पानी भाँडो दिएपछि पछि अब तिर्खा लागेको बेलामा कहाँ जाउँ भन्ने हुन्छ, खेतीतिर फेरि त्यो पानी पाइँदैन, त्यसरी गर्दा अनिवार्य रूपमा गर्मीको बेला छ। अनि जुम्ला भनेको त अलिकति हिमाली जिल्ला पनि हो, तर यहाँ पनि गर्मी एकदमै अत्यधिक मात्रामा काज गर्ने,
1: तराईको
3: तुलनामा कमै होला, तर यहाँ पनि तपाईँको 30-32 डिग्री सेल्सियससम्म तापक्रम पुगिसकेको छ, अनि त्यसले गर्दा अलिकति पिउने पानीको मात्रा बढाइदिनु होला भन्न चाहन्छु। यहाँ जतिले रेडियो सुनिराख्नु भएको छ, यो चाहिँ मिथ्या समाचार सँगै सुन्दर भन्दा पनि रेडियोबाट आउने सूचनालाई चाहिँ एकदम आधिकारिक मान्नु होला पनि भन्न चाहन्छु हजुर, यति नै।
1: हजुर हजुर
3: हजुर
1: धर्मलालजी,
3: हजुर
1: पक्कै पनि आफ्नो भाषा आफ्नो संस्कार संस्कृति रीतिरिवाजको जगेर्ना गर्नुपर्छ, तपाईँले अहिले भन्नुभयो नि पानी भाँडोको कुरा होइन, आफू हामी जुन ठाउँमा जे छौँ जे सहज हुन्छ त्यही नै अप्नाउनु पर्छ। वास्तवमा आजभोलिको मौसम हेर्दाखेरि चाहे पहाड होस् तराई होस् गर्मी बढ्दो छ नै होइन, कहीँ पनि शीतलता कम हुँदै गएको छ, गर्मी बढ्दो नै छ, फेरि पानी पर्ने बेलामा अत्याधिक पानी पर्ने पनि भइरहेको छ होइन, त्यसकारण हाम्रो स्वास्थ्यको ख्याल गर्नुपर्ने नै हुन्छ। अब सम्झना सन्देश केही राख्नुहुन्छ?
3: राखौँ किनभने लामो समयपछि फोन लागिएको छ होइन, यो मलाई हिरो टेम्पलमा फोन लगाउनु भन्ने पनि मेरो एउटा एकदम ठुलो सफलता मान्छु होइन, किनभने म आज पनि रेडियो नेपाल बोल्छु, मैले पनि धेरै श्रोताहरूको फोन लिन्छु, तर त्योभन्दा पनि म रेडियो नेपालमा फोन गरेपछि म एकदम त्यो हुन्छ नि
1: खुसी हुनुहुन्छ
3: गरेको भन्दा नि महान लाग्छ कि मलाई एकदम
1: खुसी हुनुहुन्छ हजुर, हस् थ्याङ्क यू त्यसको लागि।
3: अब सम्झना सन्देश आउनु पर्दा चाहिँ यति समुद्र आवाज चाहिँ बोलिराख्नु भएको छ कार्यक्रम प्रस्तुताहरूको लागि है,
1: हजुर हजुर,
3: त्यसै फेरि हाम्रो बाहिरको प्राविधिक जो सरले अघि फोन दिएर सहयोग गर्नुभयो, मैले सायद भनौँ गन्ती गरेपछि 50-60 पटक मैले प्रयास गरेँ, तहरूको सफल लाग्यो होइन, मैले प्रयास गरेँ किनभने यो आवाज अहिले नेपालको 77 जिल्ला मात्र नभई विश्ववर्ष निराख्नु भएको छ हाम्रा तमाम श्रोताहरूको लागि। नाम लियो भने त अब किनभने होइन, किनभने धेरै साथीहरू सुनिराख्नु भएको छ, अहिले समय पनि अलिकति कमै होला, 2 बजेर लगभग 18 मिनट गइसकेको छ, त्यसरी गर्दा जहाँबाट यो आवाज सुनिराख्नु भएको छ सम्पूर्णलाई सम्झिँदै, र यो माथि यो मुङको मर्मतको रेडियोको अलिकति व्यवस्थापन राम्रोसँग भइदिएको भए राति 8 बजेदेखि पछाडि गइहाल्छ, अलिकति यसलाई केही सुधार गर्न पाइदिएको भए पनि जस्तो लाग्छ, सुझाव पनि भयो मेरो है।
1: हजुर थ्याङ्क यू है सुझावको लागि, एकदमै स्वागत योग्य, स्वागत योग्य छ तपाईँको सुझाव, हामी सुन्ने रेड नेपालको ध्यान आकर्षण हुनेछ पक्कै पनि होइन म्यानेजमेन्टको। अनि धर्मलालजी अब छुट्यौँ त, हस् त बाई बाई। धर्मलाल प्याकुरेल जुम्लाबाट हुनुहुन्थ्यो, अब भने हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्छौँ, त्यसपछि भने तपाईँका माझबाट छुट्टिने बेला हुनेछ। आजको अन्तिम कलर को हुनुहुन्छ, स्वागत छ उहाँलाई, हेलो।

0: हजुर
1: सुन्दै
0: अब राति हाम्रो आराम गर्ने बेडहरू एकदम सफा हुनु पर्यो र अब अहिले यो तिन महिनाको समयमा यो दुई तिन महिनाभित्रमा चाहिँ हामीले धुल प्रयोग गर्नु पर्यो यो मच्छरहरूबाट बच्नुको लागि चाहिँ र अर्को कुरो हाम्रो घरमा चाहिँ जाली झ्याल ढोकामा सबै जाली प्रयोग गर्नु पर्यो भन्न चाहन्छु र अब यतिखेर हामीले यो गर्मीको समयमा चाहिँ यो हाम्रो अन्नपानीको शरीरले चाहिँ चिसो चासोहरू यो शरीरले माग गरेको हुन्छ यो फ्रिजमा राखेको चिसो चासो कुराहरू नखाउँ भन्न चाहन्छु हजुर मैले
1: हस् त अब सम्झना सन्देश धेरै लाग्यो है छोटो मिठो
0: रूपमा हजुरलाई र धेरै समयपछि भेट भयो र हजुरलाई रेडियो नेपाल टिम सम्पूर्णलाई भन्न चाहन्छु र तेह्र थुम्तिर हाम्रो सुनिल लिम्बू कल लिम्बू मुरुन चन्दले रामबाबुरा गणेश राम कुमार थापलाई र बिरान नम्बर कान भएको हाम्रो इन्जिन घिमिरेजीलाई लिएर सम्बन्धी भन्न चाहन्छु र मेरो जिल्ला भोजपुर हो भामरा र अहिले जो कसैले हाम्रो भामरा पाँच किलो जो जति सुनिराम भएको छ सम्पूर्णलाई पनि सम्मान गर्दै बिदा भएन
1: हस् त बाबाई बालकुमार लामा हुनुहुन्थ्यो गागल फेदीबाट हाम्रो साथबाट गइसक्नु भएको छ आजको अन्तिम कलर उहाँ हुनुभयो अब भने तपाईँका माझबाट हामीले बिदा माग्ने बेला भइसकेको छ पार्सोमा बजेको गीत तपाईँहरूलाई सुम्पन चाहन्छु यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ सूचना सन्देश सुनिसकेपछि ठिक तिन बजेको समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो रेड नेपाल सुनेर साथ दिनुभयो तपाईँ सबै सबै लगायत मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु अर्को हप्ता कार्यक्रमको साथ आउने बाचासहित म रुक्मिणी पोखरेल छुट्टिन्छु जाँदा जाँदै यो साङ्गीतिकको शैली केवल तपाईँका लागि हस्त नमस्कार शुभ दिन

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
6: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
7: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको विरोध कायमै। विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन। संघीय निजामती विधेयकमा राय संकलन जारी। आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने तयारी। र अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको पाकिस्तानी प्रधानमन्त्रीको दावी। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा आज पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको छ। बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेर प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा थुनिएको कर्मचारीमा त्रास उत्पन्न गराउने काम भइरहेको भन्दै प्रश्न उठाउनु भयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतको आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रको लागि छुट्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागेको र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालु खर्चमा जाने भएकाले पुँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले सबै माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको भन्दै विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मेवारी भएकाले स्थानीय सरकारले पनि उल्लेख्य लगानी गर्नुपर्ने बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले नयाँ मन्त्रालयको रूपमा आएको विज्ञान प्रविधि तथा नवप्रवर्धनको लागि कुल विनियोजित रकमको 1% अर्थात् 4 अर्ब जति मात्रै रकम विनियोजन भएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पुनले मन्त्रालयको लागि आवश्यक कानूनहरू बनिसकेको र 3.5 अर्ब रुपियाँ बराबर रकम अबन्डामा रहेको जानकारी गराउनुभयो। मन्त्री पुनले विज्ञान प्रविधि तथा नवप्रवर्धनको लागि पर्याप्त पूर्वाधार विकास र कानुन निर्माण पहिलो आवश्यकता रहेको र यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेकाले कानुनी व्यवस्थाको लागि तयारी गरिरहेको बताउनुभयो। मन्त्री पुनले मन्त्रालयले अहिले अगाडि बढ्न आवश्यक 9 नियमावली बनाउने र कुन नियमावली पहिला बनाउने भनेर प्राथमिकीकरणको काम गरिरहेको जानकारी गराउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय सडक सुरक्षा कार्ययोजनासहित सडक सुरक्षालाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड फास, ओभरफास र फ्लाइओभर फास अनिवार्य गरिने बताउनुभयो। मन्त्री लम्सालले सडक सुरक्षाको दृष्टिकोणले धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एकल लेनका सडकहरूलाई आगामी 3 वर्षभित्र 2 लेनको बनाउने योजना रहेको पनि बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारी योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।
1: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो त्यसपछि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्नु चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्नु सक्छ नि त। यसपालि चाहिँ हामी कुन क्षेत्रमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनुको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र अर्कोपट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्तै हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गराएको छ।
0: बैठकमा राहतको लागि छुट्याइएका खाद्य सामग्रीको गुणस्तर तथा पर्याप्त भण्डारण र स्वस्थ खानेपानी वितरण सुनिश्चित गर्नुपर्ने बताउनु हुँदै विपद प्रतिकारी सम्बन्धी निर्णयहरूको कार्यान्वयन र अनुगमनलाई तीव्रता दिनुपर्नेमा गृहमन्त्री गुरुङले जोड दिनुभयो। बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिको लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानून अनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणको लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकिएको अवधिभित्र लिजमा रूपान्तरणको लागि आवेदन दिनुपर्ने व्यवस्था छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
2: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक, दक्ष, सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
3: विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081 चाहिँ ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मस्यौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको, त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
2: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्ष 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति

0: कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
1: अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाइँमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पुरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
0: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्त भित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै 2/3 बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: रिपोर्टपछि बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी सहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ। टोलीले आज काठमाडौँको कपन र सुन्दरी जल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गरेको हो। अनुगमनको क्रममा सचिव पुडासैनीले निर्माण प्रगति, गुणस्तर, कार्य सम्पादन अवस्था तथा निर्धारित समय सीमाभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिनु भएको हो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमि पर्व रुकुम पूर्व र रुकुम पश्चिममा धुमधामको साथ मनाइदिन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सफ्रिने जनविश्वास मगर समुदायमा रहेको छ भने यो पर्व हरेक वर्ष जेठ महिनाको अन्तिम दिन लेखबाट फूल टिपेर ल्याएपछि असार 1 गतेबाट केही दिनसम्म निरन्तर मनाउने गरिन्छ। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
3: रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेखमा पुगी वन देवतालाई पूजा गरेर नाच सुरु गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
4: सबभन्दा आफ्नो चेलीबेटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै भयो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ, अनिकाल हुन्न, रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, ती चलाउँदै आएका छौँ।
3: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
5: यति रमाइलो हुँदो रहेछ, आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने,
6: पहिलाको कल्चरलाई नै अब यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्ध सबैले चाहिँ रमाइलो गर्ने गर्छ।
3: धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला, प्रतियोगिता, खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इरान बीचको समझदारी ज्ञापन पत्रमा दुवै देशका नेताले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेको जनाउँदै पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यसको प्रभाव तत्काल देखिन थालेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री शरीफले उक्त ज्ञापन पत्रमा अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका

रक्षी सामना गर्न उद्धार दृष्टिकोण अवलम्बन गर्न आग्रह गर्नु भएको छ। दुई राष्ट्रबीचको गठबन्धन बलिरहेको कुरामा जोड दिँदै ट्रम्पले इजरायलले खतरालाई आक्रामकको रूपमा प्रतिक्रिया दिने लगायतका विषयमा असहमति रहेको खुलासा गर्नुभएको छ। यसअघि मंगलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गर्नुभएको थियो। अब खेलकुद। कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। यो जितसँगै समूह केमा रहेको कोलम्बियाले शीर्ष 3 अङ्क बटुलेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलको विरोध कायमै। विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन। संघीय निजामती विधेयकमा राय संकलन जारी, आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने तयारी। र अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको पाकिस्तानी प्रधानमन्त्रीको दावी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेषबहादुर दनवारबाट सुन। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालन साग दिल विवाद खडा गर्ल बौल कुरोक सच्चाईलाई माग कटी प्रतिपक्षी दलक सांसद लख उठीको विरोध कलर छट। बैठक सुरु अख्ल लगतै प्रतिपक्षी दलक सांसद लख उठीको विरोध कटी प्रधानमन्त्री बालेन्द्र साग दिल सीमा सम्बन्धी विवाद खडा अख्ला कुरोक सच्चाईलाई तसु सांसद रेकर्डबाट हटाएलाई माग गरिदलर छट। बैठकमा सांसद लखक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी लेखक प्रधानमन्त्री अनुसार मन्त्री परिषद कार्यालयमा थुन्ड कर्मचारी त्रास उत्पन्न कार्यालय काम भएर बाजेको प्रश्न उठाल छट। प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालय कुरोकानीमा उठल विषयमा मन्त्री लखक जवाब दिएलाई सुरु अख्ल छट। आज बैठकबाटै विनियोजन विधेयक 2083 पारित गर्ल कार्यसूची र छट। एसनिके विज्ञान प्रविधि अञ्चल नवप्रधानमन्त्री महावीर पुनक नयाँ मन्त्रालयको रूपमा आएला विज्ञान प्रविधि अञ्चल नवप्रधान लागि जम्मा विनियोजन पैसो 1% अञ्चल 4 अर्ब मात्रै रकम विनियोजन अख्ल जानकारी गराएर छट। प्रतिनिधि सभामा विनियोजन विधेयक प्रकुरोकानीमा सांसद लखक उठाला प्रश्न विषयमा जवाब दिटी मन्त्री पुनक मन्त्रालयका लागि चाहिला कानुन लखक बनी सिद्धाला तसु 3 अरब 50 करोड रुपियाँ बरोबरी रकम अवन्नमा रहला जानकारी गराएर छट। मन्त्री पुनक विज्ञान प्रविधि अञ्चल नवप्रबन्धनको लागि चाइला पूर्वाधार विकास तसु कानुन बनाएला पहिलो चाइला रहल कानुनी व्यवस्थाको लागि तयारी गरिरहला बाजलर छट। यसनिकै शिक्षा अञ्चल खेलकुद मन्त्री सस्मित पोखरेल सरकारको स्रोतक आधारमा धेरै बजेट शिक्षा अञ्चल खेलकुद क्षेत्रको लागि छुट्याएला बाजलर छट। प्रतिनिधि सभामा विनियोजन विधेयक उप कुरोकानीमा सांसद लख उठल प्रश्नक विषयमा जवाब दिटी मन्त्री पोखरेल विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गरेलाई लाग्ल तसु शिक्षक क्षमता बढाएला समेत पैसो विनियोजन गर्ल बाजलर छट। शिक्षा मन्त्री पोखरेल बजेट मनेको अख्ल कारण शिक्षक क्षेत्र सुधार नै रोक्ल अञ्चल विद्यालय शिक्षा सुधार गरेला बजेटक मात्रै काम नै गर्ल बाजीको शिक्षक तालिम तलब चल्ल खर्चमा जेल अख्ल पैसो विनियोजन मनेक अख्ल स्पष्ट पार्लर छट। यसनिकै प्रतिनिधि सभाको महिला अंश सामाजिक मामिला समिति बाल गृह हिंसा प्रभावित महिलाको लागि चालाल सेवा केन्द्र तसु बुटखरक ठाउँ डिठाला कर्ल अख्ल छट। समिति आज बैठक उही संस्था सम्बन्धित ठाउँमै जेल पाछु चाइला सुधारको लागि सुझाव सङ्घिक प्रतिवेदन तयार गरेला सभापति आकृति अवस्थित बाजल छट। समिति बागमती लुम्बिनी तसु सुदूरपश्चिममा रहला छ्याभा छ्याभेक सुधारगृह सङ्घिक उ एक संस्था डिठालक करेलाग्ला हो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट शिक्षा सरकार कार्यक्रम प्रसारण गर्दै शिक्षा विकास निर्देशनलाई कोशी प्रदेश धनकुटासँग सम्झौता अख्लर चढ। कोशी प्रदेशमा रहला सामुदायिक स्कुल लखक साक वृद्धि कार्यालय शैक्षिक नीति लखक लागि सभ्य नागरिकसम्म पुर्याएला तसु सरकार लखक लागि जिम्मेवार बनाएलाई कार्यक्रम उद्देश्य रहल छट। सम्झौता पत्रमा सही कटी रेडियो नेपालक प्रादेशिक प्रसारण कार्यालय धनकुटाक मुख्य तिल विक्रम

काल बस पार्क समयलाई थाल हो। बस पार्क क्षेत्रमा सुकुम्बासी 500 भन्दा धेरै घर टहरा सरकारी स्कुल टोल विकास संस्था भवन लखक रचट महानगरको मुख्य धनराज आचार्य पोखरा बस पार्क खाली भैसिद्धालय क्षेत्रमा सफाई संरचना हटाइलान्छौँ समयलाई काम सुरु गर्ल बाज रचट बिहिबार बिहानीबाट संरचना लखक हटाइलाई डोजर लखक चलाइला कर रचट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा भरतपुरमा अखिलाई पहिलो राष्ट्रिय महाधिवेशनको तयारी बेसकोक बनाएर रचट भरतपुर 10 ठाउँ गेस्ट हाउस चौरमा उद्घाटन सत्रको लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त बर्के डोम बनाएर काम भएर लडचट महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी अकेला लडचट उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलक बर्के उपनेता अन्छु छिमेकी मुलुकका प्रतिनिधि लेखक पनि निम्त कर लडचट बन्द सत्र चितवन उद्योग वाणिज्य सङ्घ औद्योगिक जेठाला केन्द्रमा चलाला गरेर तयारी रहेछ। बागमती प्रदेश सरकार प्रदेश भेटरक पत्रकार लागि सामाजिक सुरक्षा कोष तसु बिमामा जोड्न करारलाई तयारी भएर रहेछ। आर्थिक वर्ष 2083-84 बजेटबाट यी कार्यक्रम लागि ₹1 करोड विनियोजन गर्न रहेछ। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशक अनुसार प्रदेशभित्र 500 भन्दा धेरै पत्रकार क्रियाशील रहल रहेछ। महासङ्घ उही बजेटबाटै पत्रकारक पेसागत सुरक्षा बढाएलाई बनाएलाई सहयोग पुगेले विश्वास व्यक्त गर्ने प्रभावकारी कार्यान्वयनमा जोड दिलरहेछ। अरणीको राजमार्ग काभ्रेक धुलीखेल खावा बाटखण्डमा बाट बढाइलाई कामक बिटुमिनको अभाव कारण 2 महिनादेखि काम रोक लर्छ। 4 किलोमिटर भागमा पहिलो चरणका काडोपत्ते सम्म नक्ल पनि बाँकी काम तसु अन्तिम आसपाल तह हालेलाई काम रोकला डिभिजन बाट कार्यालय भक्तपुरक जनाएर छट पुससम्म बनाएलाई सम्पन्न गरेर लक्ष्य सङ्घिक नयाँ बनाएलाई कम्पनी सङ्घी सम्झौता अख्ल पनि कच्चा पदार्थक अभाव कारण काम प्रभावित अख्ल र छट अग्नि यात्रु सुविधा खौला खौली पुर्ला काम भएर लट। नेपालक सम्पदा लागि संसारक आगु चिनालाई अभियानमा रहला पाक्य नगेन सिंह ठकुरी सिन्धुलीमा रहला सिन्धुली कलाघर लागि त्रिकोण क्यानभासमा चित्रण गरी धरला रचट ओकित कलाघर लागि नेपालक सांस्कृतिक तसु ऐतिहासिक सम्पदा संसारभर चिनालाई सशक्त माध्यम अख्ल बाज रचट नेपाल कला यात्रा अभियान अन्तर्गत 77 जिल्ला धार्मिक सांस्कृतिक तसु प्राकृतिक सम्पदा चित्रण गरेको पुस्तक प्रकाशन अन्छु भिन्न भाषामा अनुवाद गरेर लक्ष्य रहला जना रचट यी अभियानबाटै सन् 2087 नेपालमा 1 करोड पर्यटक भित्रलाई तर्न लक्ष्य समेत रहेछ। पर्साक छिप्परमाई गाउँपालिका वडा नम्बर 1 मिर्जापुरबाटै पुलिसक 370 किलोग्राम नैचैदो लागु औषध गाँजा बरामद गर्नछ। इलाका पुलिस कार्यालय पोखरियाक अञ्चल चौकी मिर्जापुरबाट खटिएको पुलिस गस्ती टोलक जलराति 9 बजे शङ्का कर्ल अवस्थामा 370 किलोग्राम गाँजा फेला पार्लछ। छिपरमाई गाउँपालिका वडा नम्बर 1 मिर्जापुर वडा नम्बर 1 मिर्जापुर ठाउँ पानी नयाक्ला नहर खौला रहला खाड झाडीमा नौकाको धरला बेवर्ची अवस्थामा रहला 25 वटा प्लास्टिक पोका भित्र गाँजा भेटाला जिल्ला पुलिस कार्यालय पर्साक पुलिस नाम उपरीक्षक अन्छु सूचना अधिकारी हरिबहादुर बस्नेत जानकारी दिएर छ। सीमामा रहला उय गाँजा भारतर्फी तस्करी गर्ला उद्देश्य झाडीमा नौकाको धरला हकेसकला अनुमान पुलिसक जनाला छ। यी घटनामा जोड्ला तस्कर लखक पहिचान तसु खोजला लागि पुलिसक वर्ग रूपमा अनुसन्धान काम आगु बढाला पुलिस नायब उपरीक्षक बस्नेत बाजला छ। उदयपुरका गाउँ अन्सुक पहाडी क्षेत्रमा बाँदर बनेल निलगाई हात्ती जङ्गली जनावर बढेर आतङ्क कारण किसान लोके खेतीपाती छाड्ला तसु बसाइ सरेलाई सरेर बाध्य अक्ल रचट मकै धान कोदो भटमास तरकारी अन्छु अन्य बालीमा बर्खे नाश पुग्ला खेती कर्ला जमिन बाँझो बने थाल रचट उही ठाउँ लखक समस्यामा सल्टा लागि प्रभावकारी सरकारी पहलक लागि माग कर्ल रचट सरकार लखक कृषि उत्पादन जोगाईलाई गाउँबाट एक्ल पलायन रोक्ला तसु जङ्गल जनावर व्यवस्थापनका लागि टिकेलाई लागि वैज्ञानिक योजना चाहिला रहला बाजलर छट। मकवानपुर जिल्लाको 40 औषधि पसल बन्द कर्ला छट नवीकरण नै गरेको पसल चालाला कर्ला बन्द गर्ला हो। फार्मेसी फर्मा आयुर्वेद फर्मा लखक बन्द कर्ला छट औषधि व्यवस्था विभाग तोक्ला समय सीमा भित्र नवीकरण नै कर्ला उही पसल बन्द कर्ला जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपाने बाजलर छट। जङ्गलक हात्तीबाटै सर्वसाधारण जीवधनक सुरक्षा कार्यालय झापामा स्पेसल टास्क फोर्स चलाएर कर्लक लर्छट प्रधानमन्त्री कार्यालयको निर्देशनकमा गठन प्रक्रिया आगु बढाएर उयो फोर्समा सशस्त्र पुलिस नेपाल पुलिसक तसु सशस्त्र वन रक्षक सहभागी अक्लर्छट मेचीनगर क्षेत्रमा हात्ती झम्टीको 1 महिला मर्ल अक्ल पाछु सरकार लागि ठोस कदम चलाइलाई दबाब बढ्दो रहेछट हात्तीको मुख्य पसला क्षेत्रमा मानल बाहुन डागीमा फोर्स चलाइला कर्ल योजना रहला रहेछट उयो ठाउँ मानसक एक कदममा स्वागत कटी प्रशिक्षित सुरक्षाकर्मी खट्यालाई पर्ला बाज रहेछट। नेपाली चिया निकासमा भारतक अवरोध कारण उत्पन्न समस्या सल्टा राखे सक्ल बा झापाक धेरै जसले चिया उपयोग अन्छु चिया बगान आजदेखि सेव्य रूपमा बन्द अख्लर छट

मे 12 तारिक भारतको बोर्ड तसु वाणिज्य विभागका मिलिकुट बैठक लागू गर्न नयाँ स्ट्यान्डर्ड अपरेटिङ सिस्टम एसओपी कारण नेपाली चिया पाठालामा बेसको समस्या उत्पन्न होला। उयो निजी क्षेत्रबाटै चालाला झापाक चिया उद्योग अंशु बगान बन्द गर्न नेपाल चिया उत्पादन सङ्घ जनाला रहेछ। रूपन्देही पुलिसक जेठ महिनामा हेराकु जेल बाजीको निवेदन पढ्ला 108 जनामध्ये 61 जना लागि फेला पारेको ओक्ति प्रयोग सम्पर्कमा ल्याएर छ। जिल्ला पुलिस कार्यालय अनुसार हेराला मध्ये 30 छ्याबेक 48 महिला तसु 30 जना पुरुष रहेछ। फेला पर्न मध्ये 18 छ्याबेक 19 महिला तसु 14 पुरुष रहला रहेछ। साथै आग्लो आर्थिक वर्ष पुछदेखि खोजी सूचीमा रहला 9 जना लागि पनि फेला पारेको पारिवारिक लागि जिम्मा लगाला पुलिस जनालाई चट। हेराला मानिसमध्ये खोजी अंशु उद्धार कामक लागि प्रभावकारी बनाएर थप पुलिस परिचालन गर्ला रहेछ। झापामा छुट्टा छुट्टै सवारी दुर्घटनामा आखिको 2 जनाको मर लख्ला छ। जिल्ला पुलिस कार्यालय झापा अनुसार झापामा दमक टिप्पर ठक्करबाट 1 जना शिक्षक मर लख्ला रहेछ भने गौरा दमा टिप्पर ठक्करबाट 1 पैदल यात्री मर लख्ला छ। पूर्व पश्चिम राजमार्ग दमकबाट उर्लाबारी तपी जयटी कर्ला स्कुटी लागि टिप्परक ठोकटे स्कुटी चलाला दमक 5 बुट खरक नागरिक टोलक बसला 60 वर्षीय भीमबहादुर कार्किक मर लख्लो। यस निकै जले राति गौरा द 1 नवदुर्गा पेट्रोल पम्प ठोक पाण्डा जुङ्गी गौरागञ्ज भेटरक बाटखण्डमा टिपु चोकबाट पेट्रोल पम्पतर्फी जैटी गर्ला टिप्परक ठोक्कर दिला साइकल यात्री गौरादा 4 वर्ष 61 वर्षीय प्रेमप्रसाद गुराङ्गाई मरलखला जिल्ला पुलिस कार्यालय झापाक जनाला छ। यस निकै उदयपुर जिल्ला चौधण्डीगढी नगरपालिका 9 देवधार लरिक दहमा पौडी खेल्ला क्रममा 14 वर्षीय किशोर लेखक डुबी कुमार लखला छ। जिल्ला पुलिस कार्यालय उदयपुर अनुसार बुधबार चौधण्डीगढी नगरपालिका 9 देवधारक आयुष सदाक देवधार लरिकमा दहमा डुबी कुमार लख्ला हो। आजलाई धनवारी भाषा सम्झ सिद्धिलेख हस्त शिवा ढोक गरिनु

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बझाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

अहिले सुन्नुभयो शेर्पा भाषामा गीत पूर्ण शेर्पाको स्वर तथा सङ्कलनमा। अब यसै गरी सुन्नुहुनेछ करिब चार बजेसम्म विभिन्न भाषामा गीतहरू। अबको पालोमा सुनाउँदैछौँ तामाङ भाषामा लेखबहादुर योञ्जनको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौ लिम्बू भाषामा यो अर्को गीत टङ्क केसी, एकता राई, बिबी थापा र सेजु राणाको स्वरमा टङ्क केसीको संकलन। अब सुनाउँदैछौ सुनुवार भाषामा यो अर्को गीत प्रेम सुनुवार, विजय सुनुवार, पार्वती सुनुवार र साथीहरूको स्वर रहेको शेष गीतमा संकलन हो प्रेम सुनुवारको।

अहिले सुनायौँ भोजपुरी भाषामा यो अर्को गीत सियालाल रामको स्वर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ नेपाल भाषामा जगमोहन वामीको स्वर रहेको छ भने सङ्कलन कृष्णमानको।

अहिले सुनायौँ रचना गेवाली, सानु भाइ र सितु भाइ, साकेको सुर मैथिली भाषामा तेज कुमार बौद्धाचार्यको सङ्कलन रहेको थियो। अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ जिरेल भाषामा प्रेम जिरेलको सुर तथा सङ्कलनमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले संसदमा उठाएका विषयमा सरकारबाट सुनवाई नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराउनु भएको थियो। सो अवसरमा सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले संसदमा उठाउनु भएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिन सम्बन्धी आयोगको प्रतिवेदन र मानव अधिकार सम्बन्धी प्रतिवेदन कार्यान्वयन लगायत विषयमा पटक पटक ध्यानाकर्षण गराइए पनि त्यसको सुनवाई नभएको गुनासो गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल तीव्र बनाउनु पर्नेमा जोड दिँदै गत जेठ 17 गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग गर्नुभयो। सांसद रमेश कुमार मल्लले प्रतिपक्षी दलले संसदमा उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको भनी दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने धारणा राख्नुभयो। उहाँले लोकतन्त्र र संवैधानिक व्यवस्था कमजोर हुने अवस्थामा रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो। सांसद ऐन महरले संसदको गरिमा कायम राख्नु संसद र सरकार दुवैको साझा दायित्व भएको बताउनुभयो। सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै बढ्दो इन्धन मूल्यले आम उपभोक्तामाथि थप आर्थिक भार परेको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुन विपद पूर्व तयारी राजमार्गको अवस्था हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो। बैठकमा राहतका लागि छुट्याइएका खाद्य सामग्रीको गुणस्तर तथा पर्याप्त भण्डारण र स्वच्छ खानेपानी वितरण सुनिश्चित गर्नुपर्ने बताउनु हुँदै विपद प्रतिकार सम्बन्धी निर्णयहरूको कानुन र अनुगमनलाई तीव्रता दिनुपर्नेमा गृहमन्त्री गुरुङले जोड दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय सडक सुरक्षा कार्ययोजना सहित सडक सुरक्षालाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सडक दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड पास ओभर पास र फ्लाइओभर पास अनिवार्य गरिने बताउनुभयो। मन्त्री लम्सालले सडक सुरक्षाका दृष्टिकोणले धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एकल लेनका सडकहरूलाई आगामी 3 वर्षभित्र 2 लेनको बनाउने योजना रहेको पनि बताउनुभयो। यस्तै काठमाडौँ उपत्यकालाई धुलोरहित बनाउन उपत्यकाका सबै सडक सञ्जाललाई 3 वर्षे योजना अनुरूप कालोपत्री गर्ने योजना रहेको पनि मन्त्री लम्सालले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। ऊर्जा मन्त्री श्रेष्ठले मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाब दिनुहुँदै यस वर्ष विद्युत उत्पादन व्यापार पूर्वाधार र औद्योगिकरणलाई एकीकृत रूपमा अघि बढाउन विगतको तुलनामा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम। राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्केनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्यान्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार शुक्रबार स्विजरल्यान्डको बुर्गेनस्टक माउन्टेन टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्यपूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपाली आङ सिरिङ लामा शेर्पा ने सिरिकेकी साङ्गुर सेन्ड्रोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुला सिलोन बालेन्द्र साहकी सुङ्गुप सुङ्लप रेकर्ड तेमा मेता जोगो सुवा जोकिन प्रतिपक्षी सोकी सग्मितुई मोकुल क्यानवाय सक्दु गोसिसुमा सग्मितुई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी कुसप्तिवाला सिलोन तेजिन लन्सोक ल्याकुङला उपुतङ ल्याचेतपातिवाला जु कुतु लाका चुङ्गुप सिंह ती कोर्ला सुङला टुवाजाक नाङसुङ आरिङ सक्दुला विनियोजन विधेयक कोर्ला सक्मितुई जकु टिवाकी कोर्ला सक्मितुई लेनगेकी नोतु सेनवाय तिरिम्बाला लोबजुङ तेजिन सिरमु लोनपो सस्मित पोखरेलकी सिरमु ताङ लोबजुङ सखुल्ला सुङकी बजेटकी ट्याङ्गा बङ्गी पेउ सुङसुङ लोनपो पोखरेलकी लोबजुङ सखुलकी डिजिटल लोबजुङला डोसुङ लाक्पा तोङ्गु ताङ ग्यागेन तुई क्षमता ग्याछा जोप्ला बजेट पेउ ख्यान्तोक नाङसुङ लोनपो पोखरेलकी बजेट युङमो ओतुप क्यानरङ लोबजुङ सखुल ग्याछा ताङ यर्गे जो माथु पुतपकी बजेट लाक्पा जो ख्यान्तोक नाङसुङ तुग्राङ क्याने आरिङ सक्दुला सोक्मितुई जकुटिवा कि कोर्ला ल्यान ग्याक नाङ्गिन सेन्द्रिक तेजिन लक्ष्य लोनपो महावीर पुनकी तन्दी बजेटला सेन्द्रिक तेजिन लक्ष्य लोन खाङकी तन्दोकला ट्याङ्गा अरब जी बजेट पेउ ख्यान्तोक नाङसुङ लोनपो पुनकी सेन्द्रिक तेजिन लक्ष्य लोन खाङकी तन्दोकला पूर्वाधार यर्गे ताङ टिम यर्गे जोप्ला खक्षनपो उतुप्तपकी टिम टडिक तन्दोकला साङ डोसुङ तङ्गु सुङसुङ तुग्राङ क्याने पूर्वाधार यर्गे लोनपो सुनिल लम्सालकी बहुवर्षीय लामसुङ्क्योप लाकी छर्सी ओतुप लामसुङ्क्योपला खक्षनपो सिने बजेट पेउ ख्यान्तोक नाङसुङ प्रतिनिधि सभाकी आरिङ सक्दुला विनियोजन विधेयक कोर्की टोङ्गुला सग्मितुई जकुटिवाकी लेन ग्याक नाङ्गिन लोनपो लम्सालकी लाम दप्क्योक ताङ मिमाङ सुङ्क्योपला खक्षनपो सिने त जुकथाम्बाला लाम जब लाम्तिवाला अन्डरग्राउन्ड पास ओभर पास ताङ फ्लाई ओभर पास इन्जिक मिजिक जगो सुङसुङ लोनपो लम्सालकी दप्चोक बङ्गी स्वरूप लाम टिकपेतियो ताङ लेन चिक्राङ होतुप लाम्तियो त लोसुमकी नाङला लेनी कि ती जब छर्सी होतुप ख्यान्तोक नाङसुङ नाङसित लोनपो सुदन गुरुङकी लेन ख्यापेल किदु प्रणालीलाई फेन्सन पोजुङ एकीकृत विपद व्यवस्थापनलाई फेन्सन पोजोगोला सुगेप नाङवाय ग्यालियोङ रङजुङ कले युङमो जोप तेजिन टडिक सोक्पी आरिङ देउ सक्दुला नाङसित लोनपो गुरुङकी रङजुङ कले तेमा सुङ्क्योप किदुप्ला गोमालाराङ टडिक किगो तेजिन ग्यालामकी न्याताङ यर्गे जोगो हेल्पलाइन सेवाला डेलो तुप लोनखाङ ताङ सुङ्क्योप सोक्पी पर्ला सिक्ढिल्क्याने सूचना प्रणाली ग्याछा जोगो ख्यान्तोक नाङसुङ नाङसित लोनपो गुरुङकी रङजुङ कले तेमा उङथोपु कले तेमा सुङ्क्योप किदुप्ला गोमाला रङ टडिकी तुपर्ला आम्पुम तुई सुङ्क्योपला खक्षण पोसिने मिमाङ तुई सुङ्क्योप ताङ रोग्रम किगोला सुङ्क्योप सोक्पी चोतियोला निर्देशन नाङसुङ सक्दुला राहत कि तन्दोकला साफसम्म च्याङ्गे ताङ थुङ्गुप सु च्याङ्गे टडिकिगो सुङ्गिन रङजुङ कल्यातेमा सुङ्क्योप किगो कोर्ला क्याउ थाकचोत्योला लगलेन ताङ याम्सिप्ला हुर्ताकिगोला नाङसित लोनपो गुरुङकी सुगेप नाङवाए प्रतिनिधि सभा अम्पुम तेजिन सिसोकुर्की सक्पी बालगृह ताङ कल्याला स्वरूप अम्पुम तुई तन्दोकला जिङक्योङ क्याउ सेवा केन्द्र ताङ वृद्धाश्रम त्यो झिनाङवाए हारिङ सक्पी हारिङ सक्दुकी ती सकपाती वा अनुगमन क्यासीमा न्याताङ यर्गे तोङ्गुप्ला प्रतिवेदन जब सक्पी सोक्सु आकृति अवस्थिकी ख्यान्तोक नाङवाए तिरिम्बाला टुङ्गिक इन्द्रविलास पौडेलकी असार लाकी गते चिथाम्बाने जुन गते चुब्जी सेक सकपा सुमजोने ग्यालखापकी दासा नासोक्ला झिङक्योङ क्याउ बाल सुधार गृह ताङ हम्पुम्तुई तोन्दोक्ला झिङक्योङ क्याउ महिला आश्रम ताङ वृद्धा आश्रम तिव अनुगमन कितुप ख्यान्तोक नाङसुङ सक्पी बागमती लुम्बिनी ताङ सुदूरपश्चिम प्रदेशला होतुप बाल सुधार होतुप ती सकपाती वा अनुगमन कि होतुप सेनवाए राष्ट्रिय स्वतन्त्र पार्टीकी सक्चेनला सक्सु कितुप कुसप्तुई तिङसोकी मिङ्की थोदेन्दुप लाका गोजुन वाए रासोपाकी थेङताङबोकी सक्सेन दि असार लाकी गते दिन्ने जुन गते गुसेक टडिकी ओतुप तपकी ओदेमला बोटलुकु कुसप्ती थो टडिकी ओतुप सेन वाए सक्सेनकी निमा ताङबो असार लाकी गते दिनकी सेर्मु भरतपुरकी गेस्ट हाउस दिङमाला तेम्रिल कितुप ताङ गते ग्याताङ गुकी सेर्मु जुक्टुन सोक्पी प्रदर्शनी केन्द्रला बन्द 17 कोटी कितुप सेन वाए सक्सेन तेमा गोठी सम्मा थप सेन वाए गलुप छुजो निसुजी नाङला गाडी तोङ्गुप तोङी ताङ सही ङताङ सुम्छु सो अङला ठिम ताङवाए तितेमा सुङला ट्याङ्गा बुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन ग्याठल दु सेनवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङमकमी ल्याखुङ्गी सेतुप नाङसिन छाङ आरक थुने गाडी तोङ्गुप ठिम्की खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिच्यु ताङ गाडी स्पिडला तोङ्गुप तेवला ठिम तङ्गुप सेनवाए धुग्राङ क्याने ट्राफिक लेन मिच्यु काङथेप हर्न तोङ्गुप काङथेप दासाला पार्किङ किदुप ताङ ट्राफिक ठिम मिच्यु तेवला ठिम तङ्गुप सेनवाए काठमाडौँ नौबिसे सुरुङ लाम्ने साउन लाने जुन गाडी जिनकुप टरिक्यान वे या मुला सुरुङ लाम गोसुसीमा नौबिसे नागडुङ्गा लामला गाडी फाट सुर्कितुब्ला झोला मुचुङ्गुप हिसे क्यान वे लाम आयोजना कि आयोजना निर्देशक सौजन्य नेपालकी थाङगुप साउन ला नाङला नागडुङ्गा सुरुङ लाम जिनकुप क्याने लाका गोजु खेन्तक नाङसुङ आयोजना कि सेतुप नाङसिन दि सुरुङ लाम त्यामा पाङराङी कि डिमरुल गाडी त्यो जिनकङ कितुप मेङ्यौ छेन वे हेलो सुङ प्रणाली तन्दा तिङ्गी तुसोला सुङकी सकमा ताङ मिमाङ तुई पर्ला फेन्सन पोजोप केन्द्रीय प्लेटफर्मकी शिला फेन्सन पोडोइ गनवाए सिलोन तेजिन लोनसोक ल्याखुङकी जिन्क्यङ क्याउ हेलो सुङ गुनासु टरिक प्रणालीलाई बहु च्यानल प्रणाली छुजो निसु जिराङ सेवा ताङ तन्दी लक्ष्य सम्ब नङसिन उजुरी ताङ गुनासो टरिकलाई यार्गे गनवाए सेवा प्रभावलाई मिमाङ तुई गुनासो टोङ्गुलाई गेलखपकी सोक्पा ताङ डेलो तुप सोक्वासे क्योलुपताङ कल्याती मेता जोपला जिन्क्यङ क्याउ हेलो सुङ प्रणाली सार्वजनिक प्रशासन ताङ सुशासन कि खक्सिन पुसिला टरिक चुङ्गुप सेन वाए सिलोन तेजिन लोनसोक ल्याखुङकी सेतुप नङसिन दि विद्युतीय गुनासो टरिक प्रणालीलाई मिमाङ तुई सुक ग्याछा ताङ उजुरी तेजिन गुनासो कि थो फरिन गलुपसाङ सेन वाए त्रिभुवन जम्बुलिङ लोप्टा त्यामा लोबजुङ कुङसाङ लाने लोबजुङ सिन्सिमासाङ जम्बुलिङ लोप्टाकी सेवाला मालकु प्राध्यापक तेजिन ल्याचेत पातिओला निमा च्याङ नाङला ल्याखुङला डेलो जोगौला निर्देशन बिनवाए त्रिभुवन जम्बुलिङ लोप्टाकी आरिङ लेन्ची खेपेलकी लोबजुङ कुङसाङ सिन्सिमासाङ जम्बुलिङ लोप्टाकी थिम नाङसिन लाकाला मालुकु ताङ तेजिन तेन्तेन क्याउ तुसु डुपा माकेकेने लाका तङ्गुप गेकेन ताङ ल्याचेत पातिओला छोपी ल्याखुङला डेलो जोगौला सुइन लेनला तेन्तेन क्याउ तुसो नाङला डेलो माजाक्सिङ जम्बुलिङ लोप्टा ताङ क्यान्त क्याउ थुलम ताङ थिम नाङसिन थिम तङ्गुप सलु जोनवाए सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण ल्याखुङ दनकुटाकी शिक्षा सरोकार ल्यारिम तोङगुप्ला लोबजुङ यार्गे निर्देशनालय कोशी प्रदेश दनकुटा ताङक्यान थुलम क्यान वाए थुलम इगिला छागी कि रेडियो नेपाल प्रादेशिक प्रसारण ल्याखुङ दनकुटाकी सो तिल विक्रम चेमजोङकी निर्देशनालय कि लोबजुङ ल्यारिमला रेडियो नेपाल दनकुटाकी तोङगुप न्याउला निर्देशनालयलाई थुचिसे सुनगिन ल्यागेन ट्याङ्बु क्याने डुपाकी दुप खेन्तोक नाङसुङ दुनथाक्ला जङ्गीमा ताङ जफुरी सेरमुङीमा सुजो सुमताङ सुमचुला दि ल्यारिम तङ्गुप सेन वाए झापा जोङखाला कुतुक कुतुक गाडी दप्टोकला स्योर्ने मिराङी नासागन वाए हारिङ टोप्ला झापा कि दमकने उर्लाबारी छोक्ला डोइङ होतुप स्कुटीला टिपर्की गेम्ने स्कुटी तङ्गुप मि दमक ओडा आङ्ग कि लो टुक्चुकी भीम बहादुर कार्की नासागलुप हिन् टिपर तङ्गुप मिताङ टिपरला तन्दा कोर्सुङ मक्पीकी झिम्ने ग्याम्सिपकी होतुप सेन वाए तुक्राङ क्याने दाङ्गोमु गौरदाहा डिपु चोक्ने पेट्रोल पम्प छोक्ला डोइङ होतुप टिपरकी साइकलला गेप्सीमा साइकल तङ्गुप मि गौरदाहा ओडा आङ झिकी लो टुक्चुरे चिकी प्रेम प्रसाद गुरागाई नासागलुप सेन वाए तन्दा टिपर तोङ्गुप मि गौरदा ओडा आङ चिकी लोसुङ्ची सोअङ कि उमेश ताज पुरियाला झिम्ने ङ्याम्सिप कि होतुप झापा जोङकी कोर्सुङ मक्मी ल्याखुङ कि सेतुपिन मकनपुर जोङखाला होतुप म्यान चोङ्गु सोङकाङ सिप्छु तन्दा बन्द क्यान वाए रिनु माके क्याने जिङक्यङ क्याउ तपकी मकनपुर जोङकी फार्मेसी बेड फर्मा तङ आयुर्वेद फर्मा त्यो बन्द क्याउ सेन वाए म्यान टरिक सोक्पी तेन्देन क्याउ तुसो नाङला रिनु माके उतपकी ती छोङखाङ त्यो बन्द क्याउ जोङकी प्रशासन ल्याखुङ मकनपुर कि सेतुपिन रेडियो नेपाल ने सेरिके कि साङ्गुर डुसुङ लसेता ल्याङ्गे तुई सनङ थोपकी सेरिके कि ल्यारिम सेरी डोलुकी ल्यारिम
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्ला हिन थाङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

रेडियो नेपालले सेरिकेला तोङ्गिन औ सेरि डोलुकी ल्यारिङ सेन्दुला जुनोदुप सर अचुनुप इजुनुम तङसेङ सालि तिरिल टासिदले नमसङ जफुरी फेर्मु तुछो दिपार लडङ तोङ्गिन ओतुप सेरी डोलुकी ल्यारिम खुर्ने गा ल्यारिम जिन्क्योङमा आङ सिङ लामा शेर्पाताङ लक्ष्य पन्दलजा राधिका ओजासङ दे स्टुडियो ल लेमुए दि ल्यारिम झेङ्गे त्यो रेडियो नेपालकी एफएम ब्यान्ड त्यो गुप्चु गोगे शैक्षिक तङ सुम मेगाहर्स ल सेनङ थुप्की सिसी रेडियो नेपालकी फेसबुक पेज वेबसाइट तङ अनलाइन त्यहाँमा लाइभ याङ्न डाउनलोड क्याने सेनङ थुप्की सेरी डोलुकी ल्यारिमलाई सेरी चिसोक नङलाई जुने छाक्लेन फेन्सन बो नङ्गुकु सप्तियो तङ चिसोकलाई सेब्जी बुलुप्तिय फेप्सुने अरारोकी रूप धक्पी सर अचुनुप्ताङ इजिनुम्ती टिने कल्ताङ नङ्गु पेताङ कविता त्यो सेनङ स्योप ताङ सेर्बी लुङयिङबाताङ सम्बातियो सेनङ सुन वे सेरी डोलुकी ल्यारिम गोचु मिकुल सिरुप्ताङ धक्पी सेरी के एर्गेताङ सुङ्क्योप हिन्दुप तपकी हारिङकी ल्यारिमला धक्पी सेरी के कि कोर्ला तमियतियो ज्योकुताङ धक्पी सेरी सब्रुकी लु सेरी केताङ रिसुङकी कोर्की लु जन्दिलु ताङ जलुकी लु जोकु टरिक्यान वे तेरिस नाङ गमसोकला सेब्रुलु चिक जोकु टरिक्यान वे लसे सेन्द्र नाङ

Lase malok jenge tui se nangublu ti doma sherpa gila nangublu in. Tandi sherbi ki erge zob sungyep gitu tamne ki otu purimbala dakpi sheri sokpa ki duktang sherbi goti tui legen kakshan borang gino. Yangna ungtop ki sila sising sherwa juno tup dasa dasa ne deye morla pemne ki duktiyo bangirang zingyong kyane tanda dagdakpi dasa ki mitiyo la mishituku parla dasa gitu parla yula ramne dakpi छोर्तेन दङ थाङ थियो माने त्यो जोप्ला बङ्गी रोक्रम किटुप लाग थियो घिउवा सिन देखि लुसेब्रु त्यो लामतिर धोके छसे लाका ल्याउँ चौँ देखि किटुक दुई घिउवा भने तदि देखि सेरी तम्ने तङ के कोर्ला ती चाहिँ नासम न्युङ म रङ उतुप चिङ थोङ सिला सिसिङ तन्दा देखि सेरी किटुक दुई छकपाती देखि सेरी के लामतिर लाग थियो ससे न्युङ म रङ क्यान उतुप थोङिन देखि रिक्सुङ देखि लुक्सो तङ किता नाथङ थियो हेर्गे तुङ्गुप सिस रूपित्र देखि सेरी तम्ने दुप तङ देखि केटी तोन गल सिङ दु सेरो इन सिरुप मोसी तिङ तिङ तोन डप ने तङ उङ्गुप क्याने किदुक तुई सङ देखि सेरी सकवा तुई दिकोडा चाहिँ हुर्ता नाङ नाङ सिने सेरी डोडुकी ल्यारिम त्यहाँमा सबिन तुरङ क्याने देखि सकवा नाङला जुनो तु मिछ्या तुई गोठु तुई सङ देखि सेरी के तम्ये सिरुता देखि मोसिन सिने सुङ लप नङिन उतुप

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात

0: नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
0: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
0: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी सुधीर मिश्र अनि बलराम कोइराला उपस्थित छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। चिनिया कम्पनी हुआवेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको मन्त्री प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग शिष्टाचार भेटवार्ता गरेको छ। मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुआवेसँगको आवश्यक प्रविधि अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। सो अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय सडक सुरक्षा कार्ययोजनासहित सडक सुरक्षालाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सडक दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड पास, ओभर पास र फ्लाइओभर पास अनिवार्य गरिने बताउनुभयो। मन्त्री लम्सालले सडक सुरक्षाका दृष्टिकोणले धेरै दुर्घटना हुने जिल्लासँग जोडिएका सबै एकल लेनका सडकहरूलाई आगामी 3 वर्षभित्र 2 लेनको बनाउने योजना रहेको पनि बताउनुभयो। मन्त्री लम्सालले कृषि, वन, पर्यटन, औद्योगिक क्षेत्र केन्द्रित रहेर आवश्यकता अनुसार रणनीतिक सडक निर्माणका लागि समेत सरकारले कार्यक्रम ल्याएको जानकारी दिनुभयो। यस्तै काठमाडौँ उपत्यकालाई धुलो रहित बनाउन उपत्यकाका सबै सडक सञ्जाललाई 3 वर्षे योजना अनुरूप कालोपत्री गर्ने योजना रहेको मन्त्री लम्सालले बताउनुभयो। आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। ऊर्जा मन्त्री श्रेष्ठले मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाब दिनुहुँदै यस वर्ष विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकरणलाई एकीकृत रूपमा अघि बढाउन विगतको तुलनामा पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। यस्तै ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र 12 रणनीतिक महत्त्वका प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित मन्त्रालयले कार्यगत योजना तयार गरी काम अघि बढाइरहेको समेत जानकारी गराउनुभयो। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको छ। गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठान सहभागी भएका छन्। कार्यालयका प्रवक्ता ढुनीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको हो। प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका 3,906 गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आह्वान गरिएको छ। प्रहरीले बाँकीमा 1 महिनाको अवधिमा 77 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका प्रतिवादीमध्ये खोज तलासका क्रममा गत जेठ महिनामा 77 जनालाई पक्राउ गरी

अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायक उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट 1,59,23,274 जरिवाना समेत असुल गरिने भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: चलाउनुस् फोन गर्नुस् डेटा चलाउनुस् सजिलो छ एकैसाथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: ज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग युद्ध विराम सम्झौताका बावजुद इजरायली सेनाले आज वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट 9 प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ प्यालेस्टिनी समाचार एजेन्सी WFA अनुसार सेनाले कल्किलियाबाट 5 प्यालेस्टिनी र नाबालुसबाट अन्य 4 उनीहरूको घरमै छापा मारेर पक्राउ गरेको जनाएको छ यसै गरी इजरायली कब्जा बलहरूले अल मदारिस स्ट्रिट र अल जामासिनबाट अगाडि बढ्दै नाबालुसको पूर्वमा रहेको बाल्टा शरणार्थी शिविरमा आक्रमण गरेको जनाइएको छ रेडियो नेपालबाट साँझ 5 समाचार सकियो हवस् त नमस्कार
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल यो बागमती प्रादेशिक प्रसारण हो अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार त्यसपछि केन्द्रीय प्रसारणमा शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 को प्रसारण सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी रङनी दा ढेनमुला ङ इन्दिरा थिङ प्रतिनिधि सभाला चिसाङरी काइब्लोन बालेन्द्र साहसे सुङबा ताम सच्याई दिदोला पाङबान प्रतिपछि दल्ला सांसद कादेशे रेसी विरोध लाबा मुला तिनी चिसाङ ती बाछ्याम प्रतिपछि दल्ला सांसद कादे रेसी विरोध लाबान काइब्लोन बालेन्द्र साहसे मुर्ला ताम्री पाङबा लिङबो सच्याई दिवान सांसदला रेकर्ड ग्याम्नोन तेबारी पाङबा मुला चिसाङरी सांसद कादेशे अख्तियार दुरुपयोग अनुसन्धान आयोगला धानपो दा काइब्लोन थेन ब्लोन सेङझाङला घेजाङरी थुन्दिबासे कर्मचारी दा तिल्दा लोङना लाबा विमान प्रश्न तेस्युबा मुबा प्रतिनिधि सभारी विनियोजन विधेयकरी ब्लोनखाङ नाङला काठुइरी थोन्बा विषयरी ब्लोन कदेशे जवाब पिनबान मुला प्रतिनिधि सभारी विनियोजन विधेयक थोला काठुइरी सांसद कादेशे तेबा प्रश्नला जवाब पिन्सुबान स्यार थेन क्लाङब्लोन सस्मित पोखरेलसे लोन खाङ स्यार हेन्सेन डिजिटल स्यारी लगानी लबारी थेन मास्टर कादेला भङ लेना लबारी टाङ्गा फेबा मुलाबिसी सुङबा मुला स्यार ब्लोन पोखरेलसे बजेट च्याङना ताबासेन लामा स्यार थुम्ला सुधार आकाबा थेन लोन खाङ स्यार सुधार लाबारी बजेट से जेखेन गे आलाना आलाबा सुङबान मास्टरला तालिम तलब नोर खर्चारी निबा ताबासे पुँजीगत विनियोजन च्याङना ताबा हिनला बिसी सुङबा मुबा चुराङ लासिन विज्ञान प्रविधि तेन नव प्रवर्धन ब्लोन महावीर पुनसे छार ब्लोन खाङ रि खावा विज्ञान प्रविधि तेन नव प्रवर्धन रि फेवा गिक प्रतिशत टाङ्गा तोरमार आलाना चुनोन शीर्षक रे खर्च ताला बिसी सांसद कादेशे पूर्वाधार विकास ब्लोन सुनिल लम्साल से तिदिङला सडक ग्यालम सुरक्षा घे योजना छ्याम ग्यालम सुरक्षा दा च्यासी बजेट फेबा मुलाबिसी सुङबा मुबा ब्लोन लम्साल से ग्यालम सुरक्षा से च्यामा लाना दुर्घटना तामा ताबा जोङथेन थुइबा मोकोन लेन गिक मुबा ग्यालाम कादेदा दखाबा सोमधिङ नाङरी लेन निला सोभारी बङ लाबा बिसी सुङबा मुबा ऊर्जा किनेथेन सिचाइ ब्लोन विराज भक्त श्रेष्ठ से दिगो विद्युत आपूर्तिला मेरुदण्डला रूपरी मुबा प्रसारण लाइन्थेन सब स्टेसन कादेदा प्राथमिकता रि थान्सी बजेट फेबा मुला बिसी सुङबा मुला ऊर्जा ब्लोन श्रेष्ठ से ब्लोन खाङ सम्बन्धी विनियोजन शीर्षक थोरी थोन्बा प्रश्नला जवाब पिन्सुबान चुपाल से विद्युत तेबारी छोङ पूर्वाधार थेन औद्योगिकरण दा ज्याबा सोबारी तोबा बजेट फेबा मुलाबिसी सुङबा मुबा दिम ब्लोन सुदन गुरुङसे सूचना पिनबा घेदा प्रविधि मैत्री सोबान एकीकृत विपद व्यवस्थापन दा प्रभावकारी सोतोला बिसी सुङबा मुला राष्ट्रिय विपद जोखिम न्यूनीकरण थेन व्यवस्थापन प्राधिकरण डी तिनी चिबा चिसाङरी दिम्ब्लोन गुरुङसे विपत्री गाछन लातोबा तयारी जामे कोलाला सुरक्षा दा प्राथमिकता रि थान्सी मिनिला सेवा थेन उद्धार व्यवस्थापन दा ज्याबा सोबारी सुरक्षा निकाय कादेला घ्रेनपो कादेदा सुङबा मुला चिसाङरी चुघेरी सरोकार थान्बा कादेशे विपतला सूचना पिनबा थेन सानग्युर कादे किन्बा थेन पिनमा छोरङान लेना लाभा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल थेन नेपाल टेलिभिजन तयारी धुइरी मुलाबिसी सुङबा मुबा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला ग्रेन वाल्डी पो किन्बा मुल्मी कदेला मिन तेबा घे तीबा मुला चु पार्टीला गिक्छा ग्रेन वाल चितवन जोङला भरतपुरी रेङेन ला कुनु हेन्से कुला कुनु धोना लाबा ताबासे चुनावरी भोट पिनबा मुल्मी कदेला मिन तयारी लासी जिन्गे लाबा मुला मियो घेन्दुन विभागला लोन शङ्कर श्रेष्ठ से मधेस प्रदेश तेन लोलो लोलो चुई सोम जोङरी चुनाव ताबारी आखाम्बा घ्लारी जोङ तदर्थ समिति ग्याम मुल्मी धाम्बा बिसी सुङबा मुला ग्रेनवाला गिक्छा रहा रेङेन भरतपुरला गेस्ट हाउस रङ्गारी ठोङसेङ ताबान मुला ब्रे थेन कुला कुनु उद्योग सङ्ला प्रदर्शनी केन्द्री बन्द्र सत्र तासेदा मुला ग्रेनवाल से छार गोबा धाम्बन मुला चिनिया कम्पनी हुआबेला एसिया प्रशान्त थुम्ला चुहो टेरी हे गोबाङला मुल्मी थेत्मासे तिनी सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिन्हा थिएन रूपतासी लेङमो लासियु बामुला ब्लोन खाङ्री रूपतामा चोहो टेरी हेल से नेपाल डिजिटल डी निभा धुरी मुला सुङबार चुला रो तोसाम हुआवे थिएन तोबा से कादे किनबारी खामला बिसी सुङबा मुबा पोखरा महानगरपालिका से वडा नम्बर कुरी मुबा पोखरा बस पार्क थुम्ला दिम टहरा फुप्पारी ती बामुला महानगर से रङसेन दिम टहरा फुप्पारी पिनबा धुई जिनबा लिचा दिम टहरा फुप्सी बस पार्क सम्ब्याई दिबारी ती बाहिनला बस पार्क थुम्री सुकुम्बासीला ग्यार्जा गा बिमा लाना धिम टहरा सरकारी लोपखाङ थेन टोल विकास घेन्दुनला दिमखाङ कदे मुला तिनी सियो हेन्सेन दिम टहरा कदे डोजर सेङसी हटाई दिबान मुला बिसी महानगर ग्रेनपो धनराज आचार्यसे सुङबा मुला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण गेजाङ धनकुटा ग्याम स्यार सरोकार गेखोर सेङबारी शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटा तेन सम्झौता ताबामुला सम्झौता पत्रारी छ्याई ग्लासिबान रेडियो नेपाल प्रादेशिक प्रसारण गेजाङ धनकुटाला ग्रेनपो तिल विक्रम चेमजोङसे निर्देशनालयला शैक्षिक अभियान डी रेडियो नेपाल धनकुटा थुइबा याङबासे निर्देशनालय दा थुजेछे सुङबा मुला हप्तारी आइतबार थिएन बिहिबार दिनीला सोम न्यासी सोमचुई मिनेट हेन्से सेङबा गेखोर निचुई गा मिनेट ला तासेदा मुला मकवानपुर जोङला ब्लिचुई मानला पसल कादे बन्द लाबा मुला नवीकरण आलाना पसल सेङबा याङबासे बन्द लाबा हिन्ला फार्मेसी भेट फार्म थेन आयुर्वेद फार्म कादे बन्द लाबा हिन्ला मान व्यवस्था विभाग से तोक लाबा धुई नाङ्री नवीकरण आलाबासे होजा पसल कादे बन्द लाबा हिन्ला बिसी जोङ प्रशासन गेजाङ मकवानपुरला प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेसे सुङबा मुला झापारी लोलो लोलोन मोटर दुर्घटना तामा मेन्दोनी मिनी सिबामुला जोङ प्रहरी गेजाङ झापासे पाङबा अनुसार झापाला दमक्री तिलमा टिपर से ठोकमा मेन्दोगीका मास्टर सिबामुला बिसाम गौरा दहरी टिपर से ठोकमा मेन्दोगीक ग्याम्री ब्राह्मण लाबा मिनी सिबामुला स्यार्नुप राजमार्ग दमक ग्याम उर्लाबारी क्यार निबान लाबा स्कुटीता टिपर से ठोकमा स्कुटी सेङबा दमक गाला नागरिक टोल धिमताबा डुचुई दिङला भीम बहादुर कार्की सिबामुला चुराङलासिन तिलमा मुना गौरादह गिक नवदुर्गा पेट्रोल पम्पला पाडा जुगी गौरीगञ्जला सडक घ्यालाम्री डिपु चोग्याम पेट्रोल पम्प्यार निवान लाबा टिपर्से ठोकमा साइकल सेङबा गौरादह ब्लिचिबा डुची गिक दिङला प्रेम प्रसाद हुमा गाई सिबामुला बिसी जोङ प्रहरी गेजाङ छापासे पाङबामुला चुराङलासिन उदयपुर जोङला चौदण्डी गढी नगरपालिकाको देवधार स्योङला ग्वेरी पौडी क्लाङबा धुरी चुइब्ली दिङला झामेकोला ब्लुम्ची सिबामुला जोङ प्रहरी गेजाङ उदयपुर से पाङबा अनुसार तिलमा चौ नपाकु देवधारला आयुषा दास देवधारला स्योङरी स्योङला ग्वेरी ब्लुम्सी सिबा हिन्ला बिसी प्रहरी से पाङबा मुला स्यान्सु बन मुबा सानगिर जिन्जे फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 12 रहेको वृत्त अर्थात् सर्कल पाठ अन्तर्गत रहेर वृत्तको केन्द्रीय कोण वृत्तको परिधिको कोण त्यसै गरी एउटै चापमा आधारित केन्द्रीय कोण र परिधिको कोण बीचको सम्बन्ध अर्धवृत्तको परिधिमा बनेको कोण र अन्त्यमा चक्रीय चतुर्भुज र चक्रीय चतुर्भुजको सम्मुख कोणहरूका सम्बन्धका बारेमा शिक्षक र विद्यार्थीहरूबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: ललित, आज हामी तेस्रो घन्टीमा गणित विषय पढ्ने हो, होइन त?
5: हो नि हरिनारायण।
6: ल साथीहरू, सर आउँदै हुनुहुन्छ।
5: शोभना, आज हामी कुन पाठ पढ्छौँ?
6: आज ज्यामितिको वृत्त पाठ पढ्छौँ।
5: ए हो र?
6: हो नि, सरले हिजो भन्नुभएको थियो, तिमीले बिर्स्यौ?
7: नमस्कार सर।
8: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आआफ्नो ठाउँमा बस्नुहोस्।
7: धन्यवाद सर।
8: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ?
6: सर मलाई थाहा छ, आज हामी ज्यामितिको वृत्त पाठ बारेमा छलफल गर्छौँ, होइन त सर?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आज हामी वृत्त पाठ सम्बन्धी छलफल गर्छौँ है त?
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, हामीले यहाँ वृत्तको केन्द्रीय कोण र परिधि कोण बारे छलफल गर्छौँ।
7: हुन्छ सर।
4: सर, वृत्तको केन्द्रीय कोण र परिधिको कोण भनेको कस्तो कोण हो?
6: सर मलाई थाहा छ, म भन्छु ल।
8: हुन्छ शोभना, ल भन्नुहोस् त।
6: वृत्तको केन्द्रमा दुईवटा अर्धव्यासहरूले बनाएको कोणलाई नै केन्द्रीय कोण भनिन्छ, होइन त सर?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो।
5: सर त्यसो भए ओ केन्द्रबिन्दु भएको वृत्तमा OA र OB दुईवटा अर्धव्यासहरू खिच्दा बनेको कोण BOA केन्द्रीय कोण हो, होइन त?
8: हो ललित, तपाईँले भन्नुभएको ठिक हो।
6: सर वृत्तको परिधिमा दुईवटा जीवाहरूले बनाएको कोणलाई नै परिधिको कोण भनिन्छ, होइन त?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो।
4: सर त्यसो भए ओ केन्द्रबिन्दु भएको वृत्तको परिधिमा AC र AB दुईवटा जीवाहरू खिच्दा बनेको कोण BAC परिधिको कोण हो, होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो।
4: सर माथिको छलफलबाट हामीले भन्न सक्छौँ कि केन्द्रीय कोण दुईवटा अर्धव्यासहरूबाट बन्दछ भने परिधिको कोण दुईवटा जीवाहरूबाट बन्दछ, होइन त?
8: हो विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले भन्नुभएको ठिक हो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले केन्द्रीय कोण र परिधि कोणको बारेमा बुझ्नुभयो, होइन त?
7: बुझे सर।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध बारे थाहा छ?
5: सर वृत्तको केन्द्रमा केन्द्रीय कोण 180 डिग्री हुँदा त्यसको सम्मुख चाप वृत्तको परिधिको आधा हुन्छ। त्यसै गरी वृत्तको केन्द्रमा केन्द्रीय कोण 90 डिग्री हुँदा त्यसको सम्मुख चाप वृत्तको परिधिको 1/4 हुन्छ, होइन त?
8: हो ललित, तपाईँले साह्रै राम्रोसँग प्रश्न पार्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
5: सर त्यसो भए वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध प्रत्यक्ष हुन्छ, अर्थात् वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध सम्प्रभावी हुन्छ, होइन त?
8: हो ललित, तपाईँले ठिक भन्नुभयो।
6: सर यो सम्प्रभावी भनेको के हो, मैले बुझिन नि।
8: शोभना, सम्प्रभावी भनेको बराबर भनेको जस्तै हो।
6: सर मैले बुझे।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई वृत्तमा परिधिको कोण र सम्मुख चाप बीचको सम्बन्धबारे थाहा छ?
4: सर वृत्तको परिधिमा बनेको कोणको दोब्बर र त्यसको सम्मुख चाप बीचको सम्बन्ध समप्रभावी हुन्छ, होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो, तर यसलाई प्रष्ट पार्न सक्नुहुन्छ?
4: सर वृत्तमा परिधिको कोणको सम्मुख चापमा केन्द्रीय कोण बनाएर दुवै कोण प्रोटेक्टरले नाप्दा केन्द्रीय कोणको नाप परिधिको कोणको नापको दोब्बर हुन्छ, तसर्थ वृत्तको परिधिमा बनेको कोणको दोब्बर र त्यसको सम्मुख चाप बीचको सम्बन्ध

0: ल भन्नुहोस् त
1: सर। सर्वप्रथम एउटा वृत्त बनाएर सो वृत्तको केन्द्रमा केन्द्रीय कोण बनाऊ। त्यसपछि केन्द्रीय कोणको सम्मुख चापमा आधारित सोही वृत्तको परिधिको कोण बनाऊ। अब केन्द्रीय कोणलाई कैचीले काटेर निकाली सो कोणलाई ठिक आधा हुने गरी पट्याएर परिधिको कोणमा राख्दा ठ्याक्क मिल्छ। यसबाट यो प्रश्न हुन्छ कि कुनै वृत्तको एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुन्छ।
0: आहा ललित, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो होला, होइन त?
2: बुझेँ सर।
0: विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई अर्धवृत्तको परिधिमा बनेको कोणको नाप कति हुन्छ थाहा छ?
3: सर मलाई थाहा छ, म भन्न कोसिस गर्छु है त।
0: हुन्छ शोभना, ल भन्नुहोस् त।
3: सर अर्धवृत्तको परिधिमा बनेको कोणको नाप एक समकोण अर्थात् 90 डिग्री हुन्छ, होइन त?
0: हो शोभना, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूले यसलाई प्रष्ट पार्न सक्नुहुन्छ?
1: सर म यसलाई प्रष्ट पार्न कोसिस गर्छु है त।
0: हुन्छ ललित, ल भन्नुहोस् त।
1: सर सर्वप्रथम एउटा अर्धवृत्तको परिधिमा कोण बनाऊ। त्यसपछि परिधिको कोणको सम्मुख चापमा आधारित केन्द्रीय कोण बनाऊ। यसरी बनाएको केन्द्रीय कोण सरल कोण हुन्छ र सरल कोणको नाप 180 डिग्री हो। अर्धवृत्तको परिधिमा बनेको कोण र केन्द्रीय कोण एउटै चापमा आधारित कोणहरू भएकोले अर्धवृत्तको कोण केन्द्रीय कोणको ठिक आधा हुन्छ। त्यसैले अर्धवृत्तको परिधिमा बनेको कोणको नाप एक समकोण अर्थात् 90 डिग्री हुन्छ। सर मैले प्रश्न पार्न सके?
0: आहा ललित, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि ललितले भनेको बुझ्नुभयो होला, होइन त?
4: बुझे सर।
0: विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बिचको सम्बन्ध थाहा छ?
2: सर मलाई यसबारे अलिअलि थाहा छ, म भन्न कोसिस गर्छु है त।
0: हुन्छ हरिनारायण, ल भन्नुहोस् त।
2: सर कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बिचको सम्बन्ध बराबर हुन्छ, होइन त?
0: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो। तर यसलाई प्रष्ट पार्न सक्नुहुन्छ?
2: सर म यसलाई प्रष्ट पार्ने कोसिस गर्छु है त।
0: हुन्छ हरिनारायण, ल भन्नुहोस् त।
2: सर सर्वप्रथम एउटा वृत्त बनाएर सो वृत्तको परिधिमा एउटै चापमा आधारित दुईवटा परिधिको कोणहरू बनाऊ। अब दुवै परिधिको कोणलाई कैचीले काटेर अलग अलग पारी एउटा कोणमाथि अर्को कोणलाई खप्टाएर राखौँ। यसो गर्दा हामीले एउटा कोण अर्को कोणमा ठ्याक्क खप्टिएको पाउँछौँ। यसबाट यो प्रश्न हुन्छ कि कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ।
0: आहा हरिनारायण, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो होला, होइन त?
3: सर हामीहरूले पनि हरिनारायणले भनेको जस्तो गरी एउटा वृत्त बनाएर सो वृत्तको परिधिमा एउटै चापमा आधारित दुईवटा परिधिको कोणहरू बनाई सो कोणहरूलाई कैचीले काटेर अलग पारी एउटा कोणमाथि अर्को कोणलाई खप्टाएर राख्दा एउटा कोणमाथि अर्को कोण ठ्याक्क खप्टिएको पायौँ। यसबाट हामीहरूले पनि बुझ्यौँ कि कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ भनेर।
0: आहा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैजनाले कति राम्रो कुरा गर्नुभयो। म तपाईँहरूबाट साह्रै प्रभावित भएँ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। यसको अर्थ तपाईँहरू सबैजनाले कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ भनेर राम्ररी बुझ्नुभयो, होइन त?
2: सर हामीहरूले राम्ररी बुझ्यौँ।
1: सर अब हामीहरूले माथि छलफल गरेको आधारमा एक दुईवटा समस्यामा पनि छलफल गरौँ न।
0: भइहाल्छ नि ललित। विद्यार्थी भाइ बहिनीहरू, ल म एउटा समस्या भन्छु है त।
2: हुन्छ सर।
0: विद्यार्थी भाइ बहिनीहरू, ओ केन्द्रबिन्दु भएको एउटा वृत्तको परिधिमा तीनवटा बिन्दुहरू पिए र बी छन् र कोण बिओए को नाप 80 डिग्री छ भने कोण बिपिए को नाप कति होला?
3: सर म भन्छु ल।
0: हुन्छ शोभना, ल भन्नुहोस् त।
3: सर हजुरले भन्नुभएको समस्यामा कोण बिओए केन्द्रीय कोण हो भने कोण बिपिए परिधिको कोण हो। यी दुवै कोणहरू एउटै चाप बिएमा बनेका छन्, तसर्थ परिधिको कोण बिपिए केन्द्रीय कोण बिओए को आधा हुन्छ। दिइएको समस्यामा कोण बिओए

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ। म रमेश थमाटा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। आज बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि र लापरवाही सहित ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढिरहेको बताउनुभयो। सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिको न्यूनीकरण तथा रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। सवारी साधन दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले लुम्बिनी प्रदेशमा आर्थिक वर्ष 2081-82 3479 सवारी दुर्घटना भई 506 जनाको मृत्यु भएको र 5691 जना घाइते भएको जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा एक वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गरी उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उद्घोष गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा एक घर एक धारा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। खानेपानीका बहुवर्षीय आयोजनाका लागि 1,07,00,00,000 बजेट विनियोजन गरिएको छ। यस्तै तत्काल राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा सामुदायिक लघु जलविद्युत आयोजनाको मर्मत सम्भार र सौर्य ऊर्जा प्रविधि जडानका लागि बजेट छुट्याइएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा गोर्खा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ। गोर्खामा 71.8, मोरङमा 61.8, सुनसरीमा 51.4 र झापामा 71.2 मिलिमिटर वर्षा भएको छ। यसअघि हिजो झापामा 103 मिलिमिटर माथि वर्षा भएको मापन गरिएको थियो। विभागका अनुसार पछिल्लो अभिलेख अनुसार भैरहवामा 41.5 डिग्री तापक्रम मापन भएको छ। नेपालगञ्जमा 40.4 डिग्री तापक्रम भएको छ। धनगढीमा 38.8 डिग्री तापक्रम रेकर्ड भएको छ। अन्य जिल्लामा पनि तापक्रम बढ्ने क्रम जारी छ। काठमाडौँमा पनि तापक्रम बढेर 31.3 डिग्रीमा पुगेको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ। दाङको घोराई उपमहानगरपालिकाले जग्गा खण्डीकरण सम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ। उपमहानगरपालिकाले 19औं अधिवेशनमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गर्नुभएको छ। गोर्खा जिल्लाको धार्चे गाउँपालिका 5 स्थित 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ। 3 अर्ब लागतमा वाटर इनर्जी डेभलपमेन्ट प्रणालीले आयोजना निर्माण सुरु गरेको हो। केही दिन अघिदेखि निर्माण सुरु गरिएको सो आयोजनाको अहिले सुरुङको काम तीव्र गतिमा भइरहेको छ। आयोजनाको बाँध रेसे फाँटमा निर्माण भइरहेको जनाउँदै त्यहाँबाट 3 किलोमिटर लामो सुरुङ मार्फत माछा खोला बजार नजिकै निर्माण हुने पावर हाउसमा पानी लगेर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न विस्तृत प्रतिवेदन डिपिआर तयार भएको छ। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पर्यटन स्थललाई आकर्षक गन्तव्यका रूपमा चिनाउन विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाको भौगोलिक बनावटले जिप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिब 12 किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताउनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

0: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अबलाई हामी राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी गराउँदैछौँ। केही बेरमा बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 भने सदाझै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचारपछि घटना र विचार कार्यक्रम, त्यसपछि प्रहरी कार्यक्रम प्रसारण हुनेछ। बेलुकी 8 अङ्ग्रेजीमा समाचार, समाचारपछि समानता कार्यक्रम अनि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ 9:00। राति 9:00 समाचार, 9:00 समाचारपछि भने पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि केही लोकगीत सुनाउनेछौँ करिब 10:00। 10:00 हिन्दीमा समाचार, 10:10 मधुरीमा कार्यक्रम सुन्न सक्नुहुनेछ। 11:00 समाचार। समाचारको समाप्तिसँगै आजका नियमित प्रसारणका कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11:00 समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा भने सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: बरु आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौं, स्वस्थ रहौं।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3

0: हहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: ए बाबु, अँ त्यारो छोटो।

0: सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज दूषित खानेकुराबाट बचौँ शीर्षकमा उपयोगीमूलक सामग्री, हाँस र कछुवा शीर्षकमा कथा सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा कहिलेकाहीँ उपयोगीमूलक सामग्रीहरू समावेश गर्ने क्रममा आज दूषित खानेकुराबाट बचौँ शीर्षकको सामग्री छ यति बेला मसँग। यसलाई लेख्नु भएको हो दिदी कुन्ता थापाले। भाइ बहिनी, दिदी कुन्ता थापाले आफ्नो लेख यसरी सुरु गर्नुभएको छ। श्रेया र सम्पदाले विद्यालयबाट फर्किँदा पानीपुरी खाए। घर पुग्दा नपुग्दै श्रेयालाई पेट दुख्न थाल्यो। सम्पदालाई त पखाला नै चल्यो। खासमा पानीपुरी पसलेले खाद्य स्वच्छता अर्थात् खानेकुराको स्वच्छ

र सफा राख्ने प्रक्रिया पूरा नगर्दा उनीहरूले त्यस्तो समस्या भोग्नु पर्यो। खाना हाम्रो जीवनको आधार हो भाइ बहिनी। हामीले खाएका खानेकुराले नै शरीरलाई ऊर्जा र पोषण दिन्छ, हामीलाई स्वस्थ राख्छ। हामीले खाने खाना सफा र सुरक्षित छैन भने हाम्रो शरीरका लागि विष बन्न सक्छ। त्यसैले हामीले के खाँदैछौँ भन्दा पनि त्यो खाना कति सफा छ भन्ने कुरामा ध्यान दिनु एकदमै जरुरी छ। खाद्य स्वच्छता भनेको खानालाई खेतदेखि भान्सासम्म पुर्याउँदा र पकाउँदा सफा राख्ने एउटा महत्त्वपूर्ण तरिका हो। दिदी अगाडि लेख्नुहुन्छ, दूषित खाना भनेको त्यस्तो खाना हो जसमा हानिकारक जीवाणु, कीटाणु वा रासायनिक पदार्थ मिसिएको हुन्छ। यस्ता खानाले बिरामी पार्न सक्छ। दूषित खाना झट्ट हेर्दा फोहोर देखिँदैन। सडकमा बेचिने खानेकुरालाई ढाकेर राखिएको छैन भने झिङ्गा भन्किने, धुलो वा फोहोर मिसिन सक्छ। कहिलेकाहीँ एकदमै राम्रो र मिठो देखिएको खाना पनि निकै हानिकारक कीटाणु लुकेका हुन सक्छन्। त्यसैले बाहिरबाट सफा देखिए पनि खाना बनाउने तरिका र राख्ने ठाउँ सुरक्षित छैन भने त्यो खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ। दिदी कुन्ता थापा अगाडि लेख्नुहुन्छ फेरि पनि, दूषित खाना खाँदा आफ्नो शरीरमा तत्कालै र पछिसम्म पनि नराम्रा असर देखिन सक्छन्। खाना खाएको केही बेरमै पेट दुख्ने, पखाला लाग्ने, बान्ता हुने वा ज्वरो आउने हुन सक्छ। यसलाई हामी फुड पोइजनिङ भन्छौँ। नेपालमा विशेष गरी बर्खाको समयमा हैजा, टाइफाइड र जन्डिस जस्ता रोग दूषित खाना र पानीकै कारण फैलिन्छ। हाम्रो वरपर धेरै साना जीव हुन्छन् जसलाई हामीले खाली आँखाले देख्न सक्दैनौँ। यिनलाई सूक्ष्म जीव भनिन्छ। यो जीव तीन प्रकारका हुन्छन् जसले हाम्रो खानालाई दूषित बनाउँछन्। पहिलो जैविक प्रदूषण हो। यस अन्तर्गत ब्याक्टेरिया, ढुसी जस्ता किटाणु पर्दछन्। यी किटाणुले न्यानो र ओसिलो ठाउँ पाए भने एकदमै चाँडो आफ्नो संख्या बढाउँछन् र खानालाई विषाक्त बनाउँछन्। दोस्रो हो रासायनिक प्रदूषण। यस अन्तर्गत किसानले प्रयोग गर्ने कडा कीटनाशक औषधि वा खानामा मिसाइने अखाद्य रङ पर्दछन्। त्यसै गरी तेस्रो हो भौतिक प्रदूषण। यस अन्तर्गत खानामा झुकिएर मसिनो ढुङ्गा, बालुवा, कपाल वा प्लास्टिकका टुक्रा पर्दछन्। भाइ बहिनी, खानेकुरा कसरी दूषित हुन्छन् भन्ने कुरा बुझ्नु अत्यन्तै जरुरी छ। यसको मुख्य कारण भनेको हात सफा नगर्नु हो। खाना बनाउँदा वा खानु अघि हात नधुँदा हाम्रा औलामा भएका जीवाणु र फोहोर सजिलै खानामा सर्छन्। त्यो खानाले पेट दुख्ने, पखाला चल्ने र उल्टी हुने जस्ता समस्या ल्याउन सक्छ। भान्सा र भाँडाकुँडा सफा नराख्नु पनि ठूलो कारण हो। भान्सामा धुलो, साङ्ला वा अन्य किरा वा मुसा छुचुन्द्रा आउने र भाँडा ठिकसँग नधुँदा पनि खानेकुरा दूषित हुन्छ। खाना पुरा नपकाउँदा पनि हानि गर्न सक्छ, किनकि केही जीवाणु पकाउँदा मात्र मर्ने गर्दछन्। त्यसैले मासु लगायतका खानेकुरालाई राम्रोसँग पकाउनु पर्छ। पानी सफा नभएमा पनि खाना दूषित हुन्छ। पकाएको खाना धेरै समय खुला राखेर छोड्दा हावामा रहेका जीवाणुले दूषित बनाउँछ। खानेकुरा गनाएको छ, रङ अर्कै देखिएको छ, स्वाद पनि भिन्न छ भने त्यस्तो खाना खानु हुँदैन। कुनै खानेकुरा लामो समयसम्म नढाकेर राखिएको छ भने खानु हुँदैन। भाइ बहिनी, विश्व स्वास्थ्य संगठनले खानालाई सुरक्षित राख्न 5 मुख्य नियम बनाएको छ। पहिलो नियम हो खाना सधैँ सफा राख्नुपर्छ। खाना बनाउनु र खानु अघि साबुन पानीले 20 सेकेन्डसम्म हात धुने र भान्सालाई सफा राख्नुपर्छ। दोस्रो नियम हो काँचो र पाकेको खानालाई छुट्टै राख्नुपर्छ। काँचो खानेकुरामा भएका कीटाणु पाकेको खानामा नसरुन् भनेर छुट्टै राख्नु भनिएको हो। तेस्रो नियम हो खानालाई राम्ररी पकाउनुपर्छ। खानाको भित्री भागसम्म तापक्रम पुग्ने गरी पकाउँदा कीटाणु मर्छन्। चौथो नियम हो खानालाई सुरक्षित तापक्रममा राख्नुपर्छ। पकाएको खानालाई धेरै बेरसम्म बाहिर खुला नछोडी फ्रिजमा राख्नुपर्छ र फेरि खाँदा राम्ररी तताएर मात्र खाने गर्नुपर्छ। पाँचौँ नियम हो सधैँ सफा पानी र सुरक्षित कच्चा पदार्थ प्रयोग गर्नुपर्छ।
फलफुल र तरकारीलाई सधैँ सफा पानीले धोएर मात्र प्रयोग गर्नुपर्छ। भाइ बहिनी, हामीले सडकमा खुल्ला राखिएका झिङ्गा भन्केका र धेरै रङ हालिएका खानेकुरा खानु हुँदैन। खानेकुरा किन्दा ताजा छ कि छैन हेर्नुपर्छ। उपभोगको मिति सकिएको, ढुसी परेको, बासी खानेकुरा खानु हुँदैन। विद्यालयमा खाजा खाँदा होस् वा घरमा आमा बुवालाई सघाउँदा सधैँ हात धुने र खाना छोपेर राख्ने बानी बसाल्नु पर्छ। दिदी कुन्ता थापाले लेख्नु भएको दूषित खानेकुराबाट बचौं शीर्षकको सामग्री पछि अब कार्यक्रममा कथा सुन्ने है त। आज सुन्ने कथाको शीर्षक रहेको छ हाँस र कछुवा। कथा यस्तो छ। भाइ बहिनी, धेरै वर्ष पहिलेको कुरा हो, एउटा जङ्गलको पोखरीमा एउटा कछुवा बस्थ्यो। एक दिन पानी खान दुईवटा हाँस पोखरीमा आए। उनीहरूको कछुवासँग भेट भयो। हाँस र कछुवा मिल्ने साथी बने। हाँसहरूसँग कछुवा वन जङ्गलको धेरै ठाउँहरूमा सँगसँगै घुम्न जान्थ्यो। केही महिना पानी नपरेकाले रुख बिरुवा सुक्न थाले। पोखरीमा पानी पनि सुकेर कम हुन थाल्यो। जङ्गलका जनावर र चरा पानीको अभावमा मर्न थाले। हाँसहरूले गाउँ छोड्ने निर्णय गरे। भाइ बहिनी, बिदा माग्न हाँसहरू आफ्नो प्रिय मित्र कछुवालाई भेट्न गए। हाँसहरूले कछुवालाई सम्झाएर भने, अब हामी यो गाउँमा नबस्ने भयौँ, हामी अर्को ठाउँमा बसाइ सर्न लागेका छौँ। खडेरीले यो गाउँ सखाप हुँदैछ, तिमी पनि समयमै विचार गर्नु। सँगै बस्ने, सँगै डुल्ने प्रिय मित्रले सुनाएको दुःखद कुरा सुनेर कछुवाले रुँदै बिलौना गर्यो। प्रिय मित्रहरू, तिमीहरू बिना म कसरी बाँच्न सक्छु? बरु म पनि तिमीहरूसँगै आउँछु, मलाई पनि सँगै लैजाऊ भनेर कछुवाले भन्यो। हाँसहरूले भने, तिमी उड्न पनि सक्दैनौ, कसरी हामीसँग लानु र? तिमी हामीसँगै आउने कुनै उपाय भए सोच न त। त्यसपछि कछुवाले भन्यो, भाइ बहिनी, मसँग एउटा उपाय छ, तिमीहरू एउटा बलियो लामो लौरो खोजेर ल्याऊ। कछुवाले सोचेको उपाय अनुसार दुवै हाँस एउटा लामो र बलियो लौरो खोज्नतिर लागे। कछुवाको उपाय अनुसार लौरोको दुवैतिर हाँसको चुच्चोले च्यापे अनि बीचमा कछुवाले पनि मुखले लौरोमा टोकेर झुन्डिँदै आकाशतिर उडे। भाइ बहिनी, यात्रा लामो छ, कठिन पनि छ, मुख नखुल्नु, होस गरेर बस्नु भनी हाँसहरूले कछुवालाई अनुरोध गरे। कछुवाले पनि हुन्छ, म याद राख्छु भन्यो। उनीहरू उडेर पहाड, उपत्यका, खोल्सा हुँदै अर्को गाउँतिर प्रवेश गरे। भाइ बहिनी, हाँसहरूले लौरोमा कछुवा उडाएको देखेर बालबालिका छक्क परी हेर्न थाले। ठुला मान्छेहरू पनि हो हल्ला गर्न थाले। कोही ताली बजाउने, कोही सिठी बजाउने भए। धेरै बेर चुप लागेको कछुवा तलको आवाज सुनेर नबोलिकन बस्नै सकेन। तल के हुँदैछ हँ भनी सोध्नलाई मुख मात्र के खोलेको थियो, कछुवा लौरोबाट फुस्कियो। भाइ बहिनी, कछुवा बेसरी हुतिएर तल भुइँमा बजारियो। यसरी बेला नकुबेला नसोचिकन बोल्न खोज्दा कछुवाको ज्यानै गयो। उनका साथी हाँसहरू दुखी भए। भाइ बहिनी, आजको कार्यक्रममा दिदी कुन्ता थापाले लेख्नु भएको दूषित खानेकुराबाट बचौँ शीर्षकको सामग्री, यसै गरी हाँस र कछुवा शीर्षकको कथा पनि सुन्यौ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेछ। कार्यक्रम सुन्नुभयो यहाँहरूलाई धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी मिनर्भा बज्रचारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
3: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको अन्न बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका बाली विकास अधिकृत रचना देव। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
4: धन्यवाद म्याडम।
3: छ धानको बिउ कति उचाइसम्म हुन्छ, मलखाद व्यवस्थापन र यसको पाक्ने अवधि बारे बताइदिनुहोस् न भनी गेरुवा बर्दियाबाट रविन्द्र चौधरीले जिज्ञासा राख्नु भएको छ।
4: यो हर्दिना छ भन्ने जुन धानको जात छ, यो चाहिँ नेपाल सरकारले 2078 सालमा सिफारिस गरिएको हो र यो धान भनेको चाहिँ अब नेपाल कृषि अनुसन्धान परिषदबाट मार्फत भएर आएको जात हो र यो जातको पाक्ने दिन भनेको चाहिँ 135 दिन भनेर भनिएको छ, होइन? र यो भनेको चाहिँ 135 दिन भनेपछि लगभग 4.5 महिना जतिमा यसको पाक्ने अवधि हो। अब यसमा हेर्नु पर्दाखेरि उत्पादन पनि यसको राम्रै छ, 5000 केजी एक हेक्टरमा फल्ने हुन्छ यो धानको। र यो धान समुद्र सतहदेखि 700 मिटरसम्मको तराई, भित्री मधेस, बेसी क्षेत्रहरूको लागि चाहिँ सिफारिस गरिएको, त्यही पनि यो बर्खे सिजनको लागि। हाम्रो नेपालमा धानको लागि अब विशेष गरिकन त दुई भनौँ, होइन, चैते सिजनमा पनि लगाइन्छ र एउटा बर्खे। यो चाहिँ यो धान हर्दिना छ भन्ने धान चाहिँ बर्खे सिजनको लागि सिफारिस गरिएको छ र यो बर्खे सिजनमा को लागि मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, किनभने अब परीक्षणहरू सबै ट्रायलहरू पनि बर्खे सिजनकै लागि भएको छ र यो सिफारिस पनि बर्खे सिजनको लागि भएको भएर किसानहरूले चाहिँ चैते भन्दा पनि बर्खेमा लाउनु होला। यसको चाहिँ अब मलखाद भन्नुपर्दाखेरि चाहिँ सुरुमा हामीले किसानहरूले बुझ्नुपर्ने कुरा भनेको हामी अब जो खेती गरिरहनु भएको छ, अब यो मलखाद व्यवस्थापन भनेको प्राङ्गारिक मलको एकदम ठुलो भूमिका हुन्छ। हाम्रो माटोहरूमा प्राङ्गारिक मलको अलिकति कमी नै देखिएको भनेर पनि प्रतिवेदनहरूले पनि भनेको छ र प्राङ्गारिक मल चाहिँ प्रयोग जग्गा तयारी हुने बेलामा अब यसको कठाको हिसाबले गर्ने हो भने चाहिँ 200 केजी प्रति कठाको हिसाबले चाहिँ प्राङ्गारिक मल जमिन तयार हुने बेलामा प्रयोग गर्नुहोस्। मल हाल्ने बित्तिकै लाउने होइन बाली। अब त्यसपछि अब युरिया, डिएपी, पोटासहरू चाहिँ प्रयोग गर्नै पर्छ, प्रयोग गर्यो भने राम्रो पनि हुन्छ, होइन? अब डिएपी युरिया चाहिँ 6 किलोको हिसाबले सिफारिस गरेका छ प्रति कठाको, डिएपी चाहिँ 2 किलोको र पोटास चाहिँ 1.5 किलोको हिसाबले सिफारिस गरेको छ। अब युरिया लाउँदाखेरि चाहिँ मल प्रयोग गर्दाखेरि एकैपटक प्रयोग नगर्ने, डिएपी, पोटासहरू, जिङ्क सल्फेट र बोरेक्स पनि 300 ग्राम प्रति कठाको हिसाबले प्रयोग गर्नलाई सिफारिस गरेको छ र डिएपी युरिया हाल्ने बेलामा चाहिँ एकैपटक युरिया मल चाहिँ प्रयोग नगर्नु होला, 1/3 चाहिँ जग्गा तयारी हुने बेलामा प्रयोग गर्नुहोला। त्यसपछि अर्को 1/3 भनेको चाहिँ एक महिना, लगभग एक महिना पछि हुन्छ, त्यो भनेको चाहिँ गाज आउने बेला, धानको गाज आउने बेलामा एक त्यो भनेको एक महिना जस्तो अन्तरालमा हुन्छ, त्यतिखेर अर्को पटकको युरिया मल हाल्नुहोला। र अर्को तेस्रो अन्तिम पटक चाहिँ बाला पट्याउने बेलामा, भनौँ न दुई महिना, लगभग दुई महिना जतिमा अर्को मात्रा हाल्नुहोला, होइन? यो चाहिँ त्यो अनुसारले हाल्यो भने चाहिँ त्यो बोटले, बिरुवाले प्रशस्त मात्रामा आफ्नो खाद्यतत्त्व प्राप्त गर्छ र खाद्यतत्त्व प्राप्त गरिसकेपछि उत्पादन पनि त्यही हिसाबले राम्रो हुन्छ।
3: दाङबाट इन्द्र बहादुर केसीले जिरा मन्सुली धान उन्नत हो कि हाइब्रिड हो र बिउ राख्न मिल्छ कि मिल्दैन भनी जिज्ञासा राख्नु भएको छ।
4: यो जिरा मन्सुली भन्ने आफैमा कुनै जात होइन, यो जात भन्ने सिफारिस छैन र यो कुनै जात होइन। यो यसलाई जिरा मन्सुली हामीले बजारतिर पनि हेऱ्यो भने जिरा मन्सुली नै भनेर सुनिरह हुन्छौँ, तर यो जिरा जस्तो मसिनो भएको भएर जिरा मन्सुली भनेको हो। अब जिराको आकारलाई दिएको भएर यसलाई जिरा मन्सुली भनिएको। अब यसलाई भन्नु पर्दाखेरि यो कुनै एउटा विशेष किसिमको जात भएको भए यसको कति यो उन्नत हो कि हाइब्रिड हो भन्न सकिन्थ्यो। अब जिरा मसिनो धान मन्सुली भनेर भन्नुभयो, अब यो उन्नत हो भने चाहिँ प्रत्येक वर्ष फेर्न परेन, यो बिउ राख्दा नि हुन्छ। हाइब्रिड मसिनो देखिने धान हो भने चाहिँ त्यो चाहिँ प्रत्येक वर्ष फेर्न पर्छ। अब सर्वप्रथम किसानहरूले कुनै बेला पनि बिउ खरिद गर्दाखेरि उपयोग गर्दाखेरि चाहिँ त्यो बिउ चाहिँ कुन जातको हो त्यो चाहिँ यकिन हुनुपर्छ, त्यो हाइब्रिड हो कि ओपी हो कि भनौँ खुला सेचित हो कि हाइब्रिड हो, त्यो हिसाबले थाहा पाएपछि त्यसको व्यवस्थापन त्यही अनुसार गर्नुपर्ने हुन्छ, मल खादको मात्रा पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ, र जिरा मन्सुली नै भनेर भन्दा पनि त्यो जात चाहिँ के हो भनेर यकिन गरेर मात्रै खेती गर्नु होला, किनभने जिरा मन्सुली आफैमा कुनै एउटा जात चाहिँ होइन।
3: डोटीबाट कमल थापाले डोटी जिल्लाको 1200 देखि 2900 मिटरसम्मको उचाइमा हुने धानको जात कुन हो भनी जिज्ञासा राख्नु भएको छ।
4: डोटी जिल्लाको यो जुन उचाइ भन्नुभयो, यो डोटी जिल्लाको 1229 भनेर अब हाम्रो क्याटेगोरी गर्दाखेरि चाहिँ कुनै पनि पहाडको लागि, तराईको लागि र उच्च पहाडको लागि भनेर त्यसरी सिफारिस भएको हुन्छ। अब तराईतिरको सामान्य मान्दाखेरि चाहिँ समुद्र सतहदेखि 700 मिटरसम्मको उचाइ भएकोलाई तराई भित्री मधेस भनेर त्यसरी धानको सिफारिस हुँदै गरिएको छ। त्यसपछि मध्य पहाडलाई चाहिँ 700 देखि 1500 सम्म र उच्च पहाडलाई त्योभन्दा माथिको क्षेत्रफललाई उचाइ उच्च पहाडको क्याटेगोरीमा राखिएको छ। अब यो डोटी जिल्लाको उहाँले भन्नुभयो अलि उच्च पहाड जस्तो भेगतिर बुझिन आयो होइन, अब यो उच्च पहाडको लागि चाहिँ धानहरू चाहिँ के हो भन्दाखेरि धेरै धानहरू त उच्च पहाडको लागि छैन, धेरै जस्तो तराई मध्य पहाडकै लागि विशेष गरिकन समुद्र सतहदेखि 700 मिटरसम्म उचाइको धेरै जातहरू सिफारिस भएको, किनभने यहाँ परीक्षण पनि त्यही ठाउँमा हुन्छ र खेती पनि अधिक मात्रामा त्यही क्षेत्रमा हुने भएको भएर धानको सिफारिस पनि त्यसरी गरिएको छ। र उहाँले डोटीमा पनि अब कति त्यो हाइटमा कति हुन्छ भन्नु पर्दाखेरि चाहिँ अब यहाँ 4-5 वटा धानहरू त छन् होइन, जस्तै लेकाली धान 1, लेकाली धान 3, अनि त्यसपछि माछा पुछ्रे 3, सोमरोङ भन्ने जातहरू छन् होइन, यिनीहरू चाहिँ उच्च पहाडको लागि सिफारिस गरेको र छ, र त्यो डोटी क्षेत्रमा उहाँले यो जातहरू लाउँदाखेरि उपयुक्त नै हुन्छ।
3: 800 देखि 900 मिटर उचाइमा कुन जातको धान लगाउँदा उपयुक्त हुन्छ भनी धादिङबाट रकमायक पाठकले जिज्ञासा राख्नु भएको छ।
4: यहाँको चाहिँ तराई तथा भित्री मधेस पनि परेन र पहाडको पनि मध्य पहाडको पनि तल्लो भागतिर पर्ने देखिन्छ होइन, अब यो तल्लो भागतिर पर्दाखेरि यो परीक्षणबाट पनि तराईमा लाउने जातहरू चाहिँ पहाडमा अलि तल्लो भेटसम्म पनि सफलै देखिन्छ, अब अलि धेरै माथि उचाइसम्म चाहिँ अलि लाउन सिफारिस गरेको छैन, तर अलि तल्लो भेटसम्म लाउँदाखेरि चाहिँ यो हाम्रो पुरानै जातहरू भनौँ न जुन हाम्रो चलन चल्तीको जातहरू छ, सावित्री भयो, रामधानहरू भयो, हरदिनाथ 1, हाइब्रिडको धानमा कुरा गर्दाखेरि अहिलेको भनेको खुला सेची जातहरू हुन्। अब हाइब्रिड जातहरू कुरा गर्नु पर्दाखेरि नेपालमै विकास भएको हाइब्रिडहरू पनि छन्, जस्तो हरदिनाथ हाइब्रिड 1, हरदिनाथ हाइब्रिड 3, यिनीहरू चाहिँ 1000 मिटरसम्मको समुद्र सतहदेखि 1000 मिटरसम्मको उचाइमा खेती गर्न सकिनेछ भनेर सिफारिस गरेछ, त्यही ठाउँमा यो लाउँदाखेरि उपयुक्त नै हुन्छ।
3: देवबहादुर विष्टले कमल बजार अछामबाट 5 रोपनी बारीमा मकै खेतीका लागि कति मल प्रयोग गर्नुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
4: यो मकैमा हामीले प्रयोग गर्ने जातहरू चाहिँ खुला सेचित भनौँ न हामीले ओपी भन्छौँ, ओपन पोलिनेटेड भएर, र अर्को भनेको चाहिँ हाइब्रिड होइन वर्णशंकर जातहरू, यो दुई प्रकारका जातहरू छ मकैमा किसानहरूले खेती गरिरहनु भएको नेपालमा। अब उहाँको हिसाबले त्यो अब रोपनीको हिसाबले कति मल खाद चाहिन्छ भन्ने छ। यो मल खाद हेर्दाखेरि उहाँले पहिला सुरुमा चाहिँ कुन खालको बिउ लाउनुहुन्छ होइन, हाइब्रिड वर्णशंकर जातको हाइब्रिड जातको लाउनु भएको छ कि खुला सेचित जातको लाउनु भएको छ त्यसमा निर्भर गर्छ। अब खुला सेचितमा चाहिँ अलिकति युरियाको मात्रा चाहिँ अलिक कम प्रयोग गर्दा हुन्छ, तर त्यही अब हाइब्रिडमा चाहिँ अलिकति युरियाको र पोटासको मात्रा अलिकति बेसी चाहिन्छ। आछाम भन्नुभयो अब त्यहाँ धेरै जस्तो खुला सेचित नै लाउनुहुन्छ होला किनभने अलिक पहाडी क्षेत्रतिर छ, अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ खुला सेचितको 1 रोपनीको हिसाबले गर्नु पर्दाखेरि चाहिँ त्यो युरिया चाहिँ 10.5 किलो अनि डिएपी तपाईँको 6.5 किलो, पोटास 3.5 किलो, जिंक सल्फेट चाहिँ 0.5 किलो 500 ग्राम र बोरेक्स चाहिँ 700 ग्राम जति 1 रोपनीमा प्रयोग गर्नुपर्छ खुला सेचित हो भने चाहिँ। अब त्यही वर्णशंकर नै हो भने चाहिँ त्यसको मात्रा चाहिँ अलिक फरक छ, डिएपीको मात्रा त खुला सेचित जति नै होइन 6.5 किलो, तर अब युरिया चाहिँ 13.5 किलो युज गर्छन्, 3 किलो बढी प्रयोग गर्नुपर्ने हुन्छ अब हाइब्रिड हो भने चाहिँ। त्यो हिसाबले गर्दाखेरि डिएपी चाहिँ समान एउटै हुने भयो, युरिया र पोटास चाहिँ अलिकति बेसी मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ। यो किन गरिएको भन्दाखेरि अब हाइब्रिड भनेपछि अलिकति गुणहरूले भनौँ न अलिकति बेसी तान्ने खालको हुन्छ, उत्पादन पनि राम्रो हुन्छ र त्यही हिसाबले मलखाद पनि बेसी नै सिफारिस गर्छ यो पहाडी भूभागको लागि, अझै तराई क्षेत्रको लागि चाहिँ सिफारिसको मात्रा फेरि फरक छ। उहाँको आछाम भन्नुभयो, आछामको लागि चाहिँ पहाडी भूभाग पर्ने भएको भएर यसको सिफारिस मात्रा अघि भनेको जस्तो छ। र यो मल प्रयोग गर्दाखेरि चाहिँ अघि धान बालीको जस्तै बाली तयारीदेखि बालीको अवधिसम्म 3 पटक प्रयोग गर्नु भनेर सिफारिस गरेको हुन्छ। युरिया मल चाहिँ अब 3 पटक चाहिँ प्रयोग गर्नुहोला, सुरुमा जग्गा तयारी हुने बेलामा 1/3, त्यसपछि अर्को भनेको चाहिँ मकैमा घोडासम्म जब मकैको अवस्था हुन्छ त्यो भनेको लगभग 1 महिना जस्तो हुन्छ, त्यतिखेर चाहिँ अर्को प्रयोग गर्नुहोला अर्को डोज चाहिँ। अरू त्यसपछि अन्तिम डोज भनेको चाहिँ त्यही अब मकैमा धान चमराउने बेलामा त्यो भनेको लगभग 2 महिना जस्तोमा आउँछ होइन, त्यतिखेर चाहिँ अर्को युरियाको अर्को अन्तिम डोज प्रयोग गर्नुभयो भने अनि त्यसपछि बोट बिरुवाले पनि उचित मात्रामा खाद्यतत्त्व प्राप्त गर्छ र उत्पादनमा पनि वृद्धि हुन्छ।
3: मणिराज दाहालले सङ्खुवा सभाबाट सुक्खा 3 धानको जात कुन क्षेत्रमा लगाउन उपयुक्त हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
4: यो अलिक पहिले नै सिफारिस भएको जात हो, यो सुक्खा भनेको 2068 सालतिर सिफारिस भएको जात हो। सुक्खा सिरिजमा धेरै जातहरू सिफारिस हुँदाखेरि यो पनि जात एउटा सुक्खा 3 पनि परेको अलिक लोकप्रिय पनि छ सुक्खा 3। ल आफ्नो क्षेत्रफलको हाइट अनुसार अब तपाईँको क्षेत्रफल 500 मिटरसम्मको छ भने यो सुक्खा धान प्रयोग गर्दा राम्रो हुन्छ। अब त्योभन्दा बेसी छ भने पनि अरू विकल्पको धानहरू पनि छ। अब यो सबै यो धानहरूको बारेमा या कुनै बालीको जान बारेमा जानकारी लिनको लागि चाहिँ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको पनि वेबसाइटमा त्यो सबै बालीहरूको सूचीहरू छ, कति पाक्ने दिन हो, कति उत्पादन क्षमता हो र कुन क्षेत्रमा सिफारिस गरिएको छ, त्यो सबै कुरा चाहिँ त्यो वेबसाइटबाट पनि हेर्न सकिन्छ अतिरिक्त जानकारीको लागि चाहिँ।
3: मध्य पहाडको लागि घैया धान 1 र 2 कुन उपयुक्त हुन्छ भने ओखलढुङ्गाबाट रोज कार्कीले जिज्ञासा राख्नु भएको छ।
4: 1 चाहिँ मध्य पहाडको लागि सिफारिस गरेको छ, यो भनेको विशेष गरिकन अशिक्षित जहाँनिर पानीको सुविधा नभएको क्षेत्र अशिक्षित क्षेत्रहरू हुन्छ तराई मध्य पहाडको, त्यसको लागि सिफारिस गरिएको छ। र घैया 2 भन्दा घैया 1 लाउँदाखेरि चाहिँ त्यो क्षेत्रमा उपयुक्त हुन्छ।
3: सुक्खा सहने धानको जात के छन् भनी कपिलवस्तुबाट राम प्रसाद यादवले जिज्ञासा राख्नु भएको छ।
4: जल तथा मौसम विभागले पनि प्रक्षेपण गर्नुभएको छ कि यो वर्ष चाहिँ सरदर भन्दा कम मनसुन हुन्छ भनेर प्रक्षेपण गरेको अवस्थामा हामीले किसानहरूले अहिलेदेखि नै अब सुक्खा सहने जातहरू प्रयोग गर्नुभयो भने ब्याडु लाउनेदेखि बेलामै सुक्खा श्रृङ्खलाको जातहरू छन् सिफारिस गरेको, यो चाहिँ सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र 6 यो सुक्खा श्रृङ्खलाको जातहरू हुन्। यिनीहरू चाहिँ सुक्खामा अलि सहन सक्ने भनेर सिफारिस गरेको जातहरू हुन्। र अतिरिक्त अब बहुगुनी 1 र बहुगुनी 2 पनि छ त्यो जात, त्यो चाहिँ सुक्खा र डुबान दुइटै सहन सक्छ, त्यो अब त्यो पनि प्रयोग गर्नुभयो भने राम्रै हुन्छ। अब किसानहरूले चाहिँ अरू पनि वैकल्पिक तरिकाहरू पनि प्रयोग गर्नुपर्ने हुन्छ। अब धान त भयो, अब कस्तो खालको प्रविधि धानमा के प्रविधिहरू प्रयोग गर्ने हो सुक्खा सहनलाई, त्यस्तोमा पनि विचार पुर्याउनु पर्ने हुन्छ। अब कुनै बेलामा अब अहिले नयाँ नयाँ प्रविधि अब पनि छन्, अल्टरनेट एन्ड वेट मेथड भन्छ होइन, त्यस्तो प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि एसआरआई प्रविधिहरू पनि छन्, त्यसले गर्दाखेरि त्यस्तो प्रविधिहरू पनि प्रयोग अब पानी पनि सङ्कलन गर्ने पनि हुन्छ, रेन वाटर हार्वेस्टिङ भन्छौँ, त्यस्तो प्रयोगले पनि धानहरू त्यो सुक्खाको बेलामा अलिकति केही राहत मिल्न सक्छ भन्ने हो। अब लाउँदाखेरि चाहिँ अब अहिलेदेखि नै तयारी अवस्थामा हुनुपर्ने देखिन्छ।
3: खुमल 18 धान कस्तो जातको धान हो भनी नुवाकोटबाट कृष्ण गुरुङले जिज्ञासा राख्नु भएको छ।
4: 2082 सालमा सिफारिस गरिएको धान हो र यो चाहिँ पहाडी क्षेत्रको लागि विशेष गरिकन 750-1500 मिटर उचाइसम्मको क्षेत्रफलमा हुनको लागि सिफारिस गरिएको छ। र यो धान चाहिँ यसको मुख्य विशेषता भनेपछि चाहिँ यसमा चाहिँ आइरनको मात्रा चाहिँ अलि राम्रै मात्रामा हुन्छ। र यो खुमल 18 भनेको चाहिँ हाम्रो यो रैथाने धान जुन छ कालो पातले र खुमल 4 क्रस गराएर बनाएको खुमल 18 हो र यसमा आइरनको मात्रा मात्रै बढी हुने भएकोले सुत्केरी महिलादेखि लिएर जोसँग आइरनको कमी भएको हुन्छ त्यस्तो व्यक्तिले खाँदा पनि यो चामल त्यस्तो व्यक्तिले खाँदा पनि केही मात्रामा पूर्ति गर्छ। र यसको उत्पादनको क्षमता हेर्ने हो भने चाहिँ यो चाहिँ औसतमा चाहिँ 5,180 केजी 1 हेक्टरमा फल्छ र यसको पाक्ने अवधि भनेको चाहिँ 145 दिन हो। अब अरू पनि यसको विशेषता भनेको चाहिँ अरू यो धान चाहिँ अलिकति अलिक कम मल खादमा पनि यसले राम्रै नतिजा दिन्छ र यो अशिक्षित जहाँनिर आकाशे पानीको भरमा खेती हुन्छ त्यहाँ पनि राम्रै नतिजा दिएको छ, तर सिफारिस गरिएको भनेको चाहिँ शिक्षित क्षेत्रकै लागि नै हो, तर अब अशिक्षित क्षेत्रको लागि पनि खेती गर्दा राम्रै देखिएको छ नतिजा चाहिँ। कुमल 18 चाहिँ नयाँ जात पनि हो र यो चाहिँ अब विशेष औषधिजन्य गुण भएको भएर चाहिँ यो धानमा लाउँदाखेरि किसानहरूलाई राम्रै हुन्छ आगामी वर्षहरूमा।
3: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद म्याडम।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: सूचीकरण त गर्नै पर्ने हो,
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
3: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 542-13-59।
10: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
11: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
10: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
11: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 3 दिन बाँकी।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाब। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक बीच प्रतिस्पर्धा हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाब दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने सङ्कल्प गरेर अघि बढेको बताउनुभयो। गृहमन्त्री गुरुङले सुशासनका लागि प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई तहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुभयो। गृहमन्त्री गुरुङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। उहाँले सरकारले साइबर अपराधका विभिन्न प्रकृति र अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डर क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न र नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार गर्न 50,49,00,000 लगानीको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागिएको र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालु खर्चमा जाने भएकाले पुँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले करिब 3% बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकाले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अगाडि बढेको बताउनुभयो। कानुन मन्त्री गौतमले निशुल्क कानुनी सहायतालाई थप प्रभावकारी बनाउन र कानुनी सहायता सम्बन्धी नीति 2076 कार्यान्वयन गर्न एकीकृत कानुनी सहायता विधेयक तयार भइसकेको र आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने जानकारी गराउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले नव प्रवर्धन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पुनले नव प्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण र आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। मन्त्री पुनले विज्ञान प्रविधि तथा नव प्रवर्तनका लागि पर्याप्त पूर्वाधार विकास र कानुन निर्माण पहिलो आवश्यकता रहेको र यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको कानुनी व्यवस्थाका लागि तयारी गरिरहेको बताउनुभयो। उहाँले नास्टको सुधार र पुनर्संरचनाको खाँचो रहेको औल्याउँदै नास्टको पुनर्संरचनाका लागि 15 दिनभित्र योजना ल्याउन सम्बद्ध पक्षसँग माग गरेको तथा अनुसन्धानलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिङ्गल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले बहुवर्षीय सडक सुरक्षा कार्ययोजना सहित सडक सुरक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले सडक दुर्घटना तथा नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सडक सञ्जालहरूमा अन्डरग्राउन्ड पास, ओभर पास र फ्लाइओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्ला सँग जोडिएका सबै एक लेनका सडकहरूलाई 3 वर्षभित्रमा 2 लेनको बनाउने योजना रहेको जानकारी दिनुभयो। यस्तै मन्त्री लम्सालले काठमाडौँ उपत्यकालाई धुलो रहित बनाउन उपत्यकाका सबै सडक सञ्जाललाई 3 वर्षीय योजना अनुरूप कालोपत्री गर्ने तथा आगामी 3 वर्षभित्र 65% जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्याउने योजना अनुरूप काम अगाडि बढाइएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र 12 रणनीतिक महत्त्वका प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित काम अघि बढिसकेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विनियोजन मार्फत बजेट छर्ने प्रवृत्तिलाई हटाइएको तथा लामो समयदेखि अलपत्र रहेका आयोजनालाई प्राथमिकता दिएको आन्तरिक तथा अन्तर्देशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तार क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिँचाइ र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय संवाद श्रृङ्खलाको सुरुवात गर्ने, सगरमाथा संवाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सिप, श्रम र पुँजीको सञ्चालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकताभन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा कारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो र बाक्लो बनाउने, हड्डी तथा नसा सम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ र त्यस्तो भेटिएमा कारवाही गरिने समेत जनाएको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक, दक्ष, सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
4: विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081 चाहिँ त्यो ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मसौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
3: विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
4: यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55% अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा पुगेको बडुवा खान्छु भनेर खुसी हुने मान्छे अर्को होला होइन। अब त्यो सरकारको नीति हो, सरकारले 30-55% ल्याउन पनि पाउँछ, 20-50% ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरेको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
3: व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
4: अब विधेयक चाहिँ म्याच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाइँमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पुरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
3: सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्त भित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै दुई तिहाई बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नु पर्नेछ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
0: गृहमन्त्री सुधन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।
5: गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो, यसपालि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्नु चाहिँ मेरो योजनामा आएको। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्नु सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनुको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र अर्कोपट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
0: बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा सञ्चार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा आज दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दुधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। मन्त्री चौधरीले विद्युत लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसान सहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो। मकवानपुर जिल्लाका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्महरू बन्द गरिएका हुन् औषधि व्यवसाय विभागले तोकेको समय सीमाभित्रमा नवीकरण नगरेकाले पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले जानकारी दिनुभयो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमे पर्व रुकुम पूर्व र रुकुम पश्चिममा धुमधामका साथ मनाइन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहेको छ भने यो पर्व हरेक वर्ष ज्येष्ठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपेर ल्याएपछि असार एक गतेबाट केही दिनसम्म निरन्तर मनाउने गरिन्छ। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
6: रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेखमा पोगी वन देवतालाई पूजा गरेर नाच सुरु गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
7: सबभन्दा आफ्नो चिरीबेटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै भयो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ अनिकाल हुन्न रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ ती चलाउँदै आएका छौँ।
6: रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
8: यति रमाइलो हुँदो रहेछ आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने
9: पहिलाको कल्चरलाई अब यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्ध सबैले चाहिँ रमाइलो गर्ने गर्छ।
6: धेरैजसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेको

0: वाशिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले 14 बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्बाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
0: अब खेल समाचार रमेश टमाटाबाट।
3: फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समयअनुसार राति 17:45 सुरु हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अङ्कको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अङ्क वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन क्याम्पाजले गोल गरे।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30, न्यूनतम 21.8, वर्षा 1.5 मिलिमिटर। काठमाडौँको अधिकतम 30.8, न्यूनतम 19.8, वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 32.8, न्यूनतम 23, वर्षा 5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.9, न्यूनतम 22 र दिपायलको अधिकतम 37.3, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाब। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्धविरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट

0: सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रतिनिधि सभाको बैठकमा बजेट माथिको मन्त्रालयगत छलफल अन्तिम चरणमा, आजै बजेट पारित गर्ने कार्यसूची।
2: रासपा महाधिवेशनको तयारी तीव्र, विधान संशोधन गरी 19 सदस्यीय पदाधिकारी र 158 सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय, अब विधानमै वरिष्ठ नेताको व्यवस्था।
1: ई पासपोर्ट ठेक्का अनियमितता छानबिन, तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि अख्तियारको 3 दिने म्याद।
2: र फिफा विश्वकपको पहिलो चरण समाप्ति सँगै पावर ऱ्याङ्किङ सार्वजनिक, साबिक विजेता अर्जेन्टिनालाई पछि पार्दै फ्रान्स शीर्ष स्थानमा, आयोजक अमेरिका शीर्ष 5 भित्र अटाउँदा स्पेनलाई रोक्ने के भट बन्यो सरप्राइज प्याकेज।
0: कार्यक्रम सुरु गरौँ प्रतिनिधि सभाको बैठक सम्बन्धी प्रसङ्गबाट। संघीय संसद प्रतिनिधि सभामा आज बजेटमाथिको मन्त्रालयगत छलफल अन्तिम चरणमा पुग्दै गर्दा संसद भवनभित्र निकै राजनीतिक सरगर्मी देखिएको छ। 9 मन्त्रालय सहित 13 निकायको विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन आज विभिन्न मन्त्रीहरू रोस्टममा पुग्नुभयो। भ्रष्टाचार नियन्त्रण, सूचना प्रविधि, शिक्षा र कूटनीति जस्ता विषयले आज सदनमा मुख्य प्राथमिकता पाएका छन्। यो कार्यक्रम तयार पार्दासम्म पनि संसद बैठक जारी छ र आजै विनियोजन विधेयक अर्थात् बजेट पारित गर्ने कार्यसूची रहेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: संसदको आजको बैठकमा मन्त्रीहरू आआफ्नो कार्यक्षेत्रको प्रतिरक्षा र आगामी योजना प्रस्तुत गर्न व्यस्त देखिनुभयो। गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु रहेको दावी गर्नुभयो। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै उहाँले सुरक्षा निकायलाई प्रविधि मैत्री बनाउन आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई र एडभान्स एनालिटिक्स प्रणालीका लागि 50.5 करोड रुपियाँ भन्दा बढी लगानी गर्न लागि जानकारी दिनुभयो। यस्तै सीमा सुरक्षा र वन डडेलोको निगरानीका लागि भू उपग्रह अर्थात् सेटेलाइट प्रविधिको प्रयोग गरिने र राष्ट्रिय परिचय पत्रलाई सबै सरकारी सेवासँग आबद्ध गरिने गृहमन्त्रीको भनाइरहेको थियो। छलफलकै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइनमा जथाभावी मुख छड्ने र सामाजिक सञ्जालमा जथाभावी बोल्नेहरूलाई के कारवाही हुन्छ भनी गृहमन्त्रीसँग स्पष्टीकरण समेतमा गर्नु। अर्कातर्फ कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउनु सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। शान्ति सम्झौता भएको 20 पुग्नै लाग्दा पनि बाँकी रहेका कामहरू पूरा गर्न सरकारले राजनीतिक दल र सरकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको र चाँडै एउटा एकीकृत धारणा पत्र सार्वजनिक गर्ने मन्त्री गौतमले उल्लेख गर्नुभयो। यसअघि बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ सरकार गठनपछिका कूटनीतिक सक्रियताले राष्ट्रिय हित प्रवर्धन भएको जानकारी गराउनु भयो भने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विगतको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै आगामी 3 3,000 नयाँ पुल निर्माण गर्ने लक्ष्य सुनाउनु भयो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले प्रविधिलाई उद्योगसँग जोड्नु पर्नेमा जोड दिनुभयो भने शिक्षा र खेलकुदका लागि कुल बजेटको 10.28% रकम विनियोजन गरिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। तर आजको बैठकमा एउटा रोचक दृश्य पनि देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह मातहतका मन्त्रालय र कार्यालयहरूको जवाफ दिन स्वयं प्रधानमन्त्री उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री छोडी मुवागले जवाफ दिने जानकारी गराउनुभयो। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसद गुरु बरालले असन्तुष्टि व्यक्त गर्दै तिनको जवाफ प्रधानमन्त्रीले नै दिन आउनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्री शाहले जवाफ दिन अर्थमन्त्री वाग्लेलाई तोकेको जानकारी सभामुख अर्यालले पुनः गराएपछि अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। संसदको आजको कार्यसूची अनुसार 20 सांसदहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत भइरहेका छन्। यसै गरी अर्थमन्त्री डाक्टर सोनिम वाग्लेबाट विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने आजको संसदको कार्यसूची रहेको छ। सरकारका मन्त्रीहरूले विकास र प्रविधिका योजनाहरू त अघि सार्नु भएको छ, अब ती योजनाहरूको प्रभावकारी कार्यान्वयन नै आगामी दिनमा सरकारको वास्तविक परीक्षा हुने देखिन्छ।
0: बहुचर्चित विद्युतीय राजधानी अर्थात् ई पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा अनुसन्धानका लागि तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली काङ्ग्रेसकी नेत्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले उहाँको निवासमा 3 दिने म्याद सहितको सूचना समेत टाँसेको छ। तर पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाकी पत्नी समेत रहनुभएकी आरजू राणा भने हाल देश बाहिर हुनुहुन्छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाईमा भएको भनिएको अर्बौं रुपियाँको भ्रष्टाचार जन्य कसुरमा आफ्नो अनुसन्धानलाई तीव्र पारेको देखिन्छ। यसै सिलसिलामा आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद तामेली गरेको छ। गएको असार 2 गते सूचना निकालेको अख्तियारले हिजो असार 3 गते दिउँसो बुढानील कण्ठ स्थित देउवा निवासको गेटमा सूचना टाँसेको हो। बयान लिनुपर्ने व्यक्तिसँग सिधा सम्पर्क हुन नसकेपछि अख्तियारले यो कानुनी बाटो रोजेको बुझिएको छ। अख्तियारले टाँसेको सूचनामा सूचना प्राप्त भएको वा घर दैलोमा टाँस भएको मितिको म्याद बाहेक 3 दिनभित्र टंगाल स्थित आयोगको महाशाखा नम्बर 12 उपस्थित हुन भनिएको छ। तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम अघि बढ्ने चेतावनी समेत अख्तियारले दिएको छ। तर चाखलाग्दो कुरा के छ भने जुन घरको गेटमा अख्तियारले सूचना टाँसेको छ त्यो निवास अहिले खण्डहर अवस्थामा छ। गत वर्ष अर्थात् 2082 साल भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा जलाइएको सो नीलकण्ठ निवासलाई अहिले भत्काउने काम भइरहेको छ। सो बाहेक अख्तियारले 3 दिनको हदम्याद दिए पनि आरजू राणा देउवा भने अहिले नेपालमा हुनुहुन्न। उहाँ र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा गत फागुन 3 गते नै उपचारका लागि भन्दै सिङ्गापुर जानुभएको थियो र उहाँहरू अझै स्वदेश फर्कनु भएको छैन। यस्तो अवस्थामा उहाँ तोकिएको समयमा अख्तियारमा उपस्थित हुने सम्भावना क्षीण देखिन्छ। यी पासपोर्ट खरिदको यो ठेक्का प्रकरणमा अख्तियारले यसअघि नै राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल सहित 4 जना उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिइसकेको छ। यस्तै राहदानी छाप्ने ठिक्का पाएको जर्मन कम्पनीका 2 विदेशी प्रतिनिधिलाई पनि बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी भइसकेको छ। हाई प्रोफाइल राजनीतिक व्यक्तित्व जोडिएको यो प्रकरणले आगामी दिनमा नेपालको राजनीति र सुशासनको बहसलाई कता लैजान्छ त्यो भने हेर्न बाँकी नै छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही असार 7, 8 र 9 गते चितवनमा हुने आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र पारेको छ। आज बिहिबार काठमाडौँको वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विधान संशोधन गर्दै केन्द्रीय समितिको आकार बढाउने र आचार संहिताभित्र रहेर चुनावी प्रक्रियामा सहभागी हुन निर्देशन दिने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनमा प्रविधिको प्रयोगदेखि मधेश प्रदेशका लागि विशेष व्यवस्थासम्मका रणनीति रासोपाले तय गरेको छ। रासोपाको महाधिवेशन सम्बन्धी प्रस्तुत छ यो विशेष रिपोर्ट।
2: आगामी साता चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा आन्तरिक तयारी र विधान परिमार्जनमा जुटेको छ। आज बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने र भड्किलो प्रचार प्रसार गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाएको छ। बैठकले पार्टीभित्र कुनै मतभेद नराखी सौहार्दपूर्ण वातावरणमा निर्वाचन आचार संहिताभित्र रहेर प्रस्तुत हुन सम्पूर्ण नेता कार्यकर्तालाई कडा निर्देशन दिएको छ। महाधिवेशनमा मतदान प्रक्रियालाई छिटो र पारदर्शी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढी प्रचार प्रसार देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय भएको छ। हामीले विद्युतीय भोटिङ मेसिनको प्रयोग मार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने काम सुरु गरेका छौँ, रासोपा महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई। रासोपाले आफ्नो साङ्गठनिक स्वरूपमा ठूलो फेरबदल गर्दै विधान संशोधनको प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार अब रासोपाको केन्द्रीय पदाधिकारी संख्या 19 सदस्यीय र केन्द्रीय समिति पदेना सहित 158 सदस्यीय रहनेछ। यसअघि 129 सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी 151 निर्वाचित र 7 प्रदेशका सभापतिहरू पदेना सदस्य रहने व्यवस्था गरिएको हो। यस्तै पार्टीको इतिहासमै पहिलो पटक वरिष्ठ नेताको पद सिर्जना गरिएको छ। बैठकले मधेस प्रदेशका 7 जिल्ला र अन्य प्रदेशका निर्वाचन हुन नसकेका क्षेत्रका लागि प्रतिनिधिको विशेष कार्यविधि समेत सार्वजनिक गरेको छ। संगठन सुदृढीकरण र समावेशितालाई ध्यानमा राख्दै तय गरिएको कार्यविधि अनुसार हाल विघटनको अवस्थामा रहेको 12 जिल्लाबाट भने प्रतिनिधित्व हुने छैन। महाधिवेशनमा 2500 देखि 3000 सम्म प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। तर महाधिवेशनमा सहभागी हुन पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिर्नेलाई प्रवेशमा रोक लगाइने कडा नियम बनाइएको छ। मधेस बाहेक अन्य सबै प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको र असार 6 गते साँझसम्म महाधिवेशनका सम्पूर्ण तयारी पूरा हुने रासोपाले जनाएको छ। रासोपाको प्रथम महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। अमेरिका र इरान बीच ऐतिहासिक सम्झौता भएको छ। दुई देश बीच जारी युद्ध विरामलाई लम्ब्याउने र मध्य पूर्वमा शान्ति कायम गर्ने उद्देश्यका साथ 14 बुधे समझदारी पत्रमा हस्ताक्षर भएको हो। व्हाइट हाउसले पुष्टि गरे अनुसार फ्रान्समा जारी G7 सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
1: विगत 4 महिनादेखि अमेरिका, इरान र इजरायल सम्मिलित द्वन्द्वका कारण बन्द रहेको रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ हर्मुज अब व्यापारिक जहाजका लागि खुला हुने भएको छ। मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ अर्थात् MOU का अनुसार दुवै पक्ष लेबनान सहित सबै मोर्चामा सैन्य अपरेसन तुरन्त र स्थायी रूपमा बन्द गर्न सहमत भएका छन्। समझदारी पत्रमा इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको छ भने अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएको छ। यो समझदारी सुरुवात मात्र हो। अबको अधिकतम 60 दिनभित्र दुवै देशले पूर्ण र अन्तिम सम्झौताका लागि वार्ता टुङ्ग्याउनु पर्नेछ। सम्झौतासँगै अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी आगामी 30 दिनभित्र पूर्ण रूपमा हटाउनेछ। साथै अन्तिम सम्झौता भएको 30 दिनभित्र अमेरिकी सेना इरानको सिमाना नजिकैको क्षेत्रबाट पछि हट्ने प्रतिबद्धता समेत जनाइएको छ। इरानको पुननिर्माण र आर्थिक विकासका लागि 300 अर्ब अमेरिकी डलरको विशाल कोष स्थापना गरिने सम्झौतामा उल्लेख छ। यद्यपि यस कोषमा अमेरिकाले आफ्नो तर्फबाट 1 सेन्ट पनि बुझाउनु पर्ने छैन। क्षेत्रीय साझेदार मुलुकहरू मार्फत यो रकम जुटाइनेछ।
0: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप फुटबल 2026 सहभागी सबै 48 टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। पहिलो चरणको समाप्तिसँगै विश्व प्रसिद्ध सञ्चार माध्यम BBCका खेलविज्ञहरूले टोलीहरूको प्रदर्शनका आधारमा पावर ऱ्याङ्किङ सार्वजनिक गरेका छन्, जसमा केही अप्रत्याशित नतिजा र रोचक तथ्याङ्क बाहिर आएका छन्।
2: पहिलो खेलको प्रदर्शनका आधारमा BBCका विभिन्न खेल विज्ञहरूले फ्रान्सलाई पावर ऱ्याङ्किङको शीर्ष स्थानमा राखेका छन्। सेनेगल विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै 3-1 जित निकालेको फ्रान्सलाई सन्तुलित र सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। त्यस्तै क्रोएसिया विरुद्ध 4 गोल गरेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ। अल्जेरियालाई 3-0 स्तब्ध पार्दै सुखद सुरुवात गरेको साबिक विजेता अर्जेन्टिना भने तेस्रो स्थानमा समेटिएको छ। लियोनल मेसीको प्रेरणादायी उपस्थितिले अर्जेन्टिना बलियो देखे पनि फ्रान्स र इङ्ल्यान्डको आक्रामक रणनीतिलाई विज्ञहरूले अब्बल मानेका छन्। उद्घाटन खेलमै कुरासाओ विरुद्ध 7 गोलको वर्षा गरेको जर्मनी चौथो स्थानमा छ। विपक्षी टोली कमजोर भए पनि जर्मनीको गोल गर्ने क्षमतालाई नजरअन्दाज गर्न नसकिने समीक्षकहरूको भनाइ छ। यता पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेलाई 4-1 पराजित गरेको आयोजक अमेरिका 5 स्थानमा पर्न सफल भएको छ। घरेलु दर्शकको बलियो साथ पाएको अमेरिका यो विश्वकपको सरप्राइज प्याकेज बन्न सक्ने संकेत देखिएको छ। स्ट्राइकर एर्लिङ हालेन्डको नेतृत्वमा रहेको नर्वे 6 स्थानमा छ, जसले इराकलाई 4-1 हराएको थियो। त्यस्तै लुइस डियाजको चम्किलो प्रदर्शनमा उज्बेकिस्तानलाई 3-1 पन्चाएको कोलम्बिया 7 स्थानमा रहँदा ब्राजिल र मोरोको बीचको 1-1 बराबरी खेलपछि मोरोको 8 र ब्राजिल 9 स्थानमा रहेका छन्। ट्युनिसियामाथि 5-1 जित निकालेको स्विडेन 10 स्थानमा अटाएको छ। पहिलो चरणमै सबैभन्दा ठूलो धक्का पूर्व विजेता स्पेनले बेहोरेको छ। डेब्यु टोली के भर्डेसँग गोल रहित बराबरीमा रोकिएपछि स्पेन 12 स्थानमा खस्किएको छ भने उत्कृष्ट बचाउ गरेका के भर्डेका भेटरान गोलकिपर वोजिन्या नायक बनेका छन्। यता फुटबलका किङका रूपमा चिनिने क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको जर्सीमा कुनै पनि ठूला प्रतियोगितामा गोल गर्न नसकेको लगातार 4 वर्ष बितिसकेको छ। हिजो राति कङ्गोसँग 1-1 बराबरीमा रोकिँदा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल 21 स्थानमा पुगेको छ। एसियाली राष्ट्रहरू साउदी अरेबिया 27, दक्षिण कोरिया 29 र इरान 26 स्थानमा छन्। ऱ्याङ्किङको सबैभन्दा पुछारमा अर्थात 48 स्थानमा कुरासाओ रहेको छ, जसले जर्मनीबाट 7 गोल खाएको थियो। तर विश्वकपको पहिलो खेलमै गोल गर्न सक्नु उसका लागि ऐतिहासिक क्षण बन्यो। यता स्विडेनसँग 5-1 लज्जास्पद हार बेहोरेको ट्युनिसिया 46 स्थानमा छ र पहिलो खेल लगत्तै आफ्ना मुख्य प्रशिक्षकलाई बर्खास्त गरेर टोलीले खराब इतिहास समेत बनाएको छ। 48 टोली समेटिएको यो वृहत विश्वकपको पहिलो खेल मात्र सकिएकाले आगामी खेलहरूमा यो समीकरण र ऱ्याङ्किङमा फेरबदल आउने निश्चित छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल, सत्य सेवा सुरक्षणम। प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक पासो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटोल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा असार 2 गते आयोजित आत्महत्या, लागू औषध दुर्व्यसन, सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो। साथै उहाँले ह्याक फर सेफ्टी 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सड़क दुर्घटना, लागू पदार्थको दुर्व्यसन एवं आत्महत्या नेपाली समाजमा गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आयोजना गरिएको उक्त कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो। प्रहरीको एकल प्रयासले समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्याप्त नहुने उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयत्न र प्रतिबद्धता जरुरी रहेको बताउनुभयो। प्रविधिको प्रयोग मार्फत अपराधको न्यूनीकरण र सफल अनुसन्धानबाट सभ्य र शान्तिपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य एवं कार्यक्रमको उद्देश्य तथा अवधारणा प्रस्तुतिकरण गर्नुभएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचार कर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो। विशेष गरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागू औषध दुर्व्यसन, सड़क सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा असार 3 गते आयोजित समारोह बीच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीद्वारा लिखित पुलिस एन्ड रूल अफ ल नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी सृजनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गर्नुभयो। साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट सबैलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानूनी शासनलाई व्यवस्थित गर्न एवं स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सृजनाहरू प्राप्त भइरहने समेत उहाँले उल्लेख गर्नुभयो। सो अवसरमा पूर्व रजिस्ट्रार तथा नेसनल ल कलेजका प्राचार्य रामकृष्ण तिमिल सिन्हा, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मतिलाल बोहराले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सो अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो। पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा पूर्व सचिव डाक्टर कृष्ण प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्दै पुस्तकको विषयवस्तु सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो।
1: अपराध समाचार। अवैध लागू औषध कोकिन 1 किलो 500 ग्राम सहित 3 जना विदेशी नागरिकहरूलाई काठमाडौँ महानगरपालिका 26 ठमेल स्थित होटलबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक 43 वर्षीय अम्दुसार, भारतीय नागरिक 36 वर्षीय रुबी र 31 वर्षीय सोनी रहेका छन्।
0: फार्म हाउसको आवरणमा अवैध लागु औषधको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौँको टोखा र चन्द्रगिरीमा फार्म हाउस सञ्चालन गर्दै आएका 13 जनालाई लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका 2 का 22 वर्षीय निमा तामाङ, 23 वर्षीय विक्रम लामा, रूपन्देही जिल्ला बुटौल उपमहानगरपालिका 7 का 29 वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमी नगरपालिका 4 का 45 वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका 7 का 27 वर्षीय विकास काफले, सिन्धुली जिल्ला फिक्कल गाउँपालिका 4 की 32 वर्षीय माया बिसंखे, कालीकोट जिल्ला पलता गाउँपालिका 3 का 36 वर्षीय खड्क रोकाया, 27 वर्षीय कमला थामी, बाजुरा जिल्ला स्वामी कार्तिक खापर गाउँपालिका 1 की 29 वर्षीय मेनुका थामी, बारा जिल्ला जितपुर सिमारा उपमहानगरपालिका 7 का 34 वर्षीय सञ्जय शाह सोनार, पर्सा जिल्ला बहुदरमाई नगरपालिका 9 का 36 वर्षीय प्रमोद प्रसाद कलवार, काठमाडौँ महानगरपालिका 16 की 40 वर्षीय मोनिका श्रेष्ठ र सोही महानगरपालिका 7 की 29 वर्षीय सुशीला महर्जन रहेका छन्। प्रहरीले नियन्त्रित लागु औषध ट्रामाडोल 2,09,000 ट्याब्लेट, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारागन गरी 2,400 ट्याब्लेट, नगद 7,87,500 रुपियाँ र मोबाइल 28 थान बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भारतबाट लागु औषध खरिद गरी ल्याई फार्म हाउस परिसरको जमिनमा खाडल भित्र लुकाई सञ्चय गरी माग बमोजिम बजारमा बिक्री गर्दै आएको खुल्न आएको छ।
1: सामाजिक सञ्जालमा खुकुरी देखाई डर धम्की देखाई कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका 2 बस्ने 24 वर्षीय रमेश ठाडा मगरलाई असार 2 गते प्रहरीले पक्राउ गरेको छ। साथै प्रहरीले उनको घरबाट नियन्त्रित लागु औषध प्रेगाम्याक्स 1 ट्याब्लेट, थ्रोमो 41 ट्याब्लेट, एन्टिकेप 2 ट्याब्लेट र निट्राजोम 5 ट्याब्लेट बरामद गरेको छ।
0: सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा 2 जनालाई असार 2 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जा जिल्ला भिरकोट नगरपालिका 2 का 39 वर्षीय सञ्जीव नेपाली र काभ्रे जिल्ला मण्डनदेवपुर नगरपालिका 12 की 33 वर्षीय सरिता पराजुली रहेका छन्। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनी अङ्ग्रेजी भाषामा बोली प्रिन्स तामाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने आश्वासन देखाई पटक पटक गरी 15,10,500 रुपियाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर कोन्जेसोम गाउँपालिका 2 का 33 वर्षीय श्याम चौलागाई, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका 6 का 20 वर्षीय सुजन घतानी बिक, बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 8 का 43 वर्षीय यमराज खत्री र दाङ जिल्ला घोराई उपमहानगरपालिका 15 का 33 वर्षीय शरद कुमाई रहेका छन्। पक्राउ मध्ये श्यामले जापान पठाइदिन्छु भन्दै 2 जना पीडितहरूबाट 2,40,000 रुपियाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै 4 जना पीडितहरूबाट 8,40,000 रुपियाँ, यमराजले पोर्चुगल पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 4,50,000 रुपियाँ र शरदले स्पेन पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 17,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर महानगरपालिका 15 बाट, यमराजलाई काठमाडौँ महानगरपालिका 16 बाट तथा शरदलाई ललितपुर महानगरपालिका 15 बाट पक्राउ गरेको हो।
0: बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित 2 जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असार 2 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीका 40 वर्षीय बेचन मिया र चिनिया नागरिक 51 वर्षीय यो युलोङ रहेका छन्। कतार एयरको उडानद्वारा काठमाडौँबाट कतार जान लागेका बेचनलाई कतारी रियाल 42,400 र चाइना इस्टर्नको उडानद्वारा काठमाडौँबाट चीन जान लागेका यो युलोङलाई अमेरिकी डलर 7,500 सहित प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक पासो।

0: रबिन, आज त अफिस ढिला आयो त, जाममा पर्यो कि क्या हो?
1: के को जाममा पर्नु नि, बैंक गएर आएको, ढिला भयो।
0: बैंक गएर आएको रे, पैसा टन्नै छ कि क्या हो? जहिले पनि बैंक मात्रै गएको देख्छु त।
1: यहाँ आफूलाई भने कस्तो तनाव भएको छ, तिमी भने ठट्टा गर्छौ, कहिले त यसो सिरियस भएर पनि बोल न।
0: होइन, के तनाव भयो फेरि?
1: हेर न, हिजो मेरो बैंक खाताबाट पैसा हरायो।
0: पैसा हरायो रे? कसरी हरायो त पैसा?
1: त्यही त, कसरी हरायो हरायो, अनि त्यही कुरा बुझ्न बैंक गएको।
0: अनि के भन्यो त बैंकले?
1: प्रहरीकोमा गएर निवेदन दिनु भनेको छ। बरु एकछिन तिमी पनि मसँग हिँड न, फेरि आज मेरो बाइक पनि बिग्रेको छ।
0: ल, बर्बाद भएछ नि। ल, हिँड हिँड गइहालौ, यस्तो कुरामा ढिला गर्नै हुँदैन नि।

0: नमस्कार म्याम।
1: हजुर नमस्कार।
0: म्याम, मेरो बैंकबाट एकाएक 2 लाख रुपियाँ हरायो अनि निवेदन दिन आएको।
1: ए हो र, अनि कसरी हरायो त?
0: हिजो बिहानको कुरा हो म्याम।

0: हेलो
1: रबिन जी, नमस्कार। म तपाईँको वालेट र ब्याङ्क सपोर्ट हेड मोहन पौडेल बोलेको। तपाईँको खाताको केवाइसी अपग्रेड नभएकोले अकाउन्ट ब्लक हुन लागेको छ, हामी त्यसलाई सुचारू गर्दैछौँ है।
2: हो र सर, तलब आउने बेला हुन लाग्यो, ब्लक भयो भने त बर्बाद हुन्छ। सुचारू गर्न के गर्नु पर्छ सर?
1: केही गर्नु पर्दैन। तपाईँको मोबाइलमा एउटा 6 अङ्कको भेरिफिकेसन कोड आएको होला, हेर्नुहोस् त, त्यो भनिदिनुहोस् होइन, हामी यहाँबाट सिधै सिस्टम अपग्रेड गरिदिन्छौँ नि है सर।
2: हो सर, हो, कोड भर्खरै आयो, टिप्नुहोस् त सर। म भनिदिन्छु।
1: हुन्छ, भन्नुहोस् त सर।
2: 7 8 5 3 1 0।
1: ल, थ्याङ्क यू सर।
2: होइन, के को मेसेज आयो यति धेरै? तपाईँको खाताबाट 1 लाख खर्च भयो। हँ, के भन्छ? मैले पैसा निकालेकै छैन, खर्च कसरी भयो? ल, फेरि पनि 1 लाख रुपियाँ खर्च भयो भन्छ त। लौ न, के भयो यस्तो? त्यो अहिलेको नम्बरमा फोन गर्नु पर्यो। मोबाइल त स्विच अफ पो भन्छ। लौ न, बर्बादै भयो, एकचोटि बैङ्कमा गएर बुझ्नु पर्यो। त्यसपछि बैङ्कले प्रहरीमा जानु भन्यो, अनि यहाँसम्म आएको म्याम।
3: तपाईँ पनि ठगको चङ्गुलमा पर्नु भएछ। ब्याङ्क खाताबाट पैसा हराएको भन्दै धेरै जनाको उजुरी पर्न थालेको छ अहिले। ब्याङ्क तथा वालेट अफिसबाट बोलेको भन्दै र स्क्रिनिङ सेयर, फिसिङ, ओटिपी तथा वालेट ह्याक गरेर पैसा हराएको उजुरी एकदमै धेरै परेको छ।
2: ब्याङ्कबाट बोलेको हुँ, तपाईँको खाता ब्लक हुन लाग्यो भन्यो म्याम, अनि मैले पनि केही नसोची आत्तिएर मोबाइलमा आएको ओटिपी कोड दिए, त्यसपछि एकैछिनमा खाता रित्यो।
3: हेर्नुहोस्, पछिल्लो समय प्रविधिले विकासको फड्को मारेसँगै अपराधको स्वरूप पनि फेरिँदै गएको छ। प्रविधिको माध्यमबाट वित्तीय अपराध पनि एकदमै बढ्दै गएको छ। सानो सावधानी नअपनाउनाले धेरैजनाले ब्याङ्कबाट लाखौं रुपियाँ गुमाउन पुगेका छन्।
2: म्याम, यस्ता प्रकारका ठगीबाट बच्न के गर्नु पर्ला त?
3: हेर्नुहोस् है, यस्ता डिजिटल ठगीका घटनाहरूबाट जोगिन चाहिँ कहिल्यै पनि फिसिङ लिङ्कहरूमा क्लिक नगर्ने, ब्याङ्किङ कारोबारका लागि आधिकारिक वेबसाइट मात्र प्रयोग गर्ने, आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरण गोप्य राख्ने र शङ्कास्पद लिङ्कहरूका बारेमा नेपाल प्रहरी साइबर ब्युरो तथा ब्याङ्क वा सम्बन्धित निकायमा तुरुन्तै खबर गर्नुपर्छ। त्यस्ता लिङ्कहरू खोल्नु हुँदैन।
2: यस्ता ठगबाट त पढे लेखेकै जाने बुझेकै मान्छे पनि ठगिँदा रहेछन् म्याम।
3: हो नि, पढे लेखेकै र प्रविधि बारे जानकार मानिसहरू समेत झुक्किएका छन्। त्यसैले यस्तो ठगीबाट जोगिने उपाय भनेकै विभिन्न तरिकाले राम्ररी नजाँचिकन अज्ञात किसिमका लिङ्कहरू क्लिक गर्ने र आफ्नो मोबाइलमा आएका ओटिपी तथा गोप्य सूचनाहरू कसैलाई नदिनु नै हो, अन्यथा यसै गरी स्क्यामरको पासोमा परिन्छ।
2: त्यही त म्याम, कि पढेर जानिन्छ भन्छन्, कि परेर आफू परेपछि बल्ल थाहा भयो कि ठगहरूले अनेक जुक्ति लगाएर ठगी गर्दा रहेछन्। म्याम, त्यो ठग त पक्राउ पर्ला नि।
3: यति धेरै निराश पनि नहुनुहोस्। पहिला त तपाईँले सबै कुरा खुलाएर हामी कहाँ एउटा निवेदन दिनुहोस्, हामी तुरुन्तै अनुसन्धान गर्छौँ अनि केही पत्ता लाग्ने बित्तिकै तपाईँलाई खबर गर्छौँ।
2: हुन्छ म्याम।
4: तपाईँ एटिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक पासु। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, दिपेन्द्र सिंह कार्की र दीपक राज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र सुलोचना बज्राचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै
5: नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि समानता, त्यस्तै विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकीको 8 बज्ने लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: प्रेस बटनै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हैश टाइल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: वेलकम ब्याक। नाउ द रिमेनिङ न्यूज। UAE Ambassador to Nepal Abdullah Said Mubarak Zarwan Al Samshi paid a courtesy call on Speaker Dol Prasad Aryal today. During the meeting, they discussed Nepal-UAE relations and cooperation in parliamentary ties, trade, investment, tourism, labor, technology, AI services and artificial intelligence. Speaker Aryal said the UAE is an important partner for Nepal in terms of workers, trade and investment, and stressed expanding economic and development cooperation. Ambassador Al Samshi said Nepal-UAE relations are friendly and multidimensional, adding that the UAE is positive towards strengthening cooperation in trade, investment, tourism, energy, technology, and people-to-people ties. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news update. Switzerland confirmed Thursday that initial negotiations on implementing a US-Iran Memorandum of Understanding on ending the Middle East war were planned to take place at a Swiss resort complex on Friday. The AFP news agency cited the Swiss Foreign Ministry as saying currently the plan remains for the United States and Iran, along with the mediators Pakistan and Qatar and other involved countries, to meet tomorrow at Bergenstock for initial negotiations on the implementation of the agreement. It was first billed as a signing ceremony for a US-Iran memorandum to end the regional war that began on February 28th, but the signing was moved up, with US President Donald Trump signing in Paris during a dinner and Iranian President Masoud Pezeshkian signing remotely. The United Arab Emirates announced a social media ban for children under 15 on Thursday, joining a growing group of countries including Australia, Britain and Canada to take similar measures. Social media platforms will have to monitor and disable accounts created by under 15s or risk being blocked, a cabinet resolution said, giving them a 12-month transition period. Now, the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy over Koshi, partly cloudy over Madhya Province and the remaining hilly and Himalayan regions, while mainly fair in the Tarai regions. There is also a possibility of moderate rainfall and snowfall accompanied by thunder and lightning at a few places in the hilly and Himalayan regions of Koshi Province, at one or two places in the hilly and Himalayan regions of Bagmati and Gandaki provinces, and at a few places in the Tarai regions of Koshi Province and at one or two places in Madhya Province. Heavy rainfall is likely at one or two places in the hilly and Himalayan region of Koshi province. With this, we have almost come to the end of this news bulletin. But before wrapping it up, let's have a reminder of the headlines once more. Ministers respond to questions raised during deliberations on various headings of the Appropriation Bill 2083 in the House of Representatives. Foreign Minister Shishir Karnal says Nepal's policy is to conclude treaties and agreements on the basis of equality and mutual benefit. Rashtriya Swatantra Party amends its statute to expand the Central Committee to 151 members. Advertisement Board urges not to disseminate misleading advertisements on social media, and talks on implementing US-Iran deal still planned for Friday in Switzerland. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारू गर्नका लागि *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
0: नमस्कार, सामाजिक न्याय परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
7: अनि म मनुका कुँवर।
0: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेभका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
7: मान्छेलाई विभेद गर्ने आधार के हो, जात कि आचरण? यसको उत्तर खोज्नु हरेक सचेत नागरिकको कर्तव्य हो, किनकि विभेद अज्ञानताको पराकाष्ठा, सामाजिक रूपमा निन्दनीय व्यवहार र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले समाजको क्यान्सरको रूपमा रहेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि हामी सबैको भूमिका महत्वपूर्ण हुनेछ भन्दै आजको यस श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटले दलित समुदायका अधिकार र उत्थानका सवाललाई कतिको सम्बोधन गरेको छ भन्ने विषयमा दलित गैर सरकारी महासङ्घ नेपालका केन्द्रीय महासचिव एकराज लकान्द्रीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनी साथी
0: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
7: सरकारले जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानताको अन्त्य गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि सारेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले आगामी आर्थिक वर्षको बजेट मार्फत दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका महिलाको सशक्तिकरण र आर्थिक तथा सामाजिक रूपान्तरणमा विशेष जोड दिए बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री वादीले प्रदेश र स्थानीय तहसँगको समन्वयमा लक्षित समुदायका लागि रोजगार तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो। वर्षौंदेखि विभेद र बहिष्करणको मारमा परेका डोम, मुसहर, चमार, वादी, सन्थाल, चिडीमार, माझी, बोटे तथा मुक्त कमलरी लगायतका समुदायको जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम अघि सारिएको उहाँले जानकारी दिनुभयो। हिंसाको जोखिममा रहेका महिला तथा किशोरीहरूको सी विकास, स्टार्टअप सहयोग तथा उद्यमशीलता प्रवर्धनका लागि बजेट विनियोजन गरिएको छ। साथै मानव विकास सूचकाङ्कमा पछाडि परेका 111 स्थानीय तह मार्फत विपन्न महिलाको जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन भइरहेको पनि उल्लेख गर्नुभयो। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा 15 महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणका लागि बजेट छुट्याइएको र सरकारले बाल विवाह नियन्त्रणलाई समेत प्राथमिकतामा राख्दै सन् 2030 नेपाललाई बाल विवाह मुक्त देश बनाउने लक्ष्य सहित अभियान सञ्चालन गर्ने जनाएको छ। अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनका लागि आवश्यक बजेट तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको पनि मन्त्री बादीले बताउनुभयो। यसैबीच समानता र सामाजिक अन्तर्घुलनलाई प्रवर्धन गर्ने अर्को महत्वपूर्ण कार्यक्रम अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दलित होमस्टे कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री खड्गराज पौडेलले उक्त कार्यक्रमले दलित र गैर दलित समुदाय बीचको दूरी घटाउँदै छुवाछुत अन्त्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्षदेखि मुलुकभरका 77 जिल्लामा कम्तीमा एक दलित परिवारको सहभागितामा घरवास कार्यक्रम सञ्चालन गर्छ। कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी निकायहरूले आयोजना गर्ने गोष्ठी तथा अन्तर्क्रियाहरू समेत दलित होमस्टेमै सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो। यसका साथै मन्त्रालयले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा बहुजातीय र बहुधार्मिक परम्पराको जगेर्नाका लागि करिब 82 करोड रुपैयाँ भन्दा बढी विनियोजन गरिएको जनाएको छ। सरकारका यी कार्यक्रमहरूले जातीय विभेद अन्त्य गर्दै समावेशी, समानतामूलक र सम्मानजनक समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि तथा संसदको पहिलो बैठकमा दलित समुदायमाथि भएको ऐतिहासिक विभेदप्रति राज्यका तर्फबाट माफी मागे पनि सरकारमा सहभागी भएपछि प्रस्तुत गरिएको बजेटमा दलित समुदायको उत्थान र क्षतिपूर्तिका लागि ठोस संरचनात्मक कार्यक्रम नआएको टिप्पणी गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट मुख्यत उद्योग तथा सहरी मध्यम वर्गतर्फ केन्द्रित देखिएको भन्दै दलित समुदाय अपेक्षित रूपमा समेटिन नसकेको विश्लेषण गरिएको छ। बजेटमा दलित बालबालिकालाई प्रदान गरिदिए आएको बाल पोषण भत्ता वृद्धि गर्ने तथा केही क्षेत्रमा लक्षित नमुना होमस्टे कार्यक्रम सञ्चालन गर्ने व्यवस्था समावेश गरिए पनि ती कार्यक्रम पर्याप्त नभएको सरोकारवालाहरूको भनाइ छ। दलित समुदाय अहिले दीर्घकालदेखि भोग्दै आएको भूमिमा पहुँचको कमी, शिक्षा र राज्य संयन्त्रमा सीमित सहभागिता जस्ता मूल समस्यालाई सम्बोधन गर्ने गरी विशेष छात्रवृत्ति, उद्यमशीलता प्रवर्धन तथा रोजगारीका ठोस कार्यक्रम आवश्यक रहेको पनि उनीहरूको धारणा छ। उपलब्ध तथ्याङ्क अनुसार राष्ट्रिय गरिबी दरको तुलनामा दलित समुदायको गरिबीको दर उल्लेख्य रूपमा उच्च रहेको छ भने शिक्षा क्षेत्रमा समेत उनीहरूको पहुँच अझै चुनौतीपूर्ण रहेको देखिन्छ। विश्लेषकहरूका अनुसार केवल प्रतीकात्मक कार्यक्रम र नीतिगत प्रतिबद्धताले मात्र दलित समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक असमानता घटाउन पर्याप्त नहुने बताइएको छ। ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायका लागि लक्षित विशेष अवसर, संरक्षण तथा समावेशी आर्थिक कार्यक्रम आवश्यक रहेको उनीहरूको जोड छ। यसै सन्दर्भमा सङ्घीय बजेटबाट अपेक्षित सम्बोधन हुन नसकेको भन्दै अब प्रदेश तथा स्थानीय तहले दलित समुदायको वास्तविक आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइएको छ।
8: समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
7: विगतको पुस्ताले लामो सङ्घर्ष गरेर संविधानको धारा 24 र 40 दलित हक अधिकार सुनिश्चित गर्यो, तर तिनको व्यावहारिक कार्यान्वयन फितलो हुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्नु परिरहेको छ। यस परिवेशमा जातीय विभेदको अन्त्य गर्ने पहिलो दायित्व राज्यकै हो। यही महसुस गर्दै सरकारले आफ्नो 100 दिने कार्य योजनामा दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने विषय समेत समेटेको छ। तर प्रश्न उठ्छ, के यो केवल नीतिगत दस्तावेजमै सीमित रहला वा व्यवहारमा पनि लागू होला भन्दै कार्यान्वयनका लागि नेपाल सरकारले प्रस्तुत गरेको बजेटले दलित समुदायका अधिकार र उत्थानका सवाललाई कतिको सम्बोधन गरेको छ भन्ने विषयमा दलित गैर सरकारी महासङ्घ नेपालका केन्द्रीय महासचिव एकराज लकान्द्रीसँग सहकर्मी भीम घिमिरेले कुराकानी गर्नुभएको छ। अब सुनौ कुराकानी।
0: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
9: धन्यवाद।
0: नेपालमा जातीय भेदभाव तथा छुवाछुतको अवस्था कस्तो छ? व्यवहारमा कस्ता खालका प्रवृत्तिहरू देखिन्छन्?
9: जातीय विभेद र छुवाछुतको घटनाहरू विकराल छन्। व्यवहारमा पहिले डाइरेक्ट गरिन्थ्यो भने अझ अहिले सुसूक्त ढङ्गले अझ गम्भीर समस्याहरू चाहिँ अहिले जातीय छुवाछुतको घटनाहरूमा देखिन्छन्। अहिले पछिल्लो घटना हेरौँ, चिन्मिलिका कृष्ण विक जो मारिए प्रहरी हिरासतमै एउटा केटीलाई मन पराएर विवाह गरिसकेपछि केटीको बुवा आमाद्वारा जुन निवेदन दियो प्रहरीलाई बलात्कारको केसमा, त्यो केस गर्दै गर्दा उनी चाहिँ प्रहरी हिरासतमा मारिए। यो एउटा उदाहरण मात्रै हो, त्योभन्दा अगाडि थुप्रै खालको घटनाहरू घटेका छन्। यो एक वर्षको अवधिमा मात्रै मानवाधिकार वर्ष पुस्तक इन्साइटले जुन निकालेको थियो त्यो त्यसमा चाहिँ 51 मानिसहरू चाहिँ मारिएका छन्। यसले देखाउँछ हाम्रो देशमा जातीय समस्या, जातीय छुवाछुतका घटनाहरू, विभेदका घटनाहरू विकराल रूपले अहिले पनि विद्यमान छन् भन्ने खालको कुरा चाहिँ एउटा उदाहरण हो।
0: यहाँले भने जस्तै वास्तवमा नेपालमा चाहिँ कानुनी रूपमा छुवाछुत निषेधित छ, तर व्यवहारमा भने विभेद कायमै भनेको कुरा त यहाँको उदाहरणबाटै देखिएको छ भने यस्तो किन हुन्छ होला?
9: विडम्बना नै भन्नुपर्छ। छुवाछुत मुक्त राष्ट्र घोषणा छ, 20 वर्ष झन्डै भइसकेको थियो। अहिले हामीले हेरिरहँदाखेरि चाहिँ संविधानले भनिरहँदाखेरि पनि व्यवहारमा चाहिँ त्यो अनुसारको तल समाजभित्र, समाजका संरचनाहरूभित्र त्यो देखिँदैन र यसलाई चाहिँ अलिकति गम्भीर ढङ्गले सरकारले, राज्यले पनि, समाजले र विशेष गरेर चाहिँ आफूलाई उच्च जाति भनिएकाहरू चाहिँ बढी भूमिकामा आउनुपर्छ। विशेष गरेर सामाजिक संस्थाहरूमा काम गर्ने सबै खालका मान्छेहरूलाई आह्वान गर्दछु कि म त्यो समुदायका मान्छेहरू जो विभेद गरिन्छ भने चाहिँ ती समुदायका मान्छेहरू नै बढी सक्रिय भएर यसको न्यूनीकरण अथवा उन्मूलनको निमित्त लाग्नुपर्छ।
0: यहाँले भने जस्तै समाजमा विद्यमान जातीय छुवाछुत र विभेदको सोच परिवर्तन हुन नसक्नुका मूल कारणहरू के के हुन्?
9: सामाजिक संरचना, सामाजिक संस्कृति, विशेष गरेर विवाह गर्दाखेरि चाहिँ त्यही जाति त्यही मान्छेहरू तिनै समुदायका एउटै समुदायका मान्छेहरू हुनुपर्छ भन्ने कुरा समाज र संस्कृतिमा आधारित भएर कुरा गर्दाखेरि चाहिँ त्यस्तो खालको देखिन्छ। तर हामीले हेरिरह्यौँ भने अब विशेष गरेर पुरातन सोच भएका मान्छेहरूमा अहिले पनि यो अनेक खालको समुदायगत अलिकति एडभोकेसी गर्ने अथवा अरू कुनै खालको सामाजिक रूपले त्यसलाई चाहिँ जागरूकता सिर्जना गर्ने लगायतका कार्यहरूले पनि यो जातीय छुवाछुत विभेदका घटनाहरू चाहिँ दुःखलाग्दो नै भन्नुपर्छ कि कमी आउन सकेको छैन।
0: यो संविधानले दलित समुदायका लागि व्यवस्था गरेका अधिकारहरू कतिको कारण भएका छन्?
9: हामीसँग

0: पनि अझै पनि समाजमा त्यो ढङ्गको चाहिँ देखिँदैन। इभन सरकारले अब अहिले वर्तमान सरकारले पनि रुलिङ पार्टीका अध्यक्षले संसदमा माफी माग्नु भएको छ, तथापि त्यो माफी माग्ने चरणमै पनि मान्छेहरू चाहिँ मारिएका छन्। यसले के देखाउँछ भन्दा सरकारी संयन्त्रहरू, सम्बन्धित आयोग र निकायहरू यिनीहरूले खेलेको भूमिका नै समाजमा त्यो ढङ्गले देखेकै छैन। त्यसरी भन्न त मान्छेले न्यूनीकरण भयो पहिलेको भन्दा चाहिँ देखियो भन्ने छ, अझ बढी उजागर भएको, अझ बढी त्यो समाजमा चाहिँ त्यो चाहिँ देखिएको घटनाहरू घटिरहेको देखाउँछ कि। यसैले यो दुःख लाग्दो नै भन्नुपर्छ, यो जति घटनाहरू घटेका छन् हामीले न्यूनीकरण गरौँ भन्दैछन्, हामीले गर्यौँ गर्दैछौँ भन्दैछन्, हामीले गहन भूमिकाहरू निर्वाह गर्न जरुरत छ।
1: दलित समुदायको संवैधानिक हक अधिकार कार्यान्वयनका सवालमा हालै प्रस्तुत भएको बजेटले कतिको सम्बोधन गरेको छ अथवा कस्तो पाउनु भएको छ यहाँले?
0: मलाई त अहिले दलित सम्बन्धी नीति र योजना बनाउँदा नीति र कार्यक्रममै ती योजनाहरू छैनन् मैले हेरेको छु, होइन, र बजेट पनि त्यो अनुसारको विनियोजन गरिएको छैन। कुनै खालको कार्यक्रमहरू पनि दलित सशक्तिकरण सम्बन्धी योजना बनाएर राज्यले बजेट व्यवस्था गरेको मैले पाइनँ। त्यो भएको हुनाले अहिले वर्तमान सरकारले पनि व्यवहारमा कार्यान्वयन त्यो ढङ्गले योजना बनाएर सरकारले नव प्रवर्तन मन्त्रालय नै गठन गरेका छन्, त्यसलाई योजना बनाएर दलितहरूद्वारा उत्पादन गरिएका सामग्री बजार व्यवस्थापन गर्नेदेखि लिएर सबै खालको कुराहरूमा चाहिँ व्यवस्थित तरिकाले योजना बनाएको चाहिँ मैले पाएको छैन।
1: अन्तमा समानता र सामाजिक न्याय सुनिश्चित गर्न सरकार र समाजलाई तपाईँको सन्देश के छ?
0: हामी सामाजिक संस्थाहरूमा काम गर्ने मानिसहरूले चाहिँ हामी जहाँ जहाँ छौँ, जे जे ठाउँमा छौँ, जे जति हामीहरूलाई जानकारीहरू छ, ती जानकारी र त्यसलाई चाहिँ अब न्यूनीकरण गर्ने खालको कुराहरूमा यी विगतका घटनाहरूदेखि लिएर अनेक खालका घटनाहरू घटिरहेका छन्, हामी नै चाहिँ त्यसको मेन रूपमा राज्यको एक ढङ्गले सामाजिक क्षेत्रमा काम गर्ने मान्छेहरूको, नागरिक समाजको, राष्ट्रिय रूपमा भूमिका खेल्ने संवैधानिक आयोगहरूको सबैको सहयोग लिएर यसलाई चाहिँ समूल रूपले यसलाई उन्मूलन गर्ने खालको मामलामा हामीले भूमिका खेल्नुपर्छ, र यस मामलामा व्यक्तिगत मन्दिरले पनि भूमिका आफूले सकेको खेल्न सक्छु म चाहन्छु भन्ने यहाँलाई मैले आफ्ना कुरा राख्न चाहन्छु।
2: श्रोतावृन्द, संविधानमा लेखिएका सुन्दर अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्न सरकार, राजनीतिक दल, नागरिक समाजले आआफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ भन्दै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो, आफ्ना सल्लाह सुझाव छन् भने पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
1: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
3: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
4: ले देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको निवेदन पाठ अन्तर्गत रहेर सुनाई र बोलाई अभ्यास, शब्द स्रोतको पहिचान र प्रयोग, मूल तथा व्युत्पन्न शब्दको पहिचान र प्रयोग, त्यसै गरी दीर्घ उकारको पहिचान र प्रयोगमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: दगुरौ, अब कक्षामा पुग्न ढिला हुन्छ फेरि।
3: लौ, तिमी पनि कस्तो कुरा गर्छौ के? कक्षा पुग्न केही बेर ढिला भए पनि के बिग्रिन्छ र?
2: तिम्रो मस्तिष्कमा के भरिएको होला है? हिजो भक्तराज गुरुले सुनाई पाठ 4 आधारित भएर सुनाई र बोलाई अभ्यास गराउँछु भन्नुभएको होइन?
3: ए, हो त नि, म पनि हुस्सु भएछु। लौ दगुर्दै कक्षामा जाउँ।
2: धन्न कक्षामा गुरु आइपुग्नु भएको रहेनछ।
3: त्यही त नि, मेरो तालमा लागेको भए त डुबिन्थ्यो। तिमीले बेलैमा सम्झायो।
4: नमस्कार गुरु, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
5: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोस्।
4: धन्यवाद गुरु।
5: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 9 नेपाली विषयमा केन्द्रित भएर विभिन्न क्रियाकलाप गर्छौँ। आज चाहिँ सुनाई पाठ 4 र भाषिक संरचना अनि वर्ण विन्यासका अभ्यासमा केन्द्रित भई विभिन्न क्रियाकलापहरू गर्नेछौ।
2: गुरु, हजुरबाट गाउँ खाने कथा नसुनेको पनि धेरै दिन भयो नि।
3: हो भन्या गुरु, गाउँ खाने कथा सुन्दा कस्तो रमाइलो हुन्छ।
5: ठिक छ नि त भाइ बहिनीहरू। अँ साँच्ची, गाउँ खाने कथाको उत्तर दिन सक्नु भएन भने गाउँ दिनु पर्छ नि, थाहा छ कि छैन?
4: थाहा छ गुरु, सके उत्तर भन्छौ, नसके गाउँ दिन्छौ।
5: ल उसो भए अब गाउँ खाने कथा सुन्नुहोस्। बिहान सखारै बज्छ घडी होइन, श्रीपेच लगाउँछ राजा होइन, दुई खुट्टा टेकेर हिँड्छ मानिस होइन, क्या हो?
3: आहा, कति रमाइलो गाउँ खाने कथा।
2: अँ रमाइलो मानेर बस न, अहिले गाउँ दिनु पर्दा थाहा पाउँछु।
3: बिहान सखारै बज्ने, श्रीपेच लगाउने,
2: दुई खुट्टा टेकेर हिँड्ने भनेपछि कुखुराको भाले होइन त?
3: मलाई पनि त्यस्तै लाग्यो, यही उत्तर भनौँ न त। बिहान सखारे बज्छ घडी होइन, श्रीपेज लगाउँछ राजा होइन, दुई खुट्टा टेकेर हिँड्छ मानिस होइन, यसको सही उत्तर हो कुखुराको भाले।
5: स्याबास, तपाईँहरूले गाउँ खाने कथाको सही उत्तर भन्नुभयो। अब आजको पाठ्य वस्तुतिर लागौँ है त। ध्यानपूर्वक सुनाई पाठ 4 सुन्नुहोस् अनि सुनाई र बोलाइका अभ्यास गर्नुपर्छ। सुनाई पाठ 4। विद्याधनम सर्वधनम प्रधानम। अभिभावक शिक्षक सङ्घ मान सरोवर माध्यमिक विद्यालय हुम्ला। उत्कृष्ट प्रधानाध्यापक सम्मान, तपाईँ श्री मीना अधिकारीले यस मान सरोवर विद्यालयको भौतिक समुन्नति, विद्यार्थी शिक्षक अभिभावक अन्तर्क्रिया, शिक्षकको वृत्ति विकास र विद्यार्थी मैत्री वातावरण सिर्जना गर्नुभएको छ। तपाईँबाट हरेक विद्यार्थीमा पठन संस्कृतिको विकासका निम्ति बाल पुस्तकालय, बाल क्लब गठन जस्ता बालोपयोगी संस्था मार्फत विद्यालयमा स्वस्थ प्राज्ञिक वातावरण सिर्जना हुन पुगेको छ। यस विद्यालयको शिक्षण सिकाइमा समेत आमूल परिवर्तन ल्याउनु भएकाले यहाँलाई उत्कृष्ट प्रधानाध्यापक सम्मानबाट सम्मान गर्न पाउँदा अभिभावक शिक्षक सङ्घ हुम्ला गौरवबोध गर्दछ। धनकुटामा जन्मेर नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आएर यहाँले देखाएको प्राज्ञिक र प्रशासनिक कौशल मुलुकका आम महिलाका लागि समेत अनुकरणीय रहेको छ। यो सङ्घ यहाँको उत्तरोत्तर प्रगति र स्वर्णिम भविष्यको कामना समेत गर्दछ। अतिथि अध्यक्ष सिमीकोट गाउँपालिका हुम्ला, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुम्ला, अध्यक्ष अभिभावक शिक्षक सङ्घ मान सरोवर मावि हुम्ला। मिति 2078 असार 15 गते।
2: सुनाई पाठ 4 त उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गरिएको विषयवस्तु पो रहेछ।
5: हो नि, राम्रो काम गरेपछि सम्मान त हुने नै भयो। मैले सुनाई पाठ 4 आधारमा प्रश्नपत्र ल्याएको छु, पालै पालो उत्तर दिनुहोस् है त। पहिलो प्रश्न उषाका लागि ठिक बेठिक भन्नुहोस्। क, हुम्ला शिक्षक परिषदले सम्मान प्रदान गरेको छ।
3: हुम्ला शिक्षक परिषदले सम्मान प्रदान गरेको छ। अभिभावक शिक्षक सङ्घले पो सम्मान प्रदान गरेको हो त। यो वाक्य बेठिक छ गुरु।
5: तपाईँले सही उत्तर दिनुभयो। अब अर्को प्रश्नको उत्तर प्रभा भन्नुहोस् है। ख, सम्मानित हुने व्यक्ति विद्यालयका प्रधान अध्यापक हुन्।
2: सम्मानित हुने व्यक्ति विद्यालयका प्रधान अध्यापक हुन्। यो वाक्य ठिक छ गुरु।
5: अब यो प्रश्नपत्ती पढेर उत्तर दिने पालो उषाको।
3: विद्यालयको आर्थिक पक्षको उन्नयनमा हरिको उल्लेख्य भूमिका देखिन्छ। यो वाक्य बेठिक छ गुरु, होइन त?
5: हो नि, तपाईँ अल्मलिनु पर्दैन उषा, तपाईँको उत्तर सही छ। अबको प्रश्न प्रभाका लागि।
2: हुन्छ गुरु। उक्त कार्यक्रम 2078 असार 15 गते भएको। यो वाक्य ठिक छ गुरु।
5: तपाईँहरू दुवैजनाले सही उत्तर दिनुभयो। अब सम्मान पत्रमा के कुरा समेटिँदा रहेछन् छलफल गर्नुहोस् त, म तपाईँहरूको छलफल सुन्छु।
3: सम्मान पत्रको सुरुको भागमा सम्मान गर्ने संस्थाको नाम, ठेगाना र सम्मान पत्रको किसिम उल्लेख गर्नुपर्छ।
2: आहा, कति स्पष्टसँग विषयवस्तु समेटेर उत्तर भन्यौ तिमीले। अनि त्यसपछि सम्मानित व्यक्तिको नाम सहित कुन कार्य गरे बापत सम्मान गरिएको हो उहाँको योगदान खुलाएर सम्मान पत्रको बिहोरा लेख्नुपर्छ।
3: तिमीले पनि स्पष्टसँग उत्तर भन्यौ। त्यसपछि सम्मानित व्यक्तिलाई प्रगतिको कामना सहित सम्मान पत्रको बेहोरा टुङ्ग्याउनु पर्छ। अन्तिम भागमा चाहिँ क्रमशः अतिथि, प्रमुख अतिथि र कार्यक्रममा अध्यक्षको हस्ताक्षर, नाम र पद लेखी सबैभन्दा मुनि सम्मान पत्र प्रदान गरिएको मिति लेख्नुपर्छ।
2: गुरु, हजुर त हाम्रो छलफल सुनेर मुसु मुसु हाँस्नु भएको छ। हामीले बिगार्यौँ कि क्या हो?
5: होइन होइन, तपाईँहरूको बुझाइको स्तर र छलफल गर्ने तरिका अब्बल छ। म त खुसी भएर हाँसेको। विद्यार्थी भाइ बहिनीहरू, सुनाई र बोलाइको यो अभ्यासपछि अब भाषिक संरचना र वर्णविन्यास सम्बन्धी विषयवस्तुमा छलफल गरौँ। हुन्न?
4: हुन्छ गुरु।
5: मैले केही शब्दपत्ति ल्याएको छु। मैले प्रदर्शन गरेका शब्द पालै पालो सबैले सुन्ने गरी पढेर सुनाउनुहोस् त।
3: मित्र तत्सम शब्द, मित तद्भव शब्द, अनि दोस्त चाहिँ आगन्तुक शब्द।
2: क्रम: तत्सम शब्द, पालो तद्भव शब्द, रोल आगन्तुक शब्द।
5: तपाईँहरूले तत्सम, तद्भव र आगन्तुक शब्दका उदाहरण शब्दपत्ति हेरेर भन्नुभयो। तपाईँहरूले आधारभूत तहका कक्षाहरूमा पनि तत्सम, तद्भव र आगन्तुक शब्दका सन्दर्भमा विभिन्न क्रियाकलापहरू गर्नुभएको थियो। सोही आधारमा छलफल गर्न सक्नुहुन्छ?
3: जान्ने जति हामी छलफल गर्छौँ, अपुग भएमा हजुरले सिकाइहाल्नुहुन्छ कि कसो प्रभा?
2: तिम्रो कुरा सोरै आना ठिक छ उषा। संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै प्रयोग हुन आएका गन्तव्य, वृद्ध, कक्षा जस्ता शब्द तत्सम शब्द हुन्।
3: अनि संस्कृत भाषाबाट नेपाली भाषामा आउँदा रूप फेरिएर आएका काम, पात, कान, गाउँ जस्ता शब्द तद्भव शब्द हुन्।
2: त्यसै गरी विभिन्न भाषाबाट नेपाली भाषामा प्रयोग हुन आएका रेडियो, किताब, रोदी, क्वाटी जस्ता शब्द चाहिँ आगन्तुक शब्द हुन्।
3: गुरु, हाम्रो छलफल कस्तो लाग्यो हजुरलाई?
5: राम्रो छ। तपाईँहरूको छलफल असाध्यै राम्रो छ। तपाईँहरूको छलफललाई अझै केही कुरा थपेर स्पष्ट पार्छु है त। तत्सम र तद्भव शब्दलाई मौलिक शब्द पनि भनिन्छ, अनि हाम्रो देशमा बोलिने विभिन्न भाषाबाट आएका शब्दलाई स्वदेशी आगन्तुक शब्द र विदेशी भाषाबाट आएका शब्दलाई चाहिँ विदेशी आगन्तुक शब्द भनिन्छ।
2: आहा, गुरुले कति स्पष्टसँग बुझाउनु भयो।
5: विद्यार्थी भाइ बहिनीहरू, तत्सम, तद्भव र आगन्तुक शब्दको छलफलका आधारमा अभ्यास दुईमा दिइएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्न र अभ्यास तीनका आधारमा पाठमा प्रयोग भएका दुई दुईवटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्न त सकिहाल्नुहुन्छ नि। यो तपाईँहरूका लागि गृह कार्य भयो।
4: हस् गुरु, हामी गृह कार्य गरेर ल्याउँछौँ।
5: अब भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास चारको क्रियाकलापमा केन्द्रित भएर छलफल गरौँ है त। मैले केही स्लाइड ल्याएको छु। प्रभा, प्रोजेक्टर अन गर्नुहोस् त।
2: प्रोजेक्टर खुल्यो गुरु। अब हामी पालै पालो पढेर सुनाउँछौँ। पहिला म पढ्छु। दिइएको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस्।
3: म अनुच्छेद पढ्छु। आकृतिले प्रकृतिका विषयमा एउटा सुन्दर कविता रचना गरिन्। उनले त्यो कृति पढेर जय, विजय र सञ्जयलाई सुनाइन्। उनले आफ्नो देश छोडेर विदेश गएका दाजुलाई पनि आफ्नो कृतिको कृतित्वबारे सुनाइन्।
2: अब बाँकी अनुच्छेद म पढेर सुनाउँछु। उनलाई दाजुले तिमीमा राम्रो कवि बन्ने सम्भावना छ भने, दाजुले बहिनीलाई कविताका सिद्धान्तमा लेखेका सैद्धान्तिक कुरा र अरू कविले प्रयोग गरेका प्रयोगात्मक कुरा पनि हेर्दै गर्न सुझाए। उनको कविताका बारेमा विद्यालयका रवि गुरु, रविन्द्र गुरु, कवि गुरु, कविन्द्र गुरु, रक्षा गुरुमा र सुरक्षा गुरुमाले पनि निकै चर्चा परिचर्चा गरेको कुरा थाहा पाइन्।
3: हामीले अनुच्छेद त पाले पालो पढेर सुनायो गुरु, तर मूल शब्द व्युत्पन्न शब्दका बारेमा अनभिज्ञ भयौँ।
2: हो गुरु, मैले पनि यो विषयवस्तुमा केही भ्यू पाउन सकिनँ।
5: तपाईँहरू नआत्तिनुहोस् न, म थप स्लाइड पनि प्रदर्शन गर्छु। ल, पढेर सुनाउनुहोस् त।
3: म शब्दहरू पढ्छु है त। एउटा, रचना, जय, देश, दाजु, बहिनी, रवि, कवि, रक्षा, यी मूल शब्द हुन्। मूल शब्दको बनोट हुँदैन। उपसर्ग र प्रत्यय नलागेका अनि समास र द्वित्व नभएका शब्द नै मूल शब्द हुन्।
2: ए, बल्ल कुरा बुझियो। टुक्र्याउन नसकिने शब्द नै मूल शब्द रहेछन्, होइन त गुरु?
5: तपाईँले ठिक भन्नुभयो। अब स्लाइड हेरेर पढ्ने पालो पनि तपाईँको।
2: हस् गुरु, म शब्दहरू पढ्छु। कविता, विजय, विदेश, सैद्धान्तिक, सुरक्षा, रविन्द्र, कविन्द्र, यी शब्द व्युत्पन्न शब्द हुन्। बनोट भएका शब्दलाई व्युत्पन्न शब्द भनिन्छ। व्युत्पन्न शब्दलाई टुक्र्याउन सकिन्छ।
3: हो त नि, बल्ल बुझियो। कवि जोड्ता कविता, सिद्धान्त जोड इक सैद्धान्तिक, सु जोड रक्षा सुरक्षा, कवि जोड इन्द्र कविन्द्र, यसरी व्युत्पन्न शब्दलाई टुक्र्याउन सकिने रहेछ, होइन त गुरु?
5: एकदम सही भन्नुभयो। अब यही छलफलका आधारमा अभ्यास पाँचको क्रियाकलाप गर्नुहोस् त।
2: गुरु, हामीले पाठको आज हरेक टोल टोल पुर्याउन सक्छन् भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचवटा व्युत्पन्न शब्द टिपोट गर्यौं।
5: ठिक छ, ठिक छ। अब टिपोट गरिएका व्युत्पन्न शब्द पालै पालो पढेर सुनाउनुहोस् न।
3: हस् गुरु, म पढ्छु। एक, स जोड चेतना सचेतना।
2: म पनि शब्दको बनोट प्रक्रिया सहित पढ्छु। दुई, घर जोड एलु घरेलु।
3: तिन, प्र जोड कृति प्रकृति।
2: चार, समाज जोड इक सामाजिक।
3: पाँच, साथी र भाइ साथीभाइ। हामीले त यस्तै शब्द टिपोट गर्यौँ गुरु, मिल्यो होला त?
5: गजब। विषयवस्तु बुझेर क्रियाकलाप गरेपछि नमिल्ने कुरै छैन। अब अभ्यास छका आधारमा आफ्नो पढाइका बारेमा अनुच्छेद लेखी उक्त अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्दमा रेखाङ्कन घरमा गरेर ल्याउनुहोस् है त। यो तपाईँहरूका लागि गृह कार्य भयो। विद्यार्थी भाइ बहिनीहरू, वर्णविन्यासका सन्दर्भमा छलफल गरौँ है त।
2: यो पाठमा सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्न सिक्नुपर्ने रहेछ।
3: यस्ता खालका अभ्यास त अघिल्ला कक्षाहरूमा पनि गरिएकै थियो, बिर्सियो होला कि?
5: ठिक भन्नुभयो। हामीले वर्णविन्यास सम्बन्धी अभ्यास पनि प्रत्येक पाठमा गर्दै आएका छौँ। मैले यस सम्बन्धी केही शब्दपत्ति ल्याएको छु। पालै पालो शब्द पनि पढ्नुहोस्, विषयवस्तु पनि बुझ्नुहोस्।
2: म पढेर सुनाउँछु। फुल, पुरा, मूल्य, सूर्य, भूमि, यी शब्दको सुरुमा दीर्घ उकार प्रयोग हुने शब्द हुन्।
3: अनुभूति, सपुत, समूह, द्रवीभूत, कुतूहल आदि यी चाहिँ शब्दको बीचमा दीर्घ उकार प्रयोग हुने शब्दहरू हुन्।
2: भाउजू, माइजू, फुपू, लिम्बू, जानु, हेर्नु आदि यी चाहिँ शब्दको अन्तिममा दीर्घ उकार प्रयोग हुने शब्द हुन्।
5: उषा, अब तपाईँ अभ्यास सातको निर्देशन पढ्नुहोस् त।
3: हस् गुरु, म पढेर सुनाउँछु। दिइएको अनुच्छेदमा सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्।
5: अब अनुच्छेद पढ्ने पालो प्रभाको।
2: म अभ्यास सातमा दिइएको अनुच्छेद पढेर सुनाउँछु। पूर्णमाया लिम्बुले आफ्नी साथी विभूतिका लागि स्वेटर तयार पारेकी थिइन्। उनकी माइजूले हेरु हेरु लाग्यो भन्दै उक्त स्वेटर आफूलाई दिनु भन्ने आग्रह गर्नुभयो। स्वेटर बन्नु पूर्व नै फुपू र माइजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भनी सोच्न थालिन्।
5: उषा, यो अनुच्छेदबाट सुरुमा दीर्घ उकार लागेका शब्द भन्नुहोस् त।
3: हस् गुरु, पूर्ण माया। शब्दको सुरुमा दीर्घ उकार लागेको शब्द त पूर्ण माया एउटा मात्र छ।
5: ठिक हो, तपाईँको उत्तर सही छ। अब बीचमा दीर्घ उकार लागेका शब्द पहिचान गरी भन्ने पालो प्रभाको।
2: बीचमा दीर्घ उकार लागेका शब्दहरू विभूति भन्नु पूर्व यही दुईवटा शब्द त हो नि।
5: ठिक भन्नुभयो। अब शब्दको अन्त्यमा दीर्घ उकार लागेर बनेका शब्द पहिचान गर्ने पालो उषाको।
3: अन्त्यमा दीर्घ उकार लागेका शब्दहरू लिम्बु, माइजु, हेरु, आफू, फुपु, भाउजू, दिनु यिनै त हुन् नि।
5: तपाईँहरूले वर्णविन्यास अन्तर्गत शब्दको सुरु, बीच र अन्तिममा दीर्घ उकार प्रयोग भएका शब्द पहिचान गर्न पनि जानिहाल्नुभयो। यसकै आधारमा अभ्यास आठबाट साथीसँग छलफल गरी शब्दको सुरु, बीच र अन्तिममा दीर्घ उकार भएका पाँच पाँचवटा शब्द लेखेर ल्याउनुहोस्। यो पनि तपाईँहरूका लागि गृह कार्य भयो।
2: हुन्छ नि गुरु, हामी साथी साथीमा छलफल गरेर लेखिहाल्छौँ नि।
5: विद्यार्थी भाइ बहिनीहरू, घन्टी पनि लाग्यो। आजको कक्षामा छलफल गरिएका विषयवस्तु घरमा पनि हेर्नुहोस्, गृह कार्य पनि गर्नुहोस् अनि भोलिको कक्षामा छलफल गरेर नयाँ पाठ पनि सुरु गरौँला। आजलाई यति नै है त।
4: हस् गुरु, हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: डियर स्टुडेन्ट्स, टुडे वी डिल विथ द रिडिङ टेक्स्ट टाइटल्ड द अल्टरनेटिभ इनर्जी सोर्सेज अन्डर द थिम साइन्स एन्ड टेक्नोलोजी गिभन इन युनिट 8 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
7: Namaste. How are you, my dear students?
8: We are fine, sir. What about you, sir?
7: I'm also fine, dear. Please, have seats and turn your book on page number 99.
8: Okay, sir.
7: Well, let's begin with the statements above the reading text. Please discuss the idea about the statements. How renewable energy could reduce emissions but also create job and improve public health?
8: Sir, as per my understanding, that increases energy independence and lower emissions of harmful gases like nitrogen oxide, sulfur dioxide and carbon dioxide. This helps reduce premature deaths, heart attack, asthma exacerbation, and hospitalization for cardiovascular or respiratory issues.
9: Sir, I don't have any idea about it.
7: Okay, Mina, would you try something?
9: Sure, sir. I will try my best. The potential of renewable energy is immense. For example, every megawatt of wind energy installed creates up to 20 jobs. A single 1.5 megawatt turbine can reduce CO2 emissions by over 3,000 tons every year. And technological advances have increased the efficiency and productivity of renewable energy.
7: It's really good job, dear students. Can you guess what the text is about? Only reading the title of the text.
8: I think it's about source of alternative energy, sir.
9: I guess the same, sir.
7: Your guesses are correct, dear students. Please read the text quickly and find the words that are unfamiliar to you.
8: Sure, sir.
7: Dear students, You might have underlined the unfamiliar words and made guesses from the context. We'll discuss the text now. Is that okay?
3: Okay, sir.
7: Well, it will come as a surprise to no one that liquid fossil fuel is a finite resource. Sooner or later, all the Earth's oil deposits will dry up and will be completely dependent upon alternative sources of energy. While many have embraced traditional solar power, wind power, and hydropower, others are looking ahead to even cleaner and more efficient alternatives. Here are the ones that hold a great deal of potential.
9: So, let me read the idea first. 55% to 60% of all incoming solar energy doesn't make it through the Earth's atmosphere. In a space-based solar power system, fleets of satellites with large reflectors or inflatable meters could be spread out in space, directing solar radiation onto solar panels. The panels could convert that solar power into microwaves that continuously beam down to power receiving station on Earth, ensuring no energy is lost.
7: Good. We'll read the status.
8: I will, sir. In March 2015, the Japan Aerospace Exploration Agency revealed they had successfully converted 1.8 kilowatt of electricity into microwaves, after which they wirelessly beamed them a distance of 50 meters, providing the idea viability.
9: Let me read the idea second, sir. Many experts believe the simplest way of generating renewable energy is through our own bodies. Devices now use much less power than before. Harvesting just a microwatt of electricity would be enough to power many small electronic devices. To harness the energy we generate through our own movement, we would simply need to wear a system that collects and converts it.
7: That's really a good explanation, Rachana. Meena, try reading status.
9: UK researchers have developed a knee brace that collects electrons while you walk. As the wearer's knee bends, four metal vents in the device vibrate like a guitar string and produce electricity.
7: The third idea is wave energy is technically a form of stored wind energy, since waves are produced from winds which blow over the sea. It could be captured on the surface, below the surface, near shore, offshore, or far offshore. Wave energy is measured in kilowatts per meter of coastline. The US coastline has a wave energy potential of about 252 billion kilowatt hour per year.
9: Sir, I will read the status. Five countries are already operating viable wave power farms, with Portugal establishing the world's first commercial scale wave farm in 2008. It has a total 2.25 megawatt installed capacity.
7: Great. Meena, please read the idea 4.
9: Okay, sir. A colorless and odorless gas, hydrogen, accounts for 76% of the mass of the universe. On Earth, it is found only in combination with oxygen, carbon, and nitrogen. To use hydrogen, it must be separated from the other elements. Once it has, the gas yields high energy while producing almost no pollution.
8: Sir, let me read the status. Fuel cell devices that convert hydrogen to electricity are already being used to provide powers for vehicles, aircraft, homes, and buildings. Large automakers like Toyota, Honda, and Hyundai have invested heavily in the technology.
9: Sir, I will read idea 5th. On a flying wind farm, wind turbines float as high as skyscrapers, that is, 1,000 to 2,000 feet above ground, to capture steadier winds that blow 5 to 8 times stronger than winds at tower level. These turbines produce double the energy of similar-sized tower-mounted turbines.
10: Sir, I will read the status. Alteros Energies has developed the first commercial airborne wind turbine called Beyond Air Turbine, a circular 35-foot-long inflatable sail made of heavy-duty fabric. It has a capacity of 30 kilowatts. It is completely autonomous. It self-adjusts to optimal wind speeds and sail docks in emergency cases.
8: Sir, it's my turn to read the last idea. Fusion is the same process that powers the sun and has potentials to provide a nearly inexhaustible supply of energy. It emits no pollutants or greenhouse gases and has no threat of nuclear meltdown, unlike current nuclear fission reactors. Fusion works by fusing two hydrogen isotopes, deuterium and tritium, which are bountiful.
9: Sir, I will read out the last status. The ITER, that is International Thermonuclear Experimental Reactor, being built in France and funded by 7 countries, is set for completion by 2027. It hopes to be the first commercially demonstrated fusion power station.
7: It's really a wonderful discussion. You have clear ideas about the alternative source of energy.
10: Yes, sir.
7: Dear all, now we will do the exercises. Let's begin with the first one. There you have to match the word in column A with the meaning in column B. Are you ready to do it?
9: Yes, sir.
7: Please, begin now. Okay, have you completed it?
8: Yes, sir. The word fleet in column A matches with the group of something in column B.
10: I did the same. The next word, inflatable in column A, matches with capable of being filled with air in column B.
9: Yes, she is right, sir. The next word, harness in column A, matches with to control and use the force or strength of something in column B.
8: I agree with you, Mina. The next word, pen in column A, matches with a flat plane that is moved by wind in column B.
10: I have also written the same. The next word, skyscraper in column A, matches with a very tall building in column B.
8: I also did the same. And the next word, fission in column A, matches with the act or process of splitting the nucleus of an atom in column B.
9: That's right, sir. And the next word, bountiful in column A, matches with in large quantities in column B.
7: Excellent. It's a wonderful discussion, dear students. Let's move to the another activity in B. Please find the antonyms of the given words.
8: We have to find it from the text, don't we, sir?
7: Yes. Let's begin. Please, sir, if you have completed it.
10: The first word, endless, is opposite with the word finite in the first line, sir.
8: And the second word, modern, is opposite with the word traditional in the first paragraph, last line, sir.
7: Correct. Rachana, what about the next word?
10: Sir, in my guess, the next word, covered, is opposite with the word looking.
9: The next word, fragment, is opposite with the word orderless, I guess.
8: Sir, to my guess, the next word, bound, is opposite with the word inexhaustible.
10: Sir, let me guess the last one. Inadequate is opposite with the word bountiful.
7: Dear students, you have made a very good guess there. And that's correct indeed. Now we move to the next exercise, that is exercise C. You have to match the idea number in column A to the correct idea in column B.
9: Okay, sir. Sir, to my understanding, idea first matches with solar energy.
7: That's correct answer, Amila. What about the next?
8: Sir, idea second matches with energy through body movement, as I see in the text.
7: Great. Rachana, please try the next one.
10: Sir, idea third matches with wave energy.
7: Very good. Ramila, what do you think about idea four?
8: Sir, idea four matches with hydrogen energy.
10: Sir, idea five matches with alteros energy.
9: Sir, let me see the last one. Idea 6 matches with energy through body movement.
7: Wow, you have done an excellent job. Without any further delay, we'll move to exercise D. Rachana, please tell me what you have to do.
10: Sir, we have to answer the given questions.
7: Okay, please read the text quickly once again and write answer to these questions.
9: Sure, sir. Sir, I have completed.
8: Wait a minute, I am yet to complete them all.
7: Please, complete it first, Ramila.
8: Now I have completed it. Shall I begin?
7: Yes. The first question is, how did JAXA prove the viability for the idea of space-based solar energy? And the answer is, by converting 1.8 kilowatts of electricity into microwaves.
9: Yes, after which they wirelessly beamed them a distance of 50 meters.
10: The second question is, what do we need to generate energy through our body movement?
8: We would simply need to wear a system.
7: That's correct answer. The question in C is, in what way are idea third and fifth similar?
9: Sir, they are similar since both of them are produced from winds.
10: Sir, the question number D is, how can hydrogen be used as the source of energy?
7: Your answer?
10: Sir, it must be separated from the other elements.
7: That's great. The next question in E is, why do floating turbines seem more effective than tower-mounted turbines?
8: Sir, this is because floating turbines produce double the energy of similar-sized tower-mounted turbines.
9: Sir, the question number F is, why is the fusion process environmentally friendly?
8: Sir, this is because it works by fusing two hydrogen isotopes, deuterium and tritium.
10: The last question is, what does ITER stands for?
8: Sir, it stands for International Thermonuclear Experimental Reactor.
7: Thank you, all of you, for your wonderful answers. Now, let's move to the last topic of today's discussion.
9: Is it number E?
7: Yes. Dear all, can you think of any other alternative energy sources? Talk about your ideas with your friends.
8: Okay, sir.
7: Please share.
10: Tidal energy, biomass energy,
9: geothermal energy.
7: Thank you, my dear students. Dear students, now we have come to the end of this class. We'll meet in the next class tomorrow. Goodbye.
4: Goodbye, sir.
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
11: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
12: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
13: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारी को सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्य अधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्य अधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्नुहुँदै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाब दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकाय मात्रमा सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन संकल्प गरेर अघि बढेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनु भएको छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले 1 वर्षे सिंगल एयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सबस्टेसनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको बताउनुभयो। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्य बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकताभन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा गराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसा सम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै त्यस्तो भेटिएमा कारवाही गरिने जनाएको छ। गृहमन्त्री सुदन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकारीय योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीचमा प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरुङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा सञ्चार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीकोलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्यान्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार भोलि स्विजरल्यान्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइलिसमा रात्रिभोजको क्रममा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वासिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्किनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। दुई देशका प्रतिनिधि बीच भएको 14 बुधे सम्झौताले लेबननमा समेत सैन्य अपरेसनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुवै देशले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता गरेका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानुनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। गोर्खाको धार्चे गाउँपालिकामा 16 मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। करिब 3 अर्ब रुपियाँ लागतमा निर्माण सुरु भएको आयोजना आगामी 30 महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले बताउनुभयो। आयोजनाका लागि कृषि विकास बैङ्कको नेतृत्वमा 3 ब्याङ्कहरूले संयुक्त रूपमा लगानी गरेका छन्। माछाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत धादिङको बोराङमा रहेको सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यस पटकको आर्थिक गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठानहरू सहभागी भएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म राष्ट्रिय आर्थिक गणना अभियान सञ्चालन गरेको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। गत वर्ष 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 48,598 जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। गत चैत्र 23 गते सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। एकसिङ्गे गैंडा, बाघ, भालु, चितुवा, घडियल, गोही लगायतका जंगली जनावर र चरा चुरिङ्गीका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी र पैदल यात्राका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
0: अब खेल समाचार रमेश टमट्टाबाट।
5: फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समय अनुसार राति 9:45 बजे सुरु हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अङ्कको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अङ्क वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। यता उज्बेकिस्तानको लागि भने अब्बोस बेग फेजुल्लायबले गोल गरे। यस जितसँगै समूह केमा रहेको कोलम्बियाले शीर्ष 3 अङ्क बटुलेको छ। यस्तै आज भएको समूह एलको खेलमा घाना विजयी भएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। कालेब हिरेन्कीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल साबित भयो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे। यस जितसँगै घानाले शीर्ष 3 अङ्क जोडेको छ। समूह एलमा 3 अङ्क जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। समान 3 अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ। अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा रहेका छन्।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेद्वारा जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्धविरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
6: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
7: के हुन्छ?
6: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
7: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
6: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
7: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
8: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु। चियाको प्याकेजिङ र बजारीकरण सँगै चिया पसल समेत सञ्चालन गर्दै आउनुभएका दामोदरले आफूसहित 5 जना संलग्न व्यवसायबाट मासिक 900 किलो चियाको बजारीकरण गरिरहनु भएको छ। 7 वर्षदेखि चियाको बजारीकरण गरिरहेको नमस्ते चिया उद्योगले विभिन्न मार्ट, चिया पसलहरू र चियाका पारखीहरूलाई समेत चिया बिक्री गरिरहेको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक एवं उद्यमी दामोदर नेउपानेसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: यहाँले चाहिँ यो काठमाडौँमा नमस्ते चिया उद्योग मार्फत चियाको व्यवसाय गर्दै आउनु भएको छ। अहिले चाहिँ चियाको व्यवसाय चाहिँ कस्तो छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: नेपालको धेरै ठुलो जनसङ्ख्या, जनघनत्व थुप्रिएको ठाउँ त काठमाडौँ उपत्यका नै हो। त्यस हिसाबले सबैभन्दा धेरै खपत काठमाडौँमा नै हुन्छ। त्यस अर्थमा हेर्दाखेरि काठमाडौँमा चियापत्तीको व्यवसाय चियाको व्यवसायको समान अथाह छ, र सँगसँगै चिया पकाएर बेच्ने चिया पसलको ट्रेन्ड पनि हिजो आज त पछिल्लो 2-3 वर्षदेखि चलेको छ। त्यसको अथाह सम्भावना रहेको बजार हो यो। भनेको
0: चिया व्यवसायको कुरा गर्दाखेरि यहाँले चाहिँ यो दुवै गर्नुहुन्छ, एउटा चाहिँ चियाको बजारीकरण पनि गर्ने, सँगै चिया बनाएर बिक्री गर्ने, दुवै काम गर्नुहुन्छ। यो दुवैलाई हेर्दाखेरि चाहिँ अहिले यो चियाको व्यवसायलाई कसरी लिन सकिन्छ?
1: एकदम झन् यो त नयाँ कन्सेप्टमा हो। स्पेसली मेरो तर्फबाट हेर्ने हो भने म नमस्ते चिया उद्योग जस्ता प्याकेजरहरू नेपालमा धेरै छन्, लगभग 100+ होलान्। त्यसमध्येको आफ्नै त्यही प्याकेजरकै नाममा, प्याकेजिङकै नाममा

0: होइन, अनि चिया खाने पारखीहरू पनि बढ्दै गएको देखिन्छ होइन। अब यो कुरा गरिराख्दाखेरि नमस्ते चिया उद्योगले चाहिँ चियाको प्याकेजिङ पनि गर्छ, चिया पसल पनि छ होइन, कस्तो कस्तो प्रकारको चियाहरूको चाहिँ बजारीकरण गर्नुहुन्छ?
1: नमस्ते चिया उद्योग विशेष गरेर सिटिसी ग्रेड, जुन हामी नेपालीमा दानेदार चिया भन्छौँ, दानेदार चियाको लागि चाहिँ विश्वासिलो मानिन्छ। हाम्रो मेन कोर एडभान्टेज भनेको नै त्यसमै हो। हामी नेपाली चिया उत्पादकबाट, बगानबाट उत्पादन भएको गुणस्तरीय चिया ल्याएर प्याकेजिङ गर्दै विगत 7 वर्षदेखि सानै सही एउटा मार्केटलाई दिइरहेका छौँ, जसलाई हामी मार्केटिङ भाषामा निचै मार्केट भन्छौँ। र त्यसको अलावा हामी कोही उपभोक्ताको, ग्राहकको आवश्यकता अनुसार लिफ ग्रेडको टी, अघि हजुरले भन्नुभयो चियाको प्रकारलाई ओभरअल दुईटा तरिकाले बाँड्न सकिन्छ, एउटा सिटिसी ग्रेडिङ, एउटा लिफ ग्रेडिङ। लिफ ग्रेडिङभित्र ग्रिन टी, ओरेन्ज टी, त्यो पछाडि हजुरको व्हाइट टी लगायतका त्यसका विभिन्न आफ्ना नाम छन्। चिया बगानै पछि क्वालिटी अनुसार फरक फरक नाम दिइएको छ। ती सबै ग्रेडहरू एउटा ठाउँमा पर्छन्। भनेपछि हामी ग्राहकको आवश्यकता अनुसार उहाँहरूलाई चियापत्ती उपलब्ध गराउँछौँ, तर हाम्रो कोर एरिया भनेको चाहिँ सिटिसी ग्रेडिङ नै हो। र पछिल्लो समय हजुरले चिया पसलको ट्रेन्डको कुरा गर्नुभयो, यसलाई जोड्नु पर्दा चाहिँ कसो भन्न सकिन्छ भने, हामी नेपाली माझ चिया खाने चलन घरभित्र थियो, तर बाहिर गएर चिया खाने चलन थिएन। किनभने यसलाई समाजको सोसियल स्ट्याटससँग मानिसले जोड्दथ्यो। किन भन्दा विगतका दिनहरूमा हेर्ने भने चिया पसल भनेको एउटा सामान्यतया अशिक्षित अथवा अलिकति प्रौढ उमेरको व्यक्तिले, जसको चाहिँ अन्य कुनै पनि व्यवसाय आमदानीको स्रोत छैन, र सानो सटरमा अथवा एउटा मुढा एउटा डेस्क बेन्च राखेर बसेर चिया पसल खोलेर चलाउने ट्रेन्ड थियो। र त्यहाँ गएर एउटा युवावर्ग अथवा अलिकति बढी क्रय शक्ति भएको व्यक्तिले त्यहाँ बसेर चिया खानका लागि उसलाई सायद हीनताबोध हुन्थ्यो, लाज हुन्थ्यो, वा उसको पेसागत कुनै वृत्ति विकासका लागि त्यहाँ समय उपयोग गर्न पाउँदैन थियो। अहिले पछिल्लो समय हेर्ने भने त्यही कुरालाई बजारले अवसरको रूपमा लिएको छ। विशेष गरेर युवावर्ग, शिक्षित वर्गहरूले अलिकति राम्रो लगानीमा अलि आकर्षक ढङ्गबाट, अलि सहज तरिकाले बस्न सक्ने गरेको टेलिभिजन, वाइफाई सहितका सुविधाहरूमा सजिलो तरिकाको डेस्क बेन्च, मुढा वा टेबल राखिदिएर जब लगानी गर्न सुरु गरियो, त्यस पछाडि हिजो जसले बजारमा चिया खान लजाउँथ्यो र जबरजस्ती कफी वा अन्य पदार्थ, अन्य पेय पदार्थका लागि ऊ बजार खोज्दै हिँड्थ्यो, आज त्यो थबक्कै डाइभर्ट भएर चियाको मार्केटमा आएको छ। त्यसकारण पछिल्लो 2-3 वर्षदेखि हेर्ने भने काठमाडौँको मात्रैको कुरा गर्ने भने, ओभरअल यो नेपालकै डेटा हो, तर काठमाडौँको मात्रै कुरा गर्ने भने बजारमा गएर चिया पसलमा गएर चिया खाने ट्रेन्ड चाहिँ कमसे कम 5 टाइम्स वृद्धि भएको छ।
0: यो नमस्ते चिया उद्योगले चाहिँ यो कपरेटिभ ब्रान्डमा जति चिया चाहिँ बजारीकरण गर्छ नि, कसरी बजारीकरण गर्दै आएको छ, के छ यसको बारेमा थोरै जोडौँ कि?
1: म पेसागत हिसाबले पहिलो त शिक्षक हो, म कलेजमा पढाउँछु, मास्टर्स तहसम्मका विद्यार्थीलाई पढाउँछु, त्यस पछाडि अनि व्यवसायी हो। र मेरो शिक्षण पेसाका लागि म एक्लै छु भने, व्यवसायका लागि मेरो श्रीमती र म दुईजना साथमा छौँ। त्यस हिसाबले हेर्दाखेरि आजका दिनमा आइपुग्दा चिया पसललाई मेरो श्रीमतीले समय दिएकी छिन्, श्रीमतीले कर्मचारी राखेर रा चिया पसल चलाएकी छिन् भने, म चिया प्याकेजिङको व्यवसायलाई कलेजको समय पश्चात, विशेष गरेर सेकेन्ड हाफ डेमा बजारीकरण गर्दै आएको छु। अब बजारीकरण कसरी हुन्छ त भन्दा, एउटा त हाम्रो कोटेश्वरमा रहेको कपुरी चिया पसल नै यसको अफिसियल आउटलेटको रूपमा डेभलप भएको छ, हामी त्यहीँबाट बिक्री वितरण गर्छौँ, हामी सम्भाव्य ग्राहकलाई त्यहीँ बोलाउँछौँ, त्यहीँ डिल गर्छौँ, त्यहीँबाट डिस्ट्रिब्युसन गर्छौँ। दोस्रो कुरो, त्योभन्दा धेरै संख्यामा चाहिँ हामी कस्टमरसँग डाइरेक्ट बिजनेस टु कस्टमरको मोडलमा जान्छौँ। हाम्रा विशेष उपभोक्ता, ठुलो कन्ज्युमर भनेको चाहिँ चिया पसल नै हो। हामी चिया पसलमा हामी आफै स्याम्पलिङ गर्न जान्छौँ, उहाँहरूसँग गफ गर्छौँ, उहाँहरूका विद्यमान समस्याहरू सुन्छौँ, ती समस्या चियासँग सम्बन्धित, गुणस्तरसँग सम्बन्धित समस्याहरू हाम्रो कपुरी चिया मार्फत समाधान गर्न सकिने उपाय भेट्यो भने उहाँहरूलाई हामी त्यो अनुसारको सल्लाह दिन्छौँ, अनि त्यस पछाडि उहाँहरू कन्भिन्स भएपछि उहाँहरूलाई हामी हाम्रो चियापत्तीको बिक्री वितरण गर्छौँ। एक
0: हजुर।
1: दोस्रो कुरो, अब बिस्तारै इन्डिभिजुअल घरायसी उपभोक्ताहरूले पनि, घरायसी क्रेताहरूले पनि कपुरी चिया थाहा पाउँदै जानुभएको छ, उहाँहरूले पनि माग गर्दै जानुभएको छ। अब हामीसँग नियर बाई रहेका, छेउछाउ रहेका घरायसी उपभोक्ताहरू त्यो पसलबाटै लान्छ, त्यस बाहेकका उपभोक्ताहरूका लागि चाहिँ हामी निश्चित मार्टहरूबाट र किराना पसलबाट उपलब्ध गराउँदै आएका छौँ। हाम्रो कपुरी चिया चाहिँ विशेष गरेर काठमाडौँ उपत्यकाभित्र 22 वटा जति ब्रान्च रहेको, शाखा रहेको मार्ट खजुरीको पसलमा उपलब्ध छ, त्यहाँबाट घरायसी उपभोक्ताहरूले कपुरी चिया खरिद गर्न सक्नुहुन्छ।
0: यहाँले चाहिँ जुन प्याकेजिङ गरेर कपुरी टी ब्रान्डमा चाहिँ बजारमा लैजाँदै गर्नुभएको छ। यसको अलावा चाहिँ बजारीकरण

0: गर्दै गर्दाखेरि कति जनशक्तिले रोजगारी पाएका छन् अनि मासिक रूपमा चाहिँ चियाको यो माग कस्तो छ?
1: आजका दिनमा कपुरी चिया पसलबाट प्रत्यक्ष रूपमा 5 जनाले रोजगारी पाएका छौँ। स्वरोजगारको रूपमा म र मेरो श्रीमती र अन्य तलबी कर्मचारीको रूपमा अरू 3 जना कर्मचारी। अप्रत्यक्ष रोजगारीको कुरा गर्दा त हाम्रो कपुरी चिया बेच्नुहुन्छ उहाँहरू सबै अप्रत्यक्ष रोजगारीभित्रै पर्नु भयो, त्यसको काउन्टिङ अहिले गर्न नसकिएला। एक, यसरी 5 जनालाई रोजगारी दिइरहेको व्यवसायको समग्र टर्नओभर बिक्री वितरण हेर्दाखेरि मासिक हामी लगभग 900 देखि 1000 केजी चियापत्तीको बिक्री वितरण गर्छौँ। साथै चिया पसलबाट एउटा ठिकै भोल्युममा चियाको बिक्री हुन्छ। त्यसो गर्दा लगभग हामी मन्थली 6 देखि 7 लाख रुपियाँको कारोबार गर्दछौँ।
0: यहाँले 7 वर्षदेखि चाहिँ नमस्ते चिया उद्योग मार्फत चाहिँ कपुरी टी भनेर एउटा ब्रान्डमा चाहिँ चिया बिक्री वितरण गर्दै आउनुभएको छ। यसको गुणस्तरको कुरा पनि होला, यहाँले चाहिँ त्यो गुणस्तरको सन्तुलन कायम पनि गर्नु भएको होला होइन? तपाईँले जति पनि बजारीकरण गर्दै आउनुभएको छ यसमा चाहिँ फिडब्याक कस्तो प्राप्त गर्नु भएको छ?
1: अघि मैले भने सर्वप्रथम त म शिक्षक हुँ, एउटा शिक्षक भएको नाताले मैले विद्यार्थीलाई नैतिकता सिकाउँछु। व्यवसाय गरिरहँदा मैले पनि त्यही अप्नाएँ। हामीले फर्स्ट डेदेखि नै व्यवसाय गर्न थालेको पहिलो दिनदेखि नै सबैभन्दा पहिले गएर हामीले घरेलुमा दर्ता गऱ्यौँ, वडा कार्यालयमा दर्ता गऱ्यौँ र बुझ्दै जाँदाखेरि खाद्य प्रविधि तथा गुणस्तर विभागबाट यसको प्रमाणपत्र बिक्री वितरणका लागि प्रमाणपत्र लिनुपर्छ भन्ने थाहा पाएपछि, स्वीकृति लिनुपर्छ भन्ने थाहा पाएपछि त्यहाँ गएर पनि स्वीकृति प्राप्त गऱ्यौँ, जसलाई अहिले अङ्ग्रेजीमा सर्ट फर्ममा DFTQC भनिन्छ। आजका दिनसम्म हामी खाद्य अनुज्ञापत्र प्राप्त चिया प्याकेजहरू, कपुरी चिया गुणस्तर प्राप्त छ त्यस अर्थमा। दोस्रो कुरो, हामी कुनै पनि मर्चेन्टबाट अर्थात् बिचका मिडिएटरबाट चिया किन्दैनौँ। हामी फर्स्ट स्रोत प्रथम स्रोतबाटै अर्थात् मिलबाट नै हाम्रो गुणस्तर मिट गर्ने गरीको हाम्रो गुणस्तर अनुसारको चिया मिलबाट नै खरिद गर्दछौँ। हामी उहाँ गएर अर्थात् अथवा उहाँबाट स्याम्पल मगाएर स्याम्पल टेस्ट गरेर स्याम्पल टेस्ट गर्ने विभिन्न मेकानिजम छन्, त्यसका डाइमेन्सनहरूमा कलर हुन्छ एउटा, एउटा बास्ना हुन्छ, एउटा स्वाद हुन्छ, त्यो 3 वटै कुरालाई टेस्ट गरेर त्यसका इन्फ्युजनका कुराहरू हुन्छन्, टेक्निकल भाषा अन्य फरक छ, ती सबै कुरालाई टेस्ट गरेर ओके भएपछि मात्रै मूल्यमा कुनै पनि किसिमको सम्झौता नगरिकन गुणस्तरीय चिया किन्दछौँ। एज अ रिजल्ट हामी 7 वर्षदेखि बजारमा सानै भोल्युमा सहे हाम्रो दर उपस्थिति रहेको छ।
0: गुणस्तर मापनको हिसाबले पनि हेरेर मात्रै यहाँले उद्योग मार्फत चाहिँ प्याकेजिङ गर्नुहुन्छ?
1: हजुर, सिटिसी चियाको ग्रेडिङलाई विशेष गरी गुणस्तरको हिसाबले 2 तरिकाले ग्रेडिङ गरिन्छ, एउटा प्राइमेरी ग्रेड, एउटा सेकेन्डरी ग्रेड। र सामान्यतया बजारमा रङ छिटो आओस् भन्ने एउटा आम उपभोक्ताको बुझाइ छ, त्यो मिट गर्नका लागि सामान्यतया प्याकेजरहरूले प्राइमेरी र सेकेन्डरी ग्रेडको निश्चित प्रोपोर्सन मिसाएर प्याकेजिङ गर्ने चलन छ। तर नमस्ते चिया उद्योग अन्तर्गतको कपुरी चिया ब्रान्डमा पहिलो दिनदेखि नै प्राइमेरी ग्रेडको मात्र चिया छ, जसको प्राइमेरी ग्रेडको मात्र सिटिसी चिया ब्लेन्ड गरेर प्रयोग गरिएको छ। एक, दोस्रो कुरो, कसको कुन मिलको चाहिँ चिया गुणस्तरीय हुन्छ भन्ने प्रश्नमा, सबै मिलको चिया गुणस्तरीय हुन्छ। गुणस्तर कायम गर्नका लागि एउटा त त्यो बगानबाट टिपिएको पातको गुणस्तर हुनुपर्छ, र गुणस्तर हुँदाहुँदै पनि यदि प्राविधिकले हावा र तापक्रम मिलाउन सकेन भने त्यो फेरि गुणस्तरहीन भनेर जान्छ। त्यो भएको हुनाले गर्दाखेरि प्राविधिक क्षमताले सिटिसी चियाको गुणस्तर कायम गर्नमा विशेष रोल खेल्दछ। त्यस कारणले गर्दा जुनसुकै बगानबाट आओस् हाम्रो गुणस्तर हामीले टेस्ट नगरिकन किन्दै किन्दैनौँ।
0: कार्यक्रम पौरखीको कथामा आज म कपुरी टी ब्रान्डमा चियाको बिक्री वितरण गर्दै आएको नमस्ते चिया उद्योगका सञ्चालक दामोदर निरोलासँग कुराकानी गरिरहेको छु। निरोलाजी, यहाँलाई चियाकै यो व्यवसाय गर्ने भनेर यो सोच चाहिँ कसरी आयो?
1: यसको चाहिँ अलिकति रमाइलो किस्सा नै छ। मैले मास्टर्स र एमफिलसम्मको अध्ययन गरिरहँदा मलाई आफैलाई जागिरी मात्रै खाएर जीवन चलाउँछु भन्ने चाहिँ मलाई पनि रहर थिएन। व्यवसाय नै गर्छु, तर कुन पोइन्टमा गर्छु त्यो ट्विस्ट पोइन्ट पनि थाहा भइरहेको थिएन, र के व्यवसाय गर्छु पनि थाहा थिएन। किनभने पारिवारिक विरासत पनि व्यवसाय होइन, हामी कृषक हौँ, कृषि परिवारबाट जन्मी हुर्की आएको व्यक्ति। के व्यवसाय गर्ने त धेरै अध्ययन गरियो, धेरै सोधी खोजी गरियो, त्यसमा आफूभन्दा सिनियरहरूले सजेस्ट के गर्नुभयो भने तैँले थोरै नै सही बाल्यकालदेखि अहिलेसम्म जानेको एउटा प्रडक्ट पत्ता लगा, त्यसमा चाहिँ तेरो क्षमता देखिन्छ, त्यसलाई चाहिँ तैँले राम्ररी बुझ्न सक्दछ, त्यसैलाई चाहिँ तैँले बेच्न सक्दछ। व्यवसाय गरिरहँदाखेरि यही प्रडक्ट बेचेर चाहिँ जितिन्छ भन्ने छैन, जुनसुकै प्रडक्ट बेचे पनि व्यवसाय गर्न सक्नु ठुलो कुरो भनेर उहाँहरूले सल्लाह दिनुभयो। त्यस अन्तर्गत मैले अनि के गर्न सकिन्छ त, के सम्भावना छ त भनेर विचार गर्दै जाँदाखेरि एउटा पोइन्टमा गएर मलाई के क्लिक भयो भने, म टोक्ला चिया बगानको छेउमा घर भएको व्यक्ति हुँ, म त्यहीँ जन्मिएको हुँ, त्यहीँ हुर्किएको हुँ, घरमा गाईबस्तु थिए, ती गाईबस्तु पाल्नका लागि घाँस काट्न त्यही टोक्ला बगानमा हामी निर्भर हुन्थ्यौँ। भनेपछि कमसेकम त्यो टोक्ला चिया बगानबाट उत्पादन भइरहेको भएको चियाको बासनासँग त म परिचित छु, त्यो बोटसँग त म परिचित छु, ती मुनाहरूसँग त म परिचित छु। मैले टेक्निकल भाषामा आजसम्म नबुझे पनि कमसेकम चिया के हो भनेर मैले खोज्न त सक्छु, भनेपछि वाइ नट मैले पक्का पनि चियाको व्यवसाय गर्न सक्छु भन्ने मेरो मनमा एउटा संकल्प आएर नै चियाको व्यवसाय गरेको। यसका लागि अन्य कुनै विशेष कारण चाहिँ छैन।
0: यहाँले यसरी करिब 7 वर्ष चाहिँ यही क्षेत्रमा चाहिँ यहाँले समय दिँदै आउनु भएको छ। यो चियाको व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि बिचमा चाहिँ केही समस्याहरू पनि आउँदो रहेछन्, कस्तो अनुभव छ यहाँसँग?
1: सबैभन्दा पहिले त अवसरकै कुरा गरौँ। व्यवसायमा अवसर अथाह सबभन्दा पहिलो कुरो त यदि आफ्नै व्यवसाय गरिन्छ भने हामी आफ्नो बोस आफै हुन्छौँ, हामीसँग समय आफूले म्यानेज गर्न सकिन्छ, नाफा घाटा जे जस्तै होस् आफ्नो सन्तुष्टि आफूसँग रहन्छ। र यदि व्यवसाय गर्न सक्दा त्यसको सम्भावना अथाह छ, यसको कुनै सीमितता अथवा लिमिटेसन भन्ने छैन, हामी जति पनि गर्न सक्छौँ। त्यसो भन्दै गर्दाखेरि जहिले पनि मेरो अवधारणा के छ भने व्यवसाय गर्दा घाँटी हेडी हेरी हाड निल्नुपर्छ, आफ्नो क्षमताभित्र बसेर व्यवसाय गर्नुपर्छ, अपर्च्युनिटीको कुरा गर्नु। अब चुनौतीका कुरा गर्नुपर्दाखेरि केही छन्, यसलाई म लिस्टिङ गर्दछु। सबभन्दा पहिलो कुरो त आर्थिक चुनौती। आर्थिक चुनौती भनेर के, पैसै नभएको मानिसले व्यवसाय गरेको छैन त? पैसै नभएका मानिसले पनि व्यवसाय गर्न सक्छन्। म आफू पनि पैसा भएको व्यक्ति होइन, त्यो भएर मैले व्यवसाय सुरु गर्दाखेरि जिरो इन्भेस्टमेन्टको कन्सेप्टबाट सुरु गरेको। जिरो भनेको के हो त? साँच्चै जिरो रुपियाँले होइन, मेरो गोजीको क्षमताले भ्याउने रुपियाँले, त्यो भनेको 50-60 हजार 1 लाख भित्रको पुँजीबाट व्यवसाय सुरु गरेको। त्यसो भएपछि म यदि कथं कदाचित डुबेँ भने मेरो कति डुब्छ? रु 1 लाख डुब्छ। मेरो रु 1 लाख डुब्दा म सकिन्छु कि सकिन्न, मेरो क्षमताले धान्छ कि धान्न भन्ने क्यालकुलेसन गरेको।
0: हजुर।
1: र सबै व्यवसायमा आजको चुनौती के छ? त्यो क्यालकुलेसन उहाँहरूले गर्नुहुन्न। आफूसँग भएको भएभरको पुँजी लगाएर गर्नुहुन्छ। व्यवसाय सञ्चालन गर्न भोलिबाट वर्किङ क्यापिटल पनि चाहिन्छ, अनि स्टक मेन्टेन गर्न नि क्यापिटल चाहिन्छ, बजारमा अलिअलि उधारो फस्छ त्यसका लागि पनि पुँजी चाहिन्छ। तर उहाँले त्यो सबै कुरो बिर्सेर सुरुको लगानीमा आफ्नो भएभरको सबै थोक सक्नुहुन्छ। जब भोलिबाट यी 3 कुरा मेन्टेन हुँदैन, उहाँको ग्रेजुअली 1.5 महिना 2 महिना 3 महिनामा उहाँको सटर बन्द हुनुको विकल्प छैन। एउटा चुनौती त्यो भयो। अर्को चुनौती के हो भन्दाखेरि हामीसँग जुनसुकै व्यवसाय गर्दाखेरि पनि स्रोतको चुनौती। वस्तु धेरैजनाले उत्पादन गर्नुहुन्छ, धेरैजनाले उपलब्ध गराउनुहुन्छ, तर गुणस्तरीय वस्तु कहाँबाट आउँछ, कहिले आउँछ कतिखेर आउँछ भन्ने कुराको पहिचान गर्न सक्नु ठुलो कुरो हो। आज कपुरी चियाले गुणस्तर मेन्टेन गरिरहेको छ, त्यही कुरो थोर बहुत जानेर नै मेन्टेन गरिरहेको छ। तेस्रो कुरो समाजले आजका दिनमा नि नेपाली समाजले जागिर खानुलाई राम्रो देख्छ, व्यवसाय गर्न राम्रो देख्दैन। व्यवसायीले नाफा कमाएको देख्दा नाफाखोर लुट्यो भन्छ, मेहनत गरेर कमायो भन्दैन। दोस्रो कुरो, व्यवसाय कसले गर्नुपर्छ भन्दा आम नेपाली समाजको बुझाइ नपढेका व्यक्तिले, अन्य केही गर्न नसकेका व्यक्तिले गर्नुपर्छ। तर म आफू एमफिलसम्म अध्ययन सकेको व्यक्ति हुँ, आज आएर चियापत्तीको पोका बेचिरहेको छु, चिया पकाएर बेचिरहेको छु, मलाई कुनै लाज छैन, तर मसँग सङ्गत गर्न आउने समाजलाई चाहिँ लाज छ के सर?
0: त्यो पनि एउटा चुनौतीको कुरा,
1: एकदमै ठुलो चुनौती चाहिँ, महत्त्वपूर्ण चुनौती चाहिँ यो। कुनै पनि व्यवसायीले व्यवसाय गर्न चाहनुहुन्छ कुनै व्यक्तिले भने सबभन्दा पहिले तपाईँलाई कसले के भन्छसँग मतलब नराख्नुहोस्। कसैले के भन्छ भन्ने सोच्नुहुन्छ भने तपाईँ व्यवसायमा हातै नहाल्नुहोस्। व्यवसायीलाई नेपाली समाजले कहिल्यै सकारात्मक दृष्टिकोणले हेर्दै हेर्दैन। इभन गभर्मेन्टले पनि अहिलेसम्म हेरिरहेको छैन, तर यो पालिको बजेटले व्यवसायीलाई प्रोत्साहनको रूपमा लिने, दण्डको रूपमा नलिने भनेर नीति बनाएको छ। यो चाहिँ राम्रो पक्ष हो।
0: यसैमा जोडौँ, अब स्वदेशमै केही गर्छु भनेर लाग्ने उद्यमीहरूको लागि, व्यवसायको लागि चाहिँ राज्यले कस्तो कुरामा चाहिँ सहयोग गरिदियो भने प्रोत्साहन हुन्थ्यो होला?
1: हामी नेपाली समाजमा गएर नेपालमा व्यवसाय प्रवर्धन भएन किन भनेर सोध्यौँ भने आम जनताको बुझाइ के छ? राज्यले सहयोग गरेन। तर मेरो बुझाइ फरक छ। राज्यले के सहयोग गर्नु पर्यो? तपाईँको व्यवसाय सञ्चालन गर्नका लागि तपाईँलाई सामान उत्पादन गरेर दिनु पर्यो, सामान उत्पादन गर्ने कार्य राज्यको होइन। तपाईँलाई ठाउँ दिनु पर्यो,
0: त्यो पनि होइन,
1: त्यो पनि होइन। तपाईँबाट कर नलिनु पर्यो, त्यो पनि होइन। त्यसरी गरेन चाहिँ के भन्नुहोस् त भन्नु, उहाँले जवाफै दिन सक्नुहुन्न। सरकारले गरेन भन्ने भाषा चाहिँ जम्मा जम्मी मुखमा थेगोको रूपमा रहेको हो। सबभन्दा पहिले त तपाईँले सुरु गर्नुहोस् न। एक, अब सरकारले गरिदिनु पर्ने चाहिँ के हो त? सरकारले गरिदिनु पर्ने चाहिँ के हो त भन्दाखेरि, सरकारले पनिसमेन्टको रूपले व्यवसायलाई लिइदिनु भएन। यदि हामी कर तिर्न गइरहेका छौँ भने, एउटा म हजुरलाई उदाहरण दिन्छु, म कर तिर्न गइरहेको छु र मैले 10,000 रुपियाँ कर तिर्नु छ, म पो अध्ययन गरेको पढेको बुझेको व्यक्ति हुँ, थोर बहुत टेक्नोलोजीसँग साक्षात्कार भएको व्यक्ति हुँ, तर म जस्ता व्यक्ति त 10% हुनुहुन्छ व्यवसायमा संलग्न। अरू 90%ले के गर्नुहुन्छ? त्यो 10,000 रुपियाँको कर तिर्नका लागि फर्म फिलअप गर्नलाई छेउको कुनै एउटा कम्प्युटर सेन्टरमा गएर 1,000 रुपियाँ तिर्नुहुन्छ। मेरो सुझाव गभर्मेन्टलाई, त्यो 1,000 रुपियाँको ठाउँमा 100 रुपियाँ एक्स्ट्रा लिएर त्यो कार्यालयभित्रै भएका कर्मचारीलाई नै फर्म भर्न लगाइदिए त सरकार सरकारको राजस्व पनि बढ्थ्यो, हामीलाई पनि सहयोग हुन्थ्यो। त्यसले कति घुमाइन्छ, कति समस्यामा पारिदिन्छ, त्यति गरिकन नै गएर भरे प्रक्रिया मिलन फेरि हामी नै पनिस्ट हुन्छौँ। यो एकदमै लेम्यानको रूपमा म भन्दैछु। दोस्रो कुरो एकद्वार नीति भन्छ सरकारले। एकद्वार नीति कसलाई भन्दाखेरि विदेशी लगानीकर्तालाई भन्छ। के मैले चाहिँ एकद्वार नीतिमा पस्न नपाउने, सबै ठाउँमा डुल्दा डुल्दै मेरो तिन चार दिन जान्छ, अनि सानो भन्दा कुनै सानो समस्या भयो भने फेरि त्यसको आफ्नै लफडा छँदैछ नि। एउटा त्यस्तो पोइन्ट दिऊ, मेरा सम्पूर्ण कागजात लगेर त्यहाँ थुपारिदिँदाखेरि तपाईँको सरकारी कर्मचारीले नै त्यो कम्प्लिट प्रक्रिया पुरा गरेर ल्याइदेऊस्, साना उद्योगी व्यवसायीलाई पनि एकद्वार नीतिमा लगिदेऊस्, मेरो चाहना चाहिँ त्यो।
0: म करिब कुराकानीको अन्तिम अन्तिममा छु। अन्तिममा चाहिँ यहाँको अनुभवको आधारमा चाहिँ समग्र युवाहरूलाई चाहिँ उद्यममा जोडिनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ नि?
1: कोही पनि युवा उद्यममा जोडिन चाहनुहुन्छ भने लहरको रूपमा आजको भोलि नजोडिनुहोस्। उद्यममा जोडिन चाहन्छ भने कमसे कम केही समय अध्ययन गर्नुहोस्। कुन उद्यम तपाईँका लागि उपयुक्त छ, तपाईँको व्यक्तित्व विकासका लागि उपयुक्त छ, तपाईँको व्यक्तित्वसँग मिल्दछ, त्यो कुराको अध्ययन गर्नु सबभन्दा पहिलो लगानी गर्नुपर्ने भनेको समयमा हो। त्यस पश्चात तपाईँले पुँजीको व्यवस्थापन गर्नुहोस्। तपाईँसँग जम्मा 1,00,000 रुपियाँ छ भने तपाईँको सुरुवाती लगानी 25,000 रुपियाँबाट सुरु गर्नुहोस्। 1,00,000 खनाउनु भने तपाईँ भोलिपल्टबाटै व्यवसाय तपाईँको असफल भयो। त्यस पछाडि समाजले के भन्छ भनेर समाजले गर्ने प्रश्नको जवाफ दिँदै नहिँड्नुहोस्। तपाईँको बोलीले होइन, तपाईँको कामले समाजलाई जवाफ दिनुहोस्। समाज बदल्न तपाईँले बोल्ने होइन, काम गर्ने हो। समाजबाट कुनै पनि किसिमको नकारात्मक प्रतिक्रिया आउला भनेर नडराउनुहोस्। तपाईँको आफ्नो मनको लाज निकाल्नुहोस्, काम सुरु गर्नुहोस्। मैले दिने सल्लाह यही नै हो।
0: यहाँले यो आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनु, समय र संवाद दुवैको लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
1: हस्त धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो कपुरी चिया ब्रान्डको बजारीकरण गर्दै आएको नमस्ते चिया उद्योगका संचालक एवं व्यवसायी दामोदर नेउपाने हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: आफन्तसँगको भेट त सधैँ हुन्छ,
1: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
0: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
1: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
0: कार्यक्रम फ्यान बक्स
2: रेडियो नाटक रेडियो नेपालमा।
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
4: लड खुली खुली जाऊ जाऊ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
5: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
6: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
7: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
8: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
6: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
9: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
10: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
11: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
12: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
13: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
6: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
14: नाति नातिनी खेलाउने रहर कस लाग्दैन र यो बुढेसकालमा।
15: तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य र बलराम कोइराला छौँ। अबको समय तपाईँलाई हामी मनोरञ्जन गराउँदैछौँ विभिन्न पुराना कलाकारहरूका स्वरमा सजिएका सुमधुर लोकगीतहरूबाट। पहिलो लोकगीत राम थापा र राकेश लामिछानेको स्वरमा, सुदन शर्माको सङ्कलन।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
2: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
1: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
2: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
1: जनहितका लागि रेडियो नेपाल।

अहिले यहाँले सुन्नुभयो लोकगीत उदित नारायण झाको स्वरमा शिव शङ्करको सङ्कलन रहेको थियो। रेडियो नेपालबाट हामी विभिन्न लोकगीतहरू सुनाइरहेका छौँ। अबको क्रममा लालबहादुर गन्धर्वको स्वर तथा सङ्कलन।

रेडियो नेपालबाट विभिन्न लोकगीतहरू सुनाइरहेका छौँ। हामी यस क्रमको अन्त्यमा छौँ। अन्त्यमा कमला श्रेष्ठको स्वर सुनाउँछौँ, सङ्कलन प्रेमदेव गिरीको।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
5: के हुन्छ?
4: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, जिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
5: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
4: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
5: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
6: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले हिन्दीमा समाचार, पछि यहाँहरूले सुन्न सक्नुहुनेछ मधुरीमा कार्यक्रम रेडियो नेपाल, सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका 2-11 सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो। त्यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद र शक्तिको दुरुपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कारवाहीको लागि सरकार समक्ष सिफारिस गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्ध मा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षे सिंगल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सबस्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकार को काम गरिरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कवीर इन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकताभन्दा बढी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रसारण तथा प्रकाशन गरेको भेटिए कारवाही गरिने जनाइएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा रहेर सुमधुर गीत सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी पुष्प रत्न बज्राचार्य, सहयोगी साथी केदार भट्ट अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्धभूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्धभूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन कि यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यस मधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी, भन के त्यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसै किन रात छ। आनन्द कार्कीको स्वर, सुदन टुटेलको रचना, सरोज प्याकुरेलको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ। नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। बिना कसुर झुपडीमा लगाएर आगो, बिना कसुर झुपडीमा लगाएर आगो, मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नयन भरि आँसु आँसु दिलाउन आज, नयन भरि आँसु आँसु दिलाउन आज, हिजो मनै लठ्याउने नजर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, मलाई मात्रै खै किन बगर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँका लागि। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। टिलपिल छ माया छल्किएर छातीभरि, टिलपिल छ माया छल्किएर छातीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलाम उहाँको ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाष तिमी पाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ
खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भाकी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भाकी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भएछ तिमी पाएपछि, खुसी समान देउता भाकी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो। गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै गर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना, गैरी सुयसको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। gazalganga@gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छ हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्यलमा परेछन्, हुलाकी दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवा आमा, अब निर्धक्क मर्नेछन् ती बुवा आमा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छौँ। सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुचालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा, माता

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वासनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरी नै हुन्छ, चाहिँदैन भूमाया मलाई नगरी नै हुन्छ, धेरै माया गर्न अघि नसरी नै हुन्छ। चाहिँदैन भूमाया मलाई नगरी नै हुन्छ, धेरै माया गर्न अघि नसरी नै हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै दिउला, अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुख दुखीमा मनै जिउला फुटे फुटोस् मुटुभरू अलिकति मनै सुउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला फुटे फुटोस् बरु मुटु अलिकति मनै सुउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढुकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गर्यौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयको लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 5 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार जुन 19 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला थ पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथीहरू शंकर भण्डारी, राजु थापा, उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6:00 नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7:00 सुनाउनेछौ समाचार, समाचारपछि समावेशी आवाज कार्यक्रम प्रसारण गर्नेछौ करिब 7:40, 7:40 सुनाउनेछौ बीमा सचेतना कार्यक्रम, करिब 8:00 सुन्नुहुनेछ बीमा सचेतना कार्यक्रम, 8:00 सुनाउनेछौ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम, हाम्रो स्वास्थ्य कार्यक्रमपछि करिब 9:00 हामी यहाँहरूलाई जागरण गीत सुनाउनेछौँ। 9:00 सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ समय सन्दर्भ कार्यक्रम, 10:00 सुन्नुहुनेछ समाचार, समाचारपछि साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौँ। 10:40 करिब 11:00 हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। 11:00 सुन्नुहुनेछ समाचार, समाचारपछि पनि हाम्रो प्रसारण यहाँले निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ 5:25 अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: भगवानहरू के हुन्? देवी देवताहरू के हुन्? पूजा गरे के हुन्छ, नगरे के हुन्छ? कोही भन्छन् भगवान आफूभित्र छ, कोही मन्दिरमा भगवान देख्छन्। यो सत्य के हो? आफूभित्र भगवान छ भने कहाँ छ, कसरी भेटिन्छ? मन्दिरमा भगवान भए कि मूर्ति मात्रै भगवान हो? मूर्ति भगवान हो भने त भगवान आफूले बनाएको हो, कसैले बनाएको मूर्ति हो? त्यसो भए के हो त? भाव भगवान हो, विश्वास भगवान हो, भक्तिभाव अथवा भगवान छ भन्ने विश्वास नै भगवान हो? के हो सत्य? के हो? हामी सबैको मनमा कहिले कहीँ उठ्ने जिज्ञासा, वास्तवमा भगवान के हो? यसलाई बुझ्नको लागि पनि आफूमा प्रवेश गर्न जरुरी छ, किनभने हाम्रा भगवानहरू, हाम्रा देवी देवताहरू मानिसको गर्भबाट जन्मेका होइनन्। अधिकांश भगवानहरू, देवी देवताहरू ध्यानको अवस्थामा देखिएका स्वरूपहरू हुन्। ध्यानको एउटा अवस्थामा आफूभित्र स्वरूप प्रकट भयो भित्र। फेरि आफूभित्र भन्दाखेरि कहाँ प्रकट होला, कसरी आफूभित्र खोज्ने होला? कुनै व्यक्तिलाई चिरेर हेऱ्यो भने भगवान् त देखिँदैन। हुन त हनुमानले हात्ती चिरेर भगवान् देखाएको भन्ने प्रसङ्ग आउँछ, तर हनुमानले देखाउनु भयो होला, हामी त देखाउन सक्दैनौँ। कहाँ हो त आफूभित्र भनेको? दुईवटा संसार छ, दुईवटा ब्रह्माण्ड, दुईवटा आकाश। आकाश छ त्यसकारण ब्रह्माण्ड छ। आकाश समष्टि ब्रह्म हो, त्यसभित्र रहेका पिण्डहरू, आकारहरू, अण्डहरू, ब्रह्मका अण्डहरू ब्रह्माण्ड। दुईवटा संसार छ, दुईवटा आकाश छ। एउटा आकाश आँखा खोलेर देखिन्छ, अर्को आकाश आँखा बन्द गरेर देखिन्छ। आँखा बन्द गर्दा पनि आकाश देखिन्छ, आँखा खोल्दा पनि आकाश देखिन्छ। तर हामी आकाश आँखा खोलेर हेर्दाखेरि विभिन्न प्रकारका वस्तुहरू देख्छौँ, त्यसकारण आँखा खोलेर हेर्दाखेरि मात्रै संसार देखिन्छ भन्ने हामीलाई लाग्छ। आँखा बन्द गरेर हेऱ्यो भने अँध्यारो मात्रै देख्छ, त्यसकारण त्यहाँ केही पनि छैन भन्ने हामीलाई लाग्छ। आँखा बन्द गरेर हेर्ने अँध्यारो आकाशमा पनि हेर्दै हेर्दै प्रतीक्षा गरे भित्र भने त्यहाँ पनि वस्तुहरू देखिन्छन्, त्यहाँ पनि प्रकाशित हुन सुरु गर्छ, त्यहाँ अर्को प्रकाश उत्पन्न हुन्छ, त्यो अँध्यारोमा उज्यालो बन्न थाल्छ। तमसोमा ज्योतिर्गमया, त्यो तमसमा, त्यो अन्धकारमा बत्ती बल्न थाल्छ। त्यहाँभित्र अर्को संसार छ। आँखा बन्द गरेर देखिने दृश्यलाई सजगतापूर्वक हेरिरह्यो, कहीँ मनलाई नचलाइकन, मन नभगाइकन, जस्तो देखिन्छ जस्ताको तस्तै हेरिरह्यो, कुनै कल्पना गरेन, भगवानको कल्पना गरेन, कुनै पनि विषयलाई धारण गरेन, सब विषयहरू हटायो, जस्तो देखियो उस्तै, सत्य त्यो हो जे देखिन्छ। यदि कल्पना गर्यो भने त कल्पना त असत्य हो, कुनै धारणा बनायो भने त त्यो त असत्य हो, किनभने त्यो त मनले बनाएको कल्पना, उसले मनलाई हटाइदियो कुनै कल्पना गरेन, जे हो उसैलाई हेऱ्यो, सत्यलाई हेऱ्यो। सत्य भने के हो? जे छ त्यही सत्य, जे नभएको कुरा कल्पना गरिन्छ त्यो असत्य। कल्पनामा कुनै देवी देवतालाई लिएर आएन, ऊ त जे हो त्यही छ, त्यसैलाई हेऱ्यो। त्यो अँध्यारो थियो, अँध्यारोलाई नै हेऱ्यो। हेर्दा हेर्दै अँध्यारोमा केही देखिन थाल्यो। विभिन्न प्रकारका रङहरू, प्रकाशका विभिन्न रूपहरू, दृश्यहरू देखिन्छन्। हेर्दा हेर्दै आफै त्यहाँ केही आकृतिहरू प्रकट हुन्छन्, जुन मेरो कल्पनामा छँदै थिएन। अब त्यहाँ रूपहरू प्रकट हुन थाल्छन्। अत्यन्तै सुन्दर, मनमोहक, प्यारो, यति सुन्दर रूपहरू, जुन रूपहरू यति सुन्दर त कहिले देखेकै थिएन। त्यहाँ जुन प्रकाश देखिन्छ, त्यो प्रकाशलाई हेर्दाखेरि मन मोहित हुन्छ, मनलाई मोहनी लगाउने त्यस्ता प्रकारका रूपहरू भित्र देखिन्छ। त्यहाँ प्रकाशका ज्योति रूपहरू, अब ज्योति भनेर भनिन्छ, आखिरी प्रकाशकै हो। ज्योतिको अर्थ प्रकाश पुञ्ज, एउटा दियो बालेको जस्तो, त्यस्तो पनि देखिन सक्छ। अनि पूर्ण समष्टि प्रकाश, एकनाशको प्रकाश, जसरी जमिनमा चन्द्रमाको प्रकाश परेको छ, त्यसै गरी चन्द्रमा त देखिँदैन, तर चन्द्रमाको प्रकाश चाहिँ देखिन्छ सर्वत्र, त्यस्तो पनि अनुभव हुन सक्छ। बिस्तारै भित्रको तमस चाहिँ हट्छ, अन्धकार हट्छ, विभिन्न प्रकारका आकारहरू भित्र देखिए र यति प्रिय कि जति हेऱ्यो उति हेऱ्यौँ हेऱ्यौँ लाग्ने, जति हेऱ्यो उति मन आनन्दित हुने, जति हेऱ्यो उति एकाग्रता बन्ने। आफै आफ्नो चित्त अब एकाग्र गरिरहनु पर्दैन, त्यही रूपले एकाग्र बनाइदिन्छ। हाम्रो मनलाई खिचेर त्यसरी लैजान्छ, मनलाई मोहित गराउँछ, मन त्यहीँ भित्र बसिरहन्छ, मन कहीँ जाँदै जाँदै। त्यसैलाई चित्त चोर भनियो, आफ्नो चित्तलाई चोर्यो। मेरो चित्त उसैले लिएर गयो, मेरो चित्त अब हलचल गरेन, कहीँ गएन बाहिर, बाहिरी विषयमा जाँदै गएन, मेरो चित्तलाई खिचेर लियो, चित्त चोर तानै उसले। त्यति सुन्दर रूप, त्यति प्यारो रूप, त्यो हेर्दा हेर्दै यस्तो आनन्द, जति हेऱ्यो उति आनन्द। डुब्छ मान्छे त्यहाँ, निस्किन मन लाग्दैन ध्यानबाट, घन्टौँ घन्टा बितिसकेको याद पनि हुँदैन। त्यो मोहिनी रूपमा व्यक्ति त्यही मदमस्त हुन्छ, उही एक हुन मन लाग्छ, छोड्न मन लाग्दैन, त्यही समर्पित हुन मन लाग्छ। यति प्यारो लाग्छ त्यो रूप कि त्यति प्यारो अरू केही यो जगतमा छँदै छैन। त्यति प्यारो अनुभव हुन्छ, उसैसँग प्रीति लागेको अनुभव हुन्छ, त्यही प्रेम पर्यो। जहाँ आनन्द आउँछ हाम्रो हृदय त्यही जोडिन्छ, उसैप्रति प्रेम गर्छ। अनि यो दृश्य देख्यो ध्यानमा, जुन रूप उसले देख्यो, जब ध्यानबाट बाहिर आयो, बार बार याद आइरहेछ, कति प्यारो रूप, कति राम्रो स्वरूप मैले देखेँ भगवान्को, याद आइरहन्छ। अब फेरि अर्को दिन त्यो रूप हेर्न खोज्यो, आफूले खोजेर हुँदैन। अब त्यो रूप देख्न पनि सकिन्छ, नदेख्न पनि सकिन्छ। कहिलेकाहीँ कैयौँ दिनसम्म ध्यान गर्दाखेरि पनि त्यो रूप आउँदैन, आफूले भनेर नहुने, त्यो त भयो भयो, भएन भएन। त्यसपछि व्यक्ति छटपटिन थाल्छ, त्यो रूप यति प्यारो थियो, यति सुन्दर रूप थियो, फेरि देखिएन, अब के गर्नु? ठ्याक्कै त्यसलाई हेर्ने कुनै विधि छैन, कुनै तरिका छैन। अब आयो रूप भने पनि अर्को रूप आउन सक्ला, त्यही चाहिँ आएन फेरि। अब के गर्नु त? व्यक्ति छटपटिन थाल्यो, अनि उसले जस्तो रूप भित्र देखेको थियो बाहिर त्यस्तै रूप बनायो। अब त्यही हो तस्विर, त्यही हो मूर्ति। भित्र जे देख्यो जस्ताको तस्तै बाहिर मूर्तिको रूपमा भित्र देखेको चित्र बाहिर बनाइदियो। र भित्र नपाएपछि के गरोस् त? त्यो प्यारोलाई उसले बाहिर पूजा गर्न थाल्यो, उसैप्रति भक्ति गर्न थाल्यो। यी भगवानहरू त्यसरी उत्पन्न भएका हुन्, भित्री स्वरूप बाहिर बनाइएको हो। त्यसकारण जसले भित्र भगवान देख्यो उसको लागि बाहिरको भगवान पनि अत्यन्तै प्यारो हुन्छ, किनभने भित्रको त सधैँ नदेख्न सकिन्छ, आज देख्यो भोलि नआउन सक्छ, तर उसकै प्रतीकको रूपमा बाहिर छ नि त भगवान, अत्यन्तै प्यारो लाग्छ। जसरी हामी कुनै आफ्नो प्रिय व्यक्ति आफ्नो प्रेमी प्रेमिका या जसलाई असाध्यै मनपर्छ, आफ्नो आमा बुवा जोसुकै जसप्रति हाम्रो लगाव छ, प्रेम छ, ती व्यक्तिहरू अगाडि हुँदा त हामी अत्यन्तै आनन्दित हुन्छौँ, उनीहरूको सानिध्यताको मजा लिन्छौँ, आनन्द लिन्छौँ। तर कुनै दिन त्यो व्यक्ति भएन, टाढा गयो, रहेन यहाँ भने उसको तस्विर हेरेर आनन्दित हुन्छ, उसको तस्विर पनि उही जस्तो लाग्छ, सजाएर राख्छौँ बार बार, तस्विर हेरेर पनि तस्विरलाई हामी प्रणाम गर्छौँ। अब तस्विरलाई गरेर केही कुरा त थिएन, किनभने त्यो तस्विर त जीवन्त होइन, उसलाई नमस्कार गरे के नगरे के, तस्विरलाई नैवेद्यहरू चढाए कि नचढाए कि, तर के गर्नु, तस्विर पनि उही जस्तो लाग्छ, उस्तै लाग्छ, उसको अनुपस्थितिमा तस्विर पनि ऊ जस्तो लाग्छ, त्यति प्यारो लाग्छ, मन्दिर त्यति नै प्यारो लाग्छ, मन्दिर उसको तस्विर हो, उसको आकार हो, ऊ त्यो जस्तै थियो के भाइ, मन्दिर उसको रूप जुन हो त्यही रूप तस्विर हो, त्यही रूप मन्दिर हो, भित्र देखेको आफ्नो भगवानको रूप बाहिर देख्दा कति प्यारो लाग्ला मन्दिर। जसले यो सत्यलाई बुझेको छ उसको लागि भित्र पनि प्यारो हो, बाहिर पनि प्यारो। जसले यो सत्यलाई बुझेको छैन, आन्तरिक रूपमा ईश्वर देखेको छैन, त्यो व्यक्ति के भन्छ, यो मन्दिरहरू हटाइदिए के काम, मन्दिर भित्र ध्यान गरे भइहाल्छ नि, भगवान् त आफै भित्र छन्, आफू भित्र खोज, मन्दिरमा गएर भगवान् भेटाइन्छ, बाक भगवान् हटा, पूजा प्रार्थनाको केही अर्थ छैन, छोड्दे, किन प्रार्थना गर्नु, किन पूजा गर्नु, ध्यान गर आफूभित्र हेर सकिएको। जसले भित्र आन्तरिक रूपमा त्यो भगवानको रूपको दर्शन गरेको छैन उसले त यही भन्छ, तर जसले भित्र दर्शन गर्यो उसको लागि त भित्र पनि प्यारो हो, बाहिर पनि प्यारो, बाहिर मन्दिरमा पनि त्यति नै आनन्द आउँछ, सबतिर मजा लिन्छ, सबै प्यारो लाग्छ, सबैप्रति सम्मान जन्मिन्छ। जसले आन्तरिक रूपमा भगवान् देखेको छैन, दर्शन पाएको छैन, त्यो व्यक्ति चाहिँ मेरो ठुलो, तेरो भगवान् कहाँ हुन्छ, तेरो भगवान्ले नै स्वर्ग लान्छ, मेरोले सिधै लैजान्छ, के के न आफू स्वर्गै पुगेर आए जस्तो, मरेर जम्मै हेरेर आए जस्तो अहङ्कार बोल्छ सबै। त्यसकारण के गर्ने, सबैभन्दा पहिला आफूभित्रको ईश्वरको अनुभूति गर्ने, ईश्वरको जीवन्त भगवानहरूको दर्शन गर्ने ठाउँ हो भित्री संसार, दुईटा संसार, एउटा भित्री आकाश, अर्को बाहिरी आकाश, भित्र जस्तो देखियो त्यस्तै बाहिर। त्यही भएर त हेर्नु त कति भगवानहरूको रूप हेर्नुहोस्, अब गणेशको यत्रो लामो नाक छ, त्यस्तो त कुनै मान्छे हुँदैन, भित्र त्यही देखियो नि, के गरोस् त, जस्तो भित्र देख्यो त्यस्तै बनायो, अब भित्र के देखिन्छ त आफूले बनाउने होइन क्यारे, त्यो त बनी बनाएको छ, सत्य हो त्यो, त्यो आफूले बनाएको होइन, त्यस्तै देख्यो उसले त्यस्तै बनायो। त्यसैले भिन्न भिन्न प्रकारका रूपहरू छन्, त्यसैले जसले भित्रको आन्तरिक अवस्थालाई जान्यो उसको लागि बाहिर मन्दिर पनि त्यति नै प्यारो, ध्यान गर्दाखेरि भित्री मन्दिर पनि उति नै प्यारो, बाहिरी आकाश पनि त्यति नै प्यारो, भित्री आकाश पनि उति नै प्यारो, बाहिरी ब्रह्माण्ड पनि उति नै प्यारो, भित्री ब्रह्माण्ड पनि उति नै प्यारो, उसको लागि सर्वत्र आनन्दै आनन्द हुन्छ, सर्वत्र प्रेमै प्रेम हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

सम्पूर्ण तीर्थहरूको नित्य निवास रहेको सद्गुरु भगवानको चरण कमलको वन्दना गर्दै सत्सङ्गमूलक कार्यक्रम अध्यात्म सन्देशमा सप्रेम राधे राधे। नश्वर देहतेहि गोविन्द राधे, अविनाशी हरि प्राप्त होते हैं बता दे। राधा गोविंद गीत। यद्यपि देह नाशवान छ, तर नाशवान भए पनि मनुष्य शरीरबाट अविनाशी श्रीहरिको प्राप्ति हुन्छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतमा मानव देहले प्राप्त गर्न सक्ने अन्तिम उपलब्धि भगवत प्राप्ति प्रस्तुत दोहामा बताइएको छ। श्यामा श्यामधाम टिमीद्वारा सञ्चालित यो कार्यक्रममा यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा वितरित सुमधुर संकीर्तन, उहाँकै प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन एवं अन्य सत्सङ्गमूलक जानकारीहरूद्वारा सत्सङ्ग प्राप्त गर्दै आइरहनु भएको छ। कार्यक्रम सुनेर ईश्वर भक्तिमा किञ्चित मात्र पनि यहाँहरूको अनुराग बढेको छ भने हामी आफ्नो प्रयासलाई पूर्ण रूपमा सफल भएको मान्नेछौँ। कार्यक्रम शुभारम्भ गरौँ सद्गुरु महिमाको गान गरिएको श्यामा श्याम गीत नामक ग्रन्थको केही पदबाट।

0: कार्यक्रममा अब पालो रहेको छ श्रवण भक्तिको श्रवण गरौं आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: मन्त्र तपाईँहरू बुझ्नुहुन्न, मन्त्रमा कति भयानक चिज छ। शिक्षा एक वेदको अङ्ग लागू हुन्छ। यहाँ आदि उदात स्वर हुन्छ, अन्त उदात स्वर हुन्छ, स्वरित स्वर हुन्छ, वेदमा स्वर हुन्छ। जे पाए त्यसले बोल्यो भने त्यसको अर्थको अनर्थ लाग्छ। आज पुरा वेद शुद्ध बोल्न सक्ने व्यक्ति 7 अरब मनुष्यमा 7 जना पनि छैन पुरा विश्वमा। यति विपरीत हुन्छ कि एक वृत्तासुर नामक राक्षसले यज्ञ गर्यो, इन्द्र मरोस्, इन्द्रका शत्रु बढुन् यो आशयले ऋषि मुनिहरूलाई समातेर ल्याए जबरजस्ती, लो यज्ञ गर। ऋषि मुनिहरूले भने कि यज्ञ नगरौँ मारिहाल्छ, गरौँ इन्द्रको विपरीत गरेर पाप लाग्छ। अब के गर्नु, प्राइभेट मिटिङ गरे ऋषि मुनिहरूले, यो राक्षस हो, यसलाई स्वरको ज्ञान त छैन। त्यसैले वेद मन्त्र, त्यो जुन मन्त्र बनाएको छ त्यो त ठ्याक्कै त्यही जप्ने हो, तर एक स्वरमा गडबड गरिदियो त तपाईँहरू पत्ता लगाउनुहोस्। म बोल्दैछु दुवै प्रकारले बोल्छु, के भेद छ। इन्द्र शत्रु विवर्धस्व, इन्द्र शत्रु विवर्धस्व, के फरक छ। यसमा जुन मैले दुई पटक बोले, एकमा इन्द्र मरोस् उसका शत्रु बढुन्, त यही मन्त्रमा जुन मैले बोले अर्को पटक, त्यसको अर्थ इन्द्र बढोस् उसका शत्रु मरुन्। कहाँनिर पत्ता लाउनुहुन्छ आजकल कसलाई फुर्सद छ यो पत्ता लाउने, या त ज्ञान छ। आदि उदात अन्त उदातको एक स्वरको खेल छ। यहाँ यज्ञ गर्यो राक्षसले, वृत्तासुरे मारियो, मर्ने बेलामा भगवान्लाई कम्प्लेन गर्यो, मैले यत्रो विशाल यज्ञ लगाए, सब ठिक ठिक गरे वेद शास्त्र अनुसार, मलाई किन मारिँदैछ। भगवान्ले जवाब दिए, तेरो जुन मन्त्रको आशय यो थियो, एक स्वर गडबड भयो, त्यस कारण अर्थको अनर्थ भयो, तै मर्न पर्यो। त यो गल्ती त मैले गरे होइन, त्यो त पुरेतरले गरेका हुन्, उनीहरूले सजाय भोग्नु पर्छ। अरे उनीहरूले त भोग्ने नै छन्, तैँले पनि भोग्नु पर्छ। बताउनुहोस् यो हिसाबले कर्मकाण्ड कसरी ठिक ठिक गर्नुहुन्छ। गर्नु छ भने यो विधि विधान अनुसार गर्नुहोस्। त्यसैले शास्त्रले नै बोल्यो, सर्वभिः सम्पद्यते धर्मस् तेति दुर्लभतरा कलौ, कलियुगमा कर्मकाण्ड असम्भव।

हुन सक्दैन। दुर्लभ दुर्लभतम दुर्लभतर शास्त्र भन्दैछ, अत्यन्त दुर्लभ छ कलियुगमा।

तुलसीदास जीले बलाइत बताइदिए कलियुगमा योग यज्ञ इत्यादि सम्भव छैन, असम्भव। द्वापरको अन्तमा श्री कृष्णले पुरा विश्वलाई एक सन्देश दिए, किनकि श्री कृष्णका अंश हो, हामी सन्तान हो, माया गर्छन् हामीलाई भगवान्। त्यसैले भगवान्ले के गरे कि यो कर्म काण्ड आदि गरेर कलियुगमा मेरा छोराछोरीले दुःख पाउनेछन्, त्यसैले एक ठुलो यस्तो घटना घटाऊ कि सदा व्यक्तिले याद राखोस्। यति ठुलो घटना घटाए भगवान्ले यस विषयलाई लिएर। के घटना घटाए? अब द्वापरको अन्तमा आथे भगवान्, अब कलियुग प्रारम्भ हुन लाग्यो, अब कर्म काण्ड गरेर व्यक्तिहरूले समय बर्बाद गर्नेछन्, यही घुम्नेछन्, फस्नेछन्। त भगवान्ले भन्दे, ल कर्म काण्ड अनुसार इन्द्रको पूजा बन्द गर। गरे गरेनन्, इन्द्रको पूजा बन्द गराए। इन्द्रले कोप गर्यो, बरसात गरायो, त भगवान्ले रक्षा गरेर प्रमाण दिए, तिमीहरू न डराओ, देवता आदिको पूजा कर्म काण्ड नगरेर देवताहरूले कोप गरे भने म स्वयं तिमीहरूको रक्षा गर्छु। गोवर्धन उठाएर रक्षा गरे कि गरेनन्? इन्द्रको पूजा बन्द गराए कि गराएनन्? श्री कृष्णले यही हो प्रमाण। चलो, यदि कसैलाई गर्न इच्छा छ भने मैले बताइदिए, विधि पुऱ्याएर गर्नु होला। तर गरेपछि अब के प्राप्त हुन्छ त्यो बारेमा सुन्नुहोस्। फल, फल, यत्रो मेहनत गरेपछि फल के लाग्छ? एक त असम्भव छ, कसैले करोडमा एकले गरिहाल्यो, सफल भयो अरे सपोज भने पनि प्राप्ति के हो? अब त्यसमा विचार गरौँ।

नास्तकृता कृतेन वेद मुंडकोपनिषद 1:2:12 वेद बताउँछ कि हाम्रा विशेषज्ञहरूले वैज्ञानिकहरूले आध्यात्मिक वैज्ञानिकहरूले रिसर्च गरे कर्मकाण्ड गरेपछि जुन फल प्राप्ति हुन्छ त्यो कस्तो छ सब लोकमा गए परीक्षा लोकान परीक्षण गरे कर्म चितान कर्म द्वारा तके पत्ता लगाए कि भगवान को आनंद प्राप्ति में बाधा माया जुन छ त्यसको निवारण हुँदैन रहेछ यो बताए यो वेद मंत्र में यानी कि स्वर्गादिक जुन यदि हामीले ठिक ठिक गरिहाले पनि जुन प्राप्त हुन्छ स्वर्ग आदि त्यहाँ पनि मायाकै राज्य छ मायाकै अन्डरको छ भगवान वाला सुख त्यहाँ पनि छैन खाली फरक यति हो यहाँ लालमोन रसबरी खान पर्यो भने धन हुनु पर्यो सब चिज हुन पर्यो अनि खान पाइन्छ भने उहाँ स्वर्गमा लालमोन आइज भनेपछि टिक्क यहाँ आउँछ कप्प खानु पऱ्यो बस तर त्यही लालमोन 20-50 खाएपछि बान्ता त्यहाँ पनि आउँछ यानी कि भगवान वाला सुख जुन हाम्रो लक्ष्य हो त्यो प्राप्ति त्यहाँ पनि हुँदैन केवल एक व्यक्ति कतै जाँदा साधारण लजमा बस्थ्यो भने अब 5-star होटेलमा बस्ला बस तर 5-star होटेलमा पनि त अनेक प्रकारको कष्टै छ आनन्द त प्राप्ति हुँदैन जुन भगवत आनन्द त्यसैले वेद भन्छ

हीन तरम्बा विशन्ति मुंडक उपनिषद एक दुई दस, स्वर्ग जाने परे जाओस। यो कर्म कांड जति छन् अघि मैले बताए तपाईँले गर्नुभयो भने स्वर्ग प्राप्ति हुन्छ। त स्वर्ग प्राप्ति त परे जाओस्, स्वर्ग जान्छु भनेर कसैले सोच्छ भने पनि त्यो मूर्खमा महामूर्ख हो, वेद भन्छ प्रबुढा। मुंडक उपनिषद एक दुई सात में बताइयो, प्लवा हेते अधिर्ढा यज्ञ रूपा, यज्ञ यज्ञादि द्वारा प्राप्त हुने फल जुन छ नि अधिर्ढा, यस्तो हो कि त्यो खस्न लाएको कुहिएको काठ भएको पुलवाला जस्तो छ, जब तिमीले गोडा हाल्छौ त तिमी भवसागरमा डुब्छौ, वेद बताउँदछ। आउनुहोस् गीतामा

0: गीता नवौं अध्यायको एक्काइसौँ श्लोक भावार्थ पढ्नुहोस् गएर। अर्जुन, त्यो स्वर्गको सुख यहाँभन्दा विशाल ठुलो छ यो त लाग्छ, तर ब्याङ्कमा राखेको पैसा समान हो। सकिएपछि पनि ब्याङ्कमा माग्न गयो भने त्यहाँको गार्डले घोग्रे ठ्याक लाएर निकाल्छ। त्यस्तै यहाँ कमाइ गरेर गएको पुण्य त्यहाँ दुई चार दिन भोकेपछि त्यहाँबाट घोग्रे ठ्याक लाएर यहीँ पठाइन्छ, कुकुर बिरालो बन्न पर्छ है। श्री कृष्ण सम्झाउँदैछन्। अनि श्रीकृष्ण, त्यहाँ सुख चाहिँ छ त, त्यहाँसम्म के ब्रह्मलोकसम्म छैन, स्वर्ग त धेरै तल छ। आ ब्रह्म भुवन लोका पुनरावर्तिन अर्जुन। भागवतमा डिटेल्समा बताए स्वर्ग कस्तो छ। पहिला त यो हो कि 11-20-13 त स्पष्ट बताइदिए, न नरह स्वर्ग तिम कांक्षे। मनुष्य जो बुद्धिमान यदि आफूलाई मान्छ भने स्वर्ग जाने आकांक्षा नगरोस्। 11 स्कन्दको 20 अध्यायको 13 श्लोक गएर पढ्नुहोस्। आफै पढ्नु, स्वर्ग नजाओस्। अब स्वर्ग जाने कार्य गर्ने प्रश्न आयो, किन यो पनि स्पष्ट पारे। 11-14 आद्यन्तवन्त एवैषां लोका कर्म विनिर्मिता, दुःखो दर्कास्त मोनिष्ठा, क्षुद्रानन्दा सुचार्पिता। हे, त्यो स्वर्ग आदि जुन कर्मकाण्ड गरेर तिमी जान्छौ त्यो पनि आदि र अन्तवाला छ। त्यो एक दिन प्रारम्भ भयो स्वर्ग, महाप्रलयमा नष्ट हुन्छ, सदा रहँदैन। र भोगुन्जेल कस्तो छ, दुःखो दर्कास्त मोनिष्ठा, दुःखले भरिएको छ स्वर्ग, यहाँभन्दा बढी दुःख छ। काम क्रोध लोभ मोह डाह इच्छाले परिपूर्ण छ स्वर्ग। त्यसैले त हाम्रो संसारमा कसैले तपस्या गर्यो भने इन्द्रलाई कपाल दुखेर आउँछ, दाह हुन्छ, मेरो सिट छिन्नलाई होला, अब मेनुका पठाऊ, उर्वशी पठाऊ, त्यसको तपस्या भङ्ग गर, हो कि होइन? प्रमाण भइरहन्छ, कुन चाहिँ राक्षसले कुन बेला आएर ठोक्ने हो पछाडिबाट। भए क्रोध यो सबले व्याप्त छ स्वर्ग आदि। यति मेहनत गरेर कर्म काण्ड कठिन पुरा गरे पनि यो हाल। स्वर्ग हुँ स्वल्प अन्त दुःखदायी रामायण। हेर्नुहोस्, वेद गीता भागवत रामायण सबद्वारा मैले सिद्ध गरेँ। अब यहाँ तपाईँहरूको बुद्धि भ्रष्ट यहाँनिर हुनेछ। खतरनाक चिज कि त्यही वेद शास्त्रमा कर्मकाण्ड गर यो आज्ञा पनि छ। तैत्तिरीय उपनिषद् 1:11 बतायो, धर्मम चर आचार्य देवो भव अतिथि देवो भव, यो सब गर कर्मकाण्ड, यो पनि बता छ। सुन्नुहोस्, वेदमा भनेको छ धर्म गर, गीतामा पनि भनेको छ 18 अध्यायको 5 श्लोकमा गर्नुपर्छ। यज्ञ दान न त्याज्यम कार्यमेव तत्, गीतामा भगवानले भने त्याग्नु हुँदैन। 1 बादुल स्मृति श्रुति स्मृति ममैवाग्ये यस्त उल्लङ्घ्य वर्तते आज्ञोच्छेदी मम द्वेषी। जल्ले वेद शास्त्रमा बताको कर्म काण्ड गर्दैन त्यो मेरै दुश्मन हो, भगवान भन्दैछन्। अब हेर्नुहोस् खतरा आयो यहाँ, त ध्यान दिनुहोस् तपाईँहरू यहाँ यसको जवाब सुन्नुहोस्। मैले बताएँ जति पनि गीता पुराण इत्यादि छन् त्यसको समस्याको समाधान गर्नु पर्यो भने भागवतमा जानु, महापुराण हो त्यो। त भागवतमा भगवानले स्पष्ट गरे, आज्ञायैवं गुणान् दोषान् मयादिष्टानपि स्वकान् धर्मान् संत्यज्य धर्म त्याग्दा माम भजेत स सत्यमोह। भागवत 11वें स्कंद को 11वें अध्याय को 32वें श्लोक में भगवान ने भने संपूर्ण वेद शास्त्र को कर्म कांड मेरे आज्ञा हो तापनी ध्यान दिनुस तमाम विधि विधान बनाइन्छ लेखिन्छ जहाँ जे सुकै लेखेको भए पनि यो मान्नु भनेर चाहिँ लाग्दैन। त्यस्तै भगवानले यहाँ 11:11:32 लेखे यद्यपि कर्म कांड मेरो आज्ञा हो तापनि धर्मान् संत्यज्य कसैले धर्मलाई त्याग्छ र माम भजेत सत्यमह यदि मेरो उपासना गर्छ भने त्यो परम उत्तम छ त्यसलाई कर्म कांड नगरे बापतको दण्ड भोग्नु पर्दैन। त्यसैले भगवानले भने मनमना भव मद भक्तो मध्याजी माम नमस्कुरु सर्वधर्मान् परित्यज्य सब धर्म त्यागिदे कर्म धर्म तर कर्म धर्म त्यागेर चुप बस्ने होइन मलाई भज यदि मेरो बलमा त अरू देवता देवी देवता डराउँछन् यदि मेरो बल पनि छैन मेरो शरणागत पनि छैन भने त ती देवी देवताले पिट्छन् तँलाई कोप गर्छन्। ध्यान दिनुहोस् या आशय के निक्ल्यो। त्यसैले वेदमा कन्क्लुजन निकालियो कि वर्णादि धर्म ही परित्यज्यन् स्वानंद तृप्त्वा पुरुषा भवति मैत्रेयूपनिषद एक सत्र यहाँ वेदले कन्क्लुजन निकालेर दियो कि वर्णाश्रम धर्म जुन छ अर्थात कर्म कांड आदि त्यसलाई त्यागी देऊ वर्णादि धर्म ही परित्यज्यन्त स्वात्म स्वानंद तृप्त पुरुषा भवती अर्थात यदि भगवान को आनंद चाहन्छौ भने कर्म कांड त्यागी देउ यदि आनंद चाहदैनौ स्वर्गै चाहन्छौ भने कर्म कांडै गर। क्लियरली वेदले बताइदियो गर पुण्य कर्म गर तिमी स्वर्ग जान्छौ पाप कर्म गर नरक जान्छौ पाप पुण्य दुबै नगर छोडी देऊ मेरो शरणमा आऊ त मलाई प्राप्त गर्छौ सिधा सिधा हिसाब किताब। त अब यहाँ अहिले मैले विवेचन गरे कर्म काण्डको यसपछि बाँकी रह्यो नरक जाने बाटो विकर्म त्यसपछि कर्म सन्यास त्यसपछि अकर्म। अब बाँकी रहेको कर्मको तिनवटा पार्ट जुन छन् यो तिनबाट हाम्रो बाटो के हो त्यो निकाल्नु छ। त यो तिन विषयको जब म विवेचन गर्छु त तपाईँहरूले पूर्ण रूपमा बुझ्नुहुनेछ कि कर्म काण्डले के दिन्छ कर्म सन्यास के हो विकर्म के हो अकर्म के हो। र तपाईँहरू आजको मेरो जुन छ प्रवचनबाट विक्षिप्त नहुनु होला यो महत्त्वपूर्ण विषय भोलि म यहाँ समाधान गर्नेछु। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज